0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई

र मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्, अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने, यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वरको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्, हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समयमा उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरु, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईहरुको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ, हृदयको जाँच किन। पवित्र बाइबलको उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म सृष्टिकर्ता परमेश्वरले हाम्रो हृदयको जाँच लिनुहुन्छ भन्ने चाहिँ बताइएको छ। तर किन उहाँले जाँच लिनुहुन्छ भन्ने हाम्रो हृदयमा प्रश्न हुन सक्दछ। र पवित्र बाइबलको जो यिर्मियाको पुस्तक 17:10 यसरी लेखिएको छ, यो खण्डलाई म पढिदिन्छु। हरेक मानिसलाई त्यसको चाल अनुसार र त्यसका कर्मको फल अनुसार इनाम दिनलाई म परमप्रभु मानिसको हृदय तलास गर्दछु र त्यसको मनको म जाँच गर्दछु भनिकन यस खण्डमा भनिएको छ। र सृष्टिकर्ता परमेश्वरले हाम्रो हृदय जाँच चाहिँ हाम्रो हृदयको क्वालिटी अनुसार, हाम्रो हृदय अनुसार उहाँले हामीलाई इनाम दिनको लागि उहाँले जाँच गर्नुहुन्छ। साथै हाम्रो हृदयलाई विश्वासमा बलियो बनाउनको लागि पनि उहाँले हृदयको जाँच गर्नुहुन्छ। त्यस्तै गरेर हामी प्रभुप्रति धन्यवादी हुनपर्छ भन्ने कुराहरू सम्बन्धीको लागि पनि प्रभुले हाम्रो हृदयको जाँच गर्नुहुन्छ। हामीले उदाहरण लिँदाखेरि विश्वासका सेनानी, विश्वासका पिता अब्राहमले जसरी प्रतिज्ञाको छोरा इसाक पाउनुभयो एउटा हाँस्ने माध्यम भने चाहिँ इसाक पाउँदाखेरि साराले त्यही नै भनिन्। र इसाक पाउन भएपछि उत्पत्तिको पुस्तक 22:1 परमप्रभु परमेश्वरले अब्राहमलाई भन्नुभयो, तैले माया गरेको एउटै मात्रै छोरालाई मुरैको डाँडामा लगेर उसलाई चाहिँ तैले होम बलि गर भनिकन उहाँले अब्राहमको हृदयको जाँच गर्नुभयो। र अब्राहमले त्यो अवस्थामा पनि उहाँको जाँचलाई उहाँले पास गर्नुभयो। परमप्रभु परमेश्वरले जे जे भन्नुभयो उहाँ अब्राहमले ती नै कुराहरू गर्नुभयो। मुरैको डाँडामा जानुभयो र उहाँले होम बलि छोरालाई गर्नै लाग्दाखेरि आवाज आयो, ए अब्राहम तिम्रो हृदयलाई मैले ठिक पाएँ, अब तिम्रो छोरालाई हानि नगर भनेर चाहिँ भन्नुभएपछि त्यही परतिर एउटा थुमा सिंह अल्झिएर पोथ्रामा बसिरहेको उहाँले पाउनुभयो। र अब्राहमले इसाकलाई त्यो होम बलिबाट हटाउनु भइकन थुमालाई मारेर त्यहाँ परमप्रभु परमेश्वरलाई जो बलिदान गर्नुभयो, बलि चढाउनु भयो, त्यो समय पछि परमप्रभु परमेश्वरले अब्राहमलाई भन्नुभयो, तिम्रो हृदयलाई मैले जाँचे र ठिक पाए, अब तिमीलाई म प्रचुर मात्रामा आशीर्वाद दिन्छु भनेर त्यसपछि अब्राहमलाई धमाधम प्रभुले आशीर्वाद बोल्न सुरु गर्नुभयो। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, जबसम्म अब्राहमको हृदय परमप्रभु परमेश्वरले जाँच गर्नु भएन तबसम्म उहाँले आशिष बोल्नु भएन। र हृदयको जाँच पछि अब्राहमले सारा पृथ्वीकै र भावी सन्ततिकै आशिष उहाँले प्राप्त गर्न सक्नुभयो। त्यस्तै गरेर हामीले दाउदको जीवनलाई हामीले पढ्यौं भने दाउदलाई परमप्रभु परमेश्वरले इजरायलको दोस्रो राजामा अभिषेक गर्न भएपछि तुरुन्तै लगेर सिंहासनमा राखिहाल्नु भएन। उहाँलाई एउटा खण्ड पछि अर्को खण्ड, अर्को खण्ड पछि अर्को खण्ड उहाँले त्यसरी जाँच गर्नुभयो। पहिलो जाँच त गोलियतबाट नै भयो। परमप्रभुमा भरोसा राख्ने व्यक्ति यानि उहाँको हृदय छ कि छैन भनिकन पहिलो त गोलियत मार्फत नै उहाँको हृदयको जाँच भयो। त्यसपछि जब दाउद इजरायलको सेनाको कप्तान भएर युद्ध लडेर फर्किँदै गर्दाखेरि यहाँ इजरायलका स्त्रीहरू, महिलाहरू, दिदीबहिनीहरू बाहिर निक्लिएर साउलले हजारौंलाई जित्न सके भने दाउदले त लाखौंलाई जित्न सके भनेर चाहिँ यो प्रकारको त्यहाँ भजनहरू जस्तो गाइयो। त्यो भनाइमा पनि दाउदको हृदयको जाँच थियो र साउलको हृदयको पनि जाँच थियो। त्यो एउटै भनाइबाट दाउद बिग्रिन सकेनन्। उहाँ घमण्डले एकदमै फुलेर म माथिको लिडर भन्दा पनि अझै माथिल्लो पो भएछु भन्ने प्रकारले दाउदले त्यस प्रकारले फार्ती फुर्ती गर्न थाल्नु भएको देखिँदैन। तर त्यो भनाइबाट साउललाई चाहिँ बिगार्यो, साउललाई चाहिँ आरिस हालिदियो। ओहो, दाउद त म माथि पो जाने रहेछ कि क्या हो भन्ने हिसाबले साउलले दाउदको आरिस गर्न सुरु गरे र दाउदलाई उहाँले दुश्मन बनाउनु भयो। र एउटै भनाइले दाउदको हृदयलाई पनि जाँच गरिएको थियो, एउटै भनाइले साउलको हृदयलाई पनि जाँच गरिएको थियो। तर दाउदको हृदय ठिक पाइयो तर साउलको हृदय ठिक पाइएन र दाउद इजरायल देशको दोस्रो राजा भएर नै छोड्नुभयो, साउल बिग्रेर नै गए। र हृदयको जाँचले परमप्रभु परमेश्वर भन्नुहुन्छ, उहाँले चाहिँ आशिष दिने नदिने कुराहरूको फाइनल गर्नुहुन्छ। अघि भर्खरै हामीले यर्मियाको पुस्तक 17:10 पढेर ती कुराहरू हामीले हेरिसकेका छौं, र हितोपदेशको पुस्तक 17:3 पनि यसो भन्दछ, चाँदी पगाल्ने भाँडो र सुन खार्ने आरन हुन्छ, तर हृदय जाँच गर्ने चाहिँ परम प्रभु नै हुनुहुन्छ भनिकन यस खण्डमा लेखिएको छ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, प्रभुले उहाँको मायामा, उहाँको प्रेममा समय समयमा तपाईँको हृदयलाई उहाँले जाँच गर्नुहुनेछ। त्यो समय तपाईँ नआतिनुहोस्, त्यो समय तपाईँले दुःख पनि नमान्नुहोस्, किनकि त्यो जाँच पछि तपाईँलाई इनाम हुनेछ। र यदि त्यो जाँचमा तपाईँ फेल हुनै भयो भने पनि तपाईँको विश्वास भने प्रभुप्रति निश्चय नै बढ्नेछ, र तपाईँले बिस्तारै बिस्तारै अब गनगन होइन धन्यवाद दिन सिक्दै जानुहुनेछ। प्रभुले अब्राहम र दाउदलाई उहाँले उहाँहरूको हृदय जाँच गर्नुभयो, हृदय ठिक पाउनु भएपछि उहाँले उहाँहरूलाई आशीर्वाद पनि दिनुभयो। र मत्तीको पुस्तक 1:1 प्रभु येशु यानि सृष्टिकर्ता परमेश्वर धरतीमा मसीहा येशु भएर आउनु हुँदाखेरि अब्राहमको छोरा यानि दाउदको छोरा येशु मसीहा भनिकन यसरी त्यो संज्ञा दिइएको छ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, जसरी यहाँ अब्राहमको विश्वासको कारणले गर्दा, दाउदको बलिदानको कारणले गर्दा सृष्टिकर्ता परमेश्वरलाई धरतीमा उहाँहरू दुईजनाले ल्याउनु भयो भनिकन मत्तीको पुस्तक 1:1 बताउँदछ। र हृदयको जाँचमा त्यहाँ इनाम छ, त्यहाँ पूर्ण धरती नै आशिष हुने कुराहरू सम्बन्धी यहाँ बताइएको छ। र प्रभुले मानिसहरूको उन्नतिको लागि, मानिसहरूमा त्यो विश्वास बढोस् भन्नको लागि, मानिसहरू धन्यवादी हुन् भन्नको लागि उहाँले मानिसहरूको हृदयलाई जाँच गर्नुहुन्छ। उदाहरणको लागि हामीले इजरायलीको उदाहरण लिन सक्दछौ। इजरायलीहरूलाई पवित्र बाइबलले परमेश्वरको समुदाय भनिकन चिनाएको छ। पुरानो करारमा विश्वासीहरूलाई इजरायली भनिएको छ भने नयाँ करारमा अहिलेका हामी विश्वासीहरू, र जब यहाँ इजरायलीहरूको त्यो कमजोरी पनाको कारणले गर्दाखेरि उहाँहरू मिश्र देशमा दासत्वमा फस्नुभयो, 430 त्यहाँ बस्नुभयो, र उहाँहरूलाई त्यो दासत्वबाट निकाल्नको लागि मसा पठाउनु भयो, 10 आश्चर्य कर्म गर्नुभयो। 10 आश्चर्य कर्म पछि मिश्र देशको राजा फिरौनले इजरायलीहरूलाई मिश्र देशको दासत्वबाट छुटकारा दियो, र मोसाको नेतृत्वमा अब प्रतिज्ञाको भूमिमा मोसाले अगुवाई गर्दै इजरायलीहरूलाई लिएर जानुभयो। लिएर जानु हुँदाखेरि जसरी मिश्रमा 10 आश्चर्य कर्म गरेर छुटकारा दिनुभएको थियो, हामीले पवित्र बाइबललाई अध्ययन गर्दाखेरि इजरायलीहरूलाई त्यो मरूभूमिमा यानि प्रतिज्ञाको भूमिमा अगुवाई गरेर लिएर जाँदै गर्नु हुँदाखेरि 10 जाँचहरू गर्नुभयो। पहिलो जाँच त जब लाल समुद्रको अगाडि उहाँहरू पुग्नु भएको थियो, पछाडिबाट मिश्रको राजा लगायत त्यहाँको बलवान सैनिकहरूलाई खेद्नको लागि दिनुभयो। अगाडि समुद्र छ, पछाडि दुश्मन छ, त्यहाँ बडो ठूलो आपत्ति विपत्ति आएको छ। त्यो अवस्थामा पनि परमप्रभु परमेश्वरले लाल समुद्रलाई दुई फ्याक बनाएर सुक्खा भूमिबाट दाहिने पनि पानीको पर्खाल छ, देब्रे पनि पानीको पर्खाल छ, त्यो पर्खाल भित्रको सुक्खा भूमिबाट उहाँहरूको जाँच गरिसकेपछि त्यो पहिलो जाँचबाट उहाँले पारी उहाँहरूलाई लिएर जानुभयो। त्यस्तै गरेर पानीको अभावमा, खानाको अभावमा लगायत यी गर्दा गर्दा तपाईँले प्रस्थानको पुस्तक, गन्तीको पुस्तक, व्यवस्थाको पुस्तकहरूलाई अध्ययन गर्दै जानु भएको खण्डमा 10 जाँच उहाँहरूको हृदयको गर्नुभयो। र इजरायलीहरूको पहिलो पुस्ता प्राय प्राय हृदयको जाँचमा उहाँहरू फेल हुनुभयो, जसको परिणाम स्वरूप कालेब र योशू बाहेक कसैले पनि यर्दन नदी तरेर यता प्रतिज्ञाको भूमिमा पस्न पाएन। तर कालेब र योशू चाहिँ पहिल्यै पुस्ताको भए तापनि उहाँहरू हृदयको जाँचमा उहाँहरू पास हुनुभयो। उहाँहरूले जसरी प्रतिज्ञाको भूमिको जुन ठाउँमा गएर हेरेर फर्केर आउनुभयो, 12 जानु भएकोमा 10 हृदय ठिक पाइएन, उहाँहरू जानु पाउनु भएन, कालेब र योशू चाहिँ उहाँहरू जान पाउनुभयो। र हृदयको जाँचमा हामीले यहाँ पवित्र बाइबलमा यो स्पष्ट देख्दछौ कि उहाँले इनाम दिनुहुन्छ। र हृदयको जाँचले हामीलाई परिपक्वतामा पनि लाँदछ, हृदयको जाँचले प्रभुप्रति हाम्रो विश्वास पनि बढाइदिँदछ। र हृदयको जाँचको पछि नै अय्युबले भनेका थिए, अय्युबको पुस्तक 42:5, मैले परमेश्वरको विषयमा सुनेको थिएँ तर अहिले त उहाँलाई मैले आम्ने सामने देखेको छु, भनिकन उहाँले यो गवाई पनि दिनुभएको थियो। र हृदयको जाँचले हाम्रो विश्वास पनि बढाइदिँदछ। र हृदयको जाँचले प्रभुलाई नजिकको रूपमा देखेको कारणले गर्दा अब गनगन मात्र होइन तर धन्यवादीपनामा पनि यसले पछाइ दिँदछ। हामीले गहिरो रूपमा जब हृदयको जाँच भएपछि हेर्न सुरु गर्दछौ, हामीले हावा बनाएको होइन, प्रभुले दिनुभएको हो। त्यसले गर्दाखेरि हामीले चित्तैमा पाएको हावा सम्बन्धी नभएदेखि त हामी मरिहाल्दछौ। हामी उहाँलाई धन्यवाद दिनपर्छ, भने चाहिँ हामी यसरी धन्यवादी हुँदछौ। हामीले घाम बनाएको होइन तर उज्यालो र त्यो जुन तातो न्यानोपना छ परमेश्वरले नै दिनुभएको, हामीले पैसा पनि तिर्नु पर्दैन। हामी उहाँप्रति धन्यवादी हुनुपर्छ भने चाहिँ हृदयले जब गहिराईमा आएर त्यस प्रकारले प्रभुलाई देख्न सुरु गर्दछ तब हाम्रो हृदय प्रभुप्रति धन्यवादी पनि हुँदछ। र हामीले पानी बनाएको होइन तर पनि प्रभुले यी कुराहरू प्रकृतिमा सितै रूपमा दिइराख्नु भएको छ, नभए त हामी सबै मर्थ्यौं भने यी कुराहरूलाई हाम्रो हृदयले जाँच्न सुरु गर्दछ, थाहा गर्न सुरु गर्दछ र उहाँप्रति धन्यवादी पनि हुन सुरु गर्दछ। र हृदयको जाँच किन भन्ने कुराहरू चाहिँ उहाँले हामीलाई आशिष दिनको लागि, विश्वास बढाइदिनको लागि र हामीलाई धन्यवादी बनाउनको लागि उहाँले हाम्रो हृदय जाँच गर्नुहुन्छ। र हृदयको जाँच हुँदाखेरि तपाईँ नआत्तिनुहोस् भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ। र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: मेरो घर चाहिँ सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर 4। तर मेरो जीवन गवाई म भन्न चाहन्छु। म पहिला मेरो जीवनमा कस्तो थियो भने म धेरै नै म बिमार भएर बसिन्थ्यो अनि मलाई धेरै नै मलाई सङ्घर्ष भएको थियो। मलाई धेरै नै अब घाँट खुट्टा दुख्ने, कटकटी खाने, घोज्ने जस्तो पोल्ने जस्तो कस्तो भएको थियो अनि म त्यसो गरेर हिँड्थ्यो। अनि त्यसो गरेर हिँड्दाखेरि म अगाडि घाँस काटेर म रुई पनि म घाँस काटेर हिँड्थ्यो अनि त्यस्तो रोग बोजेर अनि त्यो बेसरी टाउकोमा किरा हिँडेको जस्तो हुन्थ्यो मनी अनि मलाई त्यो भित्र त्यो पिप भएको जस्तो पनि हुन्थ्यो, टट्टिन्थ्यो, दुख्थ्यो, कटकट खान्थ्यो अनि म कति रुएर म हिँड्थ्यो। बिहान बिहान त्यसो डोको गएर हिँड्थ्यो। म त्यो बेलामा त्यो सँगै थियो, सासू ससुर पनि थियो। सासू ससुरले मलाई म त्यत्रो रोग बोएर म घाँसमा जाँदाखेरि अनि मैले घाँस काट्यो काट्यो काट्यो न काट्नु सक्नु बल्ल बल्ल काटेर मैले राखेको थियो अनि आलीमा राखेर घाँस काट्यो अनि नाम्रो बोक्नु नहुने थियो मेरो टाउकोमा। नाम्रो राख्दाखेरि मेरो टाउकोमा धेरै नै मलाई पिपले बेसरी कटकट खाएको जस्तो भएको थियो अनि नाम्रो राख्नु नै हुँदैन थियो। अनि म अब के गर्नु, मैले के गरेर बोकेर लानु यो घाँस भनेर मैले एक डोको घाँस पारेर अनि यसो हातले त्यो डोको उसमा के अरे घेरोमा मैले समातेर तानेर ल्याउँथ्यो अनि घरमा आएर घर के अरे घाँस घोप्यो। घाँस राख्दाखेरि ससुराले के भनेको थियो भने मलाई ससुराले यस्तो अल्छी बुहारीहरू घाँस काट्यो भने घाँस अलिकति लिएर आउने, खेसिया खेसिया खेसिया घाँस फेरि लिएर आउने, यस्तो अल्छी मान्छेहरू घाँस काट्यो भने त्यति आधे बोक्रो लिएर आउने, ठगेर बस्ने, काम नगर्ने, अल्छी अल्छी भएर बस्ने अनि उएर पनि। अनि म त्यसबाट अनि आयो मैले फेरि खाना चाहिँ खाने अनि त्यत्रो खाना चाहिँ धेरै खाने अनि काम चाहिँ नगर्ने ठग भनेर मेरो ससुरले त्यसो भन्थ्यो अनि भनोस् जेसुकै भन्नुहोस् अब के गर्नु भन्यो। म त्यसो गर्दा काम गरेर हिँड्यो, रोएर अनि खेतालो ल्याउँथ्यो, मान्छे खेतालोहरू ल्याउँथ्यो, खेतालोलाई खाजा बनाएर दिन्थ्यो, खाद के खेतालोसँगै काम गर्नु हिँड्थ्यो अनि खेतालोहरू आएर उनीहरूले काम गर्थ्यो अनि म चाहिँ रुई मैले मेरो मनले थाम्नु नसकेर म धेरै नै रोएर बस्यो। अनि त्यो खेतालोले के भन्यो भने के भयो नानी, के भयो बुहारी भनेर मलाई भन्थ्यो अनि केही पनि भएको छैन भन्यो। म रुयो अनि म बिउ खाँदाखेरि म धेरै नै म रुयो अनि त्यो रोबारहरूले पनि मलाई किन रोएको के भयो भनेर म कति कति सोध खोज गर्थ्यो अनि मलाई यसरी रो भएको म के गर्नु मैले के गर्नु अब काम गर्नु मैले सकेन भन्यो। म रुयो अनि त्यसो गरेर हिँड्यो अनि त्यसै गरेर कोही खेतहरू रोपेर हिँड्यो अनि त्यसो गरेर म धेरै लामा झाँगरी कहाँ हिँड्यो अनि त्यसो गरेर निको के जहाँ गए पनि मलाई निको भएन, मलाई जुन झाँगरी लाए पनि मलाई भएन, जति गरे पनि मैले भएन अनि मैले अब म कहाँ जानु त अब मैले जे गरे पनि मलाई नहुँदैन छ अब मैले के गर्ने अब भनेर भन्यो अनि जतिको त्यो कुखुरा वा फुल अन्डाहरू कति ल्यायो त्यस्तो ए त्यस्तो कुखुरा फुल त एक डोको जति नै मैले गाउँभरि नै गएर पहिला पहिला त गाउँमा पनि सबैले दिन्थ्यो त्यो कुखुराको अन्डा मन छ भनेर दिन्थ्यो अनि मैले ल्याउँथ्यो अनि त्यो धारीलाई मन छ दिन्थ्यो अनि आफूले सघि नसकिकन पारेको रक्सीको पैसा राख्थ्यो अनि त्यो धुप किन्ने अनि त्यो अन्डा किन्ने कुखुरा किन्ने गरेर मैले कति गरेर उयो गर्थ्यो अनि अनि जति गरे पनि मलाई भएन अनि मलाई जति हिन्दू गरे पनि जति झाउरी काम गरे पनि मलाई निको भएन अनि त्यसै गरेर बस्थ्यो बस्थ्यो बस्थ्यो अनि मलाई निशानमा 7 वर्षसम्म मैले त्यत्रो रोग बोकेर मैले बस्यो अनि मेरो कहिले खुट्टा नचल्ने कहिले हात नचल्ने कहिले हात खुट्टै नचल्ने खुट्टै नटेर्ने थियो मलाई कहिले मलाई त्यो देवरहरूले कति मलाई बोक्थ्यो के अरे बाहिर जाने बेलामा मलाई पिपिसाब आउने बेलामा बाहिर जाने बेलामा म उठ्नु भने उठ्नु सकेन अनि श्रीमानले मलाई बोलेको कति बोक्थ्यो उसले कति दुःख गरेर हिँड्थ्यो मेरो लागि कति उसले उसको काम घरमा छोडेर पनि अर्काको मेलामा गएर त्यो झाँक्रीको मेलामा गएर आलि रह्यो बर्खको बेलामा अनि झाँक्री त यता घरमा पठायो अनि झाँक्री पठायो हुँदै बिरुवा उसको झाँक्रीको साटो आलि राख्ने के गर्ने खेतमा काम गरेर बस्यो अनि राति राति आउँथ्यो अनि त्यसो गरेर उसले कति दुःख गरेर मलाई कति दुखेर बोकेर बाहिर जाने बाहिर बाहिर बोकेर लान्थ्यो टोइलेटमा लगेर राख्थ्यो अनि बाहिर बस्थ्यो ल्याउँथ्यो अनि त्यसो गरे भने कहिले त ऊ त हत्या हेरेर नहुने अनि उसले नसक्ने कहिले कहिले दिनभरमा त फेरि देउरानीहरूले पनि मलाई कति बोक्यो देउरानीले पनि मलाई बोक्यो एउटा देउरानी मेरो आफ्नै के अरे सगर बहिनीले चाहिँ देउरानीले चाहिँ मलाई बोक्नु सकेन तर उसले बोक्नु सकेन मेरो अर्को काली देउरानीले चाहिँ मलाई बोक्यो अनि उसले मात्रै बोक्नु सक्ने त्यसले बोल्नु नसक्ने अनि त्यसो गरेर गऱ्यो अनि मलाई त्यसो गरेर मैले उयो गरेँ अनि पछि मलाई चाहिँ के भयो भने अनि 7 वर्षसम्म मैले त्यत्रो रोग बोकेर म हिँड्यो अनि त्यसो गरेर गऱ्यो अनि 7 वर्षमा त्यत्रो पर्खाउनु पनि मैले काम गऱ्यो त्यसै गरी दुःख गऱ्यो अनि दुःख गऱ्यो त्यसै गरी मलाई कति धेरै देउरेनहरूले देउरहरूले कति मलाई सहयोग गरेको थियो कति गर्थ्यो अनि उनीहरूले भनेको थियो उनीहरूले चाहिँ चर्चमा हिँड्न चर्चमा निको हुन्छ नि चर्चमा जानुपर्छ नि विश्वास गर भनेर उनीहरूले कति भन्थ्यो मैले चाहिँ पताएन अनि मैले पताएन मैले पत्याउँदै मैले चाहिँ थाहा हुन्छ उनीहरू जान्छ मलाई निको हुन्छ होला भन्ने चाहिँ मैले भन्थ्यो तर मलाई विश्वास चाहिँ लाग्थ्यो तर मैले विश्वास गर्नु चाहिँ मैले सकेन म अब मेरो चाहिँ मैले डर चाहिँ कसो लाग्यो भने म विश्वास गर्नु मन चाहिँ हुने अनि यो थरीमा अनि के अरे त्यो सासू मर्दाखेरि ससुर मर्दाखेरि मैले सुन्नु नपाउने रहेछ अब बत्ती बाल्नुपर्छ उनीहरू मरेर उनीहरूको बत्ती बाल्नुपर्छ भनेर मलाई चाहिँ त्यसो भएर हिँड्थ्यो म नजाने भनेर म त्यसरी जबरजस्ती गरेर बसेको थियो अनि विश्वास चाहिँ मलाई थियो प्रभुमा गएर चाहिँ निको हुन्छ भने विश्वास चाहिँ एक मनमा चाहिँ हुने एक मनमा चाहिँ म नजाने मेरो देउरहरू चाहिँ काठमाडौँ जाने भनेर ठिक्क परेको थियो तर काठमाडौँमा म पनि जाने अब नुहाएर म जाने भनेर म धारामा गएर नुहाएर बसेको थियो अनि फेरि नुहाएर गरेँ अनि फेरि आमाले मलाई त्यो डुस्टा मैले त्यहीँ त्यो धारामै मलाई लडायो अनि उनीहरूले सबैले अब के भयो भन्दा भन्दैन नि अनि मेरो हात खुट्टै वा धारामै चलेन अनि म त चलेन मेरो नै म बिहोस भएछ अनि त्यहाँदेखि उनीहरूले देउर आएछ फेरि यो के अरे स्कुलमा आउने बच्चाहरूले त्यहाँदेखि के भयो लडेर बसेको छ के भयो भनेर घरमा भन्नु आएछ अनि भन्नु आउँदाखेरि मेरो देउरहरू अनि कुदेर आएछ 2 देउरहरू कुदेर आएछ धारामा अनि कुदेर आएर मलाई अनि मलाई हिँड भनेर यो पाखुरोमा समातेर मलाई गरेर गर्थ्यो मेरो खुट्टै टेक्दैन थियो अनि खुट्टै नटेक्ने अनि म के गर्नु अब खुट्टै नटेक्ने उनीहरूले कुरो बोलेको चाहिँ थाहा छ तर म हिँड्नु नसक्ने अनि उनीहरूले यसरी त म त्यो बेलामा अब मैले तर मलाई भन्नु चाहिँ मनभित्र चाहिँ आउने बाहिर चाहिँ कुरा नबोल्ने नआउने अनि मलाई सुती खानु मन लाग्थ्यो अनि सुती खानु मन लाग्थ्यो त्यो बेला सुती खान्थेँ मैले सुती खाएर अनि पात खोजेर मैले बेरेर अगुलोमा झसेर मैले सुर्ती पनि खायो अनि त्यसो गरेर बस्दै बस्दै मलाई एकैछिनमा के भयो भने पहेँलो घाम भयो पहेँलो घाम हुँदाखेरि अनि म पिँढीको छेउमा बसेको थियो पिँढीमा छेउमा बस्दाखेरि मलाई के भयो भने यत्रो त डरम जस्तो मान्छे सबैले मलाई घेरो मार्यो अनि घेरो मार आउने मलाई त्यो घेरो मार्दाखेरि मैले अब मलाई चाहिँ कस्तो भयो भने त्यो घेरो मार मेरो पहिला डरम जस्तो कालो कालो सबै कालोले मलाई घेरो मार्यो अनि म त्यो बेला मेरो बग बसेको थियो बग बसेखेरि मलाई अनि म त्यो बेलामा के आयो मलाई त्यो कस्तो बोलेर मैले त्यो बेलामा त्यो भूतले भूतले घेरो मार्ने बेलामा मलाई कहाँबाट आयो र त्यो बोली लु अब म गएँ है भनेर म मेरो साथी गएछ मेरो हुर्कै गएछ अनि गएन अनि देवरहरू चाहिँ पिँढीमै त्यो बेलामा पिँढीमै रहेछ थियो अनि त्यो पिँढीमै थियो अनि उनीहरूले चाहिँ के भन्नु ए बाउ यहाँ आमा के भयो के भयो यहाँ बुहारी के भयो भाउजू के भयो भाउजू भाउजू त्यो बिमारी भयो अब के गर्ने लामा ल्याउने कि झाँक्री ल्याउने भन्दाखेरि अनि सासूले के गर्ने के गर्ने के गर्ने के गर्ने भनेर भन्थ्यो अनि त्यसो भन्दा भन्दै लु त्यसो गर्दै राख्ने कि बुहारीले यसो मर्नु दिने कि के अरे झाँ लामा झाँक्री ल्याउनु के गर्ने त्यसो बच्चा चिन्दा चिन्दा बच्चाहरू छ यसले यसै गरी मर्नु दिने कि हामी प्रार्थना गर्ने भनेर भन्दाखेरि अनि आमाले के भन्यो भने अब के गर्ने के गर्ने अब के गर्ने के गर्ने भनेर गर पनि भन्नु सकेन प्रार्थना गर भन्नु पनि सकेन नगर पनि भन्नु सकेन चुप लगाएर अब मैले बस्यो अनि तर देवरहरूले मलाई समातेर मलाई प्रार्थना गरेछ प्रार्थना गर्दै गर्दै अनि देवहरूले प्रार्थना गर्दा गर्दा गर्दै मलाई फेरि मलाई नै त्यो के अरे दुष्ट आत्मा बग्यो हो के हो मलाई त्यो त्यो बेलाउँदै अनि मैले त्यो म उठ्दाखेरि म के अरे म मरेछ त्यही मरेको छ त्यो भएर चाहिँ उनीहरूले प्रार्थना गर्दै गर्दै म बिम्थेँ अनि बिम्थेँदाखेरि उनीहरूले प्रार्थना गरेर बसेको छ दुई गर्न प्रार्थना गरेर बसेको रहेछ अनि मैले म चाहिँ त्यहाँदेखि उनीहरूको मुखमा हेर्दै उनीहरूले पसिना आउने पहिले त्यो रुएर प्रार्थना गर्दो रहेछ अनि मैले प्रार्थना गर्दा अनि बसेको अनि राति भयो अनि त्यो बेलामा चाहिँ राति भयो अनि खाना साना खायो अनि सुत्यो अनि उनीहरू चाहिँ काठमाडौँ जाने भनेर धुमधाम गरेर बसेको छ अनि बिहान मैले भोलि बिहान जानुपर्छ आज जानु पाएन पो भनेर अनि बिहान जानुपर्छ भनेर बस्यो अनि मेरो मम्मीले अब म पनि जाने काठमाडौँ जाने अब देवरहरू गयो भने म त घरमा म एउटा त मरिहाल्छ नि अब त के गर्नु अब प्रार्थना गर्ने मान्छे छैन मलाई प्रार्थना गर्ने मान्छे छैन म मर्छु नि भन्ने मेरो मनमा आएको थियो अनि पछि मैले भोलिपल्ट बिहान अनि फेरि देवरहरूले लु भाउजू हामी त अब काठमाडौँ हिँड्ने अब के गर्ने लु बस्ने कि जाने रे अनि जाने म त जाने अब घरमा पऱ्यो भने त म त मरिहाल्छ नि म त जाने भनेर भन्यो अनि गयो अनि लु हिँड्दा भनेर भन्यो उनीहरूले उनीहरूसँग हिँड्यो अनि गएर बल्बीमा गएर गाडीमा गयो अनि गाडीमा गएर चाहिँ दोलघरमा पुगेर अनि केरा किनेछ देउरेले केरा किनेछ केरा किने अनि एउटा एक कसै मैले खाएको थिएँ त्यो कसै खाँदा खाँदै मलाई ती समाज ती स्पाइजरले मलाई ती अक्रमान गर्यो अनि त्यहाँनिर मलाई न कोले के अरे केरा निल्नै सकेन त्यहाँदेखि घिर घिर घिर घिर भएर भयो अनि मलाई फेरि देउरेले त्यो गाडीभित्रै मलाई प्रार्थना गर्यो प्रार्थना गर्दा गर्दै फेरि मलाई त्यो फेरि भयो फेरि खानु मैले त्यो निलो त्यो केरा निलो अनि उनीहरूको फेरि गट्टाघरमा कोठा थियो भने कोठाघरमा ओर्ली भनेर उसले के अरे कोठो छेउमा ओर्ने के अरे गाडीमा ओर्ल्यो ओर्नु नै नछाने त्यहाँदेखि फेरि त्यहाँ पनि फेरि तेरो गएर म त त्यो हातले नचाने फेरि उठ्नै नछाने गाडीबाट त्यो उठ्नै नछाने अनि उनीहरूले हातले समातेर उचालेर रोडमा निकाल्यो त्यो भुसमा कोठाको छेउमा निकाल्यो अनि गऱ्यो अनि उनीहरूले समातेर लग्यो अनि उनीहरूले मन मनमा प्रार्थना गर्दै गर्दै गर्दै लग्यो अनि त्यहाँदेखि म गएँ उनीहरूको कोठामा गयो अनि उनीहरू आफ्नो आफ्नो कोठामा गयो अनि आफ्नो आफ्नो कोठामा गयो उनीहरू गएपछि फेरि मलाई त त्यस्तै हुने अनि त्यहाँदेखि कहिले खुट्टा नचल्ने कहिले हात नचल्ने कहिले केही नचल्ने भयो अनि उनीहरूले प्रार्थना गरिदिन्छ मात्रै मलाई छोड्ने प्रार्थना गरेर सिधेपछि मलाई फेरि त्यस्तै हुने अनि त्यहाँदेखि त्यहाँदेखि त हात खुट्टै नचल्ने अनि बगै बलिएर कुरै नआउने भएर बस्यो अनि त्यसो भने अनि त्यसै गरी उनीहरू त उनीहरूको आफ्नो आफ्नै कोठामा गयो अनि म एउटा कोठामा बस्यो अनि बहिनीको कोठामा बस्यो अनि बस्दाखेरि फेरि मलाई राति नै फेरि त्यस्तै भयो फेरि राति नै उनीहरूले उसले पनि प्रार्थना गरिदियो अनि प्रार्थना गर्ने फेरि निको हुने अनि भोलिपल्ट बिहान गर्दै प्रार्थना गर्दा पनि निको भएको थियो अनि फेरि त्यसै खल्ट्याङ खल्ट्याङ गरेर फेरि अर्को कोठामा दियो अर्को कोठामा जाँदाखेरि त मलाई त अब त्यो बेला म चुरोट खाँदै थियो म चुरोट खाएर अनि घरबाट मैले एउटा पैसा पनि लगाएको थिएन केही पनि थिएन अनि त्यो पहिला पुरा के अरे बोकेको त्यो थैलो त्यो थैलोमा के अरे दुई रुपियाँ पैसा थियो एक रुपियाँ पैसा रहेछ त्यो एक रुपियाँ पैसाको मैले चुरोट किनेर खायो अनि चुरोट किनेर खाँदाखेरि खायो अनि त्यो थैलीमा त्यो के अरे बुटी रहेछ त्यो बुटीले अन्त ए मलाई त यसरी त बुटी रहेछ के गर्ने भन्नु मैले देवरले भनेको थिएँ अनि देवरले खोइ खोइ तेरो बुटी छ खोइ लौ जे अनि मैले त्यसो गरेर दिँदाखेरि मलाई त्यो बुटी त्यो के अरे आगोमा त्यो स्टोभ त्यो बेलामा स्टोभ बलेको थियो स्टोभमा भातहरू बगाएको थियो स्टोभमा त्यो उसले जलाइदियो त्यहाँदेखि त मेरो त त्यो बुद्धि चलाइ के अरे जलाइदेखि मेरो त हात खुट्टा सबै हिँड्न सक्यो, त्यहाँदेखि सबै त्यहाँदेखि फर्केन, मलाई केही पनि भएन, मलाई त्यहाँदेखि चाहिँ मलाई निको भयो।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88, 9766 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9
1: आमा सुन्नुहोस् न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि
2: हो र होइन होला त्यस्तो त सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
3: केही भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: सुन्न नबजे कोटा
7: सामान नभेटेर बेपत्ता
6: होइन सामान चाहिँ के चारो ल्याएको
7: ग्यास चुलो राइस कुकर पानी पताउने भाँडो
6: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रै ग्रेस इलेक्ट्रो वर्ल्ड छँदै छ नि
7: कहाँ छ यो
6: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
8: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
9: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
8: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 98510-74236 98510-74236
9: र फोन नम्बर 01513010 छ 01513010 छ
8: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
7: घरियासी सामान एउटै छातामुनि पाइन्छ ह्याक्कै पारेर
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
10: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
1: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
10: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
1: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
10: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
8: यो हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
9: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: क्रिस्चियन जस्तै व्यवहार गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्। जयमसी आज बिहिबार जुलाई 30 तारिक साउन 14 गते। आजको बाइबल खण्ड मत्तीको पुस्तक 5 अध्यायको 21 र 22 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, तिमीहरूले सुनेका छौ यसो भनिएको थियो तर म तिमीहरूलाई भन्दछु। 19 शताब्दीको अन्त्यतिर इभान पावलोभ नामक एक रूसी चिकित्सकले कुकुरहरूसँग गरेको प्रयोगको लागि नोबेल पुरस्कार जिते। तिनीहरू सबैमा एउटा कुरा समान थियो, खाना देख्दा तिनीहरूले रियाल निकाल्थे। तर तिनीहरूको रियाल अर्कै कुनै उत्तेजनाको कारणले पनि सृजना हुन सक्छ कि भने पावलोभ पत्ता लगाउन चाहन्थे। त्यसैले उनले कुकुरहरूलाई खुवाउनु अघि घण्टी बजाएर तिनीहरूलाई तयार पारे। अन्तत खानाको घण्टी बजाउनले तिनीहरूमा रियाल निकाल्यो, खाना नदिए तापनि। पावलोभले यो कुरालाई सिकिएको प्रतिक्रियाको रूपमा उल्लेख गरे। हामी सबै सचेत वा अवचेतन रूपमा हाम्रो सम्पूर्ण जीवनभरि सिकाइएका छौ। हाम्रो धेरै जसो व्यवहार ती सिकाइएका प्रतिक्रियाहरूद्वारा निर्देशित थिए। कतिपय सिकिएको प्रतिक्रियाहरू लजाउँदा गाला रातो भए जस्तै सामान्य र स्वाभाविक हुन्छन्। अरूहरू तपाईँको पीड़ालाई भुलाउन मादक पदार्थ पिए जस्तै विनाशकारी हुन्छन्। तर सचेत वा अवचेतन, हानिरहित वा हानिकारक जे भए तापनि एउटा कुरा निश्चित छ, हामीले थाहा पाएको भन्दा हामी धेरै सिकाइएका छौं वा प्रभाव पारिएका छौं। अनि हाम्रो आत्मिक विकासको एउटा आयम परमेश्वरको अनुग्रहले पुनर्संरचना भइरहेको छ। यसुले भन्नुभयो, तिमीहरूले सुनेका छौ यसो भनिएको थियो तर म तिमीहरूलाई भन्दछु। यसुले यो कथन बारम्बार प्रयोग गर्नुभएको छ। उहाँले के गर्दै हुनुहुन्थ्यो? उहाँले पुरानो करारका अर्थमा प्रयोगहरूलाई हटाउँदै नयाँ करारका सत्यताहरू पुनर्स्थापना गर्दै हुनुहुन्थ्यो। यो अब आँखाको बदला आँखा रहेन। यसुले यसलाई त्यसलाई अर्को गाला पनि थपिदेऊ का रूपमा ल्याउनुभयो, जसका लागि पुनर्संरचना गरिएका प्रतिक्रियाहरू आवश्यक पर्छन्। यो कुरा तपाईँले मत्तीको पुस्तक 5 अध्यायको 38 र 39 हेर्न सक्नुहुन्छ। कहिलेकाहीँ क्रिस्चियनले जस्तै प्रतिक्रिया जनाउनु भन्दा क्रिस्चियन जस्तै व्यवहार गर्नु धेरै सजिलो हुन्छ। हाम्रा प्रतिक्रियाहरूमा यो परिवर्तन कसरी हुन पुग्छ त? पवित्र आत्माद्वारा हामी सबै उहाँको रूपमा बदलिँदै जान्छौ। परमप्रभुबाट यो आउँछ जो आत्मा हुनुहुन्छ। यो कुरा तपाईँले दोस्रो कोरिन्थीको पुस्तक 3 अध्यायको 18 पदमा हेर्न सक्नुहुन्छ। यदि हामीले उहाँलाई अनुमति दियौं भने मात्रै पवित्र आत्माले हामीमा ख्रीष्ट जस्तै चरित्र निर्माण गर्न सहायता गर्नुहुन्छ। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: यता नआऊ है बुहारी, तलै बस, छाछुट नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
8: यो समय हो धन्यवाद बिहानी।
0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु। प्रत्येकको जीवनमा एउटा काँडो छ भन्ने शीर्षकमा आज केही कुराहरू राख्न गइरहेको छु। दोस्रो कोरन्थी 12 अध्यायको 7 पदले भन्दछ, एउटा काँडो मेरो शरीरमा दिइयो। पावलले यस्तो लेखे, प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्दा नफुलु भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत अर्थात एउटा काँडो मेरो शरीरमा दिइयो। यो मबाट हटोस् भनेर मैले 3 पल्ट प्रभुसित विन्ती गरे, तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रिष्टको शक्ति ममा बास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशी साथ गर्व गर्नेछु, किनकि जब म दुर्बल छु तब म शक्तिशाली छु। पावलसँग यति ठूलो विश्वास थियो कि जब उनले प्रार्थना गर्थे, बिरामीहरू निको हुन्थे र मरेकाहरू जीवित हुन्थे, तापनि परमेश्वरले उनको शरीरको काँडो हटाइदिनुहोस् भनी उनले बारम्बार प्रार्थना गरे, तर परमेश्वरले हुन्न भन्नुभयो। किन? उनलाई नम्र बनाइराख्न र उनलाई पूर्ण रूपमा परमेश्वरमा निर्भर बनाउन। हामीलाई थाहा छैन कि पावलको शरीरको काँडो के थियो, तर हामी जान्दछौ कि उनीसँग त्यो किन थियो। प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्दा नफुलु भनेर उनी आफैले भनेका छन्। जब परमेश्वरले तपाईंलाई धेरै आशिष दिनुहुन्छ, तब यो सँगै घमण्डको जोखिम पनि आउँछ। परमेश्वरको निम्ति त्यस्तो घमण्डले तपाईंलाई अयोग्य बनाउँछ। तपाईंको औंलामा काँडा बिजेको छ भने यो दुख्छ र तपाईंलाई निरन्तर पोलिरहन्छ भन्ने कुरा तपाईंलाई थाहा छ। के तपाईँ त्यो काँडो साथ जिउन सक्नुहुन्छ? हो। के तपाईंलाई त्यो काँडो साथ जिउनु नपरे हुन्थ्यो भन्ने लाग्छ? हो। पावल के भन्छन्? ध्यान दिनुहोस्, एउटा काँडो मेरो शरीरमा दिइयो। पछि गएर उनले आफ्नो काँडोलाई अनुग्रह वृद्धि गराउने साधनको रूपमा मात्र लिएनन्, तर एउटा यस्तो वरदान ठाने जसले दुईवटा काम गर्छ। पहिलो, हामीलाई नम्र बनाउँछ र परमेश्वरमा थप निर्भर बनाउँछ। दोस्रो, हरेकसँग एउटा काँडो भएकोले यसले हामीलाई थप सहनशील र कृपालु बनाउँछ। हाम्रो जीवनमा भएको काँडो अर्थात कष्टदायी कुराको पछाडि परमेश्वरको एउटा उद्देश्य छ। यसकारण सबै परिस्थितिमा धन्यवादी भई परमेश्वरमाथि भरोसा राखेर अगाडि बढ्नुहोस्, कारण जे पनि हुन्छ हाम्रो जीवनमा त्यो कुराको अन्तिममा भलाइ नै रहेको हुँदछ भन्ने उत्साह सँगसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
9: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
10: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
11: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
10: गल्कुपाका 29 थमेल, काठमाडौँ। प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
11: फोन नम्बर 40225444
9: र 40225742 40225742।
12: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
13: खोइ खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यसो त जसले नि लेखिहाल्छ नि।
12: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
16: नेपाल सरकार विज्ञापन हो।
17: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुर्नी चिफिम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सन्ध्याजीको साथ कार्यक्रम हो प्रेयर टावर। प्रेसरता यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै प्रार्थना किन गर्नुपर्छ अथवा कसरी गर्नुपर्छ, के को लागि गर्नुपर्छ भन्ने विषयमा पनि हामी कुराकानी गर्ने गर्दछौं। र यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई प्रार्थनाको निम्ति उत्साहित पार्नु र प्रार्थना गर्नुपर्छ भनेर तपाईँलाई प्रेरणा जगाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। तादनी श्रोता, आज पनि हामी सही उद्देश्य अनुरूप अबको करिब करिब आधी घण्टासम्मको लागि तपाईँको माझमा हामी तपाईँको रेडियो सेट मार्फत घर आँगनमा आइपुगिसकेका छौं। ताउनुस अब भने हामी एकसाथ मिलेर आजको यो कार्यक्रमलाई प्रार्थनामय बनाऊ अथवा यो बिहानलाई हामी प्रार्थनामय बनाऊ। आदरणीय श्रोता, हामी यस कार्यक्रममा तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई पनि लिएर हामी प्रार्थना गर्ने गर्दछौ र त्यही अनुसार आज पनि तपाईसँग हामीले प्रार्थना गरिदिनुपर्ने कुनै त्यस्तो विषयहरू छ वा कुनै अनुरोधहरू छ भने तपाईँले हामीलाई निसंकोच हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू मार्फत तपाईँले फोन गरेर टिपाउनु पर्ने हुन्छ र जसका लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौ र जुन रहेको छ 01-4770754। हजुर, 01-4770754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97798023446। हजुर, 97798023446 हाम्रो वाट्सएप नम्बर रहेको छ। साथै हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्च, जो हाम्रो फेसबुक पेज रहेको छ र तपाईँले वाट्सएप अथवा फेसबुक पेज मार्फत यदि हामीसँग तपाईँको आफ्नो प्रार्थनाको अनुरोध बाँड्न चाहनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर हामीसँग तपाईँले आफ्नो प्रार्थनाको अनुरोधहरू बाँड्न सक्नुहुनेछ। तादनी श्रोता, भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउँदै रहनुहोस् र म भने अब केही समय प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। तादनी श्रोता, हामीले प्रार्थना गर्नुपर्छ र कसरी प्रार्थना गर्नुपर्छ भन्ने कुराहरू हामीले सिक्दै बुझ्दै आइरहेका छौं। कुनै एउटा समय थियो कि सृष्टिकर्ता परमेश्वर आफैले नै मानिसहरूलाई एउटा पुजारीको जिम्मेवारी पदमा बसिसकेपछि कसरी समुदायलाई प्रार्थना गर्नुपर्छ अथवा कसरी आशिष वचनहरू बोल्नुपर्छ भन्ने विषयमा सिकाउनु भएको हामी पाउँदछौं। हो श्रोता, कति मानिसहरू हुन त हाम्रो समाजमा, यहाँसम्म कि यो मसिही समाजमा मात्रै होइन गैर मसिही समाजमा पनि आफूलाई खुसी पार्ने मानिसलाई वा भनौँ आफ्नो आफूभन्दा साना आफ्ना भाइ छोरा नाता नातिना यिनीहरूलाई आशीर्वचन बोल्ने गरेको हामी पाउँदछौ। आदरणीय श्रोता, अब यहाँ हामी देख्ने गर्दछौ कि गैर मसी समाजमा वर्षमा एक या दुई दिन आशिष वचन बोलिन्छ, बाँकी दिन गाली र श्रापहरू बोल्ने गरेको हामी यत्र तत्र सर्वत्र पाउने गर्छौं। आदरणीय श्रोता, हुन त गैर मसीह समाजमा जुन प्रकारको परिपाटी छ यो कहीँबाट एउटा विकसित भएको एउटा प्रचलन मात्रै हो। यसमा त्यति धेरै शक्ति र सामर्थ्य छ जस्तो हामीलाई लाग्दैन र हिजोको दिनहरूमा पनि हामीले खासै त्यस्तो तरिकाको अनुभव हामीले गरेनौं। तर यहाँ हामी देख्न सक्छौ इसरायली समुदाय छ, जो समुदायमा परमेश्वरले एउटा वंश लेवीको वंश विशेष गरी हारूनको कुललाई पुजारीको रूपमा सदाको लागि नियुक्त गर्नुभएको हामी देख्न सक्छौ। र उहाँले जब हारूनको वंशलाई सबै विधि विधान सकिसकेपछि इसरायलीहरूलाई कसरी प्रार्थना गर्नुपर्छ त कसरी आशीर्वाद दिनुपर्छ भन्ने एउटा नमूना प्रस्तुत गर्नुभयो र यदि ठ्याक्कै त्यही नमूना अनुसार उनीहरूले गरे भने परमेश्वर आएर तिनीहरूलाई अर्थात इसरायलीहरूलाई र इसरायलीहरूको अन्य कुल लगायत स्वयं हारूनको कुललाई समेत आशीर्वाद दिने प्रतिज्ञा गर्नुभएको हामी पाउँदछौं। र यो क्रम जब अगाडि बढ्यो परमेश्वरले त्यसपछि उहाँले भन्नुभए अनुसार काम गर्दै आउनुभएको हामी देख्न सक्छौं। साथै आजको यो नयाँ करारमा पनि यीशु आफै प्रधान पुजारीको पदमा बस्नुभएको छ र जस जसले प्रभु यीशुलाई खुशी पार्दछ त्यो व्यक्तिहरूलाई पनि सृष्टिकर्ता परमेश्वरका एकलौटे पुत्र प्रभु यीशु ख्रीष्टले यही किसिमले आशीर्वचन बोल्नुहुँदा त्यो चाहिँ अक्षरशः रूपमा तपाईँ हाम्रो जीवनमा थाहा पाउने गरी प्रत्यक्ष देखिने गरी हामीले अनुभव गर्न सक्छौ भन्ने कुरा चाहिँ हामी थाहा गर्न सक्छौ। तादृश श्रोता, गन्ती छ अध्यायको 22 खण्डहरू जो हाम्रो 26 र 27 पदसम्म छ, आज म यही खण्डबाट तपाईँसँग बातचित गर्न गइरहेको छु। श्रोता, यहाँ यसरी लेखिएको छ, पुजारीले दिने आशीर्वाद। परमप्रभुले मोसालाई भन्नुभयो, हारून र त्यसका छोराहरूलाई भन्, इसरायलीहरूलाई तिमीहरूले आशीर्वाद दिँदा यसो भन्नु, परमप्रभुले तिमीहरूलाई आशिष दिउन् र तिमीहरूलाई रक्षा गरून्। परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काउन् र तिमीहरूलाई अनुग्रह शान्ति दिउन्। परमप्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून् र तिमीहरूलाई शान्ति दिउन्। यसरी नै तिनीहरूले इसरायलीमाथि मेरो नाम कायम राख्नेछन् र म तिनीहरूलाई आशिष दिनेछु भनेर यसरी प्रतिज्ञा गर्नुभएको हामी पाउँछौ। प्रेसरता, अब योभन्दा पहिला इसरायलीहरूले गर्नुपर्ने काम चाहिँ के थियो भन्दा आज्ञाकारी। जब उनीहरू आज्ञाकारी इसरायल राष्ट्रको रूपमा स्थापित हुन्थे त्यसपछि उनीहरूले चाहिँ परमप्रभुलाई एउटा परमप्रभुको निम्ति अलग गरिएको एउटा जातिको रूपमा पहिचान उनीहरूले पाउँदथे र जसको सेवाको निम्ति आशीर् गर्नुभएको हामी पाउँछौ। प्रेसरता, अब योभन्दा पहिला इसरायलीहरूले गर्नुपर्ने काम चाहिँ के थियो भन्दा आज्ञाकारी।

कार्य गर्नको लागि एकजना पुजारी र उसको वंशलाई छानिएको थियो, जो मैले अघि नै भनिहाले, र तिनैले आफ्ना समुदायलाई आशीर्वचन बोल्नु पर्ने थियो। आदरणीय श्रोता, जब उनले आशीर्वचन बोल्दथे त्यसपछि परमप्रभुले तिनीहरूलाई आशिष दिनुहुन्थ्यो भनेर यहाँ लेखिएको छ। अर्थात् परमप्रभुको आशीर्वादलाई उहाँको अनुहार अर्थात् उहाँको उपस्थिति, जो उहाँको उपस्थितिलाई जनाउँछ, आफ्नो मानिसमाथि हुनेछ र चम्कनेछ, तिनीहरूले हेर्नेछन्, र परमेश्वर इसरायलमाथि दया गर्दै चम्कन हुनेछ र तिनीहरूलाई भलाइ गर्नुहुनेछ भनेर भन्ने कुरा हो, र जो उहाँले गर्दै पनि आउनुभयो। अनि उहाँले सुरक्षित राख्ने प्रतिज्ञा पनि गर्नुभएको थियो, र परमप्रभुको आशिषको परिणाम चाहिँ इसरायललाई जोगाएर राख्नु, संरक्षण गरेर राख्नु, र तिनीहरूप्रति उहाँ दयालु हुनु र कृपालु हुनु थियो, र तिनीहरूको सम्पूर्ण काममा कल्याण हुनु, जसलाई शान्ति पनि भनेर भनिन्थ्यो, यो कुरा चाहिँ हुनेवाला थियो। आदरणीय श्रोता, परमप्रभुको नामले उहाँको व्यक्तित्व र चरित्रतालाई प्रतिनिधित्व गर्दथ्यो, र पुजारीहरूले परमेश्वर र आफ्ना मानिसका बीचमा बास गर्नुहोस् र तिनीहरूका सबै आवश्यकतालाई पूरा गर्नुहोस् भनेर प्रार्थना गरिदिनु पर्दथ्यो, र यो एउटा आशिष बोल्ने प्रार्थना मात्रै थिएन, यो साँच्चै नै एउटा अन्तर्विन्तीको एउटा नमूना पनि थियो, जो परमेश्वर आफैले त्यहाँ मानिसहरूलाई भनौ पुजारीहरूलाई दिनुभएको हामी पाउँदछौ। यो परमेश्वरले भन्नुभएको छ, म तिनीहरूलाई आशिष दिनेछु भनेर जब भन्नुभयो, अब यहाँ पुजारीहरूको एक समुदायले परमप्रभु परमेश्वरमा यही तरिकाले आशिष वचनका साथ अन्तर्विन्ती गरेको खण्डमा उहाँले इसरायलीहरूलाई भनौ अन्य समुदायलाई जुन आशिष दिनुहुन्थ्यो त्यो आशिषको सहभागिता चाहिँ स्वयं पुजारीहरू पनि हुने गर्दथे। श्रोता, हामी देख्छौ पुजारीहरू पनि आखिर त्यही समुदायका सदस्यहरू हुन्, अनि परमेश्वरले सिंहो समुदायलाई आशिष दिने कुरा गर्नुभयो, अनि त्यस समुदायभित्र पुजारी र पुजारीको आफन्त पनि पर्दथे। यहाँ परमेश्वरले पुजारीहरूले पाउनुपर्ने भागलाई कुरा गर्नुभएको छैन, पुजारीहरूले पाउने भाग र हिस्सा त्यो उनीहरूको लागि अलग गरिएको हो, र त्यो चाहिँ परमेश्वरले उनीहरूलाई आफ्नो पैतृक सम्पत्तिको रूपमा दिनुभएको हो। त्यो बाहेक उहाँले समुदायलाई जुन प्रकारको भलाइ र आशिष दिनुहुन्थ्यो त्यही प्रकारको भलाइ र आशिषको सहभागी चाहिँ पुजारीहरूलाई पनि उहाँले गराउनुहुन्थ्यो भन्ने कुरा चाहिँ हामी देख्न सक्छौँ। यसबाट तपाईँ र मैले बुझ्नुपर्ने कुरा, तपाईँ र मैले जान्नुपर्ने कुरा के हो हुन्छ भने, हामी जति जति अरू मानिसहरूसँग, अरू मानिसहरूको निम्ति भनौँ, अरू मण्डलीहरूको निम्ति अथवा कति मण्डली समाजदेखि बाहिरका समुदायका निम्ति पनि हामी आशीर्वचनका साथ प्रार्थना गर्दछौँ भने त्यसमा तपाईँ र म पनि सहभागी हुन पाउने रहेछौँ भन्ने कुरा थाहा हुन्छ। श्रोता, प्रेरित पावलले तिमोथीलाई आज्ञा गर्छन्, तिमीले तिम्रो शासकको निम्ति प्रार्थना गर ताकि तिमीहरू देशमा रहेर शान्ति भोग गर्नेछौ भनेर भन्दै गरेको कुराहरू आज साँच्चै नै यहाँ पनि पुजारीहरूको जीवनमा सार्थक भएको हामी देख्न सक्छौँ। आदरणीय श्रोता, अब हामीले बुझ्नुपर्ने कुरा के हो रहेछ भन्दा, हामीले अरूको लागि आशीर्वादको प्रार्थना गरिदिँदा अथवा अरूको निम्ति अन्तर्विन्ती गरिदिँदा, हामीले जुन विषयको निम्ति अन्तर्विन्ती गरिदिएका छौँ र जुन क्षेत्रको निम्ति हामीले आशीर्वादको वचन बोलिदिएका छौँ, सर्वशक्तिमान परमेश्वर

हामीलाई पनि त्यसमा चाहिँ सहभागी गराउनु हुँदो रहेछ भन्ने कुरा चाहिँ हामी देख्न सक्छौँ। श्रोता, हामी प्रार्थना गर्नको लागि जहिले पनि के ठान्छौँ भने प्रार्थना गर्ने बित्तिकै केवल म अनि र मेरो मण्डली भनेर हामी ठान्छौँ, मेरो समुदाय, मेरो घराना, मेरो परिवार, मेरो व्यवसाय अनि मेरो जीवन, म केवल म र मेरो मात्र भन्ने हाम्रो एउटा चलन हाम्रो मण्डलीभित्र हाम्रो मसी समाजमा व्याप्त रहेको छ। तर वास्तवमा सृष्टिकर्ता परमेश्वरले के चाहनुहुन्छ? अब तपाईलाई धन सम्पत्तिको आशिष चाहिएको छ, मानौ तपाई ऋणमा हुनुहुन्छ भने तपाईले अब यसरी प्रार्थना गर्न सक्नुहुन्छ, परमेश्वर म जस्तै ऋणमा परेका जतिजना हुनुहुन्छ हरेकलाई तपाईले ऋणमुक्त गराउनुहोस्, हरेकलाई तपाईले आमदानीका स्रोतहरू खोलिदिनुहोस् भनेर जब हामी यसरी प्रार्थना गर्छौं त्यसभित्र तपाईँ पनि पर्नुहुनेछ, आफै पनि पर्नुहुनेछ, अनि यो चाहिँ प्रार्थना सर्वशक्तिमान परमेश्वरको निम्ति ग्रहणयोग्य हुन्छ। त्यस्तै अर्को उदाहरण, तपाईँलाई चङ्गाई चाहिएको छ, खास गरी तपाईँलाई कुनै एउटा विशेष शरीरको कुनै भाग दुखेको छ, कुनै भागमा तपाईँलाई दर्द पीड़ा भइरहेको छ भने तपाईँले अब यसरी प्रार्थना गर्न सक्नुहुन्छ, मेरो जस्तै यसरी दुःख र कष्ट भोगेर दुखाइ भोगिराख्नुभएका जति पनि हुनुहुन्छ संसारभरि तपाईँले तिनीहरूलाई चङ्गाई दिनुहोस्, छुटकारा दिनुहोस् र निको पार्नुहोस् भनेर जब तपाईँले यसरी प्रार्थना गर्नुहुन्छ त्यसमा त्यसको उत्तर स्वरूप तपाईँले पनि चङ्गाई पाउनुहुन्छ। त्यही कुराको निम्ति आदरणीय श्रोता, किन परमेश्वरले यसरी अरूको निम्ति प्रार्थना गर्दा हामीलाई पनि आशिष दिनुहुन्छ भन्ने विषयमा सायद तपाईँलाई अनुमान लगाइसक्नु होला, किनभने प्रधान पुजारी प्रभु यीशु ख्रीष्ट हाम्रो एउटा पुजारी हुनुहुन्छ जसले स्वर्गमा बसेर हाम्रो निम्ति अन्तर्विन्ती र मध्यस्थताको काम गरिराख्नु भएको छ भने पृथ्वीमा उहाँले हामीलाई उहाँ पछिको अरू राजकीय पुजारीगिरी बनेर हामीलाई यस संसारमा संसार र मानिसहरूको निम्ति अन्तर्विन्ती प्रार्थना गर्ने जिम्मेवारी सुम्पिनु भएको छ। हो श्रोता, तपाईँलाई पुजारी भन्ने बित्तिकै कस्तो लाग्छ? विशेष पुरानो करारको नियम अनुसार हेर्ने हो भने विशेष कपडा पहिरिएको अनि फेरि बास्ना आउने तेलहरू लगाएको त्यस्तो व्यक्ति हो पुजारी भनेको म होइन जस्तो तपाईँलाई लाग्छ होला, अथवा तपाईँलाई पुरानो करार थाहा छैन भने तपाईँले पुजारी भन्ने बित्तिकै कुनै मन्दिरमा बसेर मानिसहरूको पूजाका सरजामहरू लिएर पूजा गरिदिने या पूजा गराउने व्यक्ति भनेर तपाईँ सम्झनुहुन्छ होला। तर पख्नुहोस्, सृष्टिकर्ता परमेश्वरले नि तपाईँलाई त्योभन्दा ठूलो पुजारी पद दिनुभएको छ। मन्दिरभन्दा महान कोही हुनुहुन्छ अनि उहाँको सामुन्य तपाईँलाई परमेश्वरले पुजारी बनाउनु भएको छ। पुरानो नियमको पुजारीलाई तेलले अभिषेक गरेर अनि पशु पंक्षीको बलिदानको रगतहरू लगाएर विभिन्न विधि विधानहरू गरेर नियुक्त गर्नुपर्थ्यो भने तपाईँ चाहिँ ख्रिस्ट येशूको रगतले शुद्ध पारिएर पवित्र आत्मा आफैद्वारा अभिषेक गरिनु भएको पुजारी हुनुहुन्छ। भले तपाईँको शरीरमा विशेष पोसाकहरू विशेष चिन्हहरू केही छैन होला, फेरि पनि परमेश्वरले तपाईँलाई विशेष पुजारीको रूपमा पुजारी राजकीय पुजारीगिरीको रूपमा तपाईँलाई नियुक्त गर्नुभएको छ। पहिलो पत्रुस 2 अध्यायको 5 पद र 2 अध्यायको 9 पद तपाईँले पढ्न सक्नुहुन्छ।
र त्यो खण्ड अनुसार पत्रुसले केवल यहुदीहरूलाई मात्रै राजकीय पुजारीगिरी भन्नु भएन, ख्रिस्टलाई विश्वास गर्ने हरेकलाई जो ख्रिस्टको विश्वासद्वारा उहाँको अनमोल बलिदानको रगतद्वारा शुद्ध पारिएको छ, पवित्र पारिएको छ र ऊ पवित्र आत्माद्वारा अभिषिक्त भएको छ भने अब तपाईलाई पुजारी हुनको लागि कुनै विशेष वस्त्र वा कुनै विशेष विधि विधानहरू गरिराख्नु आवश्यक छैन। तपाईँ स्वत स्वयं सृष्टिकर्ता परमेश्वरद्वारा तपाईँको समुदाय, तपाईँको देश र तपाईँको संसारको निम्ति प्रार्थना गर्न, अन्तर्विन्ती गर्न र यी समुदायहरूको बीचमा आशीर्वचन बोल्नको लागि तपाईँ नियुक्त हुनुभएको पुजारी हो। त्यसकारणले गर्दा तपाईँमाथि यो जिम्मेवारी छ। तपाईँले अब प्रार्थना गर्दा म मेरो मलाई भन्नु सट्टा पहिले आफ्नो देश, समुदाय र अरू मानिसहरूको निम्ति भनेर प्रार्थना गर्नुहोस् र तपाईँले जसको निम्ति जे प्रार्थना गर्नुहुन्छ त्यही अनुपातमा अथवा त्यही आशिषमा तपाईँ आफै पनि समाविष्ट हुनुहुनेछ र तपाईँले पनि आशिष पाउनुहुनेछ। श्रोता, परमेश्वरको प्रतिज्ञालाई पुनः म तपाईँलाई स्मरण गराउन चाहन्छु। गन्ती 6:27, यसरी नै तिनीहरूले इजरायलीमाथि मेरो काम र मेरो नाम कायम राख्नेछन् र म तिनीहरूलाई आशिष दिनेछु। श्रोता, जसरी इसरायलका धर्मगुरूले पुजारीले आशीर्वचन बोल्दा उनीहरू आफै पनि आशिष हुन्थे र आफै पनि त्यसको सहभागी हुन पाउँथे भने तपाईँ हामीले पनि अरूको लागि प्रार्थना गर्दा, अरूको लागि अन्तर्विन्ती गर्दा, जुन क्षेत्रमा जुन कामको निम्ति हामीले अन्तर्विन्ती गरेका छौं त्यही आशिषमा तपाईँले पनि हिस्सा पाउनुहुनेछ भन्दै अब कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र भने श्रोता, फेरि पनि अघिकै कुराकानीलाई म निरन्तरता दिन चाहन्छु र यतिखेर पहिलो इतिहास 23 अध्यायको 13 पदमा हेर्ने हो भने यसरी लेखिएको छ, अमरामका छोराहरू हारुन, मोसा अनि हारुनलाई चाहिँ अलग गरिएको थियो, तिनी र तिनका सन्तान सधैँको लागि अनि पवित्र कुराहरू अर्पण गर्न, परमप्रभुको सामु बलिदानहरू चढाउन र उहाँको सामु सेवा गर्न र उहाँको नाउँमा सधैँ आशीर्वाद दिन अलग गरिएका थिए भनेर लेखिएको छ। श्रोता, अब यही कुरालाई हामीले हेर्दै जाने भने भजन संग्रह 138 5 पनि दाऊदले इसरायलीहरूलाई आशीर्वचन बोलेको हामी पाउँदछौ, अनि त्यसै गरी अरू पुजारीहरू, अनि अझै हामीले हेर्यौं भने इसाकले पनि याकुबलाई आशीर्वाद दिएको, आशीर्वचन बोलेको र पछि गरी याकुब आशीर्वादी भएको हामी पाउँदछौ। श्रोता, अनि आज तपाईँ र हामीलाई पनि परमेश्वरले संसारबाट अलग गर्नुभयो, हामीलाई पनि उहाँले सधैँभरि परमेश्वरका पवित्र वेदी अगाडि गएर मानिसहरूका पाप क्षमाको निम्ति र मानिसहरूको आत्मिक उन्नति प्रगतिको निम्ति, त्यसै गरी भौतिक खाँचो र अभावको निम्ति प्रार्थना गर्ने जिम्मेवारी दिनुभएको छ। साथै ख्रिष्टविहीन मानिसहरूको आत्मा बस्न सकोस् भनेर आफैलाई जिउँदो बलिदानको रूपमा अर्पण गरेर परमप्रभु परमेश्वरको सामु मानिसहरूको खाँचोलाई र मानिसहरूका आत्मिक आँखा खुलोस् भन्नको लागि अन्तर्विन्ती गर्ने जिम्मेवारी उहाँले हामीलाई दिनुभएको छ। श्रोता, जसरी उहाँको नाउँमा सधैँ मानिसहरूलाई आशीर्वाद दिनको लागि हारून र हारूनका वंशहरूलाई अलग गरिएको थियो, त्यसै गरी हामी ख्रिष्टको नाउँद्वारा कहलाइएका ख्रिष्टका वंशजहरूलाई पनि परमेश्वरले आज पनि त्यही अलग जिम्मेवारी दिनुभएको छ। यसकारणले गर्दा आजको बसाईमा म तपाईँसँग यही कुरा बताउन चाहन्छु कि हामीलाई जुन उद्देश्यको निम्ति परमेश्वरले अलग गर्नुभएको छ, त्यो उद्देश्य र त्यो जिम्मेवारीलाई हामी आजबाट सधैँको लागि पृथ्वीमा हाम्रो अन्तिम श्वास रहन्जेलसम्म पूरा गर्नलाई नछोडौं। यदि हामी आफ्नो जिम्मेवारी पूरा गर्छौं भने परमेश्वरले हामीलाई अवश्य पनि इनाम दिनुहुन्छ भन्दै अब नै आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र यतिखेरसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा हामी यहाँहरूलाई मुरी मुरी धन्यवाद दिन चाहन्छौ। र आजको कार्यक्रमबाट प्रस्तुता जोनाथन गिरीको साथ प्राविधिक कक्षबाटका प्राविधिक मित्र सन्ध्याजीलाई पनि विदा दिनुहोस्। हवस्त, जय मसीह।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ।
0: नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
8: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
9: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
10: र 9818-25-12-40, 9818-25-12-40।

शत्रुहरूको बीचमा तपाईँ मेरो ढाल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छैन किनभने तपाईँ सर्वोच्चमा बस्नुहुने मेरो परमेश्वर हुनुहुन्छ।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु भुवनेश्वर एफएम श्रेणीबाट राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हजुरबालाई चिठीमा। आदरणीय श्रोता, कार्यक्रम हजुरबालाई चिठी लिएर प्राविधिक मित्र विजय र म अब्राम उपस्थित भइसकेका छौं। कार्यक्रममा भने हाम्रो हजुरबा पनि आइसक्नु भएको छ, ढिला नगरिकन कार्यक्रममा हजुरबालाई पनि म स्वागत गर्न चाहन्छु, किनभने विशेष गरिकन हजुरबाले चाहिँ हामीलाई अर्की उपदेश दिनुहुन्छ कार्यक्रममा। त्यो अर्ति उपदेशलाई हामीले के गर्नुपर्छ, मानिलिनुपर्छ, स्वीकार्नुपर्छ। र हजुरबालाई कार्यक्रममा मनैदेखि स्वागत गर्न मन लाग्यो मलाई। हजुरबा अब नाति, स्वागत छ हजुरलाई कार्यक्रममा। धन्यवाद नाति। अनि के छ तेरो हाल खबर?
1: हजुरबा सबै कुरा ठिक छ, अनि तपाईँको के छ होला?
0: ए बाबु, म त हाँसेकै छु नाचेकै छु भन्नुपर्छ बा, सबै कुरा ठिकै छ बा। अनि तेरो हाल खबर के छ बा?
1: हजुर बा, मेरो पनि एकदमै ठिकठाक छ, हजुरले भने जस्तै हाँसेकै छु बाँचेकै छु भन्नुपर्छ हजुर बा।
0: ल बा ल, मलाई पनि धेरै खुसी लाग्यो तेरो हाल खबर राम्रो सुन्न पाउँदा।
1: हजुर बा, अनि आज के छ त हाम्रो लागि?
0: आज चाहिँ के छ भने बा, एउटा कुरा ध्यान दिएर सुन। जिन्दगीले धेरै कुरा सिकायो, तर मन दुखेको बेला आँखाको आँसु रोक्न कहिले सिकाएन भनेर एकजना मान्छेले चाहिँ भन्नुभयो क्या बा। अनि मलाई त साह्रै चिन्ता लागेर आयो, किनकि परमेश्वरको वचनले यसो भन्छ बा। अब पहिलो पत्रुस 5:7 के भन्छ भने बाबु, तेरो सारा फिक्री मलाई सुम्पिदे, म तिम्रो वास्ता गर्ने छु भनेर भन्छ। त्यो भएर हामीले चाहिँ परमेश्वरमा भरोसा गरौँ भने चाहिँ आँसु पनि बिसाउने ठाउँ पाइन्छ, दुःख पनि बिसाउने ठाउँ पाइन्छ। त्यो भएर परमेश्वरको वचनले भन्छ क्या बा, मत्ती 11:28, हे सारा बोझले दबेका हो म कहाँ हो, म तिमीलाई विश्राम दिनेछु भनेर परमेश्वरको वचनले ठ्याक्क पारेर भन्छ बा। मलाई त यो कुरा साह्रै मन लागेर आउँछ क्या बा।
1: हो नि हजुर बा, हो
0: हजुर बा, म पनि एउटा कुरा भनौँ। ल ल भन्न बा भन।
1: मेरो ममतालाई कमजोरी नसम्झ, किनकि धेरै चोट पाएपछि मान्छे कराउन छोडेर चुप रहन सिक्छ। बाहिरबाट म हाँसिरहेको देखे पनि भित्र कतिवटा सपना चिहान बनेका छन्, त्यो मलाई मात्र थाहा छ।
0: भन्न खोजेको कुरा के हो बाबु?
1: हजुरबा, यसो मैले पनि एउटा सानो कविता लेखेका थिएँ, त्यो भएर भने नि हजुरबा।
0: ल के भाइ, मेरो तर्फबाट पनि सुन है। आफ्नो लागि बाँच्नेको एक दिन मरण हुन्छ, तर अरूको लागि बाँच्नेको सधैँ स्मरण हुन्छ।
1: ओ हो हजुरबा, साह्रै राम्रो कुरा बताउनु भयो।
0: फेरि एकचोटि भन्नु न हजुरबा। आफ्नो लागि बाँच्नेको एक दिन मरण हुन्छ, तर अरूको लागि बाँच्नेको सधैँ स्मरण हुन्छ।
1: हजुरबा साह्रै राम्रो कुरा, साह्रै राम्रो कुरा।
0: हेर बा, हामीले मरिलानु केही छैन, एउटा स्मरण गरिराख्ने मान्छे चाहिँ बन्नुपर्छ क्या बा।
1: होइन,
0: यो कुरा चाहिँ एकदमै मलाई चाहिँ महत्त्वपूर्ण लाग्यो। हेर्ना कि अब अहिले मान्छे नि घरि के गरेको देख्छु, घरि के गरेको देख्छु। अब अहिले धेरै मान्छेहरूले सुसाइड गरेको देख्छु, नाति नातिनाको खबर सुन्दा साह्रै दुःख लागेर आउँछ। यसो समाचार हेर्छु, फेसबुक हेर्छु, न्युज हेर्छु, एभा यता आत्मा दाब हो अरे, उता आत्मा दाब हो अरे, यता सुसाइड भयो अरे। एभा परमेश्वरको वचनले के भन्छ भने, हे सारा बोझले दबेका हो म कहाँ हो, म तिमीलाई विश्राम दिनेछु भनेर भन्नुहुन्छ। त्यो भएर यो खराब कुरा हामीले गर्नु हुँदैन बा। एकजनाले त आत्महत्या गर्छ, एकजना मर्छ, तर उसँगै कयौं मान्छेहरू जिउँदै मरिरहेका हुन्छन् क्या बा। अब घरको ठूलो मान्छेले सुसाइड गर, आत्महत्या गर भने श्रीमती अथवा छोरा छोरी, आमा बुवा, हजुरबा हजुरआमालाई कस्तो प्रभाव पर्छ बा। यसले त साह्रै नराम्रो काम पो हुन्छ त। त्यो भएर सबै कुरा गर बाबु, यो आत्मदाह आत्महत्या चाहिँ कसैले नगरोस् है बा। अनि हामीले चाहिँ परमेश्वरको वचनलाई मनन गर्यो भने यस्ता कुराहरूबाट हामी टाढा रहन सक्छौँ। जहिले पनि हामीले चाहिँ परमेश्वरलाई पहिलो प्राथमिकता दिनुपर्छ वा उहाँले भन्नुभएको छ न डराव म तिमीहरूसँग छु भनेर परमेश्वरको वचनले भन्छ क्या नाति हो नि हजुरबा। अहिले त मैले पनि धेरै घटनाहरू सुनिरहेको छु यसले त्यो गरे रे उसो भयो रे होइन किन होला क्या हजुरबा यस्तो घटना किन हुन्छ हेर बा यस्तो घटना किन हुन्छ भन्दा के भा हामी दुनियाँभरि टेन्सन भयो भने प्रभुसँग प्रार्थना गर्छौँ हल्का हुन्छ। कति मान्छेले त प्रभुलाई पनि चिनेका छैनन् आफ्नो भार बिसाउने कहाँ हो टेन्सन बिसाउने कहाँ हो भन्ने कुरा मान्छेलाई थाहा नभएको कारण पनि यो हुन सक्छ। त्यो भएर परमेश्वरको वचनले चाहिँ स्पष्ट रूपले भन्छ कुनै पनि कुराको फिक्री नगर है नाति नातिना म तिम्रो वास्ता गर्नेछु आकाशमा उड्ने त्यो चरीलाई हेर त त्यसले भोलिको चिन्ता गर्छ गर्दैन नि त्यो भएर हाम्रो लागि चिन्ता गर्ने चाहिँ परमेश्वर हुनुहुन्छ किनभने हामी उहाँकै स्वरूपमा उहाँकै हातले बनेको सृष्टि हो त्यो भएर आफ्नै हातले बनेको कुरा कति माया हुन्छ। परमेश्वरले हामीलाई भोकै राख्नुहुन्न चिन्ता राख्नुहुन्न हो ऋण होला दुख विराम होला ए बा बाँच्यो भने त हिउँदो मान्छेलाई नै त यस्तो कुरा हुने हो नि त दुःख पनि जिउँदै मान्छेलाई हुन्छ साह्रो गाह्रो पनि जिउँदै मान्छेलाई हुन्छ ऋण पनि जिउँदै मान्छेलाई हुन्छ अब मरिसकेको मान्छेलाई त के हुन्छ र वा यो त एउटा जिउने आधार हो नि त जुन कुराले हामीलाई जिउनको लागि उत्साहित गर्छ त्यो भएर वा हामीले ऋण भयो भनेर टेन्सन भयो भनेर यो भयो भनेर हामीले त्यस्तो खालको डिसिजन चाहिँ गर्नु हुँदैन क्या भा तपाईँ आवेशमा आएर मर्नुहुन्छ तपाईँ आवेशमा आएर सुसाइड गर्नुहुन्छ तर छोरा छोरी नाति नातिना आफन्तहरूलाई धेरै ठुलो प्रभाव पर्छ भा उनीहरू त जिउँदै मर्नुपर्छ नि हो नि मान्छेले यो भन्छन् त्यो भन्छन् दुनियाँको गाली सहनुपर्छ दुनियाँको भनाइ सहनुपर्छ त्यो भएर यस्तो डिसिजन चाहिँ नगरेस् है भा नगरेस् नगरेस् भा नगरेस् भन्न चाहन्छु म किनभने परमेश्वरको वचनले भन्छ हे सारा बोझले दबेका हो म कहाँ हो म तिमीलाई विश्राम दिनेछु चाहिन्छ कुरामा यति धेरै माया गर्ने परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भने हामीले किन टेन्सन लिने किन फिक्री गर्ने होइन त्यो कुरा त एकदम महत्वपूर्ण कुरा छ नि त भा एउटा मान्छे हुनुहुन्छ क्या उहाँ चाहिँ बिरामी भएर रोगी भएर वृद्ध भएर मर्नै लाग्नु भएको थियो तर उहाँलाई बाँच्न चाहिँ मन थियो क्या भा म अहिले नै मर्न मन थिएन तर उहाँलाई एउटा कुरा चाहिँ के थाहा थियो भने जीवन र मृत्युको अधिकार चाहिँ परमेश्वरको हातमा छ भन्ने कुरा चाहिँ उहाँलाई थाहा थियो परमेश्वरले चाहनुभयो भने म मर्न लागेको बुढोलाई पनि आयु बढाइदिनुहुन्छ भन्ने कुरा चाहिँ थाहा थियो अनि त्यसपछि चाहिँ उहाँले के गर्नुभयो भने रुनुभयो धुरु धुरु रुनुभयो प्रभु मलाई आयु बढाइदिनुहोस् मैले बाँचुन्जेलसम्म साह्रै राम्रो काम गरे तपाईँको व्यवस्थामा रहेर काम गरे भनेपछि परमेश्वरले उहाँको आँसुलाई देख्नुभयो परमेश्वरले एक वर्ष होइन पाँच वर्ष होइन पन्ध्र वर्ष आयु बढाइदिनु भयो हिजकिया राजालाई त्यस्तै गरेर हामीले पनि परमेश्वरसँग आफ्नो भार बिसाउनु पर्यो परमेश्वरलाई आफ्नो आँसु देखाउनु पर्यो अनि चाहिँ हिजकियालाई जसरी परमेश्वरले आशा दिनुभयो लामो आयु दिनुभयो त्यसरी नै हामीले मलाई आयु बढाइदिनुहोस् मैले बाँचुन्जेलसम्म साह्रै राम्रो काम गरे तपाईँको व्यवस्थामा रहेर काम गरे भनेपछि परमेश्वरले उहाँको आँसुलाई देख्नुभयो परमेश्वरले एक

आशा दिनुहुन्छ, भरोसा दिनुहुन्छ, साथ दिनुहुन्छ, हाम्रो हात समाउनुहुन्छ, अनि त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ नि त नाति। हो नि हजुरबा, कति राम्रो कुरा सिकाउनु भयो हजुरबा। म त आजको कुरा सुनेर एकदमै आशिषित भएँ नि हजुरबा।

सधैँ आनन्दित हुन्छ। के लेखेको छ भने परमेश्वरको वचनमा परमेश्वरमा भरोसा राख्ने मानिस सधैँ के हुन्छ, आशावादी हुन्छ। कस्तो राम्रो कुरा छ भा, यो कुरा चाहिँ मनमा राखेछ है। हुन्छ नि हजुरबा, हुन्छ, कस्तो राम्रो कुरा बताउनु भयो, मलाई पनि एकदमै खुसी लाग्यो हजुरबा। तपाईँले सिकाउनु भएका कुराहरू कस्तो अर्थपूर्ण छन् हजुरबा, धेरै धेरै धेरै धन्यवाद तपाईँलाई। नाति, अब म हजुरबालाई धन्यवाद दिइराख्नु पर्दैन क्या? अब परमेश्वरको वचनले के भन्छ भने केही कुरा चाहिँ म पढेरै सुनाउन चाहन्छु ल बा। हुन्छ नि हजुरबा, हुन्छ ल बा, सुन है। यो चाहिँ म तिमीहरूलाई कहाँबाट पढेर सुनाउँछु भने यो चाहिँ भा पहिलो पत्रुस 5:5 म पढेर सुनाउँछु। यति राम्रो कुरा छ यो जवानहरूको लागि, त्यसै गरी जवान हो बुढापाकाहरूको अधीनमा बस, एक अर्काको अधीनमा रहे तिमीहरू सबै नम्रताको वस्त्र धारण गर, परमेश्वरमा अहंकारी नहो नम्र हो, यसकारण परमेश्वरको शक्तिशाली बाहुली मुनि तिमीहरू आफैलाई विनम्र तुलाव, उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ, तिमीहरूको सारा फिक्री उहाँलाई सुम्पिदेऊ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुनेछ। सचेत रहो, जाग रहो, तिमीहरूको शत्रु दियाबोलस कसलाई भेटाउ र खाइहालौ भनी गर्जने सिंह झै खोजी हिँड्छ, विश्वासमा दरिलो भएर त्यसको विरोध गर किनकि संसार भनि नै तिमीहरूको दाजुभाइहरूले पनि यस्तै कष्टको अनुभव गरिराख्नु पर्या छ। ल, साह्रै राम्रो कुरा मैले पढेर सुनाए। ल त, अब हामीले बुढापाकाको अधीनमा बस्नु पर्यो, बुढापाकाले भनेको कुरा मान्नु पर्यो, आमा बुवाले भनेको कुरा मान्नु पर्यो, आज्ञाकारी हुनु पर्यो, अनि परमेश्वरले आशिष दिनुहुन्छ। हामी त एकदमै आमा बुवासँग पनि रिसाउँछौ, तर परमेश्वरको वचनले के भन्छ भने नम्र हो है, नम्रहरूलाई चाहिँ परमेश्वरले के गर्नुहुन्छ, प्रेम अनुग्रह गर्नुहुन्छ, घमण्डीलाई चाहिँ विरोधै गर्नुहुन्छ भन्या छ। त्यो भएर परमेश्वरले कस्तो मान्छेलाई मन पराउनु हुन्छ, नम्र मान्छेलाई, तर घमण्डीको चाहिँ विरोधै गर्नुहुँदो रहेछ परमेश्वर। त्यो भएर हामी घमण्डी होइन नम्र भन्नुपर्छ, अनि परमेश्वरले हामीलाई स्वर्गीय आशिष दिनुहुन्छ। यसकारण शक्तिशाली बाहुली मुनि तिमीहरू आफैलाई विनम्र तुलाओ, उहाँले उचित समयमा तिमीहरू उच्च पार्नुहुनेछ। परमेश्वरमा हामी भरोसा गर्यौं भने चाहिँ परमेश्वरले हामीलाई उच्च पार्ने प्रतिज्ञा पनि गर्नुभएको छ क्या बा। अनि तिमीहरूको सारा फिक्री उहाँलाई सुम्पिदेऊ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। हाम्रो सारा फिक्री, हाम्रो चिन्ता सबै परमेश्वरलाई सुम्पिनु चाहिँ एकदमै महत्वपूर्ण कुरा छ बा। अनि भन्नुभएको छ सचेत रहो, जाग रहो, तिमीहरूको शत्रु दियाबोलस कसलाई भेट्टाउ र खाइहालौ भने गर्जनी सिंह चाहिँ खोजिन्छ। त्यो भएर हामीले चाहिँ जहिले पनि चाहिँ परमेश्वरको वचनमा समर्पित हुनु पर्यो नाति। हो नि हजुरबा, कति राम्रो कुरा सिकाउनु भयो, हामी नम्र हुनुपर्ने कुरा, बाबामाको अधीनमा बस्नुपर्ने कुराहरू कति राम्रो छ है हजुरबा। धेरै धेरै धन्यवाद, हजुरले कस्तो राम्रो कुरा सिकाउनु भयो, परमेश्वरले धेरै आशिष दिनुभएको होस्। ल भाइ ल, अब तैँले पनि मलाई यसो दुई चार कुरा बोल्ने अवसर मौका दिस, नाति नातिनाको उन्नति प्रगतिको लागि। जहिले पनि हामी अभिभावक चाहिँ आफ्नो छोरा छोरीको उन्नति प्रगति नै चाहने मान्छेमा पर्छौँ। त्यो भएर अधीनमा बस्नु पर्यो, नम्र हुनु पर्यो, विश्वासिलो हुनु पर्यो, यी कुराले चाहिँ हाम्रो जीवनमा चाहिँ मान सम्मान पनि ल्याउँदछ क्या बा। हुन्छ हजुरबा, हुन्छ, धेरै धेरै धन्यवाद, हजुरले भनेको कुरा मैले हृदयमा राखेको छु। आज मैले मात्र होइन गुड दिन सेफिन सुनिराख्नुभएका सम्पूर्ण श्रोताहरूले अनि हाम्रो जवानहरूले पनि यो कुरालाई सिक्नु भएको छ, होइन त हजुरबा? हो नि बा, हो, मैले भने नि बा, जुन कुरा आफ्नो लागि बाँच्नेको एक दिन मरण हुन्छ, तर अरूको लागि बाँच्नेको सधैँ स्मरण हुन्छ। अब स्मरण गर्ने मान्छे बन्ने कि मर्ने मान्छे बन्ने भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। ल नाति, अब चाहिँ म लागे हेर, अब मैले जानेका कुरा अति उपदेशका कुरा दिइहाले ठ्याक्क पारेर, आफूले पनि कति कुरा सम्झिनु पर्छ। हो नि हजुरबा, धेरै धेरै धन्यवाद हजुरले यो समय दिनुभयो। हजुरबा तपाईँलाई पनि परमेश्वरले धेरै आशिष दिनुभएको होस्। ल ल भाइ ल, तँलाई पनि परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। ल म लाग्यो है त नाति। हुन्छ हजुरबा, हुन्छ ल, जय मसिंह।

ओहो हजुरबा, हामीले त परमेश्वरमाथि पो भरोसा गर्नुपर्ने रहेछ त है। ओहो बाबा, हामीले परमेश्वरमाथि नै त भरोसा गर्ने हो त। हामी मान्छेमाथि भरोसा गर्ने त मान्छे दुखी हुन्छन्, श्रापित हुन्छन्, तर जसले परमेश्वरमाथि भरोसा गर्छ त्यो मान्छे

आदरणीय श्रोता कार्यक्रम हजुरबालाई चिठी कस्तो लाग्यो त? कार्यक्रम प्रति सल्लाह सुझाव र प्रतिक्रिया भए तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

परमेश्वरको वचन तपाईहरूको बीचमा बोल्नको लागि यो समय उहाँले दिनुभएको निम्ति म मेरो परमेश्वरलाई म धन्यवाद दिन चाहन्छु। म विश्वास गर्दछु कि आजको वचनमा तपाईले परमेश्वरबाट आशिष पाउनुहुनेछ। उहाँको वचनद्वारा तपाईँको हृदयमा उत्साहित हुनुहुनेछ र तपाईँले धेरै आशिष पाउनुहुनेछ। परमेश्वरले मलाई दिनुभएको आजको वचनलाई ध्यानपूर्वक सुनिदिनुहोस्। यसले तपाईँको जीवन परिवर्तनको एउटा मार्ग देखाउनेछ। आजको हाम्रो बाइबलको पाठ हुनेछ लुकाको पुस्तक 2:29-30। अब हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईले आफ्नो दासलाई शान्तिसँग विदा दिनुहोस्, किनकि मेरा आँखाले तपाईँको उद्धार देखेका छन्। यो सिमियोनको वचनहरू हुन्। तपाईँहरूले देखिराख्नु भएको छ कि सिमियोन एक वृद्ध भइसकेका मानिस थिए। तिनी एउटा धर्मी र असल पुजारी थिए। उनी आफ्नो अन्तिम दिनहरू बिताइरहेका थिए। यो समय तिनको निम्ति एकदमै अप्ठ्यारो अर्थात गाह्रो परेको थियो। हामी यस खण्डमा देखिरहेका छौं सिमियोनले वृद्ध भएर पनि आफ्नो मृत्युको विषयमा प्रष्ट रूपले बताउँदछन्। तिनी मृत्युको भय बिना नै जिउन सके। उनी मृत्युसित डराएनन्। के तपाईँ आफ्नो हुनेवाला मृत्युसित डराउनु हुँदैछ? के तपाईँ आफ्नो मृत्यु प्रति निश्चित भएर जिउन सक्नुहुन्छ? तिनले परमप्रभुको अघि आफ्नो मृत्युको विषयमा खुलेर बताउँछन्। तिनी आफ्नो मृत्यु प्रति चिन्तित भएनन्। उनी आफ्नो मृत्युको नजिकमा ढुक्क भएर बस्न सके। तिनले आफ्नो मृत्युको विषयमा परमप्रभुको अघि प्रष्ट रूपले घोषणा गरेका छन्। आज के तपाईँ सिमियोनले जस्तै बताउन सक्नुहुन्छ? हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईँले आफ्नो दासलाई शान्तिसित विदा दिनुहोस्, किनकि मेरा आँखाले तपाईँको उद्धार देखेका छन्, तपाईँको मुक्तिलाई देखेका छन्। प्रभु, मलाई जान दिनुहोस् भनी ठाडै रूपले तिनले परमेश्वरलाई भन्न सके। तिनले भने, अब मेरो जीवन लिनुहोस्, म तपाईँ कहाँ आउन चाहन्छु, मलाई तपाईँको साथमा राख्नुहोस्। तिनले परमेश्वरसँग विन्ती गरिरहेका छन्। के तपाईँले सिमियोनले जस्तै भन्न सक्नुहुन्छ? प्रिय मित्र, आज धेरै मानिसहरू डरमा, मृत्युको डरमा बसिरहेका छन्। उनीहरू मर्नदेखि डराइरहेका छन्, किनभने मृत्यु पछिको दण्ड एकदमै खतरापूर्ण छ। त्यसकारण मानिसले मर्न डराइरहेको हुन्छ। तपाईँले सिमियोनले यहाँ सुनिराख्नु भएको छ, म मर्न चाहन्छु प्रभु भनेर विन्ती गरिरहेका छन्। परमेश्वर महिमित सिंहासन अघि खडा भएर निर्धक्क साथ, प्रभु म तपाईँसित आउन चाहन्छु, मलाई तपाईँको साथमा लिनुहोस् भनेर सिमियोनले भने जस्तै, के तपाईँले निर्धक्क भएर भन्न सक्नुहुन्छ? जसरी यहाँ सिमियोनले भने, हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईँले आफ्नो दासलाई शान्तिसित विदा दिनुहोस्, किनकि मेरो आँखाले तपाईँको उद्धार देखेका छन्। यो हेक्का राख्नुहोस् कि तपाईँहरू सबै एक दिन परमेश्वरको सामुन्ने खडा हुनुपर्छ। हामीले आफ्नो जीवनमा गरेका सम्पूर्ण असल र खराब दुवै कामको लेखा उहाँलाई दिनुपर्नेछ। हामी यहाँ पढिरहेका छौं सिमियोनले परमेश्वरको सामुन्ने खडा भएर निर्धक्क साथ भनिरहेका छन्। तपाईँले लुकाको 2:29-30 राम्ररी हेर्नुहोला। यो तिनको व्यक्तिगत खोजी थियो। तिनले भन्दछन्, किनकि मेरा आँखाले तपाईँको उद्धार देखेका छन्, तपाईँको मुक्तिलाई देखेका छन्। तिनले येशूको विषयमा बोलिरहेका छन्। यहाँनिर मरियम येशूकी आमा मन्दिरमा आएकी थिइन्। येशूलाई मन्दिरमा अर्पण गर्न भनी तिनी यरूसलेममा आएकी थिइन्। सिमियोनले बालकलाई काखमा लिए र तिनले परमेश्वरलाई धन्यवाद दिएर भने, हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईँले आफ्नो दासलाई शान्तिसित विदा दिनुहोस्, किनकि मेरो आँखाले तपाईँको उद्धारलाई देखेका छन्। तिनको यो पहिलो अनुसन्धान थियो। तिनले भन्दछन्, मेरा आँखाले तपाईँको उद्धारलाई देखेका छन्। यो उद्धार एकमात्र परमेश्वर येशू ख्रिष्टको हो। यसैया अगमवक्ताले यसैयाको पुस्तकमा भन्दछन् 52:10, हाम्रा परमेश्वरको उद्धारलाई देख्नेछन्। लुका 3:6 भन्दछ, सबै प्राणीले परमेश्वरको मुक्तिलाई देख्नेछन्। यो सिमियोनको व्यक्तिगत येशूको उद्धारको विषयमा अनुसन्धान गरेको कुरा हो। सिमियोनले येशू कहाँ आएर भने, मेरा आँखाले तपाईँको उद्धारलाई देखेको छ। येशू ख्रिष्ट मात्र पापीहरूको उद्धारक हुनुहुन्छ। प्रिय मित्र, किन येशू ख्रिष्ट मात्र एक साँचो उद्धारक हुनुहुन्छ त? किनभने उहाँले परमेश्वरको आज्ञालाई पूर्ण रूपले पालन गर्नुभयो। उहाँले आफ्नो प्राण पापीहरूका निम्ति अर्पण गर्नुभयो। उहाँले हाम्रा विरुद्धमा भएको व्यवस्थालाई आफूमा लिएर क्रुसमा बलिदान हुनुभयो, जुन व्यवस्थाले हाम्रो उद्धारको निम्ति माग गर्दथ्यो। उहाँले सबै कुरा गरिदिनुभयो।
उहाँ पापीहरूको निम्ति कष्ट भोग्नुभयो। उहाँ पापी र धर्मी दुवैका निम्ति क्रुसमा मर्नुभयो। उहाँले आफूमाथि परमेश्वरको क्रोध लिनुभयो। परमेश्वरको क्रोध भन्नाले पापीहरूले दण्ड भोग्ने कुरालाई देखाउँदछ। पापको दण्ड भोग्नु पर्ने थियो पापीहरूले, तर त्यो परमेश्वरको क्रोध र दण्ड येशूमाथि पर्यो। यदि एकजना मानिसले म पापी छु, मलाई पाप क्षमाको आवश्यकता छ, म असहाय र कमजोर छु भने प्रभु येशूको सामान्य स्वीकार गर्दछ भने ख्रिष्ट येशूले त्यसलाई क्षमा गर्नुहुन्छ, उहाँले त्यसको उद्धार गर्नुहुन्छ। सिमियोनले परमेश्वरको उद्धारलाई महसुस गरेका छन्। तिनले आफ्नो पाप महसुस गरे। तिनले महसुस गरे कि म पापी हुँ, मलाई उद्धारको खाँचो छ। तिनले महसुस गरे कि तिनलाई कोही उद्धारकको खाँचो थियो। तिनले अनुभव गरे कि उनी एक हराएका पापी हुन् र तिनलाई उद्धारको खाँचो पर्छ। तिनले यसो भने मेरा आँखाले तपाईँको उद्धारलाई देखेका छन्। तिनले हाम्रा येशूको उद्धारलाई देखिरहेका छन्। परमेश्वरले तिनलाई येशूको उद्धारको बारेमा थाहा पाउन प्रकाश दिनुभयो। लुका 2:26 हामीलाई यसरी भन्दछ, परमप्रभुका ख्रीष्टलाई नदेखेसम्म तिमी मर्ने छैनौ। यो उनलाई दिएको प्रकाश थियो जुन पवित्र आत्माद्वारा उनले पाएका थिए। 27 बताउँदछ, उनी पवित्र आत्माको प्रेरणामा मन्दिर भित्र आए। तिनले उहाँको उद्धारलाई व्यक्तिगत तवरले खोजी गरे। तसर्थ खोजी गर्नु चाहिँ महत्वपूर्ण कुरा हो। यस पाठमा ख्रिष्ट येशूको उद्धारलाई तपाईँको निम्ति आवश्यकता छ, यसकारण उहाँको उद्धारको खोजी गर्नुपर्छ। तपाईँले येशूलाई व्यक्तिगत रूपमा स्वीकार गर्नुहोस् र उहाँको उद्धारलाई तपाईँले आफ्नो बनाउनुहुनेछ। आफ्नो पाप मानिलिएर उहाँको सामान्य आउने व्यक्तिलाई उहाँले इन्कार गर्नुहुँदैन। उहाँले पापीहरूलाई प्रेम गर्नुहुन्छ। तसर्थ येशूलाई आफ्नो उद्धारक मुक्तिदाताको रूपमा आज नै स्वीकार गर्नुहोस्, ग्रहण गर्नुहोस्। येशूलाई आफ्नो उद्धारकर्ता बनाउनुहोस्। येशूमा मात्र हाम्रो उद्धार छ, उहाँमा मात्र हाम्रो आशा छ। प्रिय मित्र, उहाँ हाम्रो आशाको किरण हुनुहुन्छ। सिमियोनले येशूलाई आफ्नो काखमा लिए। यो एकदमै महत्वपूर्ण छ। तपाईँले आज नै येशूलाई आफ्नो उद्धारकर्ता बनाउनुहोस्। उहाँलाई आफ्नो हृदयमा स्वीकार गर्नुहोस्। उहाँमा हाम्रो पाप क्षमा छ। येशूले गर्नुभएको कार्यमा विश्वास गर्नुहोस्। उहाँले हाम्रो मुक्तिको कार्य गरिसक्नु भएको छ, यो कुरालाई विश्वास गर्नुहोस्। अब तपाईँले उद्धारको निम्ति कुनै पनि काम गर्नु आवश्यक छैन, किनभने ख्रिष्ट येशूबाट तपाईँले मुक्ति पाउन सक्नुहुन्छ। जब सिमियोन प्रभु येशूलाई विश्वास गरे, तब तिनी संसारबाट विदा हुन तयार भए। यो तिनको व्यक्तिगत अनुभव थियो। जब तपाईँले येशूमाथि विश्वास गर्नुहुन्छ प्रिय मित्र, तब तपाईँहरू मृत्युबाट डराउनु पर्ने छैन। सिमियोनले प्रभु येशूमाथि विश्वास गरे, यसकारण तिनले भन्न सके, तपाईँले आफ्नो दासलाई शान्तिसँग विदा दिनुहोस्। विदा दिनु भन्नुको अर्थ चाहिँ के होला? विदा हुनु भनेको चाहिँ के हो भने आत्मा शरीरबाट अलग हुनु हो। मृत्यु हुनु भनेको शरीरबाट आत्मा अलग हुनु हो। हाम्रो आत्मा शरीरबाट अलग हुन्छ र येशू ख्रीष्टसँग जान्छ। यदि हामीले येशूमा विश्वास गरेका छौं भने मात्र त्यो काम हाम्रो जीवनमा हुन्छ। यो हाम्रो येशूमा भएको आशा हो। शरीर चिहानमा जानेछ भने आत्मा चाहिँ स्वर्गमा जानेछ। आत्माले शरीर छोड्नु चाहिँ मृत्यु हो। हाम्रो आत्मा शरीरमा छ भने मात्र हामी जीवित हुन्छौ र हलचल गर्न सक्छौ। जब हाम्रो शरीरबाट आत्मा निस्कन्छ, तब हामी निर्जीव बन्दछौ। तसर्थ मृत्यु भनेको शरीरबाट आत्मा निस्कनु हो। हाम्रो आत्मा अनन्त राज्य स्वर्गमा जान्छ। यो हाम्रो निम्ति महिमित आशा हो। तसर्थ म तपाईँ जसले यो रेडियो कार्यक्रम सुनिराख्नु भएको छ, विन्ती गर्न चाहन्छु, आज नै ख्रिष्ट येशूमाथि विश्वास गर्नुहोस् र ढुक्क भएर जीवन जिउनुहोस्। यदि हामीले येशूमाथि विश्वास गरेका छौं भने हाम्रो मृत्युसित हामीले डराउनु पर्दैन। यदि तपाईँहरू यो संसारबाट शान्तिसँग विदा हुन चाहनुहुन्छ भने येशूमाथि विश्वास गर्नुहोस्। आज एकपल्ट विचार गर्नुहोस् फेरि तपाईँको जीवनमा। यदि तपाईँ आज नै मर्नुभयो भने तपाईँको आत्मा कहाँ जाने होला? यदि तपाईँको आत्मा कहाँ जान्छ भनेर निश्चित हुनुहुन्न भने आज नै तपाईँले येशूमा विश्वास गर्नु पर्दछ र निर्धक्क भएर तपाईँले जिउनु पर्दछ। येशूले तपाईँहरूलाई प्रेम गर्नुहुन्छ। आदरणीय श्रोता मित्र, म तपाईँलाई फेरि पनि भन्न चाहन्छु, उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ। उहाँ तपाईँको लागि क्रुसमा मर्नु भएको हो। उहाँले तपाईँलाई उद्धार गर्नुहुन्छ। मृत्युले शान्ति ल्याउँछ, किनभने येशू हाम्रो शान्तिदाता हुनुहुन्छ। तसर्थ शान्तिदातामा आज नै विश्वास गर्नुहोस् र उद्धार पाउनुहोस्।
हामी कार्यक्रमको अन्त्यतिर छौँ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा म स्वागत गर्दछु। साथै त्रियेक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। तपाईँ भित्र एउटा मानिस लुकेर बसेको छ, थाहा छ तपाईँलाई। तपाईँ अबै त्यो के होला भनी सोच्दै हुनुहुन्छ होला, डरले भुतुक्कै हुनुभएको होला। तर त्यो तपाईँलाई डराउने मानिस होइन, तर तपाईँलाई डोर्याउने मानिस हो। यस विषयलाई म निरन्तरता दिनेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय प्रिय श्रोता, तपाईलाई स्मरण मात्र गराउन चाहन्छु कि यो कार्यक्रम विभिन्न संचारका माध्यमहरूमा उपलब्ध छ। युट्युबबाट, फेसबुकबाट, अनलाइनमा अनि अन्य विभिन्न माध्यमहरूबाट तपाईलाई जुन सहज हुन्छ त्यसै माध्यमबाट प्रत्येक दिन यो कार्यक्रम तपाईँ प्राप्त गर्न सक्नुहुनेछ। तपाईँलाई हार्दिक स्वागत छ। साथै यो कार्यक्रम तपाईँले अरूसित बाँडचुट पनि गर्न सक्नुहुनेछ। हामीसित सयकडौं विषयहरूमा यी सन्देशहरू उपलब्ध छन्। तपाईँलाई धन्यवाद। आफ्ना विचार, आफ्नो प्रतिक्रिया, टिप्पणी अवश्य नै मलाई लेख्नुहोला। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्। आउनुहोस् सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

0: आफ्नो वचनमा भन्नुभएको छ, इजिकियल 36 अध्यायको 26 र 27 खण्ड, म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु र तिमीहरू भित्र म एउटा नयाँ आत्मा हालिदिनेछु, तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु, अनि म मेरा आत्मा तिमीहरूमा हालिदिनेछु र तिमीहरूलाई मेरा विधिहरू पालन गर्ने र मेरा नियमहरू होशियारी साथ मान्ने तुल्याउनेछु। परमेश्वरले उहाँको पवित्र बाइबलमा भन्नुभएको यो वचन तपाईँले सुन्नुभयो, इजिकियल 36 अध्यायको 26 र 27 खण्ड। बाइबलका वचनहरू बुझ्न कठिन छैनन्, ती पढ्दा पढ्दै हामी बुझ्न सक्छौं। बाइबलको वचनको व्याख्या गर्नुपर्ने त्यति आवश्यकता नै हुँदैन, तर परमेश्वरले कुन परिस्थितिमा ती वचनहरू ती कुराहरू बोल्नुभयो सो कुरा चाहिँ बुझ्नुपर्छ। सृष्टिकर्ता परमेश्वर मानिसलाई उहाँको आफ्नै स्वरूप र प्रतिरूपमा बनाउनु भएको हो। परमेश्वरको स्वरूप र प्रतिरूप भनेको के हो? परमेश्वरको जस्तै गुण, परमेश्वरको जस्तै स्वभाव, उहाँकै जस्तै चरित्र दिएर परमेश्वरले तपाईँ र मलाई बनाउनु भएको छ। परमेश्वरको स्वभाव सहनशील छ, उहाँको स्वभाव क्षमाशील, दयालु, कृपालु, पवित्र, निस्वार्थ छ। उहाँले कसैको हानि गर्न चाहनुहुन्न, सबैलाई एक समान प्रेम गर्नुहुन्छ। तपाईँ भन्नुहोला, होइन होइन, म त येशु ख्रिष्टमा विश्वास गर्ने मान्छे नै होइन, यसकारण परमेश्वरले मसँग कुनै सरोकार राख्नुहुन्न। तपाईँको यो विचार गलत छ। तपाईँ येशु ख्रिष्टका विश्वासी नभए पनि परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। बाइबलमा लेखिएको छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, ताकि जो कोही उहाँमा विश्वास गर्छ त्यो नाश नहोस् तर उसले अनन्त जीवन पाओस्। यूहन्नाको सुसमाचार 3 अध्यायको 16 पद। तपाईँ परमेश्वरलाई प्रेम गर्नुहोस् वा नगर्नुहोस्, परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। वा तपाईँले उहाँमा विश्वासै नगर्नुहोस्, नास्तिक नै भए तापनि परमेश्वरले तपाईँलाई धेरै माया गर्नुहुन्छ, किनकि उहाँले तपाईँलाई बनाउनु भएको हो। उहाँले तपाईँलाई केही समयका निम्ति संसारमा पठाउनु भएको छ, मलाई पनि। एक दिन तपाईँले परमेश्वरको न्याय आसनको अघि खडा भएर यो संसारमा कसरी जिउनुभयो त्यसको हिसाब किताब उहाँलाई दिनुपर्छ। मृत्युपछि परमेश्वरको सामु खडा भएर आफ्नो जीवनको हिसाब किताब दिने कुरा आदिकवि भानुभक्त आचार्यले पनि उनको भक्तमाला कवितामा उल्लेख गरेका छन्। उनले लेखेका छन्, ईश्वर भज्याना छु भनिकन प्रतिज्ञा अघि सरी गएको होस्, आइस कति दिन भजिस भन अघि सरी, यसो भन न खुवामित मकन दूत त्यस बखत, कसो भन्नु मैले भुलिकन रह्यो यस बखतमा, बजौला भन्दैमा कति कति बित्यो जन जन्मको, मरौला भन्नको अझ पनि विचार छैन मनको, ओहो लौकिक माया बढी बलवती जानी मनले, विचार गर्दै गर्दै ईश्वर भजी लिनु भक्त जनले। देख्नुभयो, आदि कवि पनि यो संसारमा आएपछि मानिसले परमेश्वरलाई भुलेर जिउँछन् भनेका छन्। साँच्चै यो संसारमा जिउँदा हामी एक दिन मर्नै पर्छ भन्ने कुरा च्वाट्टै भुलिहाल्छौ। यो संसारमा सधैँभरि जिउँछौ, यहाँ सधैँभरि बस्नेछौ भने जस्तो गरी मान्छेहरू जिउँछन्। त्यति मात्रै होइन, उनीहरूले त्यो पैसा कमाएको र जम्मा गरेको देख्दा त उनीहरू कमसेकम 700-800 वर्ष नै बाँच्लान् जस्तो व्यवहार देखाउँछन्। मानिसको मनमा त्यस्तो विचार कसरी आउँछ त? आउँछ, किनकि मानिसभित्र एउटा स्वभाव हुन्छ जुन पापको वशमा परेको हुन्छ। त्यसैले मानिसलाई परमेश्वरदेखि टाढा बनाउने निरन्तर प्रयास गर्छ। यसलाई पवित्र बाइबलमा पुरानो स्वभाव भनिएको छ, जसले परमेश्वरलाई आफ्नो जीवनमा ठाउँ दिन चाहँदैन, आफ्नै इच्छामा आफ्नै सोचमा ऊ हिँड्न चाहन्छ। जे मन लाग्यो त्यही गर्न चाहन्छ। प्रभु यीशुको सुसमाचार पटक्कै सुन्न चाहँदैन। यस्तो एउटै कारणले गर्दा हुन्छ, उनीहरू पूर्ण रूपमा अन्धकारको सामर्थ्यमा परेका हुन्छन्, सत्यतालाई घृणा गर्छन्। अचम्मको कुरा यो छ कि धेरै शिक्षित मानिसहरू पनि परमेश्वरका कुराहरूमा विश्वास गर्न चाहँदैनन्। पवित्र बाइबलमा लेखिएको छ, पहिलो कोरन्थी 2:14, जो मानिस आत्मिक छैन त्यसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन, किनकि ती कुराहरू उसका निम्ति मूर्खता हुन्छन् र उसले ती बुझ्न सक्दैन, किनकि ती आत्मिक रीतिले मात्र बुझ्न सकिन्छ। जो आत्मिक छैन ऊ पाप, भौतिक र दुष्टताको अधीनमा परेको हुन्छ। दुष्टता कुनै मानिस होइन, तर परमेश्वरको विरूद्धमा हुने हरेक कार्य र हरेक विचार चाहिँ दुष्टता हो। त्यसैकारण मानिसले परमेश्वरको कुरालाई, उहाँको वचनलाई स्वीकार गर्न सक्दैन, विश्वास गर्न सक्दैन, परमेश्वरको वचन सुन्न र पढ्न पनि चाहँदैन, दिक्क वाक्क मान्छ। किन? किनकि परमेश्वरको वचन पढ्दा वा सुन्दा उसले आफ्नो वास्तविक अवस्थालाई देख्छ, थाहा पाउँछ। कता तपाईँलाई यो कार्यक्रम सुन्दा सुन्दै नसुन्न मन पनि लाग्छ, होइन त? यो कति यो मान्छे बोलिरहेको छ परमेश्वर परमेश्वर भनेर। यस्तै हुन्छ कि ऊ आफ्नो भित्रको रूप कसैले थाहा नपाओस् भन्ने चाहन्छ। पापको वशमा परेको त्यो भित्रको मान्छे लुक्न चाहन्छ। ऊ यस्ता परमेश्वरका कुराहरू र पवित्र कुराहरूदेखि टाढा हुन चाहन्छ। विचार गर्नुहोस्, तपाईँले ऐना वा सिसामा आफ्नो अनुहार हेर्नुभयो, ओहो, तपाईँको अनुहार त डरलाग्दो भएको रहेछ। नाकमा यत्रा यत्रा ठेउला उठेका रहेछन्, ओठहरू सुन्निएका जस्ता भएका छन्, आँखा पनि बुवासाको जस्ता राता राता भएका छन्, गालामा मोसो पोतेको जस्तो कालो कालो भएको छ। तपाईँलाई आफ्नै रूप मन पर्दैन, के भएछ जस्तो तपाईँलाई हुन्छ। के तपाईँ त्यस्तै रूप अरू मानिसहरूलाई देखाउन चाहनुहुन्छ? चाहनुहुन्न। निश्चय तपाईँ घरमा भित्रको कोठामा लुकेर बस्नुहुनेछ, वा अनुहारमा कपडा बाँध्नुहुनेछ, वा त्यो सफा सुग्घर गर्नलाई ठिक बनाउनुको निम्ति प्रयत्न गर्नुहुनेछ। तपाईँको त्यो रूप कसैलाई देखाउन चाहनुहुन्न, होइन त? मेरा आवाज सुन्दै गर्नुभएका मेरा प्रिय मित्र, पाप क्षमा नभएको मानिसको भित्रको रूप यो भन्दा पनि अझ डरलाग्दो हुन्छ। कुनै असल कुराले उभित्र बास गर्दैन, उसको मनमा अलिकति पनि असल र भलाइका विचारहरू हुँदैनन्। परमेश्वरले मानिसलाई दिनुभएको उहाँको स्वरूप प्रतिरूप पापले नष्ट पारेको छ, भ्रष्ट पारेको छ। यसै कारण मानिस वनको पशु जस्तो व्यवहार गर्ने भएको छ। हेर्नुहोस् त, ससाना कुरालाई लिएर कति ठूल्ठूला झै झगडाहरू झमेलाहरू हुन्छन्। मानिसको हानि हुन्छ, ज्यान जान्छ, आगो लाग्छ, कुटाकुट हुन्छ। मानिसको हृदय कठोर ढुङ्गा जस्तो भएको छ। धेरै मानिसको हृदयमा कुनै दया माया ममता पाइँदैन, किनकि उनीहरूभित्र जीवित परमेश्वरलाई नचिन्ने एउटा आत्माले एउटा स्वभावले बास गरेको हुन्छ। त्यस्ता मानिसहरूलाई पनि परमेश्वरले प्रेम गर्नुहुन्छ। प्रभु येशु त्यस्तैहरूलाई बचाउन यस संसारमा आउनुभयो। हामी पनि एक दिन त्यस्तै थियौं, म पनि। प्रभु येशूले आफै भन्नुभयो, म धर्मीलाई होइन तर पापीलाई बचाउनलाई यस धरतीमा आएको हुँ। हामी स्वार्थी थियौं, आफ्नै बारेमा मात्र विचार गर्थ्यौं, कसै प्रति दया माया थिएन, आफूलाई जे मन लाग्यो त्यही गर्थ्यौं। हामीले गरेका कामले अरूको हानि भए पनि हामीलाई कुनै परवाह थिएन। तर प्रभु येशूलाई चिनेर उहाँमाथि विश्वास गरेपछि हाम्रा विचार, हाम्रो स्वभाव, हाम्रो जीवनी शैली नै परिवर्तन भएको छ। हामी परमेश्वरको स्वभाव, उहाँका गुण, उहाँका विचार धारण गरेर जिउन चाहन्छौ। मानिसको जीवन तब मात्र सार्थक र महत्वपूर्ण बन्छ जब उसको जीवन जीवित परमेश्वरसित जोडिएको हुन्छ। तपाईँको जीवनको अवस्था कस्तो छ? तपाईँले अहिले नै आफ्ना पापहरूलाई मानिलिँदै पश्चाताप गरिकन यीशुमा विश्वास गर्न सक्नुहुन्छ। विश्वासको प्रार्थना गरेर यीशुलाई आफ्नो जीवनमा निम्ताउन सक्नुहुन्छ। प्रार्थना गर्नु भनेको आफ्नो मनको कुरा प्रभुलाई भन्नु हो, तर त्यसमा साँचो विश्वास हुनुपर्दछ। प्रभु येशूले तपाईँको जीवनलाई परिवर्तन गर्नुहुनेछ। एउटा अर्थपूर्ण जीवनको निम्ति जीवन छोटो छ, यो छोटो जीवनमा किन गुनासो, पीड़ा, पीर, दुखी भावना र विचारहरू बोकेर जिउने? यस्ता कुराले मानिसको जीवनलाई त्यो गाढे घाउ जस्तो बनाउँछ जुन कहिले पनि निको हुँदैन। तर परमेश्वर तपाईँलाई एउटा नयाँ हृदय दिन चाहनुहुन्छ। उहाँको शक्तिशाली वचनद्वारा असल विचारहरू तपाईँको मनमा भर्न चाहनुहुन्छ। परमेश्वरलाई एकपल्ट तपाईँको जीवनमा काम गर्ने मौका दिनुहोस्, बोलाउनुहोस्, निम्ताउनुहोस्। प्रभु येशूले आफै भन्नुभयो, हेर म ढोकामा बसेर गचगचाउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म भित्र आउनेछु। आज के तपाईँको हृदयको ढोकामा प्रभु येशूले गचगचाइरहेको आवाजलाई सुन्दै हुनुहुन्छ? यदि सुन्दै हुनुहुन्छ भने आफ्नो हृदयको ढोका खोल्नुहोस्। याद गर्नुहोस्, यो जीवन तपाईँको र आफ्नो असल जीवनको निम्ति असल निर्णय लिने अधिकार, हक र जिम्मेवारी पनि तपाईँको आफ्नै हो। हेर्नुहोस् त, कुराकानी गर्दा गर्दै सबैले हामीलाई बिदाई दिइसकेको छ। म तपाईँसित एक सार्थक अर्थपूर्ण जीवनको बारेमा कुराकानी गरिरहेको थिएँ। यो सम्भव छ जीवित परमेश्वरसित हाम्रो सम्बन्ध गाँसेर, उहाँबाट अलग भएर होइन तर सम्बन्ध गाँसेर। परमेश्वरले तपाईँलाई सहायता गर्नु।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: तपाईँको मेरो लागि प्रबन्ध, अरूको लागि साँची हो। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 88 यहाँहरूलाई स्वागत छ। आज सबै शारीरिक, भावनात्मक र आत्मिक आवश्यकताहरू पूरा होस् भन्ने परमेश्वरको इच्छा छ र हामीसँग प्रशस्त मात्रामा बाँकी रहोस् ताकि हामी अरूको आवश्यकताहरू पनि पूरा गर्न सकौं। जब हामी आफ्नो प्रशस्तता अरूलाई बाँड्छौ, यो हाम्रा सबै आवश्यकताहरू पूरा गर्ने उहाँको विश्वास योग्यताको साक्षी बन्छ। भजन संग्रहको पुस्तक 23:5 मेरा शत्रुहरूका सामुन्ने तपाईँले मेरो निम्ति भोजन तयार पार्नुहुन्छ। यस संस्कृतिमा पाहुनालाई खानाको लागि आमन्त्रित गर्नु सामान्य थियो अनि तपाईँले आफ्ना पाहुनाहरूलाई दिने खानाको गुणस्तर तपाईँको उदारता र अतिथि सत्कार दुवैको संकेत बन्यो। यी खानाहरूको गुणस्तरको बारेमा धेरै प्रतिस्पर्धा थियो। मानिसहरू आफूभन्दा विस्तृत खाना उपलब्ध गराउनुहरूप्रति इच्छा गर्थे। समुदायभित्र तपाईँको हैसियत, तपाईँको स्वामित्वमा रहेको सम्पत्तिले होइन, तर तपाईँले आफ्नो खानाको टेबलमा पाहुनाहरूलाई कसरी व्यवहार गर्नुभयो भन्ने कुराले निर्धारण गर्थ्यो। सहरका छलफलमा तिनीहरू खानाका लागि पाहुना बनेका सबै घरको बारेमा छलफल गर्थे। केही पाहुनाहरूको उदारताको कारण प्रशंसा गरिन्थ्यो भने अरूको खानामा उदार नभएकोमा आलोचना गरिन्थ्यो। जब कुनै व्यक्ति गरीब हुन्छ र साथीभाइ र अपरिचितहरूलाई प्रशस्त खानाले राम्रोसँग स्वागत गर्न सक्दैन, उसको प्रतिष्ठा चाँडै नै कलंकित हुन्छ। केही मानिसहरू जानी जानी आफ्ना शत्रुहरूको घरमा जान्छन्। जब उनीहरूलाई थाहा हुन्छ कि त्यो परिवार आर्थिक रूपमा संघर्ष गरिरहेको छ, उनीहरू आशा गर्छन् कि यो परिवारले उनीहरूलाई राम्रो खाना खुवाउन सक्षम हुने छैन। यदि त्यसो भयो भने यसले त्यो परिवारको शत्रुलाई आफ्ना गरिबीको बारेमा नकारात्मक कुरा फैलाउने मौका दिन्छ। यसले त्यो परिवारको घर परिवारमा ठूलो लज्जा ल्याउनेछ। यस कारणले गर्दा जब पाहुना आउँछ त्यसको लागि तपाईँले पैसा उधारो लिनु परे पनि तपाईँले उनीहरूलाई खानको लागि प्रशस्त खाना राख्नुहुन्छ। तपाईँले पाहुनाहरूको सत्कार गर्न आवश्यक पर्ने आपतकालीन परिस्थितिको लागि पनि खाना बचत गर्नुपर्ने हुन्छ। व्यवस्थाको पुस्तक 30:9 तब तिमीहरूका हातका सबै काममा, सन्तानमा, गाई वस्तुका बाछा बाछीहरूमा र भूमिका अन्नहरूमा आफ्ना परमेश्वरले तिमीहरूलाई अकोर वृद्धि गराउनुहुनेछ। परमेश्वरमा भरोसा राख्नेहरूको टेबल पाहुनाहरू आउँदा सधैँ प्रशस्त खाना हुनेछ। पाहुनाहरूले जान्नेछन् कि यो परिवारले सेवा गर्ने परमेश्वर एक विश्वास योग्य परमेश्वर हुनुहुन्छ जसले तिनीहरूको सबै आवश्यकताहरू पूरा गर्नुहुन्छ। रोमीको पुस्तक 12:13 सन्तहरूको खाँचोमा सहायता दियो, अतिथि सत्कार कायम राख। हामी हाम्रा शत्रुहरूप्रति पनि अतिथि सत्कार र उदारताको मनोवृत्ति राखोस् भन्ने परमेश्वरको इच्छा छ। रोमीको पुस्तक 12:20-21 बरु तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाऊ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देऊ। त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भोङ्रो थुपार्नेछौ। खराबीबाट पराजित नहो, तर खराबीलाई भलाइले जित। प्रिय श्रोता, जब हामी परमेश्वरले हामीलाई विशेष दिनुभएको प्रशस्तताबाट आफ्ना शत्रुहरूलाई बाँड्छौ, यो सबै मानिसहरूप्रति परमेश्वरको दयाको प्रदर्शन हो। र जब हामी हाम्रा स्रोतहरूबाट अरूलाई, जसमा हाम्रा शत्रुहरू पनि समावेश छौ, आशिष दिन्छौ, यसले परमेश्वरले हामीलाई बदलामा अझ बढी समृद्धि प्रदान गर्ने ढोका खोल्छ। परमेश्वरमा भरोसा राख्ने मानिसहरूलाई सधैँ सहयोग गरिनेछ अनि यो परमेश्वरको इच्छा हो कि हामीले हाम्रो सम्पत्ति आफ्नै लागि नभई अपरिचित विधवा अनाथ र गरिबहरूसँगबाट यसो गर्नु यस संसारका सबै मानिसहरूप्रति परमेश्वरको दयाको प्रदर्शन हो। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
1: अब प्रस्तुत छ कार्यक्रम मधुर संगीत।
4: हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105 थुप्लो एक मेगा हर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगा हर्जमा हामी छौं। कार्यक्रम मधुर संगीतको साथमा बिहिबार हो 9 देखि 9:30 बजीसम्म हामी आधा घण्टाको समयभरि आउने गर्छौं र मीठा मीठा परमेश्वरको निम्ति गाइएका भजनहरू सुनाउने गर्छौं, आनन्दित र आशित पनि हुने गर्छौं। प्राविधिक मित्र सुरजीलाई धन्यवाद दिन चाहन्छु। हामी कार्यक्रममा निकै मिठा मिठा भजनहरू सुन्छौं, कहिले काहीँ ख्रिष्टीय भजनहरू सुन्छौं, धेरै जस्तो हामी एल्बमहरूबाट पनि भजन सुन्छौं। आज भनी एउटा निकै मिठो गीतबाट शुरू गर्छु, बिहान तपाईँको करुणाको बोलको भजन छ।

बिहान तपाईँको करुणाको राति तपाईँको भलोपनको निकै नै मिठो शब्दले सजिएको भजन हामीले डिलान मुङ्गारको आवाजमा सुन्यौं श्रोता। र यो बिहानदेखि नै परमेश्वरलाई महिमा दिन हामी तयार बन्नुपर्छ। हाम्रो जीवनमा निराशा आएको होला, बिहान उठ्ने बित्तिकै अल्छी लागेको होला, होइन, भजन गाउन मन नलागेको होला, वचन पढ्न मन नलागेको होला, यी सबै कुराहरूलाई एक साइडमा राखेर परमेश्वरको महिमाको लागि हामी तयारी हौ भन्दै कार्यक्रम मधुर संगीतमा आह्वान गर्न पनि चाहन्छु। अर्को वचन छ, फेरि त्यस्तै रहन कहाँ चाहन्छु र म परिवर्तन हुनुपर्छ, मैले नयाँ बन्नुपर्छ भन्ने निकै नै मिठो पुरको वचन सुनाउँछु।

जब हामी यसैको साथमा जान्छौँ परिवर्तन पक्कै पनि हुन्छौँ. प्यारो कुमारले हुनुहुन्छ, उहाँ हामीलाई उहाँले रुचि अनुसारको बनाउन सक्नुहुन्छ. हामी कार्यक्रम मधुर संगीतमा यस्तै अर्थपूर्ण भजनहरू सुनिरहेका छौँ. कुनै पनि भजन अर्थ किनेका छैनन्, सबै भजनहरूले परमेश्वरको महिमा बोकेको छ भनेर भन्न चाहन्छु. र अर्को भजन निकै नै मिठो छ, सुजनज्यूले गाउनु भएको सरगम बनी भन्ने भजन यतिखेर सुन्छौं.

परमेश्वरको निम्ति मिठा मिठा संगीतहरू बन्दछन् अनि सरगम पनि आउँदछ गीतहरू जब आनन्दले हाम्रो मन भरिन्छ अनि प्रभुसँग हामी रहन्छौ त्यतिखेर सबै कुराहरू आउँदछन्। संगीतमा हुनुपर्ने सम्पूर्ण धुनहरू चाहिँ परमेश्वरको निम्ति हामीले गाउन सक्छौ। हामीले कार्यक्रम मधुर संगीतमा यस्तै मिठा मिठा भजनहरू सुनाउने गरेका छौं। लिडियाज्यूले गाउनुभएको भजन सुनाउँछ, अब उदास भएको छैन, निकै नै मिठो भजन सुन्नुहोस्।

हजुर श्रोता मित्र, पृष्ठभूमिमा निकै नै मिठो भजन आदर भक्ति फुलको बजिरहेको छ। छुटिनु पर्ने हुन्छ, समयले साथ दिएको छैन। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै म भने छुटिन्छु। धन्यवाद, जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: पीडामा सहभागी हुनुको मूल्य। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। यदि आज तपाईँ शारीरिक वा मानसिक पीड़ामा हुनुहुन्छ भने मसित तपाईँको मनलाई ढाडस दिने एउटा सुन्दर सन्देश छ। जब हामी पीड़ामा हुन्छौं, ढाड दुखिरहेको होस्, कमर घाँटी वा जोर्नीमा बाँस रोगले सताइरहेको होस् वा जुनसुकै प्रकारको कष्ट किन नहोस्, त्यो पीड़ालाई अलिकति भए पनि कम गर्ने एउटा कुरा हुन्छ। त्यो हो कसैले हाम्रो अवस्था बुझिदियोस्, कसैले हाम्रो पीड़ालाई साँच्चै आफ्नै ठानेर आत्मसात गरिदियोस् र हामीले कति धेरै सहिरहेका छौं भन्ने कुराको उसलाई थोरै भए पनि अनुभव होस्। कुनै न कुनै रूपमा यसले हामीलाई भोगिरहेको कष्टलाई अर्थपूर्ण बनाउँछ। हामी यो संघर्षमा एक्लै छैनौं, बरू हामी जस्तै परिस्थितिबाट गुज्रिरहेका अरूसँग एउटा आत्मीय संगति अनुभव गरिरहेका छौं भन्ने आभास हामीलाई हुन्छ। म तपाईँलाई भन्छु, मेरो आफ्नै जीवनमा पनि यो बिल्कुलै यस्तै छ। जब मेरो पक्षघातको पीड़ा असाध्यै धेरै हुन्छ, तब ती अन्धकारका पलहरूमा म आफूलाई एक्लो र सबैबाट टाढा भएको महसुस गर्न मलाई कति पनि मन पर्दैन। मेरो एकदमै कठिन दिनहरूमा हिब्रू 2:14 सम्झँदा मलाई ठूलो सान्त्वना मिल्छ, जहाँ भनिएको छ, छोराछोरीहरूका मासु र रगत भएको हुनाले उहाँ अर्थात यशुले पनि तिनीहरूको जस्तै मानव रूप लिनुभयो। यशु धेरै कुराहरूमा हामी इसाईहरूसँग एक हुनुहुन्छ, तर सायद सबैभन्दा अर्थपूर्ण सम्बन्ध यही हो कि उहाँ आफैले पनि दुःख पीड़ा र छटपटीको अनुभव गर्नुभयो। बाइबलले भन्छ कि उहाँ हामी जस्तै गरी हरेक कुरामा परीक्षाहरू र दुखेसोहरूबाट गुज्रनुभयो। यसले हामीलाई धेरै ठूलो मदत गर्छ। यो कुरा थाहा पाउनु नै हाम्रा लागि ठूलो राहत हो। मेरो मित्र, तपाईँले आज जे दुःख सहिरहनु भएको छ, प्रभु येशु त्यो बाटो तपाईँभन्दा अघि नै हिँडिसक्नु भएको छ। तपाईँले भोगिरहेको पीड़ा, त्यो गरौं भार, निराशा र संघर्षको उहाँलाई व्यक्तिगत, व्यवहारिक र प्रत्यक्ष अनुभव छ। उहाँ तपाईँको भित्री छटपटीको गहिराईलाई बुझ्नुहुन्छ। तपाईँलाई कति दुखी रहेको छ त्यो उहाँलाई राम्ररी थाहा छ। उहाँ तपाईँको पीड़ासँग जोडिनुहुन्छ र उहाँलाई तपाईँको गहिरो वास्ता छ। तर यहाँ एउटा अझै सुन्दर कुरा छ, यो सम्बन्ध दुवै तर्फबाट काम गर्छ। ख्रिस्टले हाम्रा दुःख कष्टहरूमा हामीलाई बुझ्नुहुने मात्र होइन, तर हामी पनि उहाँका कष्टहरूमा उहाँसँग जोडिन सक्छौ। उहाँ हामीसँग जोडिनुहुन्छ र हामी उहाँसँग जोडिन्छौ। मानिस हुनुको अर्थ के हो भने उहाँले बुझ्नुहुन्छ र उहाँको ईश्वरीय अनुग्रहले हामीलाई के दिन्छ भने हामी बुझ्छौं। दुःख कष्टको माध्यमबाट उहाँ हाम्रो मानवतामा सहभागी हुनुभयो अनि दुःख कष्टकै माध्यमबाट हामी उहाँको ईश्वरीय स्वभावमा सहभागी हुन्छौं। उहाँले संसारलाई जित्नुभयो, त्यसैले हामी पनि विजेता भन्दा महान बनाइएका छौं। हामी विजय प्राप्त गर्नेहरू हौं। त्यसो भए हामी आफ्ना दुःख कष्टहरूबाट भाग्नका लागि किन यति धेरै छटपटाउँछौं त? हामी किन यति हताश भएर छुटकाराको खोजी गर्छौं? पहिलो कुरा, पीड़ाबाट छुटकारा वा राहत खोज्नु स्वाभाविक र उचित कुरा हो। यदि कुनै रोग वा समस्या निको हुन सक्छ भने त्यसको उपचार गर्नुहोस्। तर मेरा यी चारैवटा हात खुट्टा नचल्ने अपाङ्गता जस्ता दीर्घकालीन कुराहरूको हकमा भने म यसबाट छुटकारा पाउनका लागि हताश भएकी छैन। हो, मलाई हुने शारीरिक दुखाईबाट त म राहत चाहन्छु, तर मेरो यो पक्षघातबाटै मुक्ति पाउनुपर्छ भन्ने मलाई लाग्दैन। अनि सायद यही कारणले गर्दा होला म मेरो व्हीलचेयरबाट निको भएर उठ्नका लागि मरि मेटेर प्रार्थना गरिरहेकी छैन, किनभने म मेरो यो कष्टलाई यसोको हृदयभित्र चियाउने एउटा झ्यालको रूपमा देख्छु। दुःख कष्ट नै मेरो मुक्तिदाता र मेरो बीचमा जोडिने एउटा मुख्य कडी हो। मलाई थाहा छ उहाँले मलाई आफ्नो अनुग्रहका ती अद्भुत कुराहरू देखाइरहनु भएको छ, जुन यो व्हीलचेयर बिना सायद मैले कहिले बुझ्न र पक्रन सक्ने थिइन। अनि जब म क्रुसमा उहाँको त्यो महान प्रेम देख्छु, यसले मलाई पनि आफ्नो क्रुस उठाएर उहाँको पछि लाग्ने साहस दिन्छ। के आज तपाईँ आफ्नो अवस्था बुझिदिने कसैको खोजीमा हुनुहुन्छ? यसोतर्फ फर्कनुहोस्। जब तपाईँ उहाँतर्फ फर्कनुहुन्छ, तब उहाँले तपाईँको लागि के सहनुभयो भन्ने कुरा तपाईँले अझ राम्रोसँग बुझ्नुहुनेछ। अनि त्यो कति महिमामय दिन हुनेछ जब हामी स्वर्ग पुग्नेछौ र हाम्रा सबै दुःख कष्टहरू सधैँका लागि पछाडि छुट्नेछन्। एकै पलमा स्वर्ग पुग्ने बित्तिकै हामीले यस पृथ्वीमा भोगेका सबै पीड़ाहरूको सट्टामा हामीले पाउने इनाम कति धेरै गुणा महान हुनेछ। त्यसैले आफ्नो पीड़ाको बेला प्रभुबाट टाढा नभाग्नुहोस्, बरू दौड़ेर उहाँ कहाँ आउनुहोस्, किनभने उहाँले तपाईँको अवस्था पूरै बुझ्नुहुन्छ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
4: किन आँखा मिचेकुमिचे गरेको?
5: हेर न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाएपछि क्या हो?
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
5: बुझेँ।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
1: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
1: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
1: सम्पर्क नम्बर
2: मोबाइल 9832-84054, 9832-84054 र 9831-26786, 9831-26786
1: र 9913-9141-47, 9913-9141-47।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
12: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
13: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
14: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
15: गल्कुपाका 29 थमेल, काठमाडौँ।
16: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
13: फोन नम्बर 40225444
15: र 40225742।
0: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत छ कार्यक्रम थ्याङ्क यू गुड न्यूज।

0: छैमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा आदरणीय श्रोता, कार्यक्रम थ्याङ्क यू गुड न्यूज लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बिहिबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं। कार्यक्रम मार्फत विशेष गरिकन हामी हाम्रा प्रियजनहरूलाई सम्झिँदै उहाँहरूलाई धन्यवाद दिने गर्दछौं। सबैभन्दा पहिलो स्थानमा त हामी परमेश्वरलाई धन्यवाद दिन्छौं। हाम्रो हरेक कुराहरूमा, हरेक कुराको शुरूआतमा, दिनको शुरूआतमा, सबै कुराहरूमा हामी पहिलो प्राथमिकतामा परमेश्वरलाई धन्यवाद दिन्छौं भने त्यसपछि हाम्रो जीवनमा हाम्रो प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट सहायता पुर्याउनुहुने विभिन्न व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूलाई सम्झिएर उहाँहरूले गर्नुभएको प्रेम, प्रार्थना, योगदान, सबै कुराहरूको लागि हामी उहाँहरूलाई धन्यवाद दिँदै आइरहेको छौं र आज पनि यसरी नै हामी एकमुष्टमा उहाँहरूलाई धन्यवाद दिनेछौ। फोन गर्नुहोला 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ 01-47-70-754 र 98-23-44-646 98-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। कोही श्रोता आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो, जय मसी।
0: नैनाजी कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिकै छु, हजुरलाई कस्तो छ?
0: एकदमै आरामै छु म पनि। र आज तपाईँको कसलाई धन्यवाद भन्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
1: हजुर, परमेश्वरलाई सर्वप्रथम धन्यवाद भन्न चाहन्छु अनि हाम्रो गुड न्यूज एफएम फ्यामिली सबैजनालाई मेरो हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। अनि हाम्रो पम्पा गोपाली दिदी, पम्पा रोका दिदी, चन्द्रमाया दिदी, हाम्रो सिक्किमको अर्जुन प्रधान दाई, हाम्रो इन्डियाको कुमार राई दाईलाई, हाम्रो सारा दिदीलाई, अनि हाम्रो लक्ष्मी दिदीलाई, अनि पूर्ण थापा दिदीलाई, विशेष मैले नामहरू त भन्न सकिनँ। अहिले हराउनु भएको छ यसु भक्त दाई, हराउनु भएको छ, कता जानुभयो, व्यस्त हुनुभयो कि के भयो थाहा छैन, उहाँलाई पनि म सम्झन चाहन्छु। अनि हाम्रो विद्या दिदीलाई, अनि अनिता दिदीलाई है, अनि हाम्रो सङ्गीता दिदीलाई, हाम्रो सबैजना गुड न्युज, हाम्रो माता तीर्थ सुमन राई दाईलाई पनि सम्झिन चाहन्छु, विशेष सुनिल राज लामा दाईलाई, अनि हाम्रो तार्जन दाईलाई, अनि हाम्रो विजयजीलाई, सन्ध्याजीलाई होइन, अनि कुमार अब्राम अङ्कललाई, हाम्रो हरेकजनालाई, म सबैजनालाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु।
0: हजुर, र तपाईँलाई पनि धेरै धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। एकदमै खुसी लाग्यो नैनाजी, र अहिलेलाई चाहिँ हामी छुटौं। जय मसी।
1: हजुर, धन्यवाद, जय मसी।
0: हजुर, हाम्रो नैना थापाजी हुनुहुन्थ्यो भने तपाईँले पनि फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ। यसरी नै आफ्नो धन्यवादका कुराहरू कार्यक्रम मार्फत राख्न सक्नुहुनेछ। कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा हुनुहुन्छ र हामी तपाईँसँग नै कुराकानी गरिरहेको छौं र फोनलाइन एकदमै खुला रहेको छ। फोन गर्दै गर्नुहोला, एउटा गीत राख्छु भन्दै थिए तर कोही श्रोता आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो, जय मसी सुमनजी, म एकदमै आरामै छु, तपाईँ कस्तो हुनुहुन्छ?
2: म एकदमै एकदमै ठिकठाक छु, प्रभुको अनुग्रह कृपाले हाँसेको छु, बाँचेको छु हजुरको अन्तर्विन्ति र प्रार्थनाले। प्रभुलाई धेरै धेरै धन्यवाद, अनि हजुरहरूलाई धेरै धेरै धन्यवाद। बहिनीको सानो साउन्ड आइरहेको छ, के भएको होला है?
0: हजुर हजुर, अब सुन्दै हुनुहुन्छ हामीलाई?
2: हजुर हजुर, अलिअलि ठुलो साउन्ड आयो।
0: हजुर हजुर, हुन्छ, तपाईँले आफ्नो धन्यवादका कुराहरू राख्न सक्नुहुनेछ।
2: एकदमै एकदमै हामी धन्यवाद दिनुपर्छ, अनि हामीलाई हरेक परिस्थितिमा प्रभुले धन्यवाद दिने सिकाएको छ, अनि त्यही कारण हामी धन्यवाद चाहिँ एकदम मेन कुरा हो, एकदमै मेन कुरा हो, अनि एकदमै एकदमै म धन्यवाद दिन चाहन्छु। विशेष गरी हजुरहरूलाई धेरै धेरै धन्यवाद दिनुपर्दछ, किनभनेदेखि हजुरहरूलाई जति धन्यवाद जे पनि किनभनेदेखि कमी नै होला जस्तो लाग्दछ, अनि यसै कारण हजुरहरूले किनभनेदेखि हरेक हरेक परिस्थितिमा हरेक दिन प्रतिदिन साँझ बिहान झरी बादल त भनिकन एकदमै त्यहाँबाट हामीलाई एकदमै आत्मिक भजन खुवाउनुहुन्छ, यहाँहरूलाई धेरै धेरै धन्यवाद। अनि विशेष गरी हाम्रो पुनम बहिनीलाई धेरै धेरै धन्यवाद, सम्झनाको साथमा हाम्रो सन्ध्या बहिनीलाई धेरै धेरै धन्यवाद, सम्झनाको साथमा हाम्रो ज्ञानु बहिनीलाई धन्यवाद, हाम्रो अपराम सरलाई धन्यवाद, अनि यसै गरी हाम्रो विजय सरलाई धन्यवाद, जोरास्थान गिरीलाई धन्यवाद, सुजन सरलाई धन्यवाद, सुनिल सरलाई धन्यवाद, हाम्रो सन्दीप भाइलाई धन्यवाद, अनि धन्यवाद दिनुपर्दछ राज सरलाई धन्यवाद, अनि यसै गरी विशेष गरी हाम्रो आइजिक राईलाई धन्यवाद, हाम्रो यसै गरी अन्जु खटेलालाई धन्यवाद, हाम्रो टार्जन गुरुङ सरलाई धन्यवाद, अनि धन्यवाद भन्न चाहन्छु सिमन पाण्डेजीलाई धन्यवाद, हरिदिक्कजीलाई धन्यवाद, हाम्रो शेखदासलाई धन्यवाद, नारायण शर्माजीलाई धन्यवाद, मङ्गलमान महाजनजीलाई धन्यवाद, अनि यस्तै गरी धन्यवाद दिनु पर्दछ हाम्रो मिन कुमार सरलाई पनि म धन्यवाद दिन चाहन्छु, सम्पूर्ण पुण्य स्थान परिवारलाई धन्यवाद धन्यवाद, म सुमन दाईको तर्फबाट एकदमै सम्झनाको साथमा स्वागतको साथमा धन्यवाद धन्यवाद धन्यवाद दिन चाहन्छु। अहिले भर्खरै कन्ट्याक्ट गर्नुहुने हाम्रो महिमा बहिनीलाई म धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद यसै गरी हाम्रो अमिता बहिनीलाई धन्यवाद, हाम्रो निष्पा बहिनीलाई धन्यवाद, हाम्रो यसै गरी हाम्रो शोभा बहिनीलाई धन्यवाद, रेखा थापा कोट बहिनीलाई धन्यवाद, सुन्दरी तामाङजीलाई धन्यवाद, सुनिता म्याडमलाई धन्यवाद, अनि यसै गरी हाम्रो तारा बहिनीलाई धन्यवाद, शान्ता बहिनीलाई धन्यवाद, साना बहिनीलाई धन्यवाद, अनि धन्यवाद दिनुपर्दछ हाम्रो यसै गरी दुर्गा बस्नेतजीलाई धन्यवाद, अनि हाम्रो यसै गरी लक्ष्मी मगर बहिनीलाई धन्यवाद, अनि धन्यवाद दिनुपर्दछ हाम्रो चन्द्रमा बहिनीलाई पनि धन्यवाद दिन चाहन्छु, अनि यसै गरी हाम्रो विद्या सरस्वतीजीलाई धन्यवाद, अनि धन्यवाद हाम्रो सावित्री रोक्काजीलाई धन्यवाद, हरि रोक्काजीलाई धन्यवाद, अनि धन्यवाद अनि यसै गरी विशेष गरी हाम्रो जति पनि भारतबाट कन्ट्याक्ट गर्नुहुन्छ हाम्रो कुमार दाईलाई धन्यवाद दिन चाहन्छु, अर्जुन प्रधानलाई धन्यवाद, शिव कुमार राईलाई धन्यवाद, सोम कुमार गिक्कजीलाई धन्यवाद, तेज बहादुर कथाजीलाई धन्यवाद, अनि धन्यवाद दिन चाहन्छु हाम्रो उत्तम शिवकोटीजीलाई म सम्झेर धन्यवाद धन्यवाद भन्न चाहन्छु, अनि धन्यवाद यसै गरी रुबेन राईलाई धन्यवाद, राम कुमार राईलाई धन्यवाद, अनि धन्यवाद आशिष राईलाई धन्यवाद, अजय राईलाई धन्यवाद, शान्ति राईलाई धन्यवाद, कपिन्द्र राईलाई धन्यवाद, अनि यसै गरी धन्यवाद हाम्रो रामहरी कचुलजीलाई धन्यवाद, रामहरी सिपाजीलाई धन्यवाद, सुशील मगरजीलाई धन्यवाद, हाम्रो चित्र प्राणलाई धन्यवाद, शिव कुमार राईलाई धन्यवाद, सोम कुमार गिक्कजीलाई धन्यवाद, तेज बहादुर कथाजीलाई धन्यवाद, अनि धन्यवाद दिन चाहन्छु हाम्रो उत्तम शिवकोटीजीलाई म सम्झेर धन्यवाद।

0: कालमान तामाङ जिल्ला धन्यवाद, माधव जिल्ला धन्यवाद, हाम्रो भीम पर्वा जिल्ला धन्यवाद, अनि धन्यवाद राजु काप्राजीलाई धन्यवाद, विनोद काप्राजीलाई धन्यवाद, अनि धन्यवाद हरिबोल पुरासुजीलाई धन्यवाद भन्न चाहन्छु, हाम्रो यशु भक्तजीलाई धन्यवाद, अनि जोन श्रेष्ठजीलाई धन्यवाद, अनि यसै गरी धर्म राज विनोद बरालजीलाई पनि धन्यवाद दिन चाहन्छु, अनि सम्पूर्ण हाम्रो यसै गरी हाम्रो पम्पा रोकाजीलाई धन्यवाद, पम्पा पुपारीजीलाई धन्यवाद, अनि धन्यवाद दिन चाहन्छु सम्पूर्ण हाम्रो सारा बहिना पनि धन्यवाद भन्नु चाहन्छु, हाम्रो पुराजीलाई धन्यवाद, अनि यदि तिमी पोखराबाट कन्ट्याक्ट गर्नु हाम्रो रूपा बहिनीलाई धन्यवाद, हाम्रो मोतीजीलाई पनि धन्यवाद, सम्पूर्ण पूर्व पश्चिम उत्तर दक्षिण सम्पूर्णबाट सुन्नुहुन्छ कन्ट्याक्ट गर्नुहुन्छ, म सुमन्दरको तर्फबाट नछुट्याइकन सम्पूर्ण मित्रहरूलाई म यस पुस्तमा धन्यवाद अनि धन्यवाद दिनु पर्छ, हाम्रो गायककार सङ्गीतकार हाम्रो गीतकार जति पनि हुनुहुन्छ यहाँलाई म सुमन्दरको तर्फबाट धन्यवाद दिन चाहन्छु, मेरो करार मण्डलीको एल्लर गीतन पास्टर प्रचारक र जति पनि मण्डली विशेष मण्डली सम्पूर्ण मित्रहरूलाई म धन्यवाद दिन चाहन्छु बहिनी।
1: हजुर, र तपाईँलाई पनि धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो सुमनजी फोन गरेर साथ दिनुभएको लागि, प्रभुले धेरै आशिष दिनुभएको होस्, र अहिलेलाई चाहिँ हामी छुट्टौं सुमनजी, जयमसी। हजुर, हाम्रो सुमन राईजी हुनुहुन्थ्यो माता तीर्थबाट, उहाँले सम्पूर्णमा न्यानो अभिवादन, उहाँले सँगसँगै आभार व्यक्त गरेर जानुभएको छ, धन्यवाद व्यक्त गरेर जानुभएको छ। हाम्रो जीवनमा हामीलाई प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट सहायता पुर्याउनु हुने विभिन्न व्यक्तिहरू हुनुहुन्छ र उहाँहरूलाई नै सम्झिएर हामी धन्यवाद यहाँ कार्यक्रम मार्फत व्यक्त गरिरहेको छौं। तपाईँले पनि फोन गर्न सक्नुहुनेछ र आफ्नो धन्यवाद हृदयको आभार ती व्यक्तित्वहरूलाई सम्झिनु भएर तपाईँले एक मुष्टमा दिन सक्नुहुनेछ र फोन गर्नुहोला, फोनलाइन एकदमै खुला रहेको छ। एउटा गीतको साथ यो समय दिन चाहन्छौ, श्रोता गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौँ र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो बहिनी, जन्मसी बहिनी,
0: जय श्री पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर आरामै छु म बहिनी।
0: हजुर आज तपाईँको कसलाई धन्यवाद भन्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
1: हुन्छ, विशेष गरी पहिला धन्यवाद परमेश्वरलाई, उहाँलाई चाहिँ धेरै धेरै धेरै यो एकमुठी प्राण यहाँ छ, धन्यवाद दिइरहन सक्नु छ। तर खुसी साथ

0: गुवासामाथि हामीले पनि धन्यवाद भएर उहाँको असल ठाउँमा हामीले पाएका छौँ है. अनि एकदम धेरै धन्यवाद छ परमेश्वरलाई आज दिन रातमा ज्योतिमा चम्काएर राख्नु भएको छ प्रभुले. ज्योतिको परमेश्वर सारा सृष्टिका बरबन्दाका मालिक हुनुहुन्छ परमेश्वर हुनुहुन्छ होइन. अनि यो जगतमा ज्योति चम्काउनु भएको छ. मानिसले त संसारको ज्योतिलाई हाहुलाई झिलिमिलीलाई रमाउनु भएको छ. हामी चाहिँ परमेश्वरमा जोडिएर हामी यति खुसी भएर उहाँको ज्योति नै छ जीवनमा है. धन्यवाद विशेष गरी गुड न्युज परिवारलाई सबै. अनि बिहानदेखि बेलुकासम्म हजुरहरूले आशिष बनाएर राखिदिनु भएको छ त धेरै धेरै धेरै धन्यवाद दिएर नसक्नु छ गुड न्युज परिवारलाई मैले. अनि हजुरहरूको व्यस्तता जतिसुकै भए पनि जे भए नि हामीमा कुनै कुरामा कतिपल्ट बोल्छौँ होला के भनिन्छ होला. मैले अब बोल्दै गएको छु अलिकति टाइम गइसक्यो तर पनि खुसी भएर हामीलाई जोडाइदिनु भयो टाइम गुड न्युजमा है. यो फोनमा धन्यवाद छ हजुरहरू खुसी भएर बसिदिनु भएर हामीलाई आशिष बनाइदिएकोलाई धेरै धन्यवाद छ. मैले धन्यवाद दिएर नसक्नु छ हजुरहरूलाई. अनि विशेष गरी एकुण्टा भन्नाले म अलिकति सक्त नि सक्दिनँ साथीहरूलाई. अनि एकैचोटि म गुड न्युज परिवार अनि सम्पूर्ण म जोडिनु भएको छ गुड न्युजमा सबैलाई अहिले दुईजनाले बोले सुमन भाइ अर्को बहिनीले मलाई सम्झना गर्नुभएको रहेछ धन्यवाद. म चाहिँ सम्झनै सक्दिनँ है हजुरहरूलाई सबैलाई म भन्छु. अनि जो गुड न्युजमा जोडिनु भएको छ अनि संसारको रीति छोडेर अनि परमेश्वरलाई खोजेर जोडिएको विश्वासी जनलाई म धन्यवाद दिन्छु धेरै धेरै है. अनि हाम्रो मेरो मण्डलीमा पनि धन्यवाद छ. अनि यसरी प्रार्थना पाएको छु उहाँबाट. उहाँहरूले धेरै मलाई उत्साह बनाएर म आशिषमा भएर बसेको छु. अनि उहाँहरूलाई पनि धेरै धन्यवाद छ मलाई सुसमाचार सुनाएर म धन्यवाद दिन्छु. उहाँले मेरो बहिनी एउटा माया बहिनी हुनुहुन्छ है उहाँलाई पनि धेरै धन्यवाद छ. मैले सच्चा नै उहाँले चाहिँ एउटा सानो चाहिँ मनपर्दो पानीको भाँडो लिए पनि मलाई सम्झिने बहिनी अनि आफूलाई नभएर पनि मलाई भन्नुहुन्छ. अनि एउटा राम्रो खुर्सानी आए पनि मलाई सम्झिनुहुन्छ बहिनीलाई. त्यो भन्दा पनि आत्मा बचाएर मलाई देखाउने के साँगुरो बाटो देखाइदिने बहिनी मलाई धेरै धेरै प्रभुले यस्तो आशिष दिउन्थे है. अनि शान्ति दिदी दाई उहाँलाई पनि धेरै धन्यवाद छ. अनि साँच्चै नै यो गुड न्युज सुन्दा म अलिकति यता लगे म उहाँ सतुङ्गलमा हुँदा के एक दिन मलाई मभित्र यस्तो अब प्रकाश था. म सतुङ्गलमा हुँदा हजुरहरूले त्यहाँ बोलिरहेको सुन्छु म सतुङ्गलमा हुँदा म रमारै बसेको व्यक्ति हो कि है. तर परमेश्वर अलिकति मन रमाउनु भयो रहेछ जस्तो लाग्यो के मेरो खुसीले दगुरेको हो नि त त्यो त है. अनि कसो भने यो गुड न्युज सुन्दा म हजुरहरूले गाउनुहुन्छ त्यहाँबाट के अरे तिमरी बसेको ठाउँ खाली छ भन्दा म मेरो मन यति गाह्रो किन म टाढा त थिइनँ नि आफ्नै नेपालमा हो है. परमेश्वरकै बेदीमा थिएँ. अनि तिमी बसेको ठाउँ अस्ति एक दिन सुनेको थिएँ तिमी बसेको ठाउँ खाली छ भनेर यो गीत आउँछ मलाई यस्तो गाह्रो हुने म कहाँ पुगेको छु मेरो मन यति रुनि के त्यो गीतको भागाले गीतले. अनि होइन मेरो ठाउँ त खाली नै रहेछ हो म त मेरो मण्डली भन्ने के म है त्यस्तो थियो मलाई के नानी है. अनि त्यो कारणले गर्दा अनि आफ्नै आफू जन्मिएकै ठाउँमा लानु भयो पछि मलाई प्रभुले है है. उहाँहरूलाई मैले दोहोरिएको भने म रमाएर बसेको थिएँ साथीहरूसँग. अनि यहाँनिर दिदीले मलाई भेट्न आउनुभयो अनि म यति कस्तो भएको त दिन भन्ने त साँधी थिएन. धन्यवाद छ. अनि म सबैलाई मेरो परिवारलाई धन्यवाद दिन्छु. म यो कोठा बसिया छु धन्यवाद दिन्छु मलाई यहाँ प्रभुलाई धन्यवाद यो कोठा बोलेर दिने हाम्रो मेरो एउटा सच्चाईको नानी बहिनी हुनुहुन्छ पहिला बसेको घरमा नसो सानो कोठानिर अनि सटरमा. अनि म त्यो नानीलाई पनि धन्यवाद दिन्छु. धेरै मिठो गफ गर्नुहुन्छ बोल्नुहुन्छ. उहाँको मन दुई मन छैन एक मन असल. तपाईँ जुनलाई मान्नुभयो तपाईँको हृदय चाहिँ साह्रै हृदय नै असल बनाउनु पर्यो, असलसँग हेर्नु पर्छ के नानी, त्यो हुनुपर्छ भन्छु, अनि उनको हृदय चाहिँ धेरै राम्रो देख्छु कि म. धन्यवाद छ, अनि मेरो सर्टिफिकेटलाई नि म धन्यवाद दिन्छु. म सब पूर्ण परिवारले सबैलाई धन्यवाद दिएर है नानी अलिकति बढी बोल्दैछु, लाइनमा आउनु भयो होला, सरी ल म बिदा हुन्छु
1: है. धन्यवाद हजुर. पुना थापाजी हुनुहुन्थ्यो, उहाँले सम्पूर्ण लाइक मोस्टमा धन्यवाद दिएर जानुभएको छ, र तपाईँले पनि हामीलाई यसरी नै फोन गरेर साथ दिन सक्नुहुनेछ र कार्यक्रम मार्फत धन्यवादका कुराहरू राख्न सक्नुहुनेछ, हृदयको आभारहरू व्यक्त गर्न सक्नुहुनेछ. र हाम्रो फोन नम्बर रहेको छ 01-4470-7054, 01-4470-7054 र 98-23-44-646, 98-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ. कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं. हेलो हेलो कोही हुनुहुन्थ्यो तर कोही हुनुहुन्छ लाइनमा, उहाँलाई स्वागत गरौँ. हेलो
2: हेलो
1: हजुर, जय मसी सावित्रीजी. कस्तो हुनुहुन्छ तपाईँ?
2: आराम छु, सुनिरहेको छु.
1: हजुर, र सावित्रीजी
2: थ्याङ्क्यु, गुड नाइट. थ्याङ्क्यु, गुड नाइट. थ्याङ्क्यू, धन्यवाद हजुरको कार्यक्रमलाई. धन्यवाद
1: हजुर, एकदम तपाईँलाई पनि धेरै धेरै धन्यवाद.
2: पुना अहिले भर्खर फोन गर्नुभयो है, उहाँले पनि मलाई सम्झाइदिनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद है.
1: एकदम,
2: किनभने त्यो भजन मलाई पनि असाध्यै मनपर्छ. अहिले म ग्रहण गरेर त्यही हुर्के बढे, अहिले चाहिँ छोडेर आएको, अनि मलाई त्यही गीतको याद आउँछ है.
1: हजुर, पुनाजीले अवश्य पनि सुनिरहनु भएको छ, हामी विश्वास गर्दछौँ.
2: धन्यवाद, मलाई फेरि सम्झाइदिनु भयो त्यो भजन, मलाई पनि एकदम मन

0: चाहे छन फर के राऊ आजा तिन फर के आऊ है। यो भजन अनि यो भजन चाहिँ मलाई पनि एकदम याद आउँछ, अनि जुन त्यो अन्तिम थियो यही भजन लाउनु भएको थियो हाम्रो पास्टर भाइ मित्र सुनारले है, त्यो हामी गाडाको प्रार्थनामा गएको थियौँ, अनि दिदी तपाईँ आउनु भएन भनेर है, मलाई कस्तो आँसु नै आउँछ कि यो भजन सुन्दाखेरि, मेरो ठाउँ खाली छ है त्यो ठाउँमा जस्तो लाग्छ आज पनि। अहिले चाहिँ म नि यतै नै खुसी नै छु उहाँहरूलाई, अनि मेरो चाहिँ श्रीमानको लागि नै, उहाँ अहिले चाहिँ हप्तै पछि जानुहुन्छ नि त मण्डली, त्यही भएर म यतै सङ्गति गरिरहेको छु, तर पहिलाको आफ्नो आफ्नो उसमा चाहिँ सम्झना आउँछ। प्रभुलाई धेरै धन्यवाद यसको लागि, कसैले त्यो मण्डलीबाट सुनिरहनु भएको छ सालम मण्डलीबाट भने सबैलाई धन्यवाद भन्न चाहन्छु, सबैलाई सम्झेको छु त्यो सालम मण्डली परिवार, पास्टर एल्डर डिकन अगुवा विश्वासी दिदी बहिनी दाजुभाइ सम्पूर्णलाई सम्झेको छु धन्यवाद, अनि यहाँ जति पनि फोन गर्नुभयो अघि अनि सबैलाई धन्यवाद भन्न चाहन्छु, अनि साँच्ची नै यसु भक्त चाहिँ अहिले धेरै भयो है, उहाँ बोल्नु भएको छैन, कहाँ व्यस्त हुनुहुन्छ है, कहाँ अब मिसनमा जानु भएको छ कि, उहाँलाई पनि धन्यवाद बोल्नुहोस् भन्न चाहन्छु, अनि सम्पूर्ण गुड न्युज एफएम फ्यामिली परिवार सबैलाई धन्यवाद, देश विदेशबाट सुन्नुहुन्छ जतिलाई म नामहरू भन्नलाई अकमकिन्छु है, अनि त्यही भएर म एक मुहुर्तमा नछुटाइकन सम्पूर्णलाई धन्यवाद
1: हुन्छ। धेरै धेरै धन्यवाद तपाईँलाई पनि सावित्रीजी, एकदमै खुसी लाग्यो, प्रभुले धेरै आशिष दिनुभएको होस्। र अहिलेलाई चाहिँ हामी छुटाउँ, जय मसी। सावित्री खड्काजी हुनुहुन्थ्यो र उहाँले एकदमै आफ्नो हृदयको आभार धन्यवाद व्यक्त गरेर जानुभएको छ, र तपाईँले पनि फोन गरेर यसरी नै साथ दिन सक्नुहुनेछ। कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा हुनुहुन्छ, हामी धन्यवादका कुराहरू राखिरहेको छौं, अनि ती व्यक्तित्वहरूलाई सम्झिएर हामी एक मुष्टमा धन्यवाद दिइरहेको छौं, जसले हाम्रो जीवनमा प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट हामीलाई सहायता पुर्याइरहनु भएको छ। र फोन गर्दै गर्नुहोला, एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निगनमित गीत तपाईँको निम्ति राख्यौँ र कोही श्रोता हुनुहुन्छ फोनलाइनमा उहाँलाई स्वागत गरौँ। हेलो
1: हजुर म्याम, जय मसी। हजुर
0: जय मसी, हाम्रो लक्ष्मी मगरजी बोल्दै हुनुहुन्छ।
1: हजुर म्याम।
0: हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम परमेश्वरको अनुग्रह अनि कृपाले अनि हजुरहरूको प्रार्थना अनि मण्डलीको प्रार्थना सबै साथीहरूको प्रार्थनाले अहिले ठिक छ म्याम।
0: एकदमै आरामै छौ। हामी पनि यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद छ लक्ष्मीजी। र आज तपाईँ आफ्नो धन्यवादका कुराहरू यो समय राख्न सक्नुहुनेछ।
1: हजुर, हुन्छ म्याम। सर्वप्रथम त यो समयको लागि फेरि पनि परमेश्वरलाई धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु, किनभने यो नयाँ दिन फेरि पनि परमेश्वरले हामीलाई दिनुभयो अनि यो बिहान दिनमा फेरि परमेश्वरको महिमा गर्ने अवसर मौकाको लागि परमेश्वरलाई नै मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु यो समय। अनि म अनि हजुरलाई मेरो हृदयदेखि धन्यवाद भन्न चाहन्छु अनि फोन उठाउने सन्ध्या म्यामलाई धन्यवाद, ज्ञानु म्यामलाई धन्यवाद भन्न चाहन्छु, कुमार अफ्राम, सुनिल सर, जनाथन गिरी सर अनि सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु यो समय। अनि गुड न्युज एफएम चलाउनु हुने मैले कति नाम लिन छुटेकोहरू धेरै भइसकिन्छ होला, अनि महरू सम्पूर्णलाई नछुटाइकन मेरो हृदयदेखि नै सम्झना धन्यवाद जयमसी भन्न चाहन्छु म्याम। अनि यो समय फेरि पनि मैले सम्पूर्ण साथीहरूलाई सम्झिँदै धन्यवाद दिन चाहन्छु यो समय। पुना दिजुलाई म धन्यवाद दिन चाहन्छु, सङ्गीता दिदीलाई पनि धन्यवाद, चन्द्रमाया मगर दिजु मेरो कति धेरै अवस्था गरेर फोन गरिराखिन्छ, अनि मेरो चन्द्रमाया मगर दिजुलाई एकदम हृदयदेखि धन्यवाद, उहाँहरूको सम्पूर्ण परिवारलाई धेरै सम्झना धन्यवाद जयमसी भन्न चाहन्छु, अनि पम्फा रोगका दिजुलाई पनि धन्यवाद, उहाँको सम्पूर्ण परिवारलाई धन्यवाद भन्न चाहन्छु यो समय। अनि पम्फा गोपाली दिजुलाई म धेरै भयो गुन्नु जखममा मेरो त्यस्तै कारणले गर्दाखेरि म जसमा अलि अहिले आइरहनु पाएको थिइनँ, म त्यो दिजुको मम्मी कस्तो हुनुहुन्छ सुन्दै हुन्छ भने दिजुलाई पनि धेरै सम्झना धन्यवाद सम्पूर्ण परिवारलाई भन्न चाहन्छु, अनि सारा दिजुलाई पनि धन्यवाद, कुमार राई दाईलाई धन्यवाद, अनि माया दिदीलाई धन्यवाद, अर्जुन प्रधानलाई पनि म धन्यवाद भन्न चाहन्छु, हरिबोल बुढा थोकीलाई पनि धन्यवाद भन्न चाहन्छु, अनि दार्जिलिङबाट फोन गरिसिन्छ उहाँलाई पनि धन्यवाद, अनि कुमार राई दाईलाई धन्यवाद, अनि यसु भक्त साँच्चै धेरै भयो उहाँको स्वरहरू सुन्न नपाएको, हरले हले सुन्दै आइसिन्छ भने बिरामीको कारणले हो कि हले किन फोन गरिरहेको छैन, गुड न्युज एफएममा फोन गर्नुहोला भन्न चाहन्छु, अनि हलाई पनि म धन्यवाद दिन चाहन्छु, अनि हाम्रो सुमन दाईलाई धन्यवाद दिन चाहन्छु, उहाँको सम्पूर्ण परिवारलाई पनि म धन्यवाद दिन चाहन्छु यो समय, अनि दुर्गा दिदीलाई धन्यवाद, उत्तम शिवकोटी पास्टर बुवालाई धन्यवाद, बिना दिदीलाई पनि धन्यवाद भन्न चाहन्छु, अनिता महर्जन दिदीलाई धन्यवाद, गोविन्द आचार्य उहाँलाई पनि म धन्यवाद भन्न चाहन्छु, सावित्री खड्का दिदीलाई धन्यवाद भन्न चाहन्छु, हर्ण बहिनीलाई धन्यवाद भन्न चाहन्छु, रश्मिला बोहरा उहाँलाई पनि धन्यवाद, अनि एउटा उता विदेशबाट फोन गरिसिन्छ बहिनीको नाम चाहिँ मलाई थाहा भएन, उहाँलाई पनि म धन्यवाद भन्न चाहन्छु यो समय, अनि अनि सन्ध्या बहिनीलाई पनि म धन्यवाद भन्न चाहन्छु, अनि मेरो साल्ची सेलमुल पनि दुइटै मण्डली परिवार, मेरो गुरुबा गुरुआमाहरू सम्पूर्णलाई मेरो हृदयदेखि धन्यवाद, राजु भाइ, राजन भाइ, सन्जु अनु उहाँको सम्पूर्ण परिवारलाई पनि धन्यवाद भन्न चाहन्छु, कृष्णकाली दाईको परिवारलाई धन्यवाद, ज्ञानको परिवार, उदयको परिवारलाई धन्यवाद, शर्मिला दिदीको परिवार, फुलमाया दिदीको परिवार, अनि सम्पूर्णलाई भगवती दिदीको परिवार मेरो मण्डली दुइटै मण्डलीलाई म हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु म्याम यो समय यो घडी अनि देश विदेशबाट जहाँ जहाँबाट पनि इन्डिया भारत पोखरा सिक्किम जति पनि गुड न्युज एफएमलाई सम्झेर माया गरेर फोन गरिसिन्छ परमेश्वरको छोरा छोरीहरू सम्पूर्णलाई फोन गर्नुहुने सुनेर पनि नगर्नुहुने सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु म यो समय लक्ष्मी मगर भनेर चिन्नुहुने मेरो लागि प्रार्थना गर्नुहुने धेरै सम्झिराख्नेहरू सम्पूर्णलाई म मेरो हृदयदेखि धन्यवाद भन्न चाहन्छु म्याम यो समय
0: हजुर तपाईँलाई पनि धेरै धेरै धन्यवाद लक्ष्मीजी फोन गरेर साथ दिनुभएको लागि प्रभु धेरै आशिष दिनुभएको छ एकदमै खुसी लाग्यो र अहिलेलाई चाहिँ हामी छुटौँ जय मसी
1: धेरै धन्यवाद
0: हजुर हाम्रो लक्ष्मी मगरजी हुनुहुन्थ्यो र उहाँले सम्पूर्णमा धन्यवाद राखेर जानुभएको छ र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र आफ्नो हृदयको आभार हृदयको धन्यवाद कार्यक्रमबाट व्यक्त गर्न सक्नुहुनेछ यसरी हाम्रो श्रोताहरूले यसरी गरिरहनु भएको छ अवश्य पनि कोही न कोही व्यक्तिहरू हुनुहुन्छ जसले हाम्रो जीवनमा कुनै न कुनै तवरबाट हामीलाई उत्साह दिनुभएको छ सहायता पुर्याउनु भएको छ हाम्रो लागि प्रार्थना गर्नुभएको छ अनि उहाँहरूलाई चाहिँ हामीले कतिचोटि मौका अवसरहरू मिलिरहेको हुँदैन धन्यवाद दिनको लागि र कार्यक्रम थ्याङ्क यू गुड न्यूज तपाईँको आफ्नै कार्यक्रम हो फोन गर्न सक्नुहुनेछ र उहाँहरूलाई सम्झिनु भएर धन्यवाद दिन सक्नुहुनेछ र एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ फोन गर्दै गर्नुहोला गीतपछि उपस्थित हुने नै छौं

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं. हेलो हेलो जयमसी. संगीता रिमालजी बोल्दै हुनुहुन्छ? हजुर सन्चै हुनुहुन्छ संगीताजी?
1: एकदमै
0: हजुर. र आज कार्यक्रममा सर तपाईँको कसलाई धन्यवाद भन्न चाहनुहुन्छ?
1: हामीलाई सृष्टि गर्ने परमेश्वर है, माया गर्ने, प्रेम गर्ने हुने, आफ्नै स्वरूपमा आफ्नै पति रूपमा कति माया गरेर बनाउनु भएको छ, सृष्टि गर्नुभएको छ. पहिला त आदमलाई नै आदमलाई नै बनाउनु भएको होइन, त्यही नै परमेश्वरलाई धन्यवाद. अनि एकजना सुन्दर फोनमा अनि सबभन्दा तपाईँलाई धेरै धन्यवाद. अनि सन्देशलाई धन्यवाद. अनि सबैलाई अब्राम सर, ज्ञानो म्याम, तारण सर, सुदन सर, अनि त्यहाँ भएको गाउने बजाउने सबै नानालाई, त्यहाँ पनि अब्राम सरको मण्डलीका परिवारहरू अस्ति हामी उता गएको थिएँ. अनि त्यही भएर सबैलाई धन्यवाद है. अनि हाम्रो जापान परिवार जति पनि मेरो साथी प्रिय मित्र प्रभुले भन्नु प्रिय मित्र भन्नुभएको छ नि त
0: है,
1: अनि सबैलाई एकमुक्तमा सबैलाई धन्यवाद. नाम त धेरै साध्य हुने नि, त्यही भएर उहाँले नाम भनिदिनु भएको छ. सबैलाई हृदयबाट धन्यवाद दिन जान्छु सबै पूर्व पश्चिम उत्तर दक्षिण अनि सिक्किममा कालिम्पोङमा अनि बाहिर विदेशमा हुनुहुने अनि मेरो गेसमणि मण्डल परिवार, मेरो गुरुबा गुरुआमा सबैलाई अनि उहाँ ज्वाइँलाई पनि है सबैलाई धन्यवाद. सबैलाई एक मुठोमा धन्यवाद दियो भने चाहिँ अनि प्रभुले आशिदियो अनि सबैलाई माया गरेर होइन प्रेम गरेर प्रेम साथ
0: संगीता रिमालजी हुनुहुन्थ्यो कार्यक्रमबाट. उहाँले आफ्नो धन्यवादका कुराहरू राखेर जानुभएको छ र कार्यक्रम सँगै गुड न्यूजमा हुनुहुन्छ. तपाईँले पनि यसरी नै फोन गरेर साथ दिन सक्नुहुनेछ र आफ्नो हृदयको आभार, हृदयको धन्यवाद व्यक्त गर्न सक्नुहुनेछ र त्यसको लागि चाहिँ अवश्य पनि तपाईँले हामीलाई फोन गर्नुपर्ने हुनेछ र फोनलाइन एकदमै खुल्ला रहेको छ र फोन गर्दै गर्नुहोला. एउटा गीतको साथ हामी फेरि पनि दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं.

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो र अवश्य पनि न त चिहानले रोक्न सक्यो न त उहाँलाई मृत्युले नै रोक्न सक्यो हाम्रो परमेश्वरको महानतालाई कुनै पनि कुराहरूले रोक्न छेक्न सकेन। गीतले यही कुराहरू बताइरहेको थियो। यसै कारण त हामी एकदमै धन्यवादी छौं, हामी एकदमै धन्यवाद दिन्छौं हाम्रो जीवित परमेश्वरलाई, किनभने उहाँले कुनै पनि कुराहरूलाई मध्यनजर गर्नुभएन, तर बस मानव जातिहरूलाई उहाँले यति धेरै प्रेम गर्नुभयो र परमेश्वरले आफ्नो एकलौटे पुत्र येशु ख्रिष्टलाई यो संसारमा दिनुभयो। हामी धन्यवादी छौं कारण हाम्रो जीवित परमेश्वरले हामीलाई नयाँ जीवन अनुग्रह कृपा गर्नुभएको छ र सँगसँगै हामी धन्यवादी छौं कि उहाँले तपाईँ हामीलाई जुन व्यक्तिहरू दिनुभएको छ, जहाँ राख्नुभएको छ, जुन ठाउँहरू दिनुभएको छ, सबै कुराहरू परमेश्वरको अनुग्रह र कृपाले नै हाम्रो जीवनमा भएका छन् र उहाँले नै सबै कुराहरूमा तपाईँ हामीलाई आशिषित बनाउनु भएको छ। यसै कारण हामी हरेक परिस्थितिमा धन्यवादी पनि हुनुपर्दछ र सँगसँगै मानिसहरूलाई हामीले धन्यवाद पनि दिनुपर्दछ। उहाँले गर्नुभएको असल कार्यहरूको लागि, प्रार्थनाको लागि, सहायताको लागि, उहाँले सुनाउनु भएको सुसमाचारको लागि र हामीलाई अझै प्रभुमा बलियो हुनको लागि गर्नुहुने मेहनत र ती प्रार्थनाको लागि होइन, यी सबै कुराहरूको लागि हामीलाई धन्यवाद दिनुपर्दछ। हामी धन्यवाद दिनुपर्दछ हाम्रो अभिभावकहरूलाई जसले सबै कुराहरूमा हामीलाई प्रेम गर्नुभएको छ र धन्यवाद दिनुपर्दछ ती साथीभाइ मित्र परिवार जसले हामीलाई उत्साह दिनुहुन्छ, हाम्रो लागि प्रार्थना गर्नुहुन्छ। हामी साँच्चै नै ती व्यक्तिहरूलाई सम्झेर धन्यवाद दिइरहेको छौं कार्यक्रम मार्फत र कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो जय मसी अर्जुनजी।
1: जय मसी हजुर,
0: आरामै हुनुहुन्छ तपाईँ?
1: म एकदम आरामै छु, हजुरलाई कस्तो छ नि?
0: हजुर हामी पनि एकदमै आरामै छौ। र अर्जुनजी आज तपाईँ कसलाई धन्यवाद भन्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
1: हुन्छ, पहिलचोटि त परमेश्वरलाई धन्यवाद है, हामीलाई सुन्दर समय यो दिन समान राख्नु भएकोमा उहाँलाई धन्यवाद दिन चाहन्छु है। उहाँले हाम्रो हरेक परिस्थितिमा खडा हुनुहुन्छ, उहाँलाई नै धन्यवाद चढाउन चाहन्छु है। अनि त्यसपछि हजुरलाई धन्यवाद, हजुरको घर परिवारमा धन्यवाद है। अनि हाम्रो सन्ध्या मिसलाई, सुजन सरलाई, रोहन सरलाई, सुजनजीलाई है, विजयजीलाई, सरोज सरलाई, निलुमा मिसलाई, जनार्दन गिरी सरलाई पनि धन्यवाद, टेकदाल गुरुबालाई पनि धन्यवाद भन्न चाहन्छु है। उहाँले जीवनको रोटीबाट मिठो मिठो कुराहरू पस्किनुहुन्छ है। अनि हाम्रो ताजन गुरुङ सर, अब्राम सर, ज्ञानु मिस, सुनिल राज सर है, हाम्रो आइजिक राईजी, उहाँलाई धन्यवाद भन्न चाहन्छु। अनि गुड न्युज एफएममा जति कार्यरतहरू हुनुहुन्छ उहाँहरू सबैजनालाई धन्यवाद एकै मुष्ट भन्न चाहन्छु है। अनि विशेष गरेर हाम्रो अमिता मगरजन, चन्द्रमाया मगर, सुन्तली तामाङ, रश्मिता बोरा, यीशु भक्त गौतम, पम्पा रोका, पम्पा गोपाली, सारा तामाङ, विद्या श्रेष्ठ, पुनाज्यू, सङ्गीता रिमाल, सुमन राई, राजु काब्रा, उमेश रेग्मी, लक्ष्मी सुन्दास, उहाँहरू जतिजना हुनुहुन्छ उहाँलाई धन्यवाद न्यानो जयमाथि भन्न चाहन्छु। अनि शोभा मिश्र, मिस्मा मगरजन, शोभा आचार्य, अनि मोती कुमार, उत्तम सेवाकोटी, पास्टर बाबालाई पनि धन्यवाद। अनि सिक्किमबाट कल हुनुहुन्छ टेकबहादुर गदाल, बिर्खबहादुर राई, जोनल तामाङ, हाम्रो देवेन, देवी बराइली, तीर्थयात्रा राई, एन्जल सुब्बाज्यू, अनि हाम्रो पुण्यकुमारी दीक्षितज्यू, लीलाज्यू, सुशीलाज्यू, सोनुज्यू भयो, देवकुमारी बस्नेतज्यू भयो, देवकुमार बराइली भयो, डाकमान थुलुङ भुटानबाट सम्पर्क गर्नुहुन्छ उहाँलाई पनि धन्यवाद, सायल देवन भाइलाई पनि धन्यवाद, देवकुमारी बस्नेत, श्याम बस्नेतलाई पनि धन्यवाद भन्न चाहन्छु है। अनि हाम्रो बिर्खबहादुर राई, सोताङज्यू, भक्त बहादुर सोताङज्यू, पम्पा माया गुरुङज्यू, दिलकुमार राईज्यू सिक्किमबाटै, अनि भारतबाट कल गर्नुहुने कुमार राई, रङको याबु, रूपा लेप्चा, स्वदीप बरदेवा है, गणेश बरदेवा, शशी मुक्तान, अनि रोदा बरदेवा, अनि रोशनाज्यूलाई पनि धन्यवाद, अनि जतिजनाको नाम छुटेको छ उहाँहरूलाई पनि एकै मुष्टमा धन्यवाद है। अनि हाम्रो गीत सङ्गीत लेख्नुहुने, भजन गीत गाउनुहुने, अनि सिरियल बनाउनेहरू कलाकारहरूलाई पनि एकदमै धन्यवाद, अनि हाम्रो विशेष माता पितालाई पनि एकदमै धन्यवाद दिन चाहन्छु आजको समय है। उहाँले पनि हामीलाई सुन्दर समय, सुन्दर संसार देखाउनु भएछ, उहाँलाई पनि धन्यवाद। अनि जतिजना गीत सङ्गीतहरू लेख्नुहुन्छ, भजनहरू बनाउनुहुन्छ है, असाध्यै मिठो भजनहरू लेख्नुहुन्छ, उहाँलाई पनि धन्यवाद। उहाँहरूको भजनहरू सुन्दा पनि हामी उत्साहित हुन्छौँ है, उहाँहरूबाट अझै राम्रो राम्रो भजन सुन्न पाउन है। अनि हाम्रो सिरियल खेल्नुहुने जस्तो तपाईँ हुनुभयो, आशाजी हुनुभयो, सागर सर हुनुभयो, उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु हजुर।
0: हुन्छ, धेरै धेरै धन्यवाद अर्जुनजी, फोन गरेर साथ दिनुभयो, एकदमै खुसी लाग्यो। र अहिलेलाई चाहिँ हामी छुटाउँ, जय मसी।
1: हुन्छ हजुर, जय मसी
0: हजुर। हजुर, अर्जुन प्रधानजी हुनुहुन्थ्यो र कार्यक्रम मार्फत उहाँले सम्पूर्णलाई आफ्नो हृदयको आभार धन्यवाद व्यक्त गरेर जानुभएको छ। अझै तपाईँसँग कुराकानी गर्ने मन थियो, तर अवश्य भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौँ श्रोता, र विदा माग्नुपर्ने बेला भइसकेको छ। र आज फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। धेरै धेरै धन्यवाद, हृदयको आभार भन्न चाहन्छौ हामी। र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम थ्याङ्क यू गुड न्यूजबाट यो समय म पुनम विदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: गुड न्युज एफएम 105.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
3: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
8: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दुना ख्याति पुरा हप्ता कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
7: याकुब दाजु, यो सिर्जना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
8: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
7: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
8: थप जानकारीका लागि
7: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-8210, 98624-8210।
8: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।

0: म अमित थापा, तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बोलावट र दर्शन, प्रस्तोता कुमारको साथमा।

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सम्पर्क राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलावट र दर्शनमा आदरणीय श्रोता कार्यक्रम बोलावट र दर्शनमा हामी प्रभुका जनहरूसँग जोडिने गर्छौं अथवा कुराकानी गर्ने गर्छौं र आज पनि म तपाईँलाई घण्टाभरि कार्यक्रममा साथ दिनेछु र भाइले पनि कार्यक्रम सुनेर मलाई साथ दिनुपर्ने हुन्छ र विशेष गरिकन अहिलेलाई भने कार्यक्रमको शुरूआत पनि गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने तपाईँलाई फेरि पनि कार्यक्रममा म स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति कार्यक्रममा राख्दैछु। जस्तो हामीलाई कहिले काहीँ यस्तो हुन्छ कि म जीवनदेखि अब योभन्दा अगाडि म बढ्न सक्दिनँ, म हारिसकेँ भनेर कतिचोटि हामी सोचिरहेका हुन्छौँ, होइन? अब म केही पनि गर्न सक्दिनँ, म अब केही पनि अगाडि पाइलाएर चाल्न सक्दिनँ, जता हेर भताभङ्ग छ, ब्यालेन्स छैन। जस्तो हामीलाई कहिले काहीँ यस्तो हुन्छ कि म जीवनदेखि अब योभन्दा अगाडि म बढ्न सक्दिनँ,

व्यवहार बिग्रेको छ। अनि त्यतिखेर चाहिँ हामी एकदमै गाह्रो, एकदमै अप्ठ्यारो, एकदमै परिस्थिति अब केही छैन, केही गर्न सकिन, अन्तिम अवस्थामै हामी पुगिसकेका हुन्छौँ क्या। तर त्यही अवस्थाबाट चाहिँ परमेश्वरले हाम्रो जीवनमा काम गर्न चाहिराख्नु भएको हुन्छ, किनभने उहाँ त अन्तिम विकल्प हो नि त हाम्रो लागि, होइन? हामी धन सम्पत्ति पैसा हुन्जेलसम्म कहिले पनि प्रभुको पछि लाग्दैनौँ। जब रोगी हुन्छौँ, जब बिरामी हुन्छौँ, जब गरिब हुन्छौँ, अनि चाहिँ अब चाहिँ म प्रभुको पछि लाग्छौँ भनेर हामी लाग्छौँ, यो एक प्रकारको स्वार्थपन पनि देखिन्छ। तर परमेश्वर स्वार्थी चाहिँ हुनुहुन्न, मान्छे स्वार्थी हो, होइन? जस्तो तपाईँले जस्तो प्रभुलाई तपाईँले धनी हुँदा अथवा निरोगी हुँदा कहिले पनि तपाईँले खोज्नु भएन, जब तपाईँ गरिब हुनुहुन्छ, रोगी हुनुहुन्छ, अनि चाहिँ प्रभुले, हाम्रो प्रभुले चाहिँ त्यतिखेर तपाईँलाई खोज्नुहुन्छ क्या। किनभने त्यतिखेर त जतिखेर तपाईँ आउनुपर्ने हो त्यतिखेर नआएपछि र पनि उहाँले चाहिँ त्यो प्रेम चाहिँ गरि नै राख्नुहुन्छ। जस्तो हामी देख्न सक्छौँ नि उडन्ते पुत्रको घटना, होइन? निकै राम्रो लाग्छ मलाई, दाजुभाइ अंश गर्नुहुन्छ, भाइले मलाई सम्पत्ति दिनु भन्छन्, दिन्छन् बाउले, अनि उनी दाइसँग बसिरहेका हुन्छन्, भाइले पैसा लान्छ, मोज मस्ती गर्छ, सारा सम्पत्तिहरू सिद्धाउँछ। अब साथी सङ्गी भनेको त जब तपाईँसँग प्रशस्त पैसा हुन्छ नि, जति पनि साथी सङ्गी तपाईँ पाउनुहुन्छ क्या, तर जब तपाईँसँग पैसा हुँदैन कोही पनि तपाईँको अगाडि पछाडि हुँदैन। जब तपाईँसँग पैसा छ नि तपाईँको अगाडि पछाडि मान्छे नै मान्छे हुन्छन् क्या, तर जबसम्म तपाईँसँग केही हुँदैन नि अनि कोही पनि हुँदैन। तर परमेश्वरले चाहिँ तपाईँसँग हुँदा पनि नहुँदा पनि उहाँले तपाईँलाई अँगाल्नुहुन्छ। यो कुरा चाहिँ अलिकति महत्त्वपूर्ण कुरा छ। हामी प्रभुबाट भाग्छौँ, यति धेरै भाग्छौँ नि, तर प्रभु हामीसँग नजिक हुनुहुन्छ। यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण लाग्छ मलाई। त्यसपछि त्यो धनी मानिस, होइन, जो निकै धनी थियो, आफ्नो दाई आफ्नो बाउलाई छोडेर ऊ परदेशेको हुन्छ, त्यो मोज मस्तीमा गर्छ, अनि अवस्था यस्ता आउँछ जब उसँग पैसा सिद्धिन्छन् कोही साथीहरू थिएन, अनि लास्टमा गएर उसले त धेरैलाई लगानी गरेको थियो, साथीहरूलाई दिएको थियो होला, त्यो अवस्थामा साथीहरूले ल म छु नि त भन्नुपर्ने हो नि त, तर ऊ यस्तो अवस्थामा पुग्यो कि मानिसले फालेको सुँगुरलाई दिएको चारो धरि ऊ खानु पर्यो बाँच्नको लागि। अनि समय परिस्थिति बदलिँदै गयो, म त्यति धनी बाउको छोरा हुँ, मेरोमा त यस्तो त नोकरहरूले पनि खाँदैन, म मेरो घर जान्छु भनेर को आफ्नो घरको बाटो तय गर्छ। र बाउले देख्नुहुन्छ, एकदमै दया पलाएर आउँछ, जस्तै भए पनि मेरो छोरो, उसले अँगालो मार्छ आफ्नो छोरालाई र भन्छ, यो हराएको थियो भेटिएको छ। अब ठुला ठुला बलिया बलिया खसीहरू काट, खुसियाली मनाउनु पर्छ, किनभने मेरो छोरो हराएको थियो भेटिएको छ भनेर आफ्नो बुवाले। तर बुवाले यसो पनि गर्न सक्नुहुन्थ्यो नि त, किन आएको अन्त यहाँ तेरो यहाँ टेक्ने ठाउँ पनि छैन नि, तैँले त आफ्नो सबै कुरा लिएर गइसकेको छस् त, यो त तेरो दाईको हो, त नआएको भए हुन्थ्यो भन्न सक्नुहुन्थ्यो होला नि त, होइन? तर बाउ भनेको बाउ नै हो, आमा भनेको आमा नै हो। त्यसपछि उहाँले अङ्गाल हाल्नुहुन्छ, बाउ छोरा रुनुहुन्छ, उहाँले आफ्नो पिताले आफ्नो छोरालाई सम्हाल्नुहुन्छ। भन्न खोजेको कुरा के हो भने, कतिचोटि परिस्थितिले हामीलाई प्रभुबाट भाग्न बाध्य बनाउँछ, तर
प्रभु हामीबाट कहिले

कहिले पनि भाग्नुहुन्न, अचम्मको कुरा चाहिँ हो। उहाँ कहिले पनि हामीबाट भाग्नुहुन्न, उहाँ हामीसँगै हुनुहुन्छ। त्यो भएर कार्यक्रम भोला प्रदर्शनमा तपाईँ हुनुहुन्छ, तपाईँ पनि जिन्दगीदेखि कहिले काहीँ भाग्नुहुन्छ होला, मेरो मैले भने जस्तो भएन, मैले कसरी परिवार पाल्ने होला, विभिन्न तरिकाको सोचाइहरू तपाईँको जीवनमा आउँछन् होइन। त्यो भएर तपाईँ र मैले भरोसा चाहिँ परमेश्वरमाथि नै राख्नुपर्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा का

यीशुकै नाम लिएर यीशुको महिमा गरेर नै हामी परमेश्वरको आराधना गर्न सक्छौ। र केही महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति रहनेछ, म केही पाँचवटा कुरा तपाईँ र मेरो निम्ति राख्दैछु। संगत किन आवश्यक हुन्छ, होइन जस्तो साथी किन चाहिन्छ त्यो तपाईँ र मलाई स्पष्ट थाहा हुनुपर्छ। राम्रो संगतले राम्रो सोच विकास गराउँछ। हेर्नुहोस् है, तपाईँ राम्रो संगत गरिराख्नु भएको छ, राम्रो राम्रो साथी बनाइराख्नु भएको छ भने नि त्यसले चाहिँ राम्रो सोचको विकास गराउँछ क्या। सही साथीहरू भेट्यो भने त जहिले पनि राम्रै कुराको कुरा हुन्छ नि, तर खराब साथीहरू भेट्यो भने चाहिँ खराब कुराको बाटोतिर हामी लाग्न सक्छौ। र धेरै खराब साथीहरूको संगत लागिसकेपछि हामीले कयौं घटनाहरू तपाईँ आफैले पनि देख्नु भएको छ होइन, अनि भोग्नु भएको छ होला। त्यो भएर हामीले चाहिँ राम्रो संगत बनाउनुपर्छ। तपाईँ जा रक्सी खानेको संगत गर्नुभयो, तपाईँ खानुहुन्न भने तपाईँ त्यो संगतले गर्दै नै तपाईँ खाने हुनुहुन्छ क्या। झगडाहरूसँग तपाईँको संगत भयो, झगडा गर्न मन लाग्छ होइन, मान्छेलाई कुट्न मन लाग्छ। सानो कुरामा जस्तो मैले केही घटना अगाडि सुनिरहेको थिएँ, एकजना भाइसँग एउटाको डिस्कस भएर साधारण डिस्कस हिँड्दाखेरि अलिकति ठोकिएको होइन, अब पब्लिक ठाउँमा हिँड्दा त अलिअलि त ठोकिहाल्छ नि होइन। अनि त्यति न्यूमा यति ठुलो इस्यु भयो, हेर्नुहोस् ग्याङ फाइटसम्म पुग्यो, चौकीसम्म पुग्यो केस होइन, किनभने तिनीहरू चाहिँ एकदमै खराब सङ्गतका मानिसहरू थिए होइन, खराब सङ्गत थियो उनीहरूको, सही सङ्गत थिएन उनीहरूको, न्यू खोज्ने होइन, पैसा माग्ने यस्तो प्रकारका मानिसहरूसँग पनि हाम्रो भेट हुन्छ कहिलेकाहीँ। यस्ता घटनाहरू पनि घटिरहेका हुन्छन् हाम्रो जीवनमा। र अर्को महत्वपूर्ण कुरा, सही साथीले सही बाटो देखाउँछ। सही साथी तपाईँले बनाउनु भएको छ, उसले चाहिँ सही बाटो मात्रै देखाउँछ, सही कुरा मात्रै सिकाउँछ। तर खराब साथीले चाहिँ यो खान जाउँ त्यो खान जाउँ होइन, तर सही साथीले चाहिँ के गर्छ, ल आज पढौँ बसेर है, दुःख सुखको कुराकानी गरौँ, यहीँ घरमा जे हुन्छ त्यही खाउँ भन्ने कुरा हुन्छ। तर खराब साथीहरूले चाहिँ हेर्न आज यस्तो खानुपर्छ उस्तो खानुपर्छ भनेर उकास्ने काम चाहिँ बढी मात्रामा भएको हामी देख्दछौँ। जस्तो टाढा नजाउन, केही दिन अगाडि नै एउटा दुईजना साथीले मेरो बर्थडे छ भने आफ्नो साथीलाई बोलायो, गयो बर्थडे पनि खायो, फर्किने बेलामा त्यही साथीहरूले आफ्नो साथीलाई मारिदिए। कारण थियो आइफोन, अनि उसले निकै महँगो राम्रो आइफोन बोकेको थियो, त्यो आइफोन माग्दाखेरि उसले नदिएको कारणले चाहिँ त्यहाँ उनीहरूले कुटेर उसलाई मारेर अनि त्यो आइफोन आफ्नो हातमा पारेका थिए। हेर्नुहोस् त, खराब सङ्गतले खराब नै परिणाम दिन्छ नि होइन। त्यो भएर तपाईँ र म चाहिँ जहिले पनि एउटा असल सङ्गतको खोजी गर्नुपर्छ र प्रार्थना पनि गर्नुपर्छ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

त्यो क्रुसको बलिदान मै पापीको लागि निकै नै अर्थपूर्ण संगीतको साथ थियो र हामीले कस्तो कुरा सिक्नुपर्छ सिकाउनुपर्छ भन्ने कुरा नै मैले तपाईँ र मेरो निम्ति राखिरहेको छु। र अर्को महत्वपूर्ण कुरा रहेको छ, सकारात्मक मानिससँग बस्दा आत्मविश्वास बढ्छ। जहिले पनि पोजिटिभ मानिसहरूको संगत गर्नुहोस्। कति मानिसहरू यति नेगेटिभ हुन्छन्, जे कुरामा पनि तपाईँलाई सपोर्टै नगर्ने, होइन तपाईँलाई सहायता नै नगर्ने, जहिले हुन्छ नै नभन्ने, त्यस्तो प्रकारका मानिसहरू तपाईँ एकचोटि दुईचोटि भइसकेपछि फेरि ती मानिसहरूसँग तपाईँ संगत नगर्नुहोस्, होइन तपाईँ संगत नगर्नुहोस् भन्दा खोजेको कुरा चाहिँ यो हो कि तपाईँले त्यो साथीसँग उठबस नगर्नुहोस्, होइन जो मानिस अरूको आफू दिँदैन अरूको मात्रै लिन्छ, आफू होइन आफूले कहिले पनि पैसा तिरेर खुवाउँदैन अरूको मात्रै खान्छ भने चाहिँ त्यो हुँदैन, दोहोरो हुनुपर्छ। र अर्को महत्वपूर्ण कुरा, गलत संगतले बारी सोच र भविष्य बिगार्न सक्छ। गलत संगतले चाहिँ तपाईँ र मेरो सोच भविष्य नै बिगारिदिन सक्छ। कहीँ आज साथीको लैलैमा लागेर हेर्नु न, कहीँ मानिसहरू जेलमा छन्, जेलमा सडिरहेका छन्, होइन कति शरीरमा अङ्गभङ्ग भएका छन्। तपाईँलाई कहिलेकाहीँ साथीले उकास्दा जाम गर त्यसलाई कुर्दी भनेर त्यो कहिले पनि नगर्नुहोस्, किनभने तपाईँले के कुरा सोच्नुपर्छ भने मैले गएर त्यसलाई हानौँला, मानिलिउँ हेलमेटले हानौँला, उसको टाउकोमा ठूलो दखल पर्ला, उसलाई खर्च होला 50 लाख खर्च होला। हेर्नुहोस् त कसरी तिर्नुहुन्छ तपाईँले 50 लाख। त्यो भएर यस्तो घटना घट्यो भने सबैभन्दा ठूलो समस्या चाहिँ आमा बुवालाई हुन्छ। तपाईँलाई झगडा गर्नको लागि आमा बुवाले लगानी गरेको होइन, तपाईँलाई खाए नखाए आमा बुवाले झगडा गर्छ भने ठूलो बनाएको होइन। त्यो भएर अहिले देखिन्छ, विभिन्न बाटोमा देखिन्छ ग्याङ फाइट हुँदै गरेको यस्तो। मलाई चाहिँ दुःख लागेर आउँछ, उसको आमा बुवालाई सम्झिन्छु, आवेशमा आएर कसैको बच्चालाई उसले हानिदिन्छ, मारिदिन्छ, अनि त्यसपछि उसको जीवन के हुन्छ थाहा छ? एउटा कसैको घर त उसले कसैको एउटा सन्तान त मारिदिएला होइन, तर ऊ पनि बाँचुन्जेल जेल बस्नुपर्छ, उसको आमालाई उसको बुवालाई कति गाह्रो हुन्छ। त्यो भएर यस्ता कामहरू गर्नु हुँदैन, यस्तो सङ्गतहरू गर्नु हुँदैन। कसैले तपाईँलाई उक्साउँछ होला, हिँड त्यो केटाले मलाई यस्तो गर्यो त्यसलाई, होइन यस्तो बाटो सतर्क रहनुहोस्। र तपाईँको छोराछोरीलाई होइन असल सङ्गत छ भने ओके ठिक छ जाऊ आऊ, तर कुनै कुनै सङ्गत यस्ता हुन्छन्, झगडालु सङ्गत हुन्छन्, रिस्सा सङ्गत हुन्छन्, रिस्साहरू सङ्गतै नगर्नु पनि भनेको छ होइन। यी कुराहरू चाहिँ एकदमै होसियार हुनुपर्छ हामी। र तपाईँको राम्रो सङ्गतले नि तपाईँलाई यस्तो भविष्यको बाटोतिर लान्छ। कहीँ सङ्गतहरू देखेको छु मैले, भन्छन् नि मान्छेले गाँस छोड्नु रे तर साथ नछोड्नु रे, देखेको छु मैले कयौं। त्यो भएर तपाईँ र मैले सङ्गत चाहिँ राम्रो गर्नुपर्छ, सङ्गत होइन सङ्गत राम्रो गरौं, सङ्गतले हामीलाई सङ्गति गराउँछ। हजुरलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

यो अर्थपूर्ण भजन पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र हाम्रो बुवा आमाले भन्नुहुन्थ्यो क्या, तिमीले गुवा पान खायो भने गुवा पान हुन्छौ, मिठा पान खायो भने मिठा पान हुन्छौ भनेर भन्नुहुन्थ्यो क्या। के होला भनेर म सोच्थेँ, तर यो मिठा पान भन्ने चाहिँ यति मिठो हुन्छ नि, मिठो हुन्छ, तर गुवा पान भन्ने हुन्छ त्यो चाहिँ एकदमै नसालु पनि हुन्छ, यस्तो नमिठो पनि गनाउँछ क्या। अनि भन्नु खोजेको कुरा के रहेछ भने, तिमीले राम्रो सङ्गत गर्यो भने राम्रो हुन्छौ, खराब सङ्गत गर्यो भने खराब हुन्छौ, होइन, यी कुराहरू रहेछ भरे बुझ्दै जाँदाखेरि। त्यो भएर म पनि राम्रो सङ्गत बनाउने कोसिस गरिरहेको छु, अहिलेसम्म त मैले राम्रै सङ्गत बनाएँ, साथी सङ्गीत राम्रै छन्, तर कतिको जीवनमा देख्दछु अझै पनि मेरा कैयौं साथीहरू जेलमा छन्, कैयौं साथीहरू अहिले पनि सड़कको पेटीमा छन्, कैयौं साथीहरू त मरिसके। मैले यो कुरा किन भन्दैछु भने, म एउटा सुन्दर गाउँमा बस्थे, अनि त्यो गाउँमा चाहिँ 110 परिवार थियो। अनि त्यो 10 परिवार जब मैले गाउँ छोडे, त्यसपछिको जुन पुस्ता, जुन जेनजी पुस्ताहरू बच्चाहरू थिए, मैले धेरै बच्चाहरूलाई पढाउने लेखाउने गर्थे क्या। जब मैले त गाउँ छोडे, त्यसपछि पछि केही समयपछि त त्यो एक प्रकारको हाम्रो पछिको जेनेरेसन छ नि, सबै कुलतमा लाग्यो क्या। म भन्दा मसँगैको जेनेरेसनहरू त ठिकै थिए, होइन, कुनै कुनै एक दुईजना बिग्रिएका थिए, त्यसपछिको त सबै घरै पछि है तनाव, घरै पछि तनाव, दिनदिनै गाउँमा भेन आउने, पुलिस आउने, समाउने, लाने, आमा बुवालाई टेन्सन, है यस्तो प्रकारको देखेँ क्या मैले। मैले भन्नु खोजेको कुरा चाहिँ के भने, यो सङ्गतले नै थियो सबै कुराहरू बिगारेको। त्यो भएर तपाईँ र मैले पनि सङ्गत चाहिँ राम्रो बनाउन आवश्यक छ, सङ्गतले नै तपाईँ र मेरो भविष्य निर्माण गर्छ। तपाईँ र मलाई कस्तो सङ्गत गरिरहेका छौँ, राम्रो सङ्गत गरिरहेका छौँ भने सङ्गतले राम्रो गर्छ, खराब सङ्गत छ भने अब हेर्नुहोस् त्यही हो, तपाईँ र म त्यसको परिणाम भोग्न तयार भइराख्नु नै पर्ने हुन्छ। र कति प्यारेन्ट्सहरूले पनि यो कार्यक्रम सुनिराख्नु भएको होला, कति जवानहरूले पनि सुनिराख्नु भएको होला, स्कूल जाने आउने तर सङ्गत सही गर्ने, होइन, झगडालुहरूसँग सङ्गत नगर्ने, उक्साउने, होइन, गएर कुटुम भन्ने, मारौँ भन्ने, यस्तो प्रकारको सङ्गतहरू कहिले पनि बच्चाहरूलाई नगर भन्ने, होइन, ती कुराहरू पनि एकदमै महत्वपूर्ण कुरा छन्। अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण सङ्गीतको साथ तपाईँको लागि।

आदरणीय श्रोता, भने लगभग समयले पनि मलाई विदा दिइसकेको छ र आज भने विशेष गरिकन संगतकै बारेमा मैले कुराकानी गरे र तपाईँ र मैले हामीले त हामी बुझ्ने प्यारेन्ट्सहरू छौं भने हामीले राम्रै संगत गरिरहेका छौं। यतिका समय त हामीले राम्रै संगत गरेरै बितायौं, तर हाम्रो छोराछोरीको संगत चाहिँ सोचे भन्दा पनि राम्रो भएको होस् भनेर हामी परमेश्वरसँग प्रार्थना गरौं र छोराछोरीको कारणले गर्दा हामी रुन नपरोस्, छोराछोरीको कारणले गर्दा हामीले शिर झुकाएर हिँड्नु नपरोस्, तर हामी यसरी प्रार्थना गरौं हाम्रो छोराछोरीले चाहिँ हामीलाई सिठाडो पारेर हिँड्ने सम्मको बाटो बनाइदिन सकुन्। र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
4: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
3: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सीटीएस बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
4: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
3: हाम्रा विशेषताहरू:
4: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
3: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
4: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
3: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
4: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
3: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
4: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
3: थेचो हेल्प पोस्ट, गोदावरी 12, ललितपुर।
4: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
3: सम्पर्क नम्बर
4: मोबाइल 9802384054, 9802384054 र 9801326786, 9801326786
3: र 9813941447, 9813941447।
5: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: आहा, अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: गुड न्युज एफएम 105.1।
7: अब प्रस्तुत छ कार्यक्रम आदम इव।
8: ज जयमती साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी रहेर बोलिरहेका छौं र कार्यक्रम आदम इब लिएर हामी आएका छौं। सन्ध्याजी र म प्राविधिक क्षेत्रबाट उहाँले सहायता गर्दै हुनुहुन्छ र वैवाहिक सम्बन्धका कुरा गर्ने कार्यक्रम हो। प्रत्येक बिहिबार हामी 12 बजेसम्म यो कार्यक्रममा आउने गर्छौं सर। र वैवाहिक जीवन चाहिँ अत्यन्तै महत्वपूर्ण छ अनि सम्बन्ध जसरी परमेश्वरसँग हामीले राख्छौं त्यतिकै मानिससँगको सम्बन्ध पनि अति आवश्यक छ भन्ने कुरा चाहिँ हामी आज गर्नेछौं। र कार्यक्रमको शुरूआतमा निकै नै मिठो गीत सुनाउँछु, तिम्रो र मेरो प्रेमभन्दा गहिरो।

निकै अर्थपूर्ण भजन हामीले सुनेका छौँ एड्रियन देवान र साथीको आवाजमा। तिम्रो र मेरो प्रेम भन्दा गहिरो अर्को प्रेम रहेछ भनेर भनिएको छ, अगाव्य प्रेमको कुरा गरिएको छ गीतमा। र साँच्चै नै श्रोता मित्र, हामी कसैसँग प्रेम गर्छौं अनि कसैलाई माया गर्छौं भनेदेखि अगाव्य के किसिमको चाहिँ गर्न सक्दैनौ, यो चाहिँ परमेश्वरले गर्नुहुने प्रेम भनेर बुझिन्छ। जस्तै अगाव्य प्रेम बाइबलमा वर्णन गरिएको सबैभन्दा उच्च प्रकारको प्रेम हो, यो स्वार्थरहित, निस्वार्थ, बलिदानी र बिना शर्त, अंग्रेजीमा भनिन्छ अनकन्डिसनल लभ भनेर भनिन्छ। यो यस्तो किसिमको प्रेम हो जो कि मानिसले चाहेर पनि गर्न सक्दैन, यो चाहिँ परमेश्वरबाट आउँछ। यसको उदाहरण म एउटा भन्न चाहन्छु, बाइबलमा उत्कृष्ट एउटा उदाहरण छ कि यूहन्ना 3:16 नै हो। यूहन्ना 3:16 परमेश्वरले गर्नुभएको अगापे प्रेमलाई हामी देख्छौं, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो। यो पद चाहिँ हामी सबैलाई कण्ठ पनि छ अनि मन पनि पर्छ, सबैभन्दा धेरै जनाले जान्ने अथवा थाहा पाउने पद पनि यही होला। तर यसलाई गहिरिएर हेर्छौँ भनेदेखि यसमा अगापे प्रेम देख्छौँ हामीले, यो पदमा अगापे प्रेमले भरिएको छ। त्यसैले गर्दा श्रोता, वैवाहिक जीवनमा पनि प्रेम बिना 3:16 नै हो। यूहन्ना 3:16 परमेश्वरले गर्नुभएको अगापे प्रेमलाई हामी देख्छौं, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो। यो

भन्दछ। साँच्ची नै पत्नीलाई प्रेम गर्ने, पतिलाई आदर गर्ने भन्ने कुराहरू हामीले जसरी एफएससीको पुस्तक छ अध्ययनमा पढ्छौं, त्यसमा पनि प्रेममा पनि आदर आउँछ, त्यहाँ पनि अगापे प्रेमको कुराहरू नभए पनि जुन मानिसले गर्न सक्ने प्रेम ती कुराहरू आउँदछ, तर परमेश्वरले गर्नुहुने उत्कृष्ट प्रेम चाहिँ अगापे हो। हामी पहिलो कोरिन्थी 13:4-7 हेर्यौं भने प्रेम धैर्यवान छ, दयालु छ, ईर्ष्या गर्दैन, घमण्ड गर्दैन र आफ्नो स्वार्थ खोज्दैन, सबै कुरा सहन्छ भनेर भनिएको छ। र परमेश्वरको वचनले हामीलाई प्रेम कस्तो हो त भनेर सिकाएको छ र कस्तो किसिमको प्रेम मानिसले गर्न सक्छ र गर्नुपर्छ भन्ने कुरा पनि परमेश्वरले सिकाउनु भएको छ। त्यस्तै पहिलो योहन्ना 4:8 भन्दछ, परमेश्वर प्रेम हो, प्रेम नगर्ने मानिसलाई मानिसले परमेश्वरलाई चिन्दैन किनभने प्रेम परमेश्वर हो भनेर भनेको छ। र प्रेमको अर्को अर्थ नै परमेश्वर, परमेश्वरको नाम नै प्रेम होइन, किनभने उहाँमा प्रेमै प्रेम भएको छ। अनि यहाँ हामीले सरल भाषामा हेर्ने भने अगापे प्रेम भनेको कसैले योग्य भएकोले होइन, कोही व्यक्ति योग्य भएको हुनाले अगापे प्रेम गर्न सक्ने खालको प्रेम होइन, तर प्रेम गर्ने निर्णय गरेर देखाइने प्रेम हो, एउटा दयाले परमेश्वरले दयाले मायाले अनुग्रह साथ दिनुहुने प्रेम चाहिँ अगापे प्रेम हो। यसले क्षमा गर्छ, सेवा गर्छ र बदलामा केही अपेक्षा गर्दैन। यही प्रेम ख्रिस्टले मानिसहरूका लागि आफ्नो जीवन दिएर देखाउनु भयो र अघि पनि हामीले योहन्ना 3:16 पढ्यौं र यो अगापे कति कुराहरूमा हामीलाई थाहा नहुन सक्छ, ओझेलमा परेको शब्द हुन सक्छ हाम्रो लागि, तर अगापे प्रेम चाहिँ हामीले बुझिराख्नुपर्छ स्वतः। जुन परमेश्वरले गर्नुभयो त्यो प्रेम चाहिँ महान थियो, जुन प्रेमले गर्दा नै तपाईँ र म आज यो स्थानमा रहेका छौं। र यसका विशेषताहरू धेरै नै छन्। अघि पनि मैले भने निस्वार्थ प्रेम, निस्वार्थ भनेको के हो भन्दा आफ्नो फाइदा भन्दा अरूको भलाई खोज्ने। येशु ख्रिस्टले हामीलाई अगापे प्रेम गर्नुभयो भनेर हामी भन्न सक्छौ। मानिसले चाहिँ अगापे प्रेम गर्न सक्दैन किनभने बिना स्वार्थको प्रेम गर्नै सक्दैन मानिसले। र आज प्रभु येशु मात्र यस्तो सिद्ध हुनुहुन्थ्यो जसले बिना फाइदा आफ्नो सबै कुरा सकेर पनि प्रेम गर्नुभयो अनि आफ्नो फाइदा भन्दा अरूको भलाई नै उहाँले खोज्नुभयो। त्यसलाई चाहिँ निस्वार्थ प्रेम भनेर भनिन्छ। हामीले जति नै भने पनि मैले चाहिँ निस्वार्थ प्रेम गरेको छु भने पनि कहाँ कहाँ हामी चुकिरहेका हुन्छौं, किनभने हामी मानिस हौ। हामीलाई उपदेशको पुस्तकले पनि भन्दछ मानिसहरू धर्मी छैनन्, तिनीहरूले रोज पाप गर्छन् भनेर भनेको छ। हामी त्यस्तै छौं श्रोता। त्यसले गर्दाखेरि हामी निस्वार्थ प्रेम गर्न नसक्ने मानिस छौं, कता न कता फाइदाहरू खोज्ने मानिसहरू हौ हामी। तर येशु ख्रिस्टले चाहिँ गर्नुहुने अगापे प्रेममा न फाइदा थियो न के थियो, उहाँले खालि भलाइ मात्र देख्नुभयो। र अर्को अर्थ के हुन्छ अर्को विशेषता अगापे प्रेमको भने बिना शर्तको प्रेम। म यति पैसा दिन्छु मलाई प्रेम गर, म यसो गर्छु मलाई उसले प्रेम गरोस्, एउटा भौतिकी कुराले चाहिँ म प्रेम जित्न खोज्छु भन्ने बिना शर्तको प्रेम हुँदैन। बिना शर्तको प्रेम भनेको अर्को व्यक्तिको व्यवहार वा योग्यतामा निर्भर नहुने र अर्को व्यक्तिले हामीलाई जेसुकै गरोस् जस्तो सुकै व्यवहार गरे पनि आफूले गरिरहने प्रेमलाई चाहिँ बिना शर्तको प्रेम भनेर भनिन्छ, जसबाट केही कुराको अपेक्षा मानिसले राखेको हुँदैन। मैले एकजना व्यक्तिसँग प्रेम गरेँ भनेदेखि उसले मलाई केही सहयोग गर्छ कि भन्ने अपेक्षा राखिँदैन, त्यो चाहिँ बिना शर्तको प्रेम हो। यो चाहिँ यो पनि मानिसले हतपत गर्न सक्दैन, यो चाहिँ प्रभु येशूबाट नै आएको हो र येशु ख्रिस्टको क्यारेक्टरमा नै यो देख्छौं। अरू चाहिँ हामीलाई त्यति थाहा छैन होइन। परमेश्वरको क्यारेक्टर चाहिँ कस्तो छ भन्दाखेरि सधैँ हामीलाई अगापे प्रेम गर्ने र उहाँले हामीलाई सधैँ नै वास्ता गर्ने प्रेम गर्ने भन्ने कुराहरू छ। अर्को बलिदानी प्रेम भनेर पनि अगापे प्रेमलाई चिनिन्छ। जुन बलिदानी प्रेम अवश्य यो चाहिँ आवश्यक परे आफ्नो सुविधा र अधिकार त्याग्न तयार हुने, आफूलाई घाटा लागेर पनि अरूलाई फाइदा होस् भनेर आफ्नो जीवन दिन सक्ने, जस्तै प्रभु येशु त महान उदाहरण हुनुहुन्छ। उहाँले बलिदानी प्रेम गर्नुभयो र आफ्नो सबै सिद्धिएको उहाँले थाहा पाउनु भएन, तर मानिसहरूलाई प्रेम गरि नै गर्नुभयो र व्यवहार र योग्यतामा निर्भर भएन यो कुराहरू चाहिँ। बलिदानी प्रेम उहाँले गर्नुभयो र आफ्ना सुविधाहरू त्यागेर आफूलाई गाह्रो होस् तर अरूलाई सजिलो होस्। आज संसारमा त्यस्ता व्यक्तिहरू पनि छन्, मलाई बेफाइदा भए पनि उसलाई फाइदा होस् भन्ने व्यक्तिहरू पनि हामी पाउँछौ, तर पनि परमेश्वर जस्तो येशु ख्रिस्ट जस्तो व्यक्ति चाहिँ हामी पाउँदैनौ जसले चाहिँ बलिदानी प्रेम गर्नुभयो। हामीले बलिदानी प्रेम गर्न सक्दैनौ। बलिदान भनेको चाहिँ सबै कुराहरू बलिदान दिन सक्ने, उहाँले त आफ्नो शरीर अनि आफ्नो प्राण आत्मा नै दिनुभयो हाम्रो निम्ति भनेदेखि यस्तो प्रेम चाहिँ प्रभु येशूले मात्रै गर्न सक्नुहुन्छ। र क्षमाशील प्रेम

चोट पुगे पनि क्षमा गर्न इच्छुक हुने र क्षमाशील प्रेम पनि हामीमा हुनुपर्छ। क्षमा चाहिँ महत्वपूर्ण कुरा हो, क्षमाको विषयमा पनि म केही भन्नेछु अहिले। र त्यसैले गर्दाखेरि चोट पुगे पनि क्षमा गर्ने इच्छा हुने, जस्तै कसैले तपाईँ र मलाई चाहिँ चोट पुर्याउने कामहरू गरे पनि, हाम्रो हानि नोक्सानी पुर्याउने काम गरे पनि उसलाई क्षमा दिइरहने मन हुनु चाहिँ क्षमाशील प्रेम हो। यो पनि अगापेभित्र नै पर्दछ। र स्थायी प्रेम, अस्थायी होइन, स्थायी प्रेम, परिस्थिति परिवर्तन भए पनि प्रेममा अडिग रहने। हामीलाई कस्तो हुन्छ भनेदेखि जाडो महिनामा एक किसिमको प्रेम, गर्मी महिनामा एक किसिमको प्रेम, हामीले मौसमहरू हेरेर, हामीले समयहरू हेरेर हाम्रो मनहरू बदलिरहेको हुन्छ। तर त्यस्तो किसिमको होइन, स्थायी प्रेम भनेको परिस्थिति परिवर्तन भए पनि प्रेममा चाहिँ अडिग रहने भन्ने नै जनाउँछ। मैले अगापे प्रेमको बारेमा नि केही भन्न मन लाग्यो, अलिकति भने श्रोतामित्र, यतिखेर हामी एउटा निकै नै मिठो गीत सुन्छौं, गीतपछि म आउने नै छु।

हज श्रोतामित्र, एलबी बरालीज्यूको आवाजमा निकै अर्थपूर्ण भजन हामीले सुन्यौं। अनन्तलाई हाम्रो प्रेम अब हो सदा संसारमा आज टुटी जाने प्रेम हराई जाने प्रेममा मानिसहरू फँसिरहेका हुन्छन् तर अनन्तको प्रेम परमेश्वरले गर्नुहुन्छ। एलबीज्यूले पनि भन्नुहुन्छ अनन्तको प्रेम अब साँच्ची नै उहाँले जसरी परमेश्वरलाई प्रेम गर्नुहुन्छ गीतमा त्यही पोख्नु भयो मलाई त्यही लाग्छ होइन। त्यसैले तपाईँ र मैले पनि जब यो गीतहरू सुन्छौं हामी शब्दहरू मनन गर्दाखेरि चाहिँ परमेश्वरसँग भएको प्रेम मा एट्याचमेन्ट जसरी हामी एउटा संलग्न भएर जोडिएर रहन्छौ त्यो सम्झना हामीलाई आउँछ र सधैँ यीशु ख्रीष्टसँग रहिरहेको आभास हामीलाई हुँदछ। र जब प्रेम गर्छौं प्रेममा क्षमा पनि हुन्छ दया पनि हुन्छ भनेर हामीलाई बाइबलले सिकाउँछ। मत्ती 6:14-15 पनि छ, यदि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यो भने तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ भनिएको छ। र क्षमा चाहिँ महत्वपूर्ण कुरा हो, क्षमा दिन सक्नु गाह्रो पनि हो र क्षमा लिने दिने कुरा चाहिँ सजिलो लाग्दैन पक्कै पनि हामीलाई। कति मानिसले चित्त दुखाएको हुन्छ अनि ती व्यक्तिहरूसँग फर्केर फेरि पनि जानै मन लाग्दैन अनि उनीहरूले गरेको व्यवहार देख्दाखेरि जहिले पनि दिक्क वाक्क लाग्छ। तर पनि परमेश्वरको वचनले चाहिँ हामीलाई भन्दछ क्षमा गर होइन, अपराध क्षमा गर्यो भने ती मानिसहरूका अपराध क्षमा गर्यो भने तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ भनेर भन्नुहुन्छ। गाह्रो भएर पनि गर्नुपर्नेछ तर हामीलाई गर्न सकिरहेका हुँदैन कति अवस्थामा होइन। त्यो शक्ति बल परमेश्वरले तपाईँ र मलाई दिनुभएको होस् कि सबैसँग मेलमिलापमा रहन सकौं। कहिलेकाहीँ जीवनमा अनेक किसिमका उतार चढ़ावहरू आउँछन्, पारिवारिक तनावहरू अनि व्यक्तिगत तनावहरू मानसिक शारीरिक तनावहरू आउँछन् जसले गर्दाखेरि हामीलाई परमेश्वरको वचन पढ्न मन लाग्दैन, परमेश्वरको आज्ञाकारी भएर हिँड्न मन लाग्दैन, परमेश्वरप्रति नै शंका लाग्न थाल्छ। यो चाहिँ कस्तो भन्दाखेरि चाहिँ हामीले उहाँमा बलियो भरोसा नगर्दाखेरि यस्तो किसिमको अवस्थाहरू आउन सक्छ। त्यतिखेर चाहिँ हामीले के सोच्नु पर्दछ भनेदेखि बाइबलमा जति पनि बहादुर व्यक्तिहरू जो विश्वासमा जीवन बिताएका व्यक्तिहरूलाई हामीले सम्झन सक्छौ उहाँहरूलाई जति पीड़ा भए पनि जति तनावमा भए पनि उहाँहरूले चाहिँ परमेश्वरको प्रेमलाई अडिग राख्नुभयो र परमेश्वरले भन्नुभएको काम गरि नै रहनुभयो। र आज तपाईँ र मलाई पनि परमेश्वरले यो गर त्यो गर भन्नुभएको छ तर हामीले गरिरहेका छैनौं कति अवस्थामा। र एफिसी 4:32 पनि भन्दछ, एक अर्का प्रति दयालु र करूणामय हो, जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै तिमीहरूले पनि एक अर्कालाई क्षमा गर भनिएको छ। र यो क्षमा सुन्दाखेरि सजिलो छ, पढ़िरहेको वचन हो, धेरै जस्तो मानिसहरूले नयाँ नियम पढ्दाखेरि यी कुराहरू पनि हामीले पढ़िरहेका हुन्छौं तर व्यवहारमा लागू गर्न हामीलाई गाह्रो भइरहेको हुन्छ। त्यसैले कलसी 3:13 भन्छ, यदि कसैको विरूद्धमा गुनासो छ भने एक अर्कालाई सहनु र क्षमा गर्नु र प्रभुले तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै तिमीहरूले पनि क्षमा गर भनेर भन्नुभएको छ। यो चाहिँ के हुन्छ भन्दाखेरि प्रेम जब मानिसमा रहन्छ अनि परमेश्वरले जसरी अगावै प्रेम गर्नुभयो अनि तपाईँ र म पनि परस्परमा प्रेममा छौं होइन, र यो प्रेममा चाहिँ क्षमा पनि हुनु पर्यो, आदर पनि हुनु पर्यो, दया पनि हुनु पर्यो अनि आफू पनि पापको स्वीकार गर्नु पर्यो। हामीले कहिलेकाहीँ अरूको जज अरूको न्याय हामीले गरिरहेका हुन्छौं तर हामी चाहिँ कुन स्थानमा छौं अनि मैले कहाँनिर खुट्टो टेकेको छु अनि मेरो म कहाँ रहनुपर्ने हो भन्ने कुरा नै बिर्सिरहेका हुन्छौं हामीले आफै, र अरूको चाहिँ न्याय गर्दाखेरि आफ्नो पनि गर्नुपर्ने हुन्छ हामीले। र यदि हामी आफ्ना पापहरू स्वीकार गर्छौं भने उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ भनेर 1:9 भनिएको छ। र यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ, उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ। सो त तपाईँ र मैले त दिनभरिमा कति धेरै पाप गर्छौं, जब बेलुका प्रार्थनामा बस्छौं अनि त्यो सबै पापहरू सम्झिने हो भने आज अनगिन्ती नै हुन्छन्। त्यसैले गर्दाखेरि हामी धर्मी मानिसहरू होइनौं। यहाँ के भनेको छ भन्दाखेरि यदि आफ्ना पापहरू स्वीकार गर्यो भने कति मानिसहरूले जति क्षमा माग्दाखेरि अथवा स्वीकार पाप स्वीकार गर्नलाई मानिरहेका हुँदैनन्, पश्चाताप गर्न, किनभने मैले के गरेको छु, मैले के गल्ती गरेको छु, म वचन अनुसार हिँडेको छु, मैले असलै काम गरेको छु भन्ने मात्रै हाम्रो सोच आउँछ। कसैले पनि हामीलाई नराम्रो भनेको हाम्रो क्यारेक्टरमाथि औंला उठाएको कसैलाई पनि मन पर्दैन। तर वचनले चाहिँ हामीलाई के भन्छ भन्दाखेरि हामी आफैले हाम्रो क्यारेक्टरमाथि औंला उठाउनु सक्नुपर्छ अनि पापहरू स्वीकार गर्न सक्नुपर्छ अनि प्रभुसँग क्षमा माग्न सक्नुहुन्छ। त्यसैले गर्दा उहाँ यो समयमा चाहिँ विश्वासयोग्य र धर्मी बन्नुहुन्छ हाम्रो लागि र उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ। जब पाप क्षमा हुन्छ अनि हामी स्वतन्त्र हुन्छौं, हाम्रा प्रार्थनाहरू पूरा हुन्छन्। पाप क्षमा भएको छैन भने हाम्रा प्रार्थनाहरू पनि सुनाइ हुँदैनन् र हामी आत्मिक तवरले कमजोर भइरहेका हुन्छौं।
केही पनि चाँजो पाँचो मिलिरहेको हुँदैन, यो चाहिँ हामी आत्मिक रूपमा कमजोर भएको हामीले बुझ्छौं। र मर्कुसको पुस्तक 11:25 पनि भन्दछ, जब तिमीहरू प्रार्थना गर्न उभिन्छौ कसैप्रति केही रिस छ भने क्षमा गर, ताकि स्वर्गीय पिताले पनि तिमीहरूका अपराध क्षमा गर्नुभयो भनेर भनेको छ। र त्यसैले गर्दा श्रोता मित्र, यो प्रेममा चाहिँ क्षमा पनि आयो, अनि बलिदानी प्रेमका कुराहरू हामीले गर्यौं, होइन, अगापे प्रेमका कुराहरू गर्यौं, जुन चाहिँ यीशु ख्रीष्टले गर्नुभयो। आज मानिसले त गर्न सक्दैन, हामी त पापी छौं, तर पनि पश्चाताप गरेर हामी एकअर्काप्रति प्रेमिलो भएर कहिलेकाहीँ गल्ती भयो भने परमेश्वरलाई माफ माग्दै फेरि पनि आफ्नो दाजुभाइ दिदीबहिनीसँग प्रेममा अगाडि बढ्न हामी सक्छौं पक्कै पनि, किनभने हामीलाई समय परिस्थिति संसारले चाहिँ कति अवस्थामा धोका दिएको कारणले गर्दा कति अवस्थामा हामी आज्ञाकारी बन्न पनि सकिरहेका हुँदैनौ, र त्यो समयमा पनि हामीले संयमी भएर परमेश्वरलाई क्षमा मागिरहनुपर्छ। र म परमेश्वरको जन हो, मैले चाहिँ कुन परिधिसम्म जान मिल्छ भन्ने कुरा चाहिँ आफ्नो बााउन्ड्रीलाई बिर्सनु हुँदैन। त्यो सीमा क्रस गर्ने बित्तिकै असुरक्षा हुन सक्छ मानिसलाई। जस्तै हामीले ठूलो फेन्स बनाएर चाहिँ हामीले युरोपतिर चाहिँ मैले त्यो भेडाहरू चढाएको, गाईबस्तुहरू चढाएको, वरिपरि चाहिँ फेन्स राखिएको, बारहरू राखिएको, जुन कि त्यहाँबाट बाहिर जाने बित्तिकै केही खतरा छ अथवा केही अर्काको बाली नाली खान्छ अथवा केही नोक्सान हुन्छ भनेर नै त्यो बार लगाइएको हो। र त्यो बारदेखि बाहिर जाने बित्तिकै उनीहरू असुरक्षा हुन सक्छन्, त्यहाँ बाघ भालुले खान सक्छ, होइन, जंगली जनावरहरूले एट्याक गर्न सक्छ। त्यस्तै तपाईँ र मैले पनि आफ्नो सीमाभन्दा बाहिर जाँदाखेरि चाहिँ, परमेश्वरभन्दा टाढा जाँदाखेरि चाहिँ हामीले असुरक्षाको मोल पनि चुकाउनु पर्ने हुन्छ। र हामीले प्रार्थना यसरी गरौं, कसैसँग रिस छ भने पनि क्षमा गर्दैन, होइन, स्वर्गीय पिताले पनि तिमीहरूका निम्ति तिमीहरूका अपराध क्षमा गर्नुहुन्छ भने चाहिँ, र हामीले आज आज्ञाकारी पनि बनेर अनि क्षमा पनि गर्दै अगाडि बढ्नुपर्ने हुन्छ। गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम आदमी इब सुन्दै हुन्छ। कार्यक्रममा आदमी इब वैवाहिक सम्बन्धका कुरा गर्ने कार्यक्रम हो। अब यतिखेर गीतको पालो भएको छ, एउटा गीत सुनाउँछौ, त्यसपछि हामी फेरि पनि आउनेछौं।

निकै अर्थपूर्ण भजन हामीले सुनेका छौँ। मानिस के हो र तपाईँले वास्ता गर्नुभयो भनेर भनिएको छ। एउटा पश्चातापको भजन हामीले सुनेका छौँ। गुड न्यूज एफएमको प्रसारण कार्यक्रम आदम इब सुन्दै हुन्छ। कार्यक्रम आदम इब चाहिँ दाम्पत्य जीवनका बारेमा कुराकानी गर्ने कार्यक्रम हो। यसमा चाहिँ हाम्रो उद्देश्य भनेको चाहिँ वैवाहिक सम्बन्ध बलियो होस् होइन, एक अर्काप्रतिको जुन प्रेम चाहिँ रहिरहोस् र कसैको पनि जोडी चाहिँ नटुटोस् अनि परिवार राम्रो होस्, पारिवारिक अवस्था एकदमै जहिले पनि आश्रित होस् भन्ने नै हाम्रो पनि चाहना हो। र यसको निम्ति चाहिँ हामीले धेरै कुराहरूको बलिदान गर्नुपर्ने, प्रेम गर्नुपर्ने, क्षमा गर्नुपर्ने कुराहरू आउँदछ। क्षमाको विषयमा एउटा कुराकानी गर्न मन लाग्दाखेरि चाहिँ मलाई फिलेमोनको पुस्तकबाट केही कुराहरू गर्न मन लागेको छ। यो फिलेमोन भन्ने पत्र चाहिँ दाजु पावरले लेख्नुभएको अन्तिम पत्र हो। जसरी मण्डलीहरूलाई धेरै पत्रहरू उहाँले पठाउनुभयो र यहाँ कलश्यमा रहेको फिलेमोनलाई व्यक्तिगत रूपमा पत्र पठाउनु भएको छ उहाँले। र यो फिलेमोन छोटो पत्र भए पनि यो धेरै महत्वपूर्ण छ, यो धेरै महत्वपूर्ण छ अनि यसबाट धेरै क्षमाका कुराहरू हामी सिक्न सक्छौं। कैदी भएकै समयमा पावलले यो पत्र इस्वी सम्बत 60-61 रोमबाट लेखी पठाए भनेर भनिएको छ। रोमको झ्यालखानामा उहाँ हुनु भएको थियो पावल, त्यहाँबाट नै पत्रहरू पठाउनु भयो। धेरै पत्रहरू चाहिँ उहाँले त्यहाँबाट पठाउनु भयो र यो पत्र पनि त्यहीँ लेख्नुभएको। यो पत्र कलशीहरूलाई लेखेको पत्र सँगसँगै पठाइएको थियो। कलशीहरूलाई लेखेको अर्को पत्र पनि थियो अनि यो पत्र पनि थियो। यो पत्र चाहिँ पर्सनल्ली फिलेमोनलाई पठाउनु भएको थियो होइन, त्यो पत्रको कुराहरू हामीले थाहा पाउँछौ। र फिलेमोन चाहिँ कलशे भन्ने शहरका एकजना बासिन्दा थिए। कलश्य भन्ने शहरका एकजना बासिन्दा थिए फिलेमोन, जसको घरमा घरेलु संगति अथवा घरको मण्डली भेला पनि हुन्थे। हामीले पद दुईमा हेर्यौं भनेदेखि त्यो कुराहरू पाउँछौ। ओनेसिमस नाउँ भएको तिनको एउटा कमारो थियो र त्यहाँ भनिएको छ कुनै चिज लिएर चोरेर अथवा ढाँटेर त्यहाँदेखि भागेको थियो। त्यसपछि ओनेसिमस रोममा पुग्यो जहाँ पावलसँग तिनको भेट भयो। फलस्वरूप ओनेसिमसले ख्रिस्टमा विश्वास गर्यो। परमेश्वरको योजना पनि अचम्मको छ होइन। पहिले अयोग्य व्यक्तिलाई परमेश्वरले योग्य बनाउनको निम्ति धेरै कुराहरूको प्रयास प्र्याक्टिस गराउनुहुन्छ, धेरै कुराको हामीलाई चाहिँ चाँजोबाँजो मिलाउनुहुन्छ। जस्तै फिलेमोनको चाहिँ भनौँ न कमारो नोकर भनेर भनौँ न चाहिँ ओनेसिमस थियो र अलिकति उसको क्यारेक्टर ठिक थिएन भनेर नै भनिन्छ, पक्कै पनि हो। त्यहाँ अब यताउति ढाँट्ने छल्ने कामहरूबाट भइरहन्थ्यो र त्यसपछि चाहिँ ऊ चाहिँ केही धन सम्पत्ति लिएर भनौँ न केही लिएर चाहिँ भागेर गयो। कहाँ गयो भन्दाखेरि चाहिँ पाउलकोमा गयो, रोममा। अन्त पनि त ऊ जान सक्थ्यो, किन त्यहाँ गयो भन्दाखेरि चाहिँ परमेश्वरमा जीवन पाउन थियो उसले होइन। र त्यहाँ भनेको छ रोममा पुगे ओनेसिमस र रोममा पुगे जहाँ पावलसँग तिनको भेट भयो। फलस्वरूप ओनेसिमसले ख्रिस्टमा विश्वास गर्यो अनि दाजु पावलसँग भेट हुनु नै उसले चाहिँ परमेश्वरलाई विश्वास गर्नु थियो होइन, र उसको जीवन परिवर्तन भएको थियो। र यहाँ अब हामीले अचम्मका कुराहरू के देख्छौं भन्दाखेरि ओनेसिमसलाई आफ्नो मालिक फिलेमोन कहाँ पठाइदिनुपर्छ भन्ने कुरा पावललाई महसुस भयो र पावलको समयमा दासत्वको चलन पूरा रोम साम्राज्यभरि लागू थियो र यो समयमा चाहिँ एकदमै दासत्वको चलनहरू बढ़ी थियो र यसमा पनि एउटा नियम हुन्थ्यो, कठोर नियम हुन्थ्यो, जुन नियमलाई उल्लंघन गर्ने व्यक्तिहरूले चाहिँ धेरै दण्ड सजाय पनि भोग्नु पर्थ्यो। त्यसैले गर्दा ओनेसिमसलाई फेरि पनि फर्काइदिने काम गर्दै हुन्छ फिलेमोनले, किनभने फिलेमोनको साथमा फर्काइदिने कुरा गर्दैछन् दाजु पावलले। पावलले के भन्छन् भने अब तिमी विश्वासी पनि भयो, तिमीले परमेश्वरलाई विश्वास पनि गर्यो, अब फर्केर तिमी आफ्नो मालिकको आज्ञाकारी भएर रहनुपर्छ भन्ने कुराहरू धेरै गर्नुभयो पक्कै पनि पावलले। र पावलले चाहिँ त्यो महसुस गर्नुभयो अब मसँगै राखेर त हुँदैन, अब उसलाई चाहिँ पठाइदिनुपर्छ फिलेमोन कहाँ नै, आफ्नै मालिक कहाँ भनेर चाहिँ उहाँले गर्नुभयो, यो विचार गर्नुभयो। तर ओनेसिमस डराइरहेको थियो, ओनेसिमसलाई थाहा थियो मैले धेरै कुराहरू लिएर आएको छु, अब म त्यहाँ पुग्दाखेरि त मलाई नराम्रो किसिमको ट्याग लाग्ला होइन, नराम्रो किसिमको भनाइहरू मैले सहनुपर्छ, त्यसको निम्ति त्यो दण्डहरू पनि मैले सहनु पर्ला भनेर एकदम डराएको थियो। तर जब ओनेसिमसले चाहिँ जुन पत्र लगेर फिलेमोनलाई दिन्छन् यहाँ चाहिँ एकदमै यो माहौलै परिवर्तन भएको छ। पावलको समयमा दासत्वको चलन पूरा रोम साम्राज्यभरि लागू थियो। त्यति बेला रोमी कानून अनुसार कमाराहरू आफ्नो मालिकको सम्पत्ति जस्तै गनिन्थे।
तर ओनेसिमसलाई फर्काउनमा एउटा ठूलो समस्या थियो किनभने भागेका कमराहरूलाई कानून अनुसार कड़ा दण्ड दिनुपर्ने चलन थियो। हेर्नुहोस् त एकदम अप्ठ्यारो चलनहरू रहेछ त्यहाँ। भागेको ओनेसिमसलाई चाहिँ फर्काएर ल्याउनु पनि त्यहाँ एक धेरै किसिमको रिस्कहरू रहेछ नि त होइन। अनि यस्ता सबै कुराहरूलाई बिर्सिएर पावरले चाहिँ उहाँको जीवनका फर्काइदिने कुराहरू गरेको छ र कोही त्यस्ता कमाराहरू मारिने पनि गर्थे। त्यसैले गर्दा त्यतिखेरको कमारा अनि त्यतिखेर बस्ने एउटा चलन दासत्वको चलनमा चाहिँ एकदम कड़ा नियम थियो। त्यसकारण पावलले ओनेसिमसप्रति दया र क्षमा होस् भनेर अनुरोध गर्नलाई फिलेमनलाई यो पत्र लेखे। विशेष गरी क्षमाको विषयमा हामी कुरा गर्दैथ्यौं। यो दाजु पावलले लेख्नु भएको पत्रको मेन उद्देश्य नै क्षमाको बारेमा हो र उहाँले यति धेरै क्षमाको लागि प्रयास गरिदिनु भएको छ कि ओनेसिमसलाई फिलेमनले चाहिँ क्षमा गरोस्, उसको केही हानि नोक्सानी गरेर आए पनि अब चाहिँ आफ्नै छोरा जस्तो उसले गरोस् भनेर चाहिँ यो इच्छाले गर्दाखेरि पठाउनु भएको छ त्यहाँ। अनि ओनेसिमसलाई फेरि पनि रिटर्न पठाउनु भएको हामीले देख्छौं र यसरी धेरै अचम्मका कुराहरू परमेश्वरले त्यहाँ गर्नुभएको छ। एकातिर ओनेसिमसले अवश्य पश्चाताप गरेर चोरीको चीज फिर्ता गर्नु पर्यो, अर्कोतिर फिलेमनले ओनेसिमसलाई हृदयले क्षमा गर्नु आवश्यक थियो। यहाँ दुईजनाको चरित्रमा चाहिँ अलिकति धेरै कठिन छ। अब फिलेमनले पनि ओनेसिमसलाई हृदयबाट क्षमा गर्नु थियो, दाजु पावलले त भनिसक्नु भएको छ होइन, र फेरि ओनेसिमसले पनि पश्चाताप गरेर पहिले लिएको मालहरू पनि सबै फर्काइदिनु पर्ने थियो। सजिलो त थिएन पक्कै पनि, कुन मुखले हेराएर गर्ने, कुन व्यवहारले हामी एकअर्काप्रति कुन आधारमा चाहिँ रहने होइन। अनि एकदमै डराइरहेको थियो, उसलाई संकोच पनि लागिरहेको थियो र किनभने तिनीहरू क्रिस्चियन दाजुभाइ भएका थिए, रोमी चलन र कानून अनुसार एकजना दास र अर्को मालिक भए तापनि तिनीहरू ख्रिस्टमा समान थिए। हो पक्कै पनि हो, उनीहरूको दर्जा एउटा मालिक र नोकरको भए पनि ख्रिस्टमा चाहिँ दाजुभाइ उनीहरू थिए, किनभने ओनेसिमसले पनि त दाजु पावल कहाँ गएर त प्रभुलाई विश्वास गरे नि त है। र दासत्व अवश्य एउटा दुष्ट र खराब चलन थियो, दासत्वमा रहनु भनेको सजिलो होइन। अहिले हामी कति फ्रिडममा छौं, हामीमा गणतन्त्र आयो भनेर भन्यो भने प्रजातन्त्रको कुराहरू हामी गर्छौं देशमा, अनि प्रजातन्त्र भन्दा अगाडि एकतन्त्रीय शासन हुँदाखेरि हामीले केही गर्न पाउँदैनथ्यौं, बोल्न पनि पाउँदैनथ्यौं। तर जब गणतन्त्र आयो हामी स्वतन्त्र रूपमा आफ्ना हक अधिकारका कुराहरू, नैसर्गिक अधिकारका कुराहरू हामी गर्छौं होइन। यो चाहिँ सबै के हो भन्दाखेरि एउटा हामीलाई फ्रिडम स्वतन्त्रता आइसकेपछि यो काम गर्न सक्छौ। र ख्रिस्टले पनि तपाईँ र मलाई पापबाट स्वतन्त्र गरिसक्नु भएपछि हामीलाई त्यस्तो किसिमको डर हुँदैन, प्रभु हाम्रो साथमा हुनुहुन्छ। र दासत्वमा रहिरहनु चाहिँ राम्रो कुरो होइन, हामी अहिले कसैको कन्ट्रोलमा रहिरहनु भन्दाखेरि एउटा स्वतन्त्र भएर परमेश्वरको सेवा गरेको राम्रो हो। र दासत्व अवश्य पनि एउटा दुष्ट र खराब चलन थियो, यस्तो दुष्ट चलनमाथि कसरी विजय गर्नुपर्ने हो भन्ने पावलको एउटा तरिका यस पत्रमा हामी देख्छौं। अर्थात मालिक र दास दुवैले एकअर्कालाई प्रेम गर्नु, क्षमा दिनु र आदर गर्नु भन्ने कुराहरू दाजु पावलले सिकाउनु भयो। र पावलले चाहिँ आफ्नो भन्दा अरूको वास्ता गर्ने भएको हुनाले त्यो व्यक्ति किन चाहिँ ऊ कहाँ आयो त, भागेर आयो त, अनि के गरेको थियो, सबै कुराहरू उसलाई सुनाएर उसलाई विश्वासमा आफ्नो छोरो बनाएर चाहिँ पठाउनु भएको थियो। पावलको कति ठूलो यहाँ रोल हामीले देख्छौं होइन, उसको कति ठूलो काम देख्छौं हामीले। पावलले ओनेसिमसलाई आफूसँग राख्न सक्ने थिए र पावलले अरू कमाराहरूलाई भाग्नका निम्ति सल्लाह र साहस दिन पनि सक्थे। तिनी रोमी कानून भंग गरेर तिनको विरूद्धमा खुल्लम खुल्ला कराउन पनि सक्ने थिए, तर तिनको तरिका त्यस्तो थिएन। तिनको तरिका चाहिँ प्रेमको कानून मान्नु नै थियो। सबैभन्दा ठूलो कानून मानिसको होइन तर परमेश्वरको हो भनेर ठान्नुहुन्थ्यो। अर्थात ख्रिष्टका आज्ञाहरू, विशेष गरी प्रेमको आज्ञा, संसारमा भएका सबै कानूनहरूभन्दा प्रेम बलियो र ख्रिष्टको प्रेममा मालिक र कमारो एक समान बन्दछ भनेर गलाती तिनको 28 अनुसार पनि उहाँले यो विचार गर्नुभएको थियो। किनभनेदेखि उहाँले किन चाहिँ यो कुराहरू गर्दै गर्नुहुन्छ भन्दाखेरि गलाती तिनको 28 चाहिँ न कमारा न फुका, सबै ख्रिष्टमा स्वतन्त्र छन् अनि हामी सबैजना दाजुभाइ हौ, हामी सबैजना एउटै अंग हौ, एउटै शरीरका विभिन्न अंग हौ भनेर चाहिँ त्यो कुराहरू दाजु पावलले जान्नुभएको हुनाले यो तरिकाले चाहिँ उहाँले व्यवहार गर्नुभयो। र त्यसपछि हामीले देख्छौं फिलेमनले चाहिँ क्षमा गरेको देख्छौं, कस्तो अचम्मको कुरा छ होइन। अनि ओनेसिमसले पनि क्षमा पाएर प्रभुमा अगाडि बढेर कति राम्रो जीवन भयो त है उनीहरूको। त्यसैले गर्दाखेरि आज क्षमा गर्नु भनेको यति ठूलो कुरो रहेछ। फिलेमनले यदि क्षमा नगरिदिएको भए त्यो माहौल बिग्रिनै रहन्थ्यो अनि ओनेसिमस र उसको प्रेम रहँदैनथ्यो र उनीहरू एकअर्काप्रति ईर्ष्या
देशका कुराहरू लिएर बाँचि नै रहनु पर्थ्यो। त्यसैले क्षमाले यति ठूलो रोल खेलेको छ बाइबलमा, अनि क्षमाले हाम्रो जीवनमा पनि धेरै असर गर्दछ। क्षमा गर्न सक्ने मानिसले सबै कुराहरूको विजय गर्न सक्छ। क्षमा दिन नसक्ने मानिसलाई चाहिँ हरेक कुरामा विजय हुन अलिकति अप्ठ्यारो नै हुन्छ भन्ने कुरा हामीले थाहा पायौं। कार्यक्रममा यतिखेर निकै नै मेरो गीत सुन्छौं, त्यसपछि आउँदै नै छौं।

आज श्रोताभित्र हेरिन्जेल सुन्दै हुन्थ्यो कार्यक्रम आदबीप. कार्यक्रम आदबीपमा जति कुराहरू हामीले सुन्यौं पक्कै पनि लाभकारी छ भनेर म भन्न चाहन्छु. र यसरी नै तपाईँ हाम्रो चाहिँ वैवाहिक सम्बन्ध असल बनोस्, परमेश्वरलाई मनपर्ने बनोस् भनेर भन्न चाहन्छु. र अब छुट्टिनु पर्ने हुन्छ. सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्यालाई पनि धन्यवाद दिँदै म भने छुट्टिन्छु. धन्यवाद. जय मसीह.

0: गुड न्यूज एफएम 105.1
1: खै जन्म दर्ता दिनुस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
7: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
6: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
7: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
6: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
6: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-8210, 98624-8210।
7: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
8: हेर त, रगत रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
9: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
0: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गाउन भाडामा
1: गाउन भाडामा
0: हे गाउन भाडामा।
2: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ।
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 9841-8768-02 9841-8768-02
5: र 9818-2540 9818-2540

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ. इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर.
5: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38.
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
7: डर लाग्नु, निद्रा नलाग्नु,
6: अनौठा विचार आउनु,
7: निराशा बढ्नु, खुसी नहुनु,
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
7: धेरै रिसाउनु.
5: राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98.

0: कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई, ए दाई, पख्नुहोस् त पख्नुहोस्, के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मध्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बुझौं।
2: प्रिय श्रोता मित्र, जयमसी तथा हार्दिक स्वागत छ गुड न्यूज एफएमको यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझाउमा। यस कार्यक्रमको हरेक श्रृंखलामा हामी पवित्र बाइबलसँग सम्बन्धित केही प्रश्नहरूका साथमा ती प्रश्नका उत्तरहरूलाई प्रस्तुत गर्दै अर्थपूर्ण गीत संगीतलाई सुन्दै यीशु ख्रीष्टको जीवित वचन बाइबलबाट पनि केही कुरालाई हेर्नेछौ। आशा गर्छौ गुड न्यूज एफएममा प्रसारण हुने हरेक अन्य कार्यक्रमहरूलाई नियमित रूपमा सुनेर साथ दिनुभएको जस्तै यो नयाँ कार्यक्रमलाई पनि नियमित रूपमा सुनेर साथ दिनुहुनेछ र म हुँ तपाईहरूकै कार्यक्रम प्रस्तोता आइजेक राई। मित्र, अब आउनुहोस् आजको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अघि एउटा अर्थपूर्ण अनि मधुर ख्रीष्टीय वचनलाई सुनौं।

0: श्रोता, यो अर्थपूर्ण अनि मधुर ख्रिस्टीय भजन पछि कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। यस कार्यक्रमलाई तपाईँले गुडनिज एफएम 105.1 MHz काठमाडौँबाट र गुडनिज एफएम 105.6 MHz पोखराबाट हरेक हप्ता यही समयमा म आइजक राईको साथमा सुन्न सक्नुहुन्छ। र मित्र, गुडनिज एफएमको अनलाइन प्रसारणमा सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.np लगन गर्नुपर्ने हुन्छ।
1: प्रिय श्रोता मित्र, हामीहरू फेरि पनि बाइबललाई बुझ्नको लागि पवित्र बाइबलको नयाँ करारको खण्डबाट केही कुरा हेर्ने समयमा आइपुगेका छौं। मित्र, गएको श्रृंखलामा हामीले तपाईँलाई चारवटा सुसमाचारको पुस्तक पवित्र बाइबलको नयाँ करारको खण्डबाट चारवटा सुसमाचारको पुस्तक शीर्षक अन्तर्गत रहेर हामीले तपाईँलाई केही कुरा बताएका थियौं, जुन चाहिँ हाम्रो भाग 8 थियो, जसमा हामीले येशु ख्रिष्टको गालिलमा प्रारम्भिक कामको बारेमा बताएका थियौं। हामीले तपाईँलाई येशुले एकमात्र पक्षघातलाई निको पार्नु भएको मत्ती 9:1-8, मर्कुस 2:1-13, लुका 5:17-26 मा रहेका केही कुरालाई बताएका थियौं। अनि त्यसपछि हामीले तपाईँलाई मत्तीलाई बोलावट मत्ती 9:9-13, अनि मर्कुस 2:13-17, अनि लुका 5:27-32 रहेको केही कुरा बताएका थियौं। त्यसै गरेर हामीले तपाईँलाई येशूका चेलाहरू उपवास किन नबसेका भन्ने विषयमा पनि मत्ती 9:14-17, मर्कुस 2:18-22, लुका 5:33-39 केही कुरा बताएका थियौं। त्यसै गरेर हामीले तपाईँलाई सबातमा गहुँका बाला चुडेका मत्ती 12:1-8, मर्कुस 2:33-28 र लुका 6:1-5 रहेका केही कुरा छोटकरीमा बताएका थियौं बाइबललाई बुझ्नको लागि। आशा छ तपाईँले येशूले गालिलमा गर्नुभएको प्रारम्भिक कामहरूको बारेमा केही कुरा बुझिरहनु भएको छ। र मित्र, आज भने हामी तपाईँलाई चारवटा सुसमाचारका पुस्तकबाट बताउने क्रममा हामी भाग 9 छौं। र आज भने हामी तपाईँलाई हात सुकेको मानिस मत्ती 12:9-21, मर्कुस 3:1-6 र लुका 6:6-11, अनि त्यसपछि येशूले 12 प्रेरित चुन्नु भएको बारेमा मत्ती 9:35 मत्ती 10:4 अनि मर्कुस 3:7-19 र लुका 6:12-19 रहेका केही कुरा बताउँछौ। र त्यसपछि हामी तपाईँलाई येशूले दिनुभएको डाँडाको उपदेशका बारेमा केही कुरा बताउनलाई सुरु गर्नेछौ आजको हाम्रो यस बाइबल बुझाई क्रमाङ्कमा, जसमा हामी तपाईँलाई परमेश्वरको राज्यका नागरिकहरू मत्ती 5:1-12 अनि लुका 6:20-26 रहेका केही कुरा, अनि त्यसै गरेर हामी तपाईँलाई संसारमा ख्रिष्टका मानिसहरू मत्ती 5:13-16 रहेका केही कुरा, र समय रहेमा हामी तपाईँलाई व्यवस्थाप्रति सही दृष्टिकोणको बारेमा मत्ती 5:17-20 रहेका केही कुरा बताएर आजको यस अध्ययन क्रमाङ्कलाई अन्त्य गर्नेछौ। चारवटा सुसमाचारका पुस्तकबाट हेर्ने समयलाई अन्त्य गर्नेछौ। आउनुहोस् आजको बाइबल बुझाई क्रमाङ्क 9 लागौं। गालिलमा येशू ख्रिष्टको प्रारम्भिक काम, चारवटा सुसमाचारका पुस्तकको बुझाई क्रमाङ्क 9। मित्र, हामीले तपाईँलाई सबातमा गहुँका बाला चुडेका बारेमा बताइसकेका छौ। अब भने हामी तपाईँलाई हात सुकेको मानिसको बारेमा केही कुरा बताउँछौ, जुन हामीले मत्ती 12:9-21 अनि मर्कुस 3:1-6 अनि लुका 6:6-11 हेर्न सक्छौ। र यस कुरालाई तपाईँले विस्तृत रूपमा बुझ्नको लागि चाहिँ तपाईँले आफैले पनि बाइबललाई पढ्न सक्नुहुन्छ। मित्र, यदि कुनै एउटा पशु सबातको दिनमा एउटा खाल्डोमा खसे, युदीहरू त्यही दिन त्यसलाई निकाल्न संकोच मान्दैनथे। तापनि येशूले सभा तीनमा एकजना मानिसलाई निको पार्नुहुँदा तिनीहरूले उहाँको निन्दा गरे। एकजना व्यक्तिले सभा दिनलाई पवित्र राख्न कुन कुरा गर्नुहुन्छ र कुन कुरा गर्नुहुँदैन भन्ने सबै नियम नबनाएको भए पनि सभा दिनमा असल कार्य गर्नु सधैँ उचित हुन्छ। ज्यान लिनुभन्दा जीवन बचाउनु राम्रो हो र यो घटनामा येशूले जीवन बचाउनका निम्ति सहायता गरिरहनु भएको थियो। यसको विपरीत फरिसीहरूले भने उहाँलाई मार्ने उपाय खोजिरहेका थिए। मित्र, यस कुरालाई तपाईँले मत्ती 12:9-14 अनि मर्कुस 3:1-6 पदमा हेर्न सक्नुहुन्छ र आफै पनि बुझ्न सक्नुहुन्छ। येशू उहाँका आलोचकहरूलाई त्यही छोडेर अन्यत्र काम गर्न जानुभयो। मत्तीले यस कुरालाई परमप्रभुको चुनिएको दास सम्बन्धी अगमवाणी पूरा भएको रूपमा देखे, जो येशूको रूपमा प्रकट हुनुभएको थियो र जसले सबै मानिस कहाँ सुसमाचार लैजानुहुनेछ। यस दासले कहिल्यै पनि आफूलाई ठूलो देखाउने कोसिस गरेनन्, दुखीहरूलाई कहिल्यै चोट पुर्याएनन् र अति कमजोर विश्वास भएकाहरूदेखि कहिल्यै मुख फर्काएनन्। यसको लागि तपाईँले मत्ती 12:15-21 पदमा हेर्न सक्नुहुन्छ र पुरानो करारमा चाहिँ यसैया 42:1-4 पढेर अझ बुझ्न सक्नुहुन्छ। मित्र, यस समय मैले तपाईँलाई हात सुकेको मानिसको बारेमा केही कुरा बताए, चारवटा सुसमाचारको पुस्तकलाई बुझ्ने क्रममा। अब भने हामी तपाईँलाई येशूले 12 प्रेरित चुन्नु भएको बारेमा केही कुरा बताउनेछौ। मत्ती 9:35 मत्ती 10:4 र मर्कुस 3:7-19 र लुका 6:12-19 रहेका केही कुराहरू। मित्र, येशूको काम जति बढ्दै गयो त्यति नै धेरै मानिस उहाँलाई खोज्दै आए र युदीहरूको अस्तव्यस्त अनि असहाय आत्मिक अवस्था देखेर उहाँ धेरै दुखी हुनुभयो। उचित काम गर्ने मौकाहरू प्रशस्त थिए तर कामदारहरू कम थिए। येशूले उहाँका चेलाहरूलाई त्यो खाँचो पूरा गर्न परमेश्वरले सही कामदारहरू दिउन् भनी उहाँसँग प्रार्थना गर्न भन्नुभयो। यसको लागि तपाईँले मर्कुस 9:35-38 पद र मर्कुस 3:7-12 पदमा हेर्न सक्नुहुन्छ। मित्र, त्यो खाँचो यति जरूरी थियो, त्यसका निम्ति काम गर्ने मौकाहरू प्रशस्त थिए तर कामदारहरू कम थिए। येशूले उहाँका चेलाहरूलाई त्यो खाँचो पूरा गर्न परमेश्वरले सही काम

नियुक्त गर्ने निर्णय गर्नुभयो। त्यसकारण उहाँले रातभरि प्रार्थनामा समय बिताउनुभयो र बिहान भएपछि उहाँले आफ्नो चुनावको घोषणा गर्नुभयो। ती बाह्र प्रेरित ग्रीक शब्दमा एपोस्टेलोबाट आएको, जसको अर्थ पठाउनु हो, पनि चिनिनु पर्थ्यो, किनकि येशूले तिनीहरूलाई परमेश्वरको राज्यको कामका निम्ति पठाउनु पर्थ्यो। शुरूमा तिनीहरूका आत्मिक तालिमका निम्ति उहाँले तिनीहरूलाई आफ्नो साथमा राख्नुहुने थियो। त्यसपछि तिनीहरू उहाँको मसीह अख्तियारले सुसज्जित भएपछि उहाँले तिनीहरूलाई शैतानद्वारा पेलिएकाहरूलाई निको पार्न र मानिसहरूलाई परमेश्वरको राज्यमा पस्ने आग्रह गर्न पठाउनुहुने थियो। मसीहको युग आएको थियो। जसरी बाह्र कुल परमेश्वरको प्राचीन कालका मानिसहरूको आधार बनेको थियो, त्यसरी नै बाह्र प्रेरित नयाँ मानिसहरूका निम्ति आधार बन्नेछन्। मत्ती 10:1 अनि मर्कुश 3:13-15 र लुका 6:12-13 यसकोलाई तपाईँले हेरेर पनि अझ बुझ्न सक्नुहुन्छ। मित्र, अब भने हामी तपाईँलाई प्रेरितहरूका नाउँ साथै तिनीहरूलाई चिनिने तिनीहरूका वैकल्पिक नाउँहरू बताउनेछौ। सिमोन पत्रुस वा केफास, यसकोलाई तपाईँले मत्ती 10:2 र योना 1:42 हेर्न सक्नुहुन्छ। अन्द्रियास पत्रुसका दाजु, मत्ती 10:2, योना 1:40। याकुब जब्दियाको छोरा, मर्कुस 3:17 र लुका 8:51। युहन्ना याकुबको भाइ, मर्कुस 3:17, योन्ना 21:20। फिलिपको विषयमा मत्ती 10:3 र योन्ना 6:5 तपाईँले हेर्न सक्नुहुन्छ। बार्थोलोमाई वा नथानेल, मत्ती 10:3, योन्ना 21:2। दिनुमस भनिने थोमा, मत्ती 10:3, योन्ना 21:2। मत्ती वा लेवी, मत्ती 10:3, लुका 5:27। याकुब अल्फायासका छोरा, मत्ती 10:3, प्रेरित 1:13। थेदियस वा लेवियस वा याकुबका छोरा युदा, मत्ती 10:3, लुका 6:16 तपाईँले यस व्यक्तिको बारेमा हेर्न सक्नुहुन्छ। यहुदा मत्ती 10:3, लुका 6:16 तपाईँले यस व्यक्तिको बारेमा हेर्न सक्नुहुन्छ। सिमोन उग्रपन्थी वा देशभक्त वा कानुनी, मत्ती 10:4 अनि लुका 6:15 तपाईँले यस व्यक्तिको बारेमा हेर्न सक्नुहुन्छ। र अन्त्यमा यहुदा इस्करियोट, मत्ती 10:4 र लुका 22:48 तपाईँले यस व्यक्तिको बारेमा हेर्न सक्नुहुन्छ। मित्र, भर्खरै हामीले तपाईँलाई प्रेरितहरूका नाउँ साथै तिनीहरूलाई चिनिने तिनीहरूका वैकल्पिक नाउँहरूका बारेमा बताएका छौं र यसरी हामीले तपाईँलाई येशूले बाह्र प्रेरित चुन्नुभएको बारेमा केही कुरा बताउनलाई आज समय बिताएका छौं। जुन कुरा तपाईँले मत्ती 9:35 मत्ती 10:4 र मर्कुश 3:7-19 अनि लुकाको सुसमाचारबाट चाहिँ तपाईँले 6:12-19 पढेर पनि बुझ्न सक्नुहुन्छ। र मित्र, अब भने हामी तपाईँलाई गालिलमा येशूको प्रारम्भिक कामको बारेमा बताउने क्रमलाई यतिमै रोकेर डाँडाको उपदेश, येशूले लिनुभएको डाँडाको उपदेशको बारेमा केही कुरा बताउन लागिरहेका छौं। आजदेखि डाँडाको उपदेश, जब मानिसहरू येशूको राज्यमा प्रवेश गर्छन् तब तिनीहरू एउटा नयाँ जीवनमा प्रवेश गर्छन्। तिनीहरू येशूको शासनको अधीनमा आउँछन् र उहाँका चेलाहरूको रूपमा उहाँको शिक्षा सुन्छन्।

र त्यो व्यवहारमा अप्नाउँछन्। तिनीहरूका बानी व्यवहार मसाको व्यवस्था जस्तो नियमहरूद्वारा सञ्चालित हुँदैन, तर येशूको गुणद्वारा सञ्चालित हुन्छन्, जसले तिनीहरूमा त्यो गुण फेरि उत्पन्न गर्न चाहनुहुन्छ। येशूका शिक्षाहरूको संग्रह डाँडाको उपदेशको रूपमा चिनिन्छ र त्यो येशू ख्रीष्टको प्रभुत्व मुनि आउने मानिसहरूको आचरण, व्यवहार र जिम्मेवारीसँग सम्बन्धित छ। मित्र, अब आउनुहोस् सोही डाँडाको उपदेशमा रहेका केही कुरालाई हेरौं। परमेश्वरको राज्यका नागरिकहरू मत्ती 5 अध्यायको 1-12 पद र लुका 6 20-26 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। मित्र, यो खण्ड दुई लहरको छोटा भनाइहरूको क्रमद्वारा शुरू हुँदछ, जुन आशीर्वचन अर्थात् ल्याटिन शब्द धन्यबाट आएको आशीर्वचनहरू भनी जानिन्छ। अहिलेको समयको अंग्रेजीमा धन्य शब्दलाई खुशी भनी अनुवाद गर्दा त्यति राम्रो हुँदैन। येशूले यहाँ ईश्वरीय कृपाको औपचारिक घोषणा गरिरहनु भएको छैन, तर परमेश्वरको राज्यको जीवन अनुसार जिउनेहरूको साँचो खुशीको घोषणा गरिरहनु भएको छ। उदाहरणार्थ, जसले सबै कुरामा परमेश्वरको सहायता चाहिन्छ भन्ने कुरा नम्रतापूर्वक स्वीकार गर्छन्, तिनीहरूले नै परमेश्वरको राज्य उपभोग गर्छन्, किनकि परमेश्वरको राज्य तिनीहरूकै निम्ति बनाइएको हो। त्यस राज्यमा त्यस्ता व्यक्तिहरूका निम्ति कुनै स्थान छैन जसले अहंकार साथ आफैलाई आत्मनिर्भर ठान्छन्। यस कुरालाई तपाईँले मत्ती 5:1-3 पदमा पढेर पनि बुझ्न सक्नुहुन्छ। मित्र, संसारमा पापको शक्ति देखेर उत्पन्न हुने शोक अन्त्यमा पापलाई नाश पारिएको देखेपछि आनन्दमा परिणत हुनेछ। परमेश्वरले संसारबाट अहंकारीहरूलाई हटाउनुहुनेछ र साँच्ची नै नम्र मानिसहरूलाई वासस्थानको रूपमा त्यो दिइनेछ। आखिरमा पूर्ण सन्तुष्ट हुने मानिसहरूमा तिनीहरू हुने छैनन् जो आफ्नो स्वार्थी इच्छाको पछि लाग्छन्, तर तिनीहरू हुनेछन् जो परमेश्वरको इच्छा अनुसार काम गर्छन् र तिनीहरूका वरपरको संसारमा परमेश्वरको इच्छा पूरा भएको देख्न चाहन्छन्। मत्ती 5:4-6 पदमा तपाईँले हेरेर पनि यसलाई अझ बुझ्न सक्नुहुन्छ। मित्र, जब मानिसहरूले तिनीहरूप्रति भएको परमेश्वरको कृपा कस्तो महान रहेछ भनी थाहा पाउँछन्, तब तिनीहरू अरूप्रति अझ दयालु बन्नेछन्। यसको बदलीमा तिनीहरूले परमेश्वरबाट अझ धेरै कृपा पाउनेछन्। यदि तिनीहरूले शुद्ध हृदय लिएर आफैलाई होइन तर परमेश्वरलाई खुशी पार्ने कोसिस गरे भने स्वयं परमेश्वरको दर्शनसहित तिनीहरूलाई उचित इनाम दिइनेछ। यस विषयमा तपाईँले मत्ती 5:7-8 पदमा हेरेर पनि बुझ्न सक्नुहुन्छ। परमेश्वरका सन्तानले तिनीहरूसित झगडा गरेकाहरूलाई फेरि मित्र बनाउन आफ्ना पिताको साँचो गुण प्रकट गर्छन्। तिनीहरूले आफू परमेश्वरको राज्यका योग्य नागरिकहरू भएका प्रमाण दिँदै चाहे कष्ट भोग्न परे पनि गलत कार्यको विरोधमा खडा हुन्छन्। यसकुरालाई तपाईँले मत्ती 5:9-10 पदमा हेर्न सक्नुहुन्छ। ख्रिस्टका निम्ति सताइँदा तिनीहरू आनन्दित हुन्छन् यो जानेर, त्यसरी तिनीहरू अघिल्लो समयका परमेश्वरका साँचो जनहरूसँग एक हुन्छन्। मत्ती 5:11-12 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। मित्र, परमेश्वरको रुचिका कुराहरूलाई
पहिलो स्थान दिने व्यक्तिहरूको विपरीत केही त्यस्ता मानिस पनि थिए जसले आफ्ना सबै कोशिश आफ्नै जीवन राम्रो बनाउने कार्यमा लगाउँथे। तिनीहरूले धन बटुल्ने, आरामदायी जीवन निर्माण गर्ने र लोकप्रियता हासिल गर्ने कुरामा धेरै सफलता पाए पनि तिनीहरूका सफलता त्यति मात्र हुनेछ। भविष्यले तिनीहरूका निम्ति निराशा, शोक र अनन्त नोक्सानी ल्याउनेछ। मित्र, यस कुराको बारेमा तपाईँले लुका 6:20-26 पढेर पनि अझ बुझ्न सक्नुहुन्छ। मित्र, अहिले भर्खर हामीले तपाईँलाई डाँडाको उपदेशको परिचय सहित परमेश्वरको राज्यका नागरिकहरूको बारेमा केही कुरा बताएका छौ। मत्ती 5:1-12 र लुका 6:20-26 वचनको सन्दर्भलाई लिएर मित्र हामी तपाईँलाई यस्तै कुराहरू आगामी श्रृंखलाहरूमा पनि बताउँदै जानेछौ। बाइबललाई बुझ्नको लागि 4 सुसमाचारका पुस्तकको बारेमा बताउने क्रममा आगामी श्रृंखलामा कार्यक्रमको यस भागमा जब हामी बाइबललाई बुझ्ने कार्य गर्दछौ। आजलाई भने हामी यस अध्ययनको समयलाई यतिमै टुङ्ग्याउन चाहन्छौ। अहिलेसम्म हामीलाई यस कार्यक्रममा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। मित्र, आज हामीले तपाईँलाई परमेश्वरको राज्यका नागरिकहरू मत्ती 5:1-12 पद, लुका 6:20-26 पदमा रहेका केही कुरा अनि त्यसै गरेर येशूले 12 प्रेरित चुन्नु भएको बारेमा मत्ती 9:35 मत्ती 10:4 पद र मर्कुस 3:7-19 र लुका 6:12-19 पदमा रहेका केही कुरा र सुरुमा चाहिँ हामीले तपाईँलाई हात छुकेको मानिसको बारेमा बताएका थियौं। मत्ती 12:9-21 रहेका कुरा, मर्कुस 3:1-6 पद अनि लुका 6:6-11 पदमा रहेका कुरा जुन चाहिँ येशूले गर्नुभएको कालिनमा गर्नुभएको कार्यको बारेमा थियो र आजदेखि हामीले तपाईँलाई डाँडाको उपदेशबाट केही कुरा बताउनलाई सुरु गरेका छौं र यसको बारेमा अधिक कुरा जान्नको लागि कृपया प्रतीक्षा गर्नुहोला। अब आउनुहोस् कार्यक्रमको अर्को भागमा प्रवेश गर्नको लागि हामी एउटा गीतलाई सुन्नेछौ। मित्र, अहिले तपाईँ कार्यक्रम बाइबललाई बुझाउमा हुनुहुन्छ र अहिलेसम्म हामीलाई साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।

0: श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम पहिलाई बुझाउमा स्वागत छ।
1: प्रिय श्रोता मित्र, आज चाहिँ हामी प्रश्न उत्तरको समयमा उत्पत्तिको पुस्तकमा के कुरा रहेका छन् भन्ने कुरालाई हेर्नेछौ। बाइबलमा रहेको यो पहिलो पुस्तकलाई बुझ्नको लागि हामीले त्यसको रूपरेखालाई हेर्नु पर्दछ। आउनुहोस् उत्पत्तिको पुस्तकको रूपरेखालाई हेरौं। उत्पत्तिको पुस्तकको रूपरेखामा हामी पहिलो खण्डमा पाउँछौ मानव इतिहासको शुरूआत, यसलाई हामी उत्पत्ति अध्याय एकको पद एकदेखि उत्पत्ति अध्याय एघारको छब्बीससम्म पाउन सक्दछौ। र मानव इतिहासको शुरूआत भागको पहिलो खण्डमा चाहिँ विश्व र जीवनको आरम्भको विषयमा पाउँदछौ, जुन चाहिँ उत्पत्ति एकको एकदेखि अध्याय दुईको पच्चीससम्मको खण्डमा हामी पढ्न सक्छौ, जसमा पहिलोमा सम्पूर्ण सृष्टिको सारांश रहेको छ। उत्पत्ति अध्याय एकको एकदेखि लिएर उत्पत्ति दुईको चारसम्ममा यो कुरा उल्लेख गरिएको छ। र दोस्रो कुरा, आदम र हब्बाको सृष्टिको विस्तृत वृत्तान्त दिएको छ, जुन कुरा हामीले उत्पत्ति अध्याय दुईको पाँचदेखि पच्चीसमा पाउन सक्छौ। त्यसपछि मानव इतिहासको शुरूआतको दोस्रो खण्डमा हामी पाउँछौ पापको आरम्भको विषयमा, जुन चाहिँ उत्पत्ति अध्याय दुईको एकदेखि चौबीसमा पाउँदछौ, जसमा पहिलो कुरा चाहिँ परीक्षा र पतन रहेको छ, जुन चाहिँ उत्पत्ति तीनको एकदेखि छ पदमा उल्लेख गरिएको छ। त्यसपछि दोस्रो कुरा चाहिँ पतनका परिणामहरू हुन्, जुन चाहिँ हामीले उत्पत्ति अध्याय तीनको सातदेखि चौबीसमा पाउँदछौ। अनि तेस्रो खण्ड चाहिँ मानव सभ्यताको आरम्भ हो, जुन चाहिँ उत्पत्ति चार अध्यायको पद एकदेखि लिएर उत्पत्ति पाँचको बत्तीससम्ममा उल्लेख गरिएको छ। र त्यस खण्डमा हामी पाउँछौ कि पहिलोमा कैनको विषयमा हामी पाउँछौ, जुन चाहिँ मूर्ति पूजक संस्कृतिको विषयमा उल्लेख गरिएको पाउँछौ उत्पत्ति अध्याय चारको एकदेखि चौबीसमा। त्यसै गरेर दोस्रो कुरा चाहिँ सेतको विषयमा पाउँछौ, धार्मिक समूहको विषयमा पाउँछौ, जुन चाहिँ उत्पत्ति चारको पच्चीसदेखि छब्बीस पदहरूमा उल्लेख गरिएका छन्। त्यसपछि तेस्रो कुरा, हामी जलप्रलय गाडीका पुर्खाहरूको वंशावलीको इतिहासको विषयमा पाउँदछौ, जुन चाहिँ उत्पत्ति पाँच अध्यायको एकदेखि बत्तीसमा उल्लेख गरिएको छ। अनि मित्र, मानव इतिहासको शुरूआतको चौथो खण्डमा चाहिँ हामी पाउँछौ कि जलप्रलय प्राचीन मानव सभ्यतामाथि परमेश्वरको न्यायको विषयमा पाउँछौ, जुन चाहिँ उत्पत्ति अध्याय छको पद एकदेखि उत्पत्ति अध्याय आठको उन्नाइस पदमा हामी पढ्न सक्छौ। र यसमा पहिलो कुरा विश्वव्यापी भ्रष्टताको विषयमा उल्लेख गरिएको छ, जुन चाहिँ हामी उत्पत्ति छको एकदेखि आठ पद र त्यसपछि एघारदेखि बाह्र पदमा पढ्न सक्छौ। दोस्रो कुरा, हामी नुहाको विषयमा पाउँछौ, जसमा धार्मिक समूहलाई बचाउने तयारी गरिएको कुरा पाउँदछौ। उत्पत्ति छ अध्यायको पद नौदेखि बाइसमा यो कुरा पाउँदछौ। अनि तेस्रो कुरा हामी पाउँछौ कि अन्तिम निर्देशनहरू र जल प्रलयको विषयमा पाउँदछौ, जुन उत्पत्ति अध्याय सातको पद एकदेखि लिएर उत्पत्ति अध्याय आठको उन्नाइससम्ममा उल्लेख गरिएको पाउँदछौ। पाँचौ कुरा, मानव जातिको नयाँ शुरूआतको विषयमा हामी पाउँदछौ, जुन चाहिँ उत्पत्ति अध्याय आठको बीसदेखि उत्पत्ति अध्याय एघारको छब्बीससम्ममा उल्लेख गरिएको पाउँदछौ। त्यसमा पहिलो कुरा नुहाका भावी सन्ततिहरूको विषयमा उल्लेख गरिएको पाउँदछौ, जुन चाहिँ उत्पत्ति आठको पद बीसदेखि उत्पत्ति दशको बत्तीस पदहरूमा उल्लेख गरिएको पाउँदछौ। विशेष गरी सेमको विषयमा उल्लेख गरिएको हामी पाउँदछौ उत्पत्ति एघारको दशदेखि छब्बीसमा। र दोस्रो कुरा, हामी बाबेलको धरहराको विषयमा पाउँदछौ, जुन चाहिँ हामीले उत्पत्ति अध्याय एघारको एकदेखि नौमा उल्लेख गरिएको पाउँदछौ। तेस्रो कुरा चाहिँ हामीले सेम र अब्राहमको वंशीय सम्बन्धको विषयमा पाउँदछौ, जुन चाहिँ हामीले उत्पत्ति अध्याय एघारको दशदेखि छब्बीस पदमा उल्लेख गरिएको पाउँदछौ। प्रिय मित्र, अहिले हामीले उत्पत्तिको रूपरेखालाई हेरिरहेका छौ, जसमध्ये पहिलो भागमा मानव इतिहासको शुरूआतको विषयमा उत्पत्ति अध्याय एकको एकदेखि लिएर उत्पत्ति अध्याय एघारको छब्बीस पदसम्ममा उल्लेख गरिएका कुराहरूलाई हामीले हेरिसकेका छौं। अब नै हामी तपाईंलाई हिब्रू मानिसहरूको शुरूआतको विषयमा उत्पत्ति अध्याय एघारको सताइसदेखि उत्पत्ति अध्याय पचासको छब्बीससम्ममा उल्लेख गरिएका विषयमा बताउनतर्फ जानेछौ। त्यसमा हामी पहिलोमा अब्राहमको विषयमा पाउँदछौ। उत्पत्ति अध्याय एघारको पद सताइसदेखि लिएर उत्पत्ति अध्याय पच्चीसको अठारसम्ममा यो कुरा उल्लेख गरिएको छ र अब्राहमको विषयको पहिलो कुरा चाहिँ यो छ कि अब्राहमको पारिवारिक पृष्ठभूमिको विषयमा हामी यहाँ पाउँदछौ कि अब्राहम नभएर अब्राहमको पारिवारिक पृष्ठभूमिको विषयमा उत्पत्ति एघारको सताइसदेखि बत्तीसमा। दोस्रो कुरा अब्राहमको बोलावट र विश्वासको यात्राको विषयमा उत्पत्ति बाह्र अध्यायको एकदेखि उत्पत्ति चौधको चौबिस पदसम्म अब्राहमसँग परमेश्वरको औपचारिक करारको विषयमा तेस्रो कुरा हामी पाउँदछौ जुन चाहिँ उत्पत्ति पन्ध्र अध्यायको एकदेखि पद एक्काइससम्ममा उल्लेख गरिएको छ। त्यसपछि चौथो कुरा हामी इस्माइल र हागारको विषयमा पाउँदछौ जुन चाहिँ उत्पत्ति अध्याय सोह्रको पद एकदेखि सोह्र पदमा हामी पाउँछौ। अनि त्यसै गरेर पाँचौ कुरा चाहिँ हामीले अब्राहमीय करारलाई नयाँ नाउँ र खतनाद्वारा पक्का गरिएको कुरा हामी पाउँदछौ जुन कुरालाई हामी उत्पत्ति सत्रको एकदेखि सताइसमा उल्लेख गरिएको पाउँदछौ। छैटौं कुरा अब्राहमको प्रतिज्ञा र लोटको दुर्भाग्यको विषयमा पाउँदछौ उत्पत्ति अठारको एकदेखि उत्पत्ति उन्नाइसको अडतिससम्ममा यो कुरा हामी उल्लेख गरेको पाउँदछौ। सातौं कुरा अब्राहम र अभिमेलेकको विषयमा पाउँदछौ जुन कुरा चाहिँ हामी उत्पत्ति अध्याय बीसको एकदेखि अठार पदमा उल्लेख गरेको पाउँदछौ। त्यसै गरेर आठौं कुरा अब्राहम र प्रतिज्ञाको पुत्र इसहाकको विषयमा पाउँदछौ जुन कुरा हामीले उत्पत्ति एक्काइसको पद एकदेखि उत्पत्ति चौबिसको सडसठी पदसम्ममा उल्लेख गरिएको पाउँदछौ र अब्राहमको विषयमा उल्लेख गरिएको नौ कुरा हिब्रू मानिसहरूको शुरूआतको विषयमा उत्पत्ति अध्याय एघारदेखि सताइसदेखि लिएर उत्पत्ति अध्याय पचासको छब्बीससम्ममा पाउने अन्तिम कुरा चाहिँ हामी पाउँदछौ कि अब्राहमको विषयमा भन्नुपर्दा अब्राहमका भावी सन्ततिको विषयमा पाउँदछौ जुन चाहिँ हामी उत्पत्ति अध्याय पच्चीसको एकदेखि अठारमा पाउँदछौ। प्रिय मित्र, त्यसपछि चाहिँ हामी इसहाकको विषयमा उत्पत्ति अध्याय पच्चीसको उन्नाइसदेखि उत्पत्ति अठाइसको नौ पदमा वर्णन गरिएको पाउँदछौ। मित्र, हामी तपाईँलाई उत्पत्तिको पुस्तकमा के रहेका छन् भन्ने कुराको प्रश्न उत्तर दिने क्रममा बाइबललाई बुझौं को कार्यक्रमको अर्को श्रृंखलामा अवश्य बताउनेछौ र हामीलाई अहिलेसम्म तपाईँले सुनिरहनु भएको लागि धेरै धेरै धन्यवाद। श्रोता, र अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम बाइबललाई बुझौं र तपाईँले अहिले भर्खरै रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुनिरहनु भएको छ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट। यस प्रसारणलाई तपाईँले सुनिरहनु भएको लागि तपाईँलाई फेरि पनि धन्यवाद। मित्र, अब नै हामी तपाईँलाई बाइबल अध्ययनतर्फ लान चाहन्छौ। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम बाइबललाई बुझौं सुन्दै हुनुहुन्छ र हामी अहिले बाइबल अध्ययनको समयमा छौं। येशु ख्रीष्टको नाउँमा तपाईँलाई आजको यस बाइबल अध्ययन कार्यक्रममा स्वागत छ। मित्र, हामीले हाम्रो बाइबल पाठको निम्ति प्रयोग गर्न लागिरहेको पद खास गरेर दुईवटा पदहरूको एउटा भाग हो। यी पदहरूलाई प्रकाशको पुस्तक अध्याय चौधको पद दसदेखि एघारमा पाउँदछौं। यी पदहरूले हामीहरूको पापको भयानक डरलाग्दो परिणामको बारेमा व्याख्या गर्दछ। यहाँ यस पदले यो तथ्यको विषयमा बताउँदछ कि हामीले उहाँका पवित्र दूतहरू र थुमाको सामने आगो र गन्धकमा शासना बग्नेछौ औ शासनाको धुवा सदा सर्वदा मासतिर गइरहनेछ। तिनीहरू जसले त्यो जनावर र त्यसको मूर्तिलाई पूजा गर्छन् र जसले त्यसको नाउँको छाप लाउँछ तिनीहरूले दिन रात आराम पाउने छैनन्। पवित्र बाइबलमा रहेको यो पद एकदमै डरलाग्दो पद हो जसको विषयमा हामी सावधान हुनुपर्दछ। यहाँ जुन पशुको बारेमा अर्थात जुन जनावरको बारेमा बताइएको छ त्यो शैतान हो। हामीले प्रसंगवश हाम्रो उत्पत्तिको पुस्तकको बाइबल अध्ययन गरेको बेलामा यस दुष्टको विषयमा पहिलो पटक अध्ययन गरेका थियौं। मित्र, जब हामीले परमेश्वरको विरूद्धमा विद्रोह गरिरहेका हुन्छौं, हामीले त्यस कार्यद्वारा यो संकेत गरिरहेका हुँदछौ कि हामी शैतानको दासहरू हौ र वास्तवमा हामीले शैतानलाई पूजा आराधना गरिरहेका हुँदछौ। हामीलाई थाहा नभए तापनि हामीले शैतानलाई नै पूजा गरिरहेका हुँदछौ। हामी शैतानको नियन्त्रणमा हुँदछौ र परमेश्वरले हामीलाई यस पदद्वारा बताइरहनु भएको छ कि हामी पापी भएको कारणले गर्दा हामीले अनन्त नरक दण्ड प्राप्त गर्न गइरहेका छौ। हामीमा अनन्त नरक दण्ड भोग्नुपर्ने अवस्था आइरहेको छ। अब सायद तपाईँले ठिक यही बिन्दुमा प्रश्न सोध्न लागिरहनु भएको छ होला र त्यो एउटा एकदमै अखण्डनीय प्रश्न हुन सक्दछ या सायद तपाईँले यो प्रश्न धेरै पहिले नै सोधिसक्नु भएको छ र मनमा सोचिरहनु भएको छ कि हामी कहिले यस विषयको व्याख्या गर्ने ठाउँमा आइपुग्नेछौ होला। अनन्त नरक दण्ड भनेको के हो? हामी अहिले स्वीकार गर्न तयार छौ कि परमेश्वर हुनुहुन्छ, एउटा परमेश्वर जसले यस सुन्दर संसारलाई सृष्टि गर्नुभयो र यति धेरै असल कुराहरू पनि गर्नुभएको छ, तर के यही असल परमेश्वरले आफ्नो प्राणीहरू मध्येको एउटा प्राणी मानव जातिको केही भागलाई अनन्त दण्ड भोग्नको निम्ति नरकमा फाल्नुहुनेछ त, जहाँ तिनीहरू सदासर्वदाको निम्ति परमेश्वरको क्रोधको मुनि हुनेछन्? केवल यसै कारणले गर्दा किनकि हामीले पाप गरेका छौ। के एउटा असल परमेश्वरले यो गर्न सक्नुहुन्छ त? के उहाँको पवित्रता उहाँको इन्साफले यो गर्न अनुमति दिन्छ त? मित्र, हाम्रो समस्या यो हो कि हामीले पापको त्यो डरलाग्दो स्वभाव वा गुणलाई साँचो रूपमा बुझ्न सक्दैनौ। हामीले बुझ्न सक्दैनौ कि वास्तवमा पाप कति खराब छ। हामी सबै नै पापी दृश्यको भाग हौ। हामी सबै पापको कारण दोषी भएकोले पापलाई त्यति खराब कुरा होइन भनी त्यसबाट भएर अगाडि बढ्दछौ। तर तपाईँलाई याद छ नै होला कि जब हामीले हाम्रा बितेका केही अध्ययनहरूमा यस पृथ्वीको सृष्टिको विषयमा अध्ययन गरेका थियौं, हामीले हेरेका थियौं कि परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो। परमेश्वरले मानिसलाई एकदमै धेरै तरिकाले आफू जस्तो हुनुहुन्छ त्यस्तै नै बनाउनुभयो अनि परमेश्वरले मानिसलाई यस सुन्दर संसारमा राख्नुभयो जहाँ कुनै प्रकारको श्रापको अस्तित्व थिएन र मानिसले आफ्नो इच्छामा नै परमेश्वरको विरूद्धमा विद्रोह गर्यो। मानिसले परमेश्वरको कुरालाई तिरस्कार गर्यो, उहाँलाई तुच्छ ठान्यो। आदम र हब्बादेखि शुरू भएर निरन्तर वर्तमानसम्म पनि तपाईँ म र हामीहरू सबै आफ्नै इच्छामा चल्दछौ। हामी सबै भेडा झैं बरालिएका छौ। यो नै भयंकर डरलाग्दो पाप हो। परमेश्वरले पापको दण्ड घोषणा गर्नुभएको छ र हामीलाई थाहा छ कि पाप यस्तो डरलाग्दो अपराध हो जसको दण्ड स्वरूप परमेश्वरले हामीलाई अनन्तको निम्ति नरकमा शासना भोग्नलाई हाल्नु पर्दछ र उहाँको क्रोध मुनि रहनु पर्दछ। परमेश्वरले उहाँको क्रोध र सदा सर्वदा चलिरहने नरक दण्डको शासनालाई चित्रण गर्नको निम्ति आगो भन्ने शब्दलाई प्रयोग गर्नुहुन्छ। यो एउटा शब्द चित्र हो जसलाई परमेश्वरले सबैभन्दा दुःखदायी र डरलाग्दो शासनाको संकेत गर्नको निम्ति प्रयोग गर्नुभएको छ र हामीहरू त्यो शासना पाउन योग्यका छौं किनभने हामीले परमेश्वरको विरूद्धमा बारम्बार घरिघरि विद्रोह गरेका छौं। मित्र, याद राख्नुहोस् कि परमेश्वरले घोषणा गर्नुभएको छ कि हामी सबै परमेश्वरको न्याय सिंहासन अगाडि खड़ा हुनुपर्नेछ र हामीले आफ्नो जीवनको हिसाब दिनुपर्नेछ। परमेश्वरले हामीले असल गरेका छौं कि खराब गरेका छौं भनी जाँच गर्नुहुनेछ र यदि परमेश्वरले हाम्रो जीवनमा कुनै खराबी भेटाउनु भयो भने हामी अनन्त शासना भोग्नको निम्ति नरकमा फालिनेछौं र हाम्रो शासनाको धुवा सदासर्वदा मास्तिर गइरहनेछ। हामीलाई दिनरात आराम हुने छैन। हामीहरू सदासर्वदाको निम्ति परमेश्वरको क्रोधमुनि हुनेछौं। त्यहाँ आनन्द हुने छैन, त्यहाँ सुख हुने छैन, त्यहाँ शासना भोगाईको विश्राम हुने छैन। र याद राख्नुहोस् मित्र, परमेश्वरले हामी सबैमा खराबी भेटाउनुहुनेछ, किनभने हामी सबै पापीहरू हौं। परमेश्वरले हामीहरूलाई हाम्रो पापहरूको सजाय दिनुहुनेछ। परमेश्वरले पापको भयंकर स्वभावको विषयमा संकेत गरिरहनु भएको छ। मित्र, अब के तपाईँले हामीहरूलाई उद्धारकर्ताको कति आवश्यकता छ भन्ने कुरा देख्न सक्नुहुन्छ? हामीलाई उद्धारको मार्ग उपलब्ध गराउनको निम्ति कुनै व्यक्तिको एकदमै आवश्यकता छ। हामीलाई उद्धारकर्ता एकदमै आवश्यक छ, अनि त्यो उद्धारकर्ता अर्थात त्यो व्यक्ति स्वयं परमेश्वर अर्थात येशु ख्रिस्ट हुनुहुन्छ। मित्र, नरकमा फालिनु जस्तो भयानक दण्ड अरू कुनै दण्ड छैन। मानिसले सोच्न सक्ने दण्ड त्यस्तो अरू कुनै छैन जुन चाहिँ नरकमा फालिनु जस्तो छ। नरकमा जुन दुःख कष्ट र शासना भोगाई हुन्छ त्यसको तुलना हामीले पृथ्वीको कुनै शासना भोगाईसित तुलना गर्न सक्दैनौ। कति मानिसहरूले जब उनीहरूले कुनै डरलाग्दो प्रकारको कष्ट भोग्दछन् तब कति पटक उनीहरूले मानिसलाई भन्दछन् कि मैले त नरकको शासना भोगे, तर वास्तविकता यो हो कि उनीहरू जान्दैनन् कि उनीहरूले के को बारेमा कुरा गरिरहेका छन्। कतिचोटि त उनीहरूलाई नरकको विषयमा अलिकति पनि ज्ञान नभएको अवस्था हुन्छ। उनीहरूको मनमा नरकको बारेमा कुनै अनुमान नै नभएको हुन्छ। विभिन्न भाषा शैलीद्वारा व्याख्या गरिएका पदहरूमा खोज्न सक्दछौ कि यो कति भयंकर कुरा हो कि हामी क्रोधित परमेश्वरको हातमा पर्न गइरहेका छौं र परमेश्वर हामीहरूको पापको कारणले हामीसित रिसाउनु भएको छ। तर परमेश्वरप्रति हामीहरू धन्यवादी हुन सक्दछौ, किनभने परमेश्वरले हामीले हाम्रो आवश्यकता जान्न सकोस् भनेर हामीलाई यो कुरा प्रकट गर्नुभएको छ। परमेश्वरले उहाँको अनुग्रहद्वारा उद्धारको मार्ग उपलब्ध गराउनु भएको छ। र मित्र, के तपाईँले त्यो छुटकाराको मार्ग साँचो रूपमा थाहा पाउनु भएको छ? त्यो छुटकाराको मार्ग चाहिँ परमेश्वरको ठुमा हुनुहुन्छ जसले संसारको पाप उठाइ लैजानुहुन्छ, अर्थात त्यो ठुमा प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ परमेश्वर र मानिस हुनुहुन्छ। उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ जसले हामीलाई एउटा उपाय उपलब्ध गराउनुभयो जसले गर्दा हामी नरकमा जानु पर्दैन, परमेश्वरको क्रोधमुनि हामी रहनु पर्दैन। हामीले मुक्ति के हो भन्ने बारेमा थाहा पाउन सक्दछौ। हामी प्रभु येशू ख्रीष्टको बारेमा निरन्तर कुराकानी गर्दै नै जानेछौ र धेरै भन्दा धेरै उहाँको बारेमा सिक्नेछौ। यही नै बाइबल अध्ययन गरिरहनुको खुशीको कुरा हो। पहिलो खुशीको कुरा यो हो कि हामीले आफ्नै बारेमा सिक्दछौ र हामीलाई सबैभन्दा ठूलो आवश्यकता के कुराको छ भन्ने ज्ञान हुँदछ। हामी बसेको ठाउँमा राम्रो मौसम हुनु, हामीले चाहे जस्तो स्वतन्त्रता प्राप्त गर्नु, घरमा खानेकुरा प्रशस्त मात्रामा हुनु, जीवनमा कुनै प्रकारको सुख प्राप्ति हुनु, कुनै भौतिक रोगबाट छुटकारा पाउनु जस्ता कुराहरू हाम्रो जीवनको सबैभन्दा ठूलो आवश्यकता होइन। यी कुराहरू मानव जातिको सबैभन्दा ठूलो आवश्यकता होइनन्। तपाईँको र मेरो सबैभन्दा ठूलो आवश्यकता जसरी भए पनि परमेश्वरको क्रोधबाट पापबाट स्वतन्त्र हुनु हो, अर्थात जसरी भए पनि नरकको दण्डबाट बाहिर निस्केर आउनु हो। र यो दण्ड हामीमाथि रहेको छ किनभने हामी पापीहरू हौं। मित्र, जब प्रभु येशू ख्रीष्ट हाम्रो उद्धारकर्ता हुनुभयो तब हामी यो भयानक नरक दण्डबाट स्वतन्त्र भयौं, जुन दण्डलाई भोग्नको निम्ति हामी एकदमै योग्यका छौं। हामी हाम्रो बाइबल अध्ययनमा निरन्तर रूपमा प्रभु येशू ख्रीष्टको बारेमा अध्ययन गर्दै नै जानेछौ र हामी प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी सिक्नेछौ र हामीले हाम्रो बाइबल अध्ययनको निम्ति प्रयोग गर्ने वचन योहन्ना 3:16 यस विषयमा अझ केही कुरा भेटाउनेछौ जहाँ यसो लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। मित्र, यो वचन परमेश्वरद्वारा मानव जातिलाई गरिएको एउटा एकदमै अद्भुत प्रतिज्ञा हो र हामीलाई यहाँ प्रतिज्ञा गरिएको त्यस अद्भुत उद्धारकर्ताको विषयमा धेरैभन्दा धेरै जानकारी प्राप्त गर्ने इच्छा छ। अर्थात् यदि हामीले परमेश्वरलाई गम्भीर रूपमा स्वीकार गर्दछौ र हामीलाई बाइबलले जे बताउँदछ त्यसलाई विश्वास गर्दछौ भने हामीलाई थाहा हुनेछ कि हामी परमेश्वरको क्रोधमुनि छौ र त्यसपछि मात्र हामीलाई साँचो रूपमा उद्धारकर्ता येशू ख्रीष्टको बारेमा धेरैभन्दा धेरै कुराहरू थाहा पाउने इच्छा हुनेछ। त्यसैले म चाहन्छु कि तपाईहरूमाथि रहेको परमेश्वरको क्रोध हटिजाओस्, तपाईहरू परमेश्वरको सन्तान बन्न सकेको होस्, तपाईहरूले त्यो नरक दण्डबाट छुटकारा पाउन सकेको होस्, शैतानको दासत्वमा हुनुबाट छुटकारा मिलेको होस् र तपाईहरू शैतानको पक्षबाट परमेश्वरको पक्षतिर सर्न सकेको होस्, जसले गर्दा तपाईँ परमेश्वरको राज्यको नागरिक हुनुहुनेछ। त्यो राज्य वास्तवमा पूर्ण रूपले एउटा आत्मिक राज्य हो। यहाँ हामीले कुरा गरिरहेको राज्य चाहिँ कुनै पनि हालतले भौतिक राज्य होइन, यो पूर्ण रूपले अर्कै किसिमको राज्य हो। मित्र, हाम्रो अर्को अध्ययनमा हामीले यी अद्भुत सत्यताहरूलाई हेर्ने क्रमलाई निरन्तरता दिनेछौ, तर आजलाई भने यही कुरा भन्दै हाम्रो बाइबल अध्ययनलाई म टुङ्ग्याउन चाहन्छु। मित्र, यो हाम्रो बाइबल अध्ययन क्रमाङ्क 53 हो र अहिलेसम्म हामीलाई यस बाइबल अध्ययनमा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। म आशा गर्छु तपाईँले आफैले पनि पवित्र बाइबललाई पढेर प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै कुराहरू सिक्दै जानुहुनेछ, किनभने प्रभु येशू ख्रीष्ट नै त्यो व्यक्ति हुनुहुन्छ जसले हाम्रो निम्ति क्रुसमा मर्नु भएर मृत्युलाई तेस्रो दिनमा जित्नु भएर हामीलाई उद्धार गर्नुभएको छ र त्यो भयानक दण्डबाट अर्थात् नरक दण्डबाट छुटकारा दिनुभएको छ।

0: प्रिय मित्र, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बाइबललाई बुझौं, र यसलाई तपाईँले गुडिज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुडिज एफएम 105.6 मेगाहर्ज पोखराबाट सुनिरहनु भएको छ। प्रिय श्रोता मित्र, हामी आशा गर्छौ गुडिज एफएम को यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझौंलाई सुनेर तपाईँले अवश्य पनि अधिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। र श्रोता मित्र, अब भने आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ र आउँदो सातासम्मको लागि विदा माग्नु पर्ने बेला भइसकेको छ। यसैले मित्र, अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि बाइबललाई बुझौं कार्यक्रमको अर्को श्रृंखलामा अवश्य साथ दिनुहुनेछ। तबसम्मलाई म आइजेक राईलाई बिदा दिनुहोस्। जय मसीह। गुडुज एफएमलाई सुन्दै गर्नुहोला।
1: टाइम चेक। यति बेला अपराह्नको 3 बज्यो।

0: जय मसी अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म गोविन्द, वचनको भागमा तपाईँलाई म हृदयबाट स्वागत गर्दछु। आज म तपाईँको बीचमा तपाईँको जिब्रोमा विशाल शक्ति छ भन्ने विषयमा केही कुरा बताउन गइरहेको छु। प्रत्येक मानिसको मुखभित्र एउटा विशाल औजार हुन्छ, हामीलाई थाहै छ। यो एउटा औजार जसले महान आशिष र मुक्ति पनि ल्याउन सक्छ, तर सँगसँगै यो एउटा धेरैका लागि हतियार हुन सक्छ जसले चाहिँ श्राप र विनाश पनि ल्याउन सक्दछ। हितोपदेशको पुस्तक 18 अध्यायको 20 देखि 21 यसरी लेखिएको छ, आफ्नो मुखको फलले मानिसको पेट भरिएको हुन्छ, त्यसका ओठद्वारा हुने फसलले त्यो सन्तुष्ट हुन्छ। 21 पदमा जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेले त्यसका फल खानु पर्दछ। तपाईँले बोल्ने शब्दहरू, प्रिय मित्र, तपाईँको नियन्त्रणमा हुनुपर्दछ। र तपाईँले के भन्ने र के नभन्ने, के बोल्ने के नबोल्ने भन्ने बारेमा तपाईँले गर्ने आफ्नो छनोट निकै नै महत्वपूर्ण हुन्छ, किनभने तपाईँका शब्दहरूले अन्तत तपाईँको जीवन आशीर्वादले वा श्रापले र जीवनले वा मृत्युले भरिएको छ भन्ने कुरा निर्धारण गर्दछ। याकुब 3:5 त झन् यसरी बताएको छ, त्यस्तै जिब्रो पनि एउटा सानो अंग भएर ठूला ठूला कुराको अभिमान गर्दछ, हेर एउटा सानो आगोको झिल्काले ठूलो वन पनि स्वाहा पार्दछ। जंगलमा लागेको सानो आगोको झिल्कोबाट शुरू भएको त्यो आगो चाँडै नै विनाशकारी आगोमा परिणत हुन्छ। प्रियहरू, यो हामीलाई थाहा नै छ। विभिन्न डडेलो, विभिन्न ठाउँमा त्यो वन जंगलमा लागेका डडेलोदेखि लिएर हामीले भर्खरै विभिन्न खालका आगो लागेका घटनाहरू हामीले सुनेका छौं, ती सबै ठूलो आगो लाग्नुको पछाडि एउटा सानो झिल्का एउटा चाहिँ आवश्यक पर्दछ। एउटा सानो झिल्काले पनि यति ठूलो डढेलो ल्याइदिन्छ। जिब्रो भनेको एउटा चाहिँ हाम्रो जीवनको निकै नै महत्वपूर्ण अंग हो, हाम्रो शरीरको निकै महत्वपूर्ण अंग हो। यसले जसरी एउटा डढेलो लाउनको लागि झिल्को भए पुग्छ भनेर भनेको छ, त्यसरी कुनै पनि हाम्रो जीवन अथवा अन्य कसैको जीवन समाप्त पार्नको लागि जिब्रोको एउटा गलत प्रयोग भयो भने अथवा बोलीको गलत प्रयोग भयो भने पूर्ण रूपमा हाम्रो जीवन पनि नष्ट हुन सक्छ भनेर बाइबलले बताउँदछ। जब हामी परमेश्वरको वचनमा हामीलाई दिएका अद्भुत प्रतिज्ञाहरू समावेश गर्ने शब्दहरू बोल्दछौं, जसले हामी हाम्रो जीवनमा र हामीले बोल्ने मानिसहरूको जीवनमा प्रकट हुन सकारात्मक अद्भुत फलको बिउ रोपिरहेका हामी हुन्छौ, तर यसको एउटा धेरै अँध्यारो पक्ष पनि छ। जब हामी नकारात्मक कुराहरू स्वीकार गर्छौं, हाम्रा शब्दहरूले हामी ठूलो हानि पुर्याइ पनि रहेका हुन्छौं। हामी एउटै मुखले मान्छेलाई एकदमै आशीर्वाद दिइरहेका हुन्छौं, एउटै मुखले मानिसहरूलाई निकै नै उनीहरूलाई उत्साह दिइरहेका हुन्छौं, सकारात्मक स्वर्गको बोली हामीले मानिसहरूको यहाँ पुर्याइरहेका हुन्छौं, तर सँगसँगै कहिलेकाहीँ हामी नकारात्मक शब्दहरू पनि हाम्रो मुखबाट बोल्दछौं। मानिसहरूलाई त्यसले चोट पुग्दछ भने चाहिँ त्यो बाइबलीय सिद्धान्तमा आधारित बोली होइन। त्यो बाइबलीय सिद्धान्त अनुसार अथवा परमेश्वरले हामीलाई सिकाउनु भएको त्यो शिक्षा अनुसारको जीवन हाम्रो भएन भनेर बाइबलले बताउँदछ। त्यसकारण हामीलाई विभिन्न समयमा चेतावनी दिएको छ कि बोल्नुभन्दा पहिले धेरै पटक सोच्नुपर्छ। हाम्रो ओठबाट निस्केका, हाम्रो मुखबाट निस्केका प्रत्येक शब्दले हामीले सकेसम्म आशिष मानिसहरूलाई पुग्ने बोली हामीले बोल्नु पर्दछ। मानिसहरूलाई आशिष पुग्ने बोली हाम्रो हुनुपर्दछ, न कि मानिसहरूलाई चोट पुग्ने, त्यो एउटा द्वन्द सिर्जना गर्ने, विभाजन सिर्जना गर्ने, हृदय एकदमै विच्छिन्न हुने खालका ती शब्दहरू हामीले प्रयोग गर्नु हुँदैन भनेर बाइबलले हामीलाई सिकाउँदछ। प्रियहरू, हितुपदेश 12:18 पदमा यसरी बताउँदछ, असावधान वचनले मानिसलाई तरवारले झैं घोच्छ, तर बुद्धिमानीको बोलीले निको पार्छ। हालेलुया। हेर्नुहोस् त, हामी बोल्ने बेलामा कति हामीले सावधानी अपनाउने गरेका छौं। चाहे हामी मानिसहरूको बीचमा किन नहोस्, धेरै मानिसहरूको बीचमा किन नहोस्, आफ्नो घर परिवारमा किन नहोस्, तपाईँको नजिकको मित्रको, तपाईँको घर परिवारमा, तपाईँको श्रीमान श्रीमती बीच हामीले गर्ने कुराकानीमा, हरेक त्यो बोलीमा हामीले कति सावधानी अप्नाएका छौं। मैले जे बोले पनि हुन्छ, मैले जस्तो भने पनि हुन्छ, त्यसले कुनै प्रभाव पार्दैन होला, यो त ख्यालचट्टमा बोलिएको भन्ने, त्यो हुँदैन। प्रियहरू, हामीले सकेसम्म हाम्रो बोल्ने बोलीलाई चाहिँ हामीले सावधानीपूर्वक, हामीले के बोल्न गइरहेका छौं, हामीले कसरी बोल्ने हो, कुन ठाउँमा हामीले कस्तो शब्द प्रयोग गर्ने हो, त्यो निकै ध्यान दिएर त्यो कुराको छनौट गर्नुपर्ने हुन्छ। बाइबलले भन्दछ, असावधान अपनाएको ती वचनहरू तरवार झैं घोच्छ। हामीले बोलेका शब्दले मान्छेको हृदयमा घोष्न सक्छ। भनिन्छ, बन्दुकबाट निस्केको गोलीको त्यति धेरै चोट महसुस हुँदैन, तर मनबाट, मुखबाट निस्केको बोली सबैभन्दा बढी धारिलो हुन्छ। त्यसले लामो समयसम्म त्यसले चोट पुग्छ। आज सम्बन्धहरू किन टुटेका छन्? आज मानिसहरू किन एक अर्कासँग मिलेर बस्न चाहँदैनन्, एकतामा बस्न चाहँदैनन्? त्यसको मुख्य एउटा कारण पनि प्रियहरू, तपाईँ र हाम्रो असावधानी बोलीले, तपाईँ र हाम्रो असावधानी वचनले कुनै मानिसहरूलाई चोट पुगिरहेको छ भने त्यसबाट यो खालको बेमेल अनि यो टुटको अवस्था, सम्बन्ध बिग्रिने अवस्था त्यहाँ उत्पन्न हुन्छ, त्यो परिस्थिति पैदा हुन्छ। तर बाइबलले भन्दछ, बुद्धिमानीको बोलीले निको पार्छ। बुद्धिमानी यस्तो बुद्धिमानी जसले बोल्नुभन्दा अगाडि उसले धेरै पटक सोच्छ, मैले के बोल्ने, मैले कति बोल्ने, कुन ठाउँमा को व्यक्तिलाई के कुरा बोल्ने। बाइबलले धेरै कुराहरू सिकाएको छ। निकै बुद्धिमानी साथ हामीले हाम्रो वचन, हाम्रा शब्दहरू मानिसहरूको बीचमा राख्नु पर्दछ। धेरै पटक मानिसहरूले आफू वा आफ्नो अवस्थाको बारेमा लापरवाह कुरा गर्दछन्। यसले कति भयानक हानि पुर्याउँदैछ भन्ने कुरा चाहिँ तिनीहरूले बुझ्दै बुझेका हुँदैनन्। उदाहरणका लागि, कसैलाई मेरो वास्ता छैन, मैले ब्याङ्कबाट लिएको ऋण कहिल्यै तिर्न सक्दिन, वा हरेक वर्ष म बिरामी हुँदै गइरहेको छु, म कहिल्यै स्वस्थ हुँदैन, यस्ता नकारात्मक कुराहरू मानिसहरूले स्वीकार गरिरहेका हुन्छन्। हाम्रो यो एकदम नेपाली समुदायमा धेरै भन्ने चलन छ, के छ हालखबर भनेर बुझ्दाखेरि, सोद्धाखेरि कसैले जहिले पनि त्यही कुरा, कहिले पनि सकारात्मक कुराहरू नगर्ने, सधैँ मेरो लागि यस्तो छ, म यस्तो छु, म उस्तो छु, जहिले पनि नकारात्मक मात्रै आफ्ना बारेमा त्यो कुराहरू भनिराख्दाखेरि त्यो शब्दले, त्यो वाक्यले पक्कै पनि काम गर्छ। त्यसले मानिसलाई सकारात्मक होइन तर नकारात्मक प्रभाव पारिरहेको हुन्छ। आत्मिक दृष्टिकोणबाट हेर्ने हो भने यी कुराहरू स्वीकार गर्नु अत्यन्तै खराब कुरा हो। हामी कहिलेकाहीँ के छ हालखबर भन्दाखेरि, ए मेरो त यस्तो छ, उस्तो छ, मेरो त जहिले पनि म दुःखको घडी भएर नै जानु परेको छ, मेरो जीवनमा कहिले पनि आशिष छैन, यहाँ पनि समस्या छ, त्यहाँ पनि समस्या छ, मेरो श्रीमानमा यो समस्या छ, मेरो श्रीमतीमा यस्तो समस्या छ, मेरा छोराछोरीहरू यस्तो छन्, उस्तो छन्। त्यो नकारात्मक कुराहरू मात्रै तपाईँ र मैले बोलिरहन्छौं अनि त्यो कुरा आफ्नो हृदयमा तपाईँ हामीले त्यसलाई स्वीकार गर्छौं, त्यही कुरा ठानिरहन्छौं भने त्यो कुराले कहिले पनि हाम्रो जीवनमा आशिष ल्याउँदैन। ती कुराले कहिले पनि हामी त्यो समस्याहरूबाट बाहिर निस्कन सक्दैनौ, किनभने हामीले ती खराब कुराहरू मात्रै त्यो आफ्नो जीवनमा हामीले हाम्रो हृदयमा हालिराखेका छौं। तर हाम्रो मुख्य एउटा सावधानी अथवा बुद्धिमत्ता के हुन्छ भने, हामीले हाम्रो वरिपरि आफ्नो जीवनमा भएका कतिपय सकारात्मक कुराहरू छन् पक्कै पनि, प्रभुले दिनुभएको त्यो आशिष, त्यो अनुग्रहलाई तपाईँ हामीले मूल्याङ्कन गरौं त, हाम्रो जीवनमा कति धेरै आशिष अनुग्रह प्रभुले दिनुभएको छ। कति मानिसहरू विभिन्न खालका समस्या खाँचो भएर जानु परेको अवस्था छ, तर तपाईँ त्यो परिस्थितिमा हुनुहुँदैन। हरेक परिस्थितिमा तपाईँ धन्यवादी भएर केवल सकारात्मक वाक्य मात्रै प्रयोग गर्न थाल्नुहोस् प्रियहरू। त्यसले तपाईँ र मेरो जीवनमा पक्कै पनि सकारात्मक ऊर्जा दिन्छ, त्यसले तपाईँ र मेरो जीवनमा पक्कै पनि त्यो एउटा आशिषको कामहरू शुरू हुन्छ। हामी हाम्रो जीवनमा कस्तो आशिष ल्याउन चाहन्छौ अथवा हाम्रो जीवनबाट हामीले मानिसहरूलाई के सन्देश दिन चाहन्छौ, आफ्नो जीवनलाई कता लैजाने, त्यो तपाईँको बोलीमा भर पर्छ, तपाईँको आफ्नो शब्दमा भर पर्छ। तपाईँले के सोच्नुहुन्छ, तपाईँले के बोल्नुहुन्छ, त्यो कुरा निकै महत्वपूर्ण हुन्छ। प्रियहरू, तपाईँले बाइबलमा गरिएका प्रतिज्ञाहरूको विपरीत कुराहरू स्वीकार गरिरहनु भएको मात्र होइन, तर तपाईँ आफैलाई सराप्दै हुनुहुन्छ। तपाईँको जीवनमा यी हानिकारक कुराहरू स्थापित गर्न शैतानलाई अधिकार दिँदै हुनुहुन्छ। जब हामी यस्ता नकारात्मक कुराहरू बोल्दै जान्छौ आफ्नो बारेमा, आफ्नो परिवारको बारेमा, आफ्नो जीवनको बारेमा, तपाईँले डियाबलसलाई त्यो एउटा कुरा आफ्नो जीवनमा अझै निम्ताउनको लागि तपाईँले स्थान दिँदै हुनुहुन्छ, त्यो अधिकार तपाईँले दिँदै हुनुहुन्छ। हामीले अरूलाई के भन्छौ भन्ने कुरामा हामी त्यति ध्यान दिनु आवश्यक छ भन्ने कुरा, तर म तपाईँलाई उत्साह दिन्छु, जहिले पनि सकारात्मक बोल्नुहोस्, सकारात्मक कुराहरूको मात्रै चर्चा गर्नुहोस्। नकारात्मक कुराहरू छन् तर त्यसलाई भन्ने बताउने एउटा निश्चित समय हुन्छ, तर जो सुकैको अगाडि पनि, जसको मानिसहरूको जुन मान्छे भेटियो, जसको जो पाए उसको अगाडि चाहिँ तपाईँ आफ्नो परिवारको बारेमा, आफ्नो जीवनको बारेमा नकारात्मक कुरा मात्र गर्नुहुन्छ, अनि त्यो कुरालाई आफूले आफ्नो हृदयमा तपाईँले स्वीकार गर्नुहुन्छ भने तपाईँको जीवनमा त्यस्तै नकारात्मक कुरा मात्रै हुन्छ। सकारात्मक ऊर्जाको लागि तपाईँले जहिले पनि सकारात्मक कुरा बोल्नुहोस्, परमेश्वरलाई धन्यवाद दिनुहोस्, धन्यवादी बन्नुहोस्। प्रियहरू, अर्को कुरा, हामीले अरूलाई के भन्छौ भन्ने कुरामा हामी निकै एकदमै सावधानी हुनुपर्ने कुरा छ। हामी जब कसैमाथि हामी रिसाउँछौ, हामी उनीहरूलाई नराम्रो कुराहरू बताउँदछौ। त्यस्तै अर्को कुरा प्रियहरू, हामीले अरूलाई के भन्छौ भन्ने कुरा पनि हामी निकै सावधानी त्यसमा अप्नाउनु पर्ने देखिन्छ। हामी मानिसहरूको बीचमा उनीहरूलाई के कुरा, कस्तो शब्द हामीले प्रयोग गरिरहेका छौं। जब हामी रिसाउँछौ, उनीहरूलाई नकारात्मक कुरा मात्रै बोलिरहेका हुन्छौं। यसबारेमा हामीले चाहिँ धेरै सावधानी अप्नाउनु पर्ने देखिन्छ। त्यसकारण जब तपाईँ कसैसँग रिसाउनुहुन्छ, जब तपाईँ कसैसँग केही नमिठो कुराहरू, तपाईँको सम्बन्ध अलिकति बिग्रिन लागेको जस्तो कसैसँग तपाईँ रिसाउनुहुन्छ भने, तपाईँले त्यो समयमा चाहिँ केही कुरा बोल्नुभन्दा अगाडि एकपटक आफूलाई शान्त पार्नुहोस्। तपाईँले आफूले आफूलाई तपाईँले नियन्त्रण, सो नियन्त्रण तपाईँले गर्न सक्नुभयो, तपाईँले आफूले आफूलाई अलिकति संयमित पार्न सक्नुभयो भने, तपाईँको जुन त्यो बेलामा रिसमा उठेका हरेक शब्दहरू छन्, विभिन्न खालका भडासहरू, ती सबै कुराहरू, आक्रोशमा हामीले के बोल्छौं भन्ने कुरा हामीलाई थाहा हुँदैन, तर जब तपाईँ आफूले रिस उठेको बेलामा तपाईँ शान्त रहन सक्नुहुन्छ, त्यति बेलामा धेरै कुराहरू परिवर्तन हुन्छन्। हेर्नुहोस्, सम्बन्धहरू टुटेर जाने समस्याहरू समाधान भएर जान्छन्। तपाईँले जुन अवस्थामा तपाईँ रिसाउनु भएको छ, तपाईँको विपक्षमा रहेका ती व्यक्तिहरूसँगको जुन एउटा ठूलो एउटा झगडा हुन सक्ने अवस्था, ठूलो द्वन्द्व हुने स्थिति, त्यो समाधान भएर जान्छ। वचनले भन्दछ हामी शान्त रहनु पर्दछ। तपाईँको मुखबाट निस्किने शब्दहरूमा तपाईँ इमानदार हुनुपर्दछ। तपाईँले भन्नुभएको हरेक कुराको अर्थ हुनुपर्दछ। बिना अर्थ जे मन लाग्यो त्यही तपाईँ नबोल्नुहोस्, कुराहरू समाधान भएर जान्छन्। तपाईँले जुन अवस्थामा तपाईँ रिसाउनु भएको छ, तपाईँको विपक्षमा रहेका ती व्यक्तिहरूसँगको जुन एउटा ठूलो एउटा झगडा हुन सक्ने अवस्था, ठूलो

अध्यायको 37 पदमा पनि यसरी बताएको छ, किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ। हामी आफूले मन लाग्दी जे मन लाग्यो त्यही बोल्ने गर्दछौ। कतिपय समयमा मलाई केही कुरा बोल्ने इच्छा भयो, हामी बोलिदिन्छौ मानिसहरूको अगाडि। बोल्ने कुरामा हामी तत्परता देखाउँदछौ। यदि त्यस्तो हो भने हामीहरू शब्दको, हामीले बोलेका ती वचनको हामी भागीदार हुनुपर्दछ, हामी त्यसको जिम्मेवार हुनुपर्दछ। वचनले के भन्दछ? यदि हामीले बोलेको ती वचनहरूले त्यसबाट हामी निर्दोष पनि ठहरिन सक्दछौ र त्यसबाट हामी दोषी पनि ठहरिन सक्दछौ। खराब भाषा प्रयोग गर्ने तेस्रो र अन्तिम वर्गमा हामीले हेर्ने हो भने मानिसहरूको आलोचना गर्नु र उनीहरूलाई नराम्रो देखाउनु पनि रहेको छ। मानिसहरूको बारेमा कुरा काट्नु, मानिसहरूलाई खराब देखाउने, भनिन्छ नि इङ्ग्लिशमा ब्याक बाइटिङ, अथवा कुनै मानिसहरूको बारेमा उसको ऊ नहुँदाखेरि उसको पिठी पछाडि हामी कुरा गर्ने विभिन्न हाम्रो मानवीय स्वभाव छ। यसका बारेमा बाइबलले स्पष्टसँग बताउँदछ कि यो परमेश्वरका जनहरूको लागि निकै नै हानिकारक छ। हितोपदेश 11:13 यसरी बताउँदछ, कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँदछ तर विश्वसनीय मानिसले कुरा गुप्तमै राख्दछ। केही मानिसहरूले आफ्नो समुदायमा गफ फैलाउनको लागि अर्को व्यक्तिले गरेको नराम्रो काम खोज्ने प्रयास गर्दछन्। तिनीहरू प्राय सत्यलाई बढाई चढाई गर्ने वा त्यो व्यक्तिले गरेको कामको बारेमा झुटो कुरा फैलाउने छनौट गर्दछन्। जब हामी कसैको आलोचना गर्न शब्दहरू प्रयोग गर्दछौ, हामी परमेश्वरले हाम्रो मुखमा निस्कन चाहनु भएको दया र प्रेम प्रकट गर्ने विपरीत गरिरहेका हुन्छौं। एउटा पुरानो भनाइ छ, यदि तपाईसँग कसै बारेमा भन्नको लागि केही कुरा छैन भने केही पनि नभन्नुहोस्। त्यसकारण बदखुवाई गर्ने कुराहरूमा, मानिसहरूको कुरा विभिन्न किसिमले आलोचना गर्ने, क्रिटिसाइज गर्ने, मान्छेलाई न्याय गर्ने, हामी धेरै समय परमेश्वर न्यायकर्ता हुँदा हुँदै पनि तपाईँ र हामी न्यायकर्ता भइरहेका हुन्छौं। तपाईँ र हामीले मानिसहरूको पाप अधर्म छुट्याइरहेका हुन्छौं। त्यसकारण आज विश्वासी जीवनमा यो कुरा हाम्रो जीवनबाट हटेर जानुपर्दछ। यो खालको अशुद्धताबाट, यो खालको अपवित्रताबाट, यो किसिमको खराब आचरणबाट तपाईँ र म निस्किनु जरुरी छ। प्रियहरू, लुका 6:28 पदमा यसरी लेखिएको छ, सराप्नेहरूलाई आशीर्वाद देऊ, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। यहाँ परमेश्वरले हामीलाई दुर्व्यवहार गर्नेहरूलाई आशीर्वादका शब्दहरू बोल्न आज्ञा दिँदै हुनुहुन्छ। हाम्रा शब्दहरूले हामीसँग दुर्व्यवहार गर्नेहरूलाई हामी प्रति व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन प्रभाव पार्न सक्छौ र हामी प्रति खराब व्यवहार गर्नेहरूका लागि हाम्रो प्रार्थनाले उनीहरूको हृदयमा परमेश्वरको प्रेम र करुणाको सेवा गर्न ढोका खोल्न मदद गर्न सक्छौ। हामी धेरै समयमा कसैले हामीलाई दुर्व्यवहार गर्यो भने हामी त्यसको प्रतिकारमा हामी उत्रिन्छौ। हामी कसैले हामीलाई गाली गर्यो भने त्यसको प्रतिकारमा हामी गाली गर्न, गाली बेइज्जत गर्न हामी चाहिँ उत्रिन्छौ। तर बाइबलले के भन्दछ भने सराप्नेहरूलाई आशीर्वाद दियो। हामीहरूलाई मानिसहरूले सराप्न सक्छ, भोलि त यस्तो क्रिश्चियन अथवा यो धर्म, बाहिर विदेशी धर्म, यो त्यो भनेर अनेक शब्दहरू हाम्रो हामीलाई चाहिँ मानिसहरूले थुथु दूर दूर गर्न सक्छ। त्यस्ता सराप गर्ने मान्छेहरूलाई तपाईँले आशीर्वाद दिनुहोस्। दुर्व्यवहार गर्नेहरूलाई, तपाईँ र मलाई विभिन्न ठाउँमा अहिले त धर्म प्रचार गर्यो भनेर, धर्म अंगीकार गर्यो भनेर विभिन्न किसिमका कालो मसो लगाउनेदेखि लिएर समाजबाट, गाउँ समाजबाट निकाल्नेदेखि लिएर विभिन्न यातनाहरू दिने, यो खालका चाहिँ सतावटा हाम्रो जीवनमा हुन्छ। तर बाइबलले भन्दछ त्यस्ता दुर्व्यवहार गर्नेहरूको निम्ति चाहिँ प्रार्थना गर। हामी कहिले पनि प्रतिकारमा उत्रिने अनि उनीहरूलाई नकारात्मक प्रभाव पार्ने तरिकाले हामी युद्ध द्वन्द त्यो खालको क्रान्तिको परिकल्पना बाइबलले गरेको छैन। तर हामीले नम्रताका साथमा ती व्यक्तिहरूप्रति सकारात्मक व्यवहार गर्नुपर्दछ भनेर बाइबलले सिकाउँदछ। प्रियहरू, रोमीको पुस्तक 8:37 पदमा पनि यसरी बताएको छ, होइन यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरू भन्दा पनि अझ बढी छौ। परिस्थिति निराशजनक छ भनेर स्वीकार गर्नुको सट्टा परमेश्वर सिंहासनमा हुनुहुन्छ भनेर स्वीकार गर्नुहोस्। कसरी गर्ने? वहाँ मार्फत, वहाँ तपाई समान गरिरहनु भएको कुनै पनि चुनौतीबाट एक विजेताको रूपमा सामना। धेरै समय आफ्नो परिस्थितिलाई लिएर हामी चाहिँ एकदमै चिन्तित हुन्छौ अनि त्यो परिस्थितिलाई, अब मेरो जीवन यस्तै भयो उस्तै भयो भनेर त्यो कुरालाई आफ्नो शब्दबाट हामीले मानिसहरूको बीचमा आफ्नो बिलौना पोखेर हामीले त्यही कुरालाई स्वीकारेर बस्दछौ। तर वचनले के भन्दछ भने,
ती परिस्थितिहरूलाई निराशाजनक अवस्थाहरूलाई चाहिँ स्वीकार गर्नको सट्टा चाहिँ

0: तपाईँ परमेश्वर सिंहासनमा विराजमान हुनुहुन्छ, उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, उहाँ मेरो सहायता हुनुहुन्छ भनेर त्यो कुरा चाहिँ तपाईँले संकल्प गर्नु पर्दछ, त्यो कुराको स्वीकार तपाईँले गर्नु पर्दछ। म मेरो परिस्थितिलाई जित्नेछु किनभने परमेश्वरले मलाई विजय हुन सुसज्जित गर्नुभएको छ, जब म उहाँको बुद्धि र शक्ति प्रयोग गर्दछु म विजय हुनेछु भन्ने कुराको संकल्प तपाईँले गर्नुपर्दछ। फिलिपी 4:13 अझ यसरी भन्दछ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सबै कुरा गर्न सक्छु। आज धेरै समय तपाईँ हामी निराश हुन्छौ, धेरै समय हामी विभिन्न खराब परिस्थितिबाट गुज्रिरहनु परेको अवस्था हुन सक्छ, त्यसले हामीले आफूले आफूलाई ती नकारात्मक कुराहरू मात्रै औल्याउँदै, ती नकारात्मक कुराहरू मात्रै सम्झिँदै अनि ती निराशपूर्ण कुराहरूलाई मात्रै मानिसहरूको समक्ष त्यसलाई चाहिँ व्यक्त गर्दै बस्ने भन्दा पनि हामीले परमेश्वरमा भरोसा राख्नु पर्दछ। परमेश्वरमा ती बिन्तीहरू, ती हाम्रा सबै समस्याहरू बिसाउनु पर्दछ अनि उहाँ जो हामीलाई शक्ति दिनुहुन्छ उहाँमा हामी सबै कुरा गर्न सक्छौ भन्ने त्यो संकल्प तपाईँ र मैले लिनुपर्दछ। ठूलो आत्मविश्वास र साहसका साथ तपाईँले भन्नुहोस् यो समयमा, प्रियहरू, मेरो जीवनमा सबै परिस्थितिहरू पार गर्ने शक्ति र क्षमता छ किनकि म येशू ख्रीष्टसँग एकतामा छु र उहाँले मलाई शक्ति दिनुहुन्छ। शैतानले तपाईँलाई देखाउन र विश्वास गर्न लगाउन खोजिएको कुरामाथि विश्वास नगर्नुहोस्। मेरो जीवनमा सबै परिस्थितिहरू पार गर्ने शक्ति र क्षमता छ किनकि म येशू ख्रीष्टसँग एकतामा छु र भन्नुहोस् उहाँले मलाई शक्ति दिनुहुन्छ। परमेश्वरले आफ्नो वचनमा भन्नुभएको कुरा सत्य हो भनेर विश्वास गर्नुहोस् प्रियहरू, अनि सिकाउनुहोस्, त्यसलाई स्वीकार गर्नुहोस्, आफ्नो जीवन समर्पित गर्नुहोस्। परमेश्वरले तपाईँको आफ्नो जीवनमा गर्नुभएको सकारात्मक कामको चर्चा गर्नुहोस् प्रियहरू, आजैबाट त्यो कुरा थाल्नुहोस् अनि तपाईँ त्यो कुरामा अझै बढी विश्वास गर्नुहोस्, त्यो कुरा मानिसहरूलाई स्वीकार्नुहोस्, मानिसहरूको बीचमा सकारात्मक परमेश्वरले दिनुभएको त्यो अनुग्रहलाई घोषणा गर्नुहोस् र स्वीकार्नुहोस्, आफ्नो सम्पूर्ण जीवन परमेश्वरमा समर्पण गर्नुहोस्। परमेश्वरले तपाईँबाट मानिसहरूलाई त्यो ज्योति, त्यो प्रकाश बाँड्न चाहनुहुन्छ, परमेश्वरले तपाईँमा ख्रीष्टको त्यो सन्देशलाई झल्काउन चाहनुहुन्छ अनि तपाईँद्वारा धेरै मानिसहरूलाई उहाँले त्यो सुसन्देश प्रचार गर्न चाहनुहुन्छ। यदि तपाईँ निराशमा हुनुहुन्छ, यदि तपाईँ आफ्नो जीवनमा संघर्ष गरिरहनु भएको छ, तपाईँ परमेश्वरको सामु आउनुहोस्, आफ्ना बोझहरू तपाईँले परमेश्वरको सामु राख्नुहोस्। उहाँ हाम्रो शक्ति हुनुहुन्छ, उहाँ हाम्रो विजयको झण्डा हुनुहुन्छ। आजको वचनबाट परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। वचनको भाग यही राख्दै म बिदा हुन्छु।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
2: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
1: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौ। हवस्त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
2: ल देख्नु भएन औषधि हालेको
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
2: हजुर
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: ए हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन
4: बोर्ड
5: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस् अधिक जानकारीको लागि मोबाइल 9841768002 9841768002
6: र 9818252040 9818252040

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: सुन्नु न बजे कोटा,
3: सामान नभेटेर बेपत्ता।
2: होइन, सामान चाहिँ के चारो ल्याएको?
3: ग्यास चुलो, राइस कुकर, पानी पताउने भाँडो।
2: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै ग्रेस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
3: कहाँ छ यो?
2: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
4: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरायसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
5: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
4: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9855104236, 9855104236
5: र फोन नम्बर 01513010 छ, 01513010 छ।
4: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
3: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर

0: हेलो
1: हजुर हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पक्नुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भन्ने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
6: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन अब चिन्ता नलिनुहोस्
5: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सीटीएस बीटीएस र एमडिप का कक्षाहरू सञ्चालन गर्ने भएको छ
6: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 का लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ
5: हाम्रा विशेषताहरू
6: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने
5: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने
6: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
5: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने
6: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने
5: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने
6: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा स्थान
5: थेचो हेल्थ पोस्ट गोदावरी 12 ललितपुर
6: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com
5: सम्पर्क नम्बर
6: मोबाइल 9802384 पढाइने
5: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने
6: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुने

0: र 9831-26786 9831-26786
1: र 9813-9141-47 9813-9141-47
2: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: ए याकुब दाजु कता हो हतार हतार गर्दै
11: नानी आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर
10: याकुब दाजु यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि
11: ए हो र ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर
10: हजुर तपाई पनि ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस् साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ
11: थप जानकारीका लागि
10: प्रोप्राइटर कुमार नेपाली मोबाइल 9851906625 9851906625 र 9862424210 9862424210
11: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि

0: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: टाइम चेक। यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम महिमाको विधि।
2: तर मेरो नाउँको आदर गर्ने तिमीहरूमाथि चाहिँ धार्मिकताको सूर्य आफ्ना पखेटामाथि पखेटामा आरोग्यता लिएर आउनेछ, अनि गोठलाई छाडेर निस्कने बाछा जस्तै तिमीहरू चाहिँ बाहिर निस्कनेछौ। जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम महिमाको वेदीको अर्को एउटा नयाँ श्रृंखलामा। कार्यक्रम प्रस्तुता जोनाथन गिरीको तर्फबाट। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता बिहिबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी विभिन्न मिठा मिठा गीत संगीतहरू सुनाउनको साथसाथै विभिन्न विषयहरूमाथि चर्चा परिचर्चा गर्दछौ, जुन विषयहरू परमेश्वरको महिमामा आधारित छन्। आदरणीय श्रोता, आज पनि तपाईँको बीचमा त्यही विषय कुनै विषयवस्तुलाई लिएर आइपुगिसकेका छौ तपाईँको रेडियो सेट मार्फत अबको आधी घण्टा सम्मको लागि। यसकारण रेडियोलाई अन्तिमसम्म सुनेर साथ दिनुहुन हामी हार्दिक अनुरोध गर्दछौ। आदरणीय श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई सृष्टिकर्ता परमेश्वरको महिमामा प्रवेश गराउनु रहेको छ, अर्थात् तपाईँ परमेश्वरको उपस्थितिभित्र बस्न सक्नु भएको होस् र तपाईँले अन्तमा उद्धार र मुक्ति प्राप्त गर्न सक्नु भएको होस् भन्ने उद्देश्यको साथ हामी तपाईँको बीचमा विभिन्न विषयवस्तुहरू लिएर आउने गर्छौ। कहिले समसामयिक विषयवस्तु त कहिले सुसमाचारीय गवाईहरू, गीत संगीतहरू लगायतका प्रवचनहरू तपाईँको बीचमा लिएर आउने गर्दछौ। श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमलाई सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। आदरणीय श्रोता, अब भने आजको कार्यक्रमको शुरूआतमा मन र आत्माको तयारीको निम्ति सुनौ एउटा सुमधुर भक्ति गीत, त्यसपछि हामी पुनः आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्नेछौं।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र भने हामी ढिला नगरिकन आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्नेछौ। श्रोता, हामीलाई आजसम्म कहिले पनि नसुनिएको एउटा अचम्मको कुरा म तपाईँको बीचमा प्रस्तुत गर्न लागिरहेको छु। आदरणीय श्रोता, संसारमा थुप्रै यस्ता महान व्यक्तित्वहरू आए जसले आफूलाई म नै हुँ भनेर मानिसहरूको बीचमा निकै असल असल र गहिरा कुराहरू सिकाए, तर उनीहरूले जे सिकाए त्यस अनुसार मानिसहरूले अनुभव गर्न सकेनन्। ती व्यक्तिहरूले जसले मानिसहरूलाई जीवन दिएनन्, मानिसहरूको जीवनबाट छुटकारा दिएनन्, न त कुनै चिन्ह देखाए, न कुनै चमत्कार, केवल आफ्नो वाक शैली वाक पटुताकोले मानिसहरूलाई आफूतिर आकर्षित गरे र भीडहरू जम्मा गरे, अनि आफैलाई गुरु र प्रभुको दर्जाद्वारा दर्जनी चिन्ह प्राप्त गरे र समाजमा एउटा पन्थ एउटा परम्पराको विकास गरेको हामी पाउँदछौ। र हाम्रो समाजमा हामी देख्छौ आज पनि तिनैको नामद्वारा जनताहरूमा एक प्रकारको भ्रम छर्ने र जनताहरूद्वारा तिनैको नामद्वारा अकुत सम्पत्तिहरू कमाउने यस्तो प्रकारको परिपाटी चलिरहेको छ। र मानिसहरू पनि एउटा आशामा, यो आशा सायद म पुण्य कमाउन सक्छु वा म यस पापको भवसागरबाट तरेर जान सक्छु कि भन्ने आशाको साथ मानिसहरू हजारौं लाखौं कहिले काहीँ करोडौंसम्म खर्च गरेर विभिन्न तीर्थ धामहरू धाएर अनि आफ्नो शरीरलाई अनेकन प्रकारका कष्टहरू दिएर मानिसहरूले आफ्नो लागि काम गरेको हामी देख्न सक्छौ। प्रिय श्रोता, यसकारणले गर्दाखेरि हामीले अझै कुनै एउटा धर्मशास्त्र छ र त्यहाँ एउटा 18 पुराण मध्ये एउटा पुराण गरुड पुराण छ, त्यहाँ लेखिएको छ मानिसहरूले आफ्नो शरीरलाई दण्ड दिनाले मात्रै कसैको पनि मुक्ति हुँदैन भनेर लेखिएको छ। प्रेसवता, अनि त्यसपछि मुक्ति पाउन के गर्नुपर्छ? मुक्ति र उद्धार पाउनको लागि कोही व्यक्ति एउटा योगी झैं बनेर नाङ्गो शरीर लिएर यत्र तत्र घुम्दैमा वा खरानी धस्दैमा वा पानी मात्रै नपिकन व्रत बस्दैमा आहारलाई त्यागेर बस्दैमा कसैको पनि मुक्ति हुँदैन भनेर लेखिएको छ। र यी सबैको कारण चाहिँ एउटा मात्रै फाइदा छ, त्यो के हो भन्दा मानिसहरूलाई आफू धर्मी छु र मैले धर्म गरेर असल काम गर्दैछु भनेर देखाउने एउटा लोक रञ्जक अर्थात् मानिसहरूलाई देखाउने कुरा मात्रै हो भनेर त्यहाँ उल्लेख गरिएको छ। श्रोता, सायद तपाईँ हामीले विभिन्न अवतारी भनिएका व्यक्तित्वहरूको जीवनलाई नियाल्ने हो भने यिनै कुराहरू भन्दा बेसी हामीले केही पनि पाउन सक्दैनौ। तर यहाँ एकजना व्यक्ति हुनुहुन्छ जो आजभन्दा करिब 2000 वर्ष अगाडि यस संसारमा आउनुभयो, जसले शिक्षा मात्र दिनु भएन त्यस अनुसार आफूलाई पनि ढाल्नुभयो र उहाँले आफूले पालन गरेर शिक्षा मात्र दिनु भएन, बरु उहाँले आफूलाई जो हुँ भनेर भन्दै आउनुभयो, त्यस अनुरूप काम गर्नुभएको पनि हामी देख्न सुन्न सक्दछौ। हजुर, उहाँले भन्नुभयो म मानिसहरूको मुक्तिको निम्ति आफ्नो प्राण चाहिँ त्यो मूल्यको रूपमा चुकाउनको निम्ति आएको हुँ भनेर भन्नुभयो। त्यति मात्रै नभएर उहाँले भन्नुभयो मानिसको पुत्रलाई यस संसारमा पापको क्षमा दिने अधिकार पनि छ भनेर उहाँले भन्नुभयो। उहाँले भन्नुभयो यदि मानिसको पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू स्वतन्त्र हुनेछौ भन्नुभयो। उहाँको भनाइको तात्पर्य यो थियो कि मानिस पापको दासत्वमा छ र मानिसले आफूले आफूलाई बचाउन सक्दैन, तर जो मानिस बनेर आउनुभयो परमेश्वरको पुत्र येशू ख्रीष्ट, उहाँले स्वतन्त्र गराउनु भयो भने चाहिँ सबै
मानिसहरू स्वतन्त्र हुनेछन् भनेर उहाँले भन्नुभयो। त्यति मात्रै नभएर उहाँले विभिन्न प्रकारका रोग लागेका जसलाई तत्कालीन समयका वैद्यहरूले निको पार्न सकेका थिएनन्, बरु समाजबाट र आफन्तबाट तिरस्कार पाइरहेका मानिसहरू थिए। ती मानिसहरू जो अब जीवनभर ओछ्यानमै लडेर त्यही नै मलमूत्र सहित पडिरहन पर्ने अवस्था थियो। कतिको कति मानिसहरूको चाहिँ आफ्नो आँखाको दृष्टि गुमेको थियो र उनीहरू कष्ट भोग्दै छामछुम गर्दै येशूको उपस्थितिमा आए र फेरि दृष्टि पाए। जतिजना प्यारालाइसिस भएर पक्षघात भएर बसेका थिए उनीहरू कुनै पनि माध्यमद्वारा येशूको उपस्थितिमा आए, फेरि निको भए। त्यति मात्र होइन, प्रभु येशू ख्रीष्टले मानिसले अनन्त शर्म भोग्नु पर्ने अवस्थामा भएका जति पनि छन् उनीहरूको शर्मलाई पनि दूर गरिदिनु भएको कुरा हामी पाउन सक्छौ। र यी सबै कुराहरू यी मानिसको हृदयमा येशूप्रति उब्जिएको विश्वासको कारण उनीहरू येशूको चरणमा आए र उनीहरूले छुटकारा पाए। आजको बसाइमा म तपाईसँग यस्तै एउटा घटनालाई प्रस्तुत गर्न लागिरहेको छु, जो एउटा सभाघरका शासक हुन् जसको अखत्यारीमा त्यो सभाघरमा आएर भाग लिने सबै मानिसहरूमाथिको अधिकार छ। ती व्यक्ति आफै पनि येशूको चरणमा आएर उनी दण्डवत गरेर आफ्नो छोरीलाई निको पारिदिनको लागि अनुरोध गरेको हामी पाउँछौ। याइरस जो समाजमा एउटा प्रतिष्ठित व्यक्ति थिए, जसलाई यहुदी समाजले रब्बी अथवा गुरु भनेर सम्मान दिन्थ्यो, आदर गर्थ्यो, र साथै उनले सभा घरहरूबाट कति कुराहरू सुविधा पनि प्राप्त गरेका थिए र उनको इज्जत थियो, प्रतिष्ठा थियो, मानिसको बीचमा सम्मान थियो। तर उनी जसको अगाडि घोप्टो पर्दैछन् वास्तवमा येशूको अगाडि उहाँको आफ्नैले उहाँलाई इन्कार गरेका थिए। उहाँले आफ्नै मानिसहरूले उहाँका जनहरूलाई अथवा भनौ येशू ख्रीष्टलाई उहाँको दिमाग ठेगानमा छैन भनेर ठान्दथे। अब विचार गरौं, येशूको इज्जत त्यो समाजमा कसले गर्थ्यो? कसैले पनि गर्दैनथ्यो। कोही कोही एउटा यस्ता मानिसहरू थिए येशूले चमत्कार गर्नुहुँदा कुन शक्तिबाट गर्नुहुँदो रहेछ, कुन मन्त्र वा विधि अप्नाउनु हुँदो रहेछ भनेर जान्ने जिज्ञासा र उत्साहका साथ येशूको पछि पछि हिँड्ने गरेका थिए भने कति चाहिँ येशूले सदुकी र फरिसीहरूले भन्दा राम्रो सिकाउनु हुन्छ र हामीले तोराहको विषयमा त्यसभित्र लुकेका गहिराई र सत्यतालाई थाहा गर्न सक्छौ भनेर उहाँको पछि लागेका थिए भने कति यस्ता व्यक्तिहरू थिए जो चाहिँ येशूलाई येशूले चमत्कार गर्नुहुँदा कुन शक्तिबाट गर्नुहुँदो रहेछ, कुन मन्त्र वा विधि अप्नाउनु हुँदो रहेछ भनेर जान्ने जिज्ञासा र उत्साहका साथ

विश्वास गर्दथे र उहाँलाई पछ्याउँदै थिए। आदरणीय श्रोता, त्यहाँ विभिन्न फरक फरक विचारधारा बोकेका फरक फरक संस्कृतिका मानिसहरू उहाँको पछि अघि र पछि भिडको रूपमा लागिरहेका थिए। यो कुरा हामी थाहा गर्न सक्छौ र वास्तवमा समग्रमा भन्ने हो भने समाजले यीशुलाई खासै त्यति सम्मान गर्दैनथ्यो। तर यहाँ प्रश्न उठ्छ, एकजना सभाघरको शासक जो सबैबाट इज्जत प्राप्त थिए, उनले आफ्नो स्वाभिमानलाई एकातिर पन्साएर आफ्नो बिरामी मर्न लागेकी छोरीको निम्ति यीशु ख्रीष्टले निको पार्नुहुनेछ र बचाउनु हुनेछ भन्ने आस्था र आशा बोकेर उहाँको अगाडि आइपुगेको हामी पाउँछौँ। प्रेसोथा, उनी यीशु कहाँ आएर अनुरोध गर्दैछन्, मेरी छोरी मर्न आँटेकी छे, आएर तपाईँले चंगाई गरिदिनुहोस्। आदरणीय श्रोता, यहाँ हामी देख्छौ यीशु ख्रीष्ट अब एक पलको लागि पनि ढिला नगरिकन त्यो व्यक्तिको पछि पछि लाग्नुहुन्छ। मर्कुस 5 अध्यायको हामीले 21 पददेखि तल हेर्ने हो भने लेखिएको छ, जब यीशु फेरि डुङ्गामा समुद्रको पारीपट्टि जानुभयो तब एउटा ठूलो भीड उहाँको वरिपरि भेला भयो र उहाँ चाहिँ समुद्रको किनारमा हुनुहुन्थ्यो। सभाघरका शासकहरू मध्ये याइरस नाउँका एकजना उहाँ कहाँ आएर उहाँलाई देखेर उहाँको पाउमा घोप्टो परे। उनी शासक र उनले सबैलाई शिक्षा दिन पर्ने मान्छे अब यीशुको चरणमा आएर घोप्टो पर्दैछन् र यहाँ आएर अनुरोध होइन विन्ती गर्दैछन्। उनले भनेका छन्, मेरो सानी छोरी मर्न लागि छ, आएर त्यसमाथि हात राखिदिनुहोस् र त्यो निको होस् र बाँचोस्। श्रोता, अब यो नम्रतालाई देखेर येशुले इन्कार गर्नु भएन। 24 पदमा तब येशु तिनीसँग जानुभयो र एउटा ठूलो भीड उहाँको पछि लाग्यो र मानिसहरू उहाँका वरिपरि ठेलाम ठेल गर्न लागे भनेर लेखिएको छ। श्रोता, अब यहाँ हामी देख्छौ कि उहाँ चाहिँ यसरी बोल्दै जाँदै हुँदा हामी 35 पदमा आइसकेपछि एउटा व्यक्तिले याइरसलाई भन्दछन्, तपाईँको छोरी त मरी, गुरुजीलाई अब किन कष्ट दिनुहुन्छ। यो एउटा याइरसले गरेको विश्वासमाथि त्यो विश्वासलाई टुटाउने, त्यो आशालाई टुटाउने एउटा प्रहार थियो। जब येशूले यो कुरा सुन्नुभयो उहाँले भन्नुभयो, नडराउ, विश्वास मात्र गर, किनकि तिमी विश्वास गरेर म कहाँ आएका छौ, अब विश्वास गर्न नछोड, विश्वास गर्दै जाऊ। अनि तिनीहरूले गरेको कुरालाई सुनेर ध्यान नदी येशु सभाघरका शासकलाई भन्नुभयो, विश्वास मात्रै गर। अनि उहाँ शासकको घरमा आउनुभयो। पत्रुस, याकुब र भाइ यहुन्ना बाहेक अरू कसैलाई पनि आफ्नो साथमा आउने अनुमति दिनु भएन। अब त्यो घरको एउटा परिवेश कस्तो थियो, याइरसको घरमा ज्यादै खैला बैला हुँदै थियो, जस्तै विवाहको लागि आनन्द मनाउने गीत गाउनेहरू बोलाइएका हुन्छन्, त्यस्तै येशूको समयमा परिवारमा कोही मर्न लाग्यो भने विशेष विलाप गर्नेहरू बोलाइन्थे। याइरस जस्ता धनी मानिसले विलाप गर्नेहरू धेरैलाई बोलाउन सक्थे। सायद याइरस येशूलाई भेट्न जानुभन्दा पहिले नै ती बिलाउना गर्ने मानिसहरू बोलाइएका थिए होला। तर येशूले भन्नुभयो, छिटी मरेकी छैन तर सुतिरहेकी छ। येशूले अघि नै त्यस ठिटीलाई मृत्युबाट बचाइसक्नु भएको थियो र त्यो साँच्चै मरेकी थिइन् भन्ने कुरा चाहिँ यहाँ हामी देख्न सक्छौ। लुकाले लेख्दछन्, यसको प्राण फर्केर आयो। यसको अर्थ यो हो कि त्यो ठिटी पुरै मरिसकेको थियो तर येशूको नजरमा जिउँदै थियो। अब हामीले अगाडि हेर्ने हो भने यसरी पाउँछौ, उहाँहरू सभाघरका शासकहरूको घरमा आउनुभयो अनि खैला बैला गर्नेहरू, रुनेहरू र ठूलो स्वरले बिलौना गर्नेहरूलाई देख्नुभयो। भित्र पसेर उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन खैला बैला गर्छौ र रुन्छौ, फेरी मरेकी छैन तर सुतिरहेकी छे। तर अब यहाँ हामी देख्छौ ती बिलौना गर्नेहरूले के गरे, तर तिनीहरू उहाँको कुरामाथि हाँसे। तब उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभयो र ठेटीका बुवा र आमा उहाँसँग हुनेहरूलाई साथमा लिएर ठेटी भएको ठाउँभित्र जानुभयो। श्रोता, यसरी उनीहरू हाँस्न लागे, यसको अर्थ यो हो कि तिनीहरू जो चाहिँ नक्कली विलाप गर्नेहरू थिए, एकछिनमा रुने अनि फेरि एकैछिनमा हाँस्ने, त्यो ठिटी बाँचे कि तिनीहरूले चाहँदैन थिए, त्यो बाँची भने तिनीहरूको बिलौना गर्ने काम सकिने थियो र तिनीहरूले आफ्नो पूरा ज्याला पाउने थिएनन्। श्रोता, अब हामी देख्ने गर्छौं, संसारले तपाईँलाई तपाईँको खति हुँदा नक्कली रुवाई देखाउँछ तर भित्रभित्र भने ऊ खुसी हुन्छ। यहाँ त्यस्तै भएको छ। तर येशूले त्यस छिटीको हात समातेर त्यसलाई भन्नुभयो, तालिता कुमी, जसको अर्थ ए बालिका, म तिमीलाई भन्दछु उठ। अब हामी देख्छौ बिलौना गर्नेहरू घरबाट निकालिए। येशूले त्यस छिटीलाई मृत्युबाट बिउताउनु भयो। रोगहरू र बतासमाथि पनि येशूको अधिकार थियो। अब मृत्युमाथि पनि उहाँको अधिकार छ।

हामी यहाँ देख्न सक्छौ। मरेकाहरू अझै पनि येशूको हातमा रहन्छन्। येशूको स्वर तिनी कहाँ पुग्छ? विश्वास गर्नेहरूको निम्ति चाहिँ मृत्यु चाहिँ निदायको अवस्था हो, जस्तो पहिलो थेसलोनिकी 4:13-14 पदले भन्छ। र यस घटनाबाट हामीले यो पनि देख्न सक्छौ कि कसरी साना केटाकेटीहरू र बाल बालिकाहरूको वास्ता उहाँ गर्नुहुन्छ। जो विश्वास गर्न पाउनु भन्दा पहिले मर्छन्, त्यस बेला मृत्युबाट बेउताने येशूको काम हेरेर पत्रुसले अवश्य पनि धेरै कुरा सिके, किनभने पछि तिनले पनि तबिता नाउँ भएको स्त्रीलाई मृत्युबाट बेउताएको हामी प्रेरित 9:34-43 पाउन सक्छौ। येशूले यहोना 14:12 भन्नुभएको छ, जसले मलाई विश्वास गर्दछ त्यसले मैले गरेको काम पनि गर्नेछ र ती भन्दा ठूला काम पनि गर्नेछन्। अब हामी प्रतिक्रियालाई हेरौं। अनि त्यो छिटी उठी र हिँडडुल गर्न लागि, र त्यो 12 वर्षको थिए। अनि त्यति नै बेला तिनीहरू आश्चर्यचकित भए। उहाँले तिनीहरूलाई यो कसैलाई थाहा नपाओस् भन्ने कडा आज्ञा दिनुभयो, अनि बालिकालाई चाहिँ केही खानु दिनु भनी तिनीहरूलाई भन्नुभयो। श्रोता, उहाँले त्यस चिठीलाई मृत्युबाट बेउटाउनु भएको कुराको विषयमा कसैलाई नभन्नु भन्ने कडा आज्ञा भयो। आश्चर्य काम गर्नेको रूपमा उहाँ कीर्ति फैलियोस् भन्ने उहाँको चाहना थिएन, नत्र त मानिसहरूले उहाँको प्रचारमा यति ध्यान लाउँदैनन् भन्ने उहाँको विचार थियो। र मानिसहरूलाई परमेश्वरको राज्य र उद्धार पाउने बाटोको विषयमा प्रचार गर्नु येशूको मुख्य उद्देश्य थियो। त्यस उपरान्त यस चिठीलाई बिउताउने कामको बारेमा खबर नदिनुको एउटा अर्को कारण पनि थियो, अर्थात् बिलौना गर्न आएको मानिस हाँस्ने र विश्वास नगर्ने। घर बाहिर त्यो भिडलाई त्यस्ता खबर दिएर केही पनि मतलब हुने थिएन, किनभने तिनीहरूले झन बढ्ता गरी हाँसो गर्ने थिए र त्यो केटी मरेकी छैन भनेर उनीहरूले भन्न सक्ने थिए। यो आश्चर्य कामको खबर नफैलाउन फेरि एउटा अर्को कारण पनि थियो। यस्तो खबर फैलियो भने मानिसहरूले येशू मसीह हुनुहुन्छ भनेर विचार गर्न लाग्ने थिए र उहाँलाई तिनीहरूको राजा बनाउने कोसिस गर्ने थिए। तर येशू एउटा सांसारिक राजा हुनको लागि आउनु भएको होइन, उहाँ दुःख भोग्न र मानिसका पापहरूको मूल्य तिर्न मर्नको लागि आउनु भएको थियो, र उहाँको राज्य चाहिँ एउटा आत्मिक राज्य थियो। श्रोता, अब यहाँ हामी देख्छौ अन्य आएका मानिसहरू जसले आफूलाई महु भने, उनीहरू र येशूमा के फरक छ? येशूको उपस्थितिमा सारा ब्रह्माण्डका शक्तिहरू उहाँको अधीनमा हुन्छन् र मृत्यु समेत उहाँको अधीनमा हुन्छ, र उहाँको अगाडि मृत्युले पनि उहाँको हुकुमलाई मान्नु पर्छ। यो उहाँको सार्वभौम अधिकार हो। प्रिय श्रोता, अब येशू ख्रीष्ट यस संसारमा आएर विभिन्न चिन्ह र चमत्कार देखाउनुको उद्देश्य के हो? यहाँसम्म कि कति मसीह सन्त गणहरूको जीवनबाट पनि आज पनि चिन्ह र चमत्कारहरू भइरहेको छ। अनि यो सबैको कारण के हो? यो सबैको कारण यो हो कि उहाँ यसरी जनाउन चाहनुहुन्छ, जब परमेश्वरको राज्य पूर्ण रूपले आउँछ त्यहाँ कुनै पनि प्रकारको विपत्ति हुने छैन, कुनै पनि प्रकारका मृत्यु हुने छैन, कुनै पनि प्रकारको रोदन हुने छैन, त्यहाँ जताततै शान्ति आनन्द र जीवन त्यहाँ हुनेछ भनेर देखाउनु हो। र अर्को कुरा, जहाँ मृत्युले राज्य गरेको छ त्यहाँ यदि येशूको उपस्थिति भयो भने मृत्युको राज्य पूर्ण रूपले दबिनेछ र येशूको जीवन दिने राज्यको शुरूआत हुनेछ भन्ने देखाउन उहाँले यो काम गर्नुभएको हो। र येशूले आज पनि उहाँलाई पछ्याउने विश्वासीहरूको जीवनद्वारा यही कार्य गरिराख्नु भएको छ। श्रोता, प्रभु येशूको नाममा यस संसारमा हुने आश्चर्य कर्म र चिन्ह चमत्कार यी त्यो राज्यको एउटा सानो झलक मात्रै हो, ती पूर्ण रूपले थायी रूपले यहाँ हुँदैनन्। र हामी देख्छौ यो मरेको छिटी पनि मृत्युबाट पुनः जीवित त पारी, तर यसको मतलब पुनः उनको शरीर मर्यो र उनी आजै संसारमा छैनन्। येशूले किन यस्तो अस्थायी प्रकारको चमत्कार गर्नुभयो? के उहाँ अस्थायी हुनुहुन्छ? होइन, किनभने उहाँ यस संसारमा राज्य स्थापना गर्ने क्रममा हुनुहुन्छ। जब उहाँले पूर्ण रूपले स्वर्गीय राज्यलाई यस संसारमा स्थापित गरिसक्नुहुन्छ, त्यसपछि उहाँद्वारा प्राप्त हुने हरेक कुराहरूले स्थायित्व पाउँछ। त्यसपछि उहाँको राज्यमा जब तपाईँले चङ्गाइ पाउनुहुन्छ, तपाईँ फेरि कहिले बिमारी हुनुहुने छैन। उहाँको राज्यमा जब तपाईँ पुनर्जीवित पारिनुहुन्छ, तपाईँ फेरि मर्नुहुने छैन। तपाईँ स्वर्गदूत जस्तै अथवा उहाँकै स्वरूपमा बनिनुहुन्छ र तपाईँले साँचो मुक्ति र आनन्द प्राप्त गर्नुहुन्छ, र तपाईँको आँखाले सृष्टिकर्ता परमेश्वरलाई देख्नेछ र सृष्टिकर्ता परमेश्वरको आवाजले तपाईँको कानले सुन्नेछ। फेरि तपाईँ उहाँको सिंहासन अगाडि निर्बाध रूपले जान सक्नुहुन्छ। तपाईँको जीवनका हरेक सीमाहरू समाप्त भएर जान्छ र तपाईँ असीमित बन्नुहुन्छ। आदरणीय श्रोता, तपाईँका जीवनका सबै बन्धनहरू ती सब तोडिने छन् र तपाईँ पूर्ण रूपले स्वतन्त्र हुनुहुनेछ। श्रोता, यसको लागि तपाईँले अहिले प्रभु येशू ख्रीष्टलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नुपर्छ र उहाँलाई ग्रहण गर्नुपर्छ। के आजको
कुराकानी सुनेर तपाईँले यीशु ख्रीष्टलाई विश्वास गर्न मन लागेको छ, त्यसो भए आउनुहोस्, घोडा टेक्नुहोस् र यसो भन्नुहोस्, प्रभु यीशु, आज मैले तपाईँको बारेमा सुने, तपाईँ राज्य स्थापना गर्न आउनु भएको जीवित अनि जिउँदो परमेश्वरको पुत्र हुनुहुन्छ, जसले मेरा पापहरूलाई क्रुसमा लिएर मर्नुभयो र तपाईँ तेस्रो दिनमा गाडिनु भयो र तेस्रो दिनमा मृत्युबाट बौरी उठ्नुभयो। प्रभु, अब म तपाईँलाई मेरो जीवनको प्रभु र मुक्तिदाता भनेर विश्वास गर्छु र ग्रहण गर्दछु। मेरो जीवनमा आउनुहोस् र लिनुहोस्, मलाई आफ्नो बनाउनुहोस्, येशु प्रभुको नाममा। यदि तपाईँले यति भनेर प्रार्थना गर्नुभएको छ भने अब तपाईँ आजबाट परमेश्वरको छोराछोरी हुने अधिकार प्राप्त गर्नुभयो र तपाईँ अब येशु ख्रीष्टको राज्यको एउटा उत्तराधिकार बन्नु भएको छ। श्रोता, अब तपाईँ नजिकको मण्डलीमा जानुहोस् र आफ्नो विश्वासलाई बढाउनुहोस् भन्दै अब पनि आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम महिमाको वेदी, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् श्रोता, अब नै आजको कार्यक्रमबाट प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जनाथन गिरीलाई अर्को कार्यक्रम समयको लागि आज्ञा दिनुहोस् र तबसम्म तपाईँको हप्ताभरिको आशिषको लागि एउटा बाइबल खण्ड छोडेर जान चाहन्छु, जुन रहेको छ लुका 7:14 देखिएको छ। अनि नजिक आएर उहाँले अर्थी छुनुभयो र बोक्नेहरू टक्क अडिए, अनि उहाँले भन्नुभयो, ए युवक, म तिमीलाई भन्दछु, उठ, आमेन। यो हप्ता तपाईँ पनि येशूको नजिक आउनुहोस् र तपाईँले आफ्ना मरेका कुराहरूलाई पुनर्जीवित पार्नुहोस् र यो हप्ता तपाईँले पुनर्जीवन पाउने हप्ता बन्न सकेको होस् भन्दै प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरी अर्को कार्यक्रम समयको लागि आज चाहन्छौ। हवस् त, जय मसीह।

0: जय मसीह। म देविका लामा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर अल।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाण्डका साथै नेपालका विभिन्न 14 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी यीशु ख्रीष्ट जीवनको सहारा हुनुहुन्छ भन्ने विषयमा हेर्नेछौ। प्रिय श्रोता, आउनुहोस्, यीशु ख्रीष्ट कसरी हाम्रो जीवनको सहारा हुनुहुन्छ अनि किन हुनुहुन्छ, पवित्र धर्मशास्त्र बाइबलमा आधारित रहेर विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय दाजुभाइ तथा दिदीबहिनी, यो सुसमाचार सबैका लागि कार्यक्रममा म प्रभुजनको हार्दिक नमस्कार तथा जय मसीह। आदरणीय दाजुभाइ तथा दिदीबहिनी, यहाँहरू र म एकै ईश्वरका सन्तान हौं र हामी यो धरतीमा विभिन्न परिस्थितिमा दिन गुजारा गरिराखेका छौं। दुःख नमान्नुहोला, अभाव होला, अप्ठ्यारो होला, समस्या होला, हतोत्साहित नहुनुहोस् कठिनाईहरूमा। र तपाईहरूलाई यो सुसमाचार सबैका लागि कार्यक्रम मार्फत म उत्साह दिन चाहदछु। एकमात्र सत्य अनि जीवित परमेश्वर जसले तपाई र मलाई जन्म दिनुभयो, उहाँ येशु प्रभुको नाउँमा ती कठिनाईहरूमा, ती बाधा अडचन अप्ठ्यारा अभावहरूमा विश्वासको साथ प्रार्थना गर्नुहोस्। उहाँले तपाई र मलाई पुच्छर होइन शिर बनाउने प्रतिज्ञा, उहाँको सत्य जीवित वचन बाइबलमा प्रतिज्ञा गर्नुभएको छ। आदरणीय श्रोता, तपाईँ र मेरो जीवनमा विभिन्न कठिनाई र समस्याहरू छन्, आइरहेका छन्, आएका थिए, आउँछन् होला। तर यी कठिनाईहरूबाट कसले जिन्न सक्छ त? यो एउटा ठूलो प्रश्न छ। कुनै ठूलो ओहदामा जान बित्तिकै ती कठिनाईहरूदेखि जित्दैनन्, कसैसँग प्रशस्त धन हुन बित्तिकै आउने बाधाहरू र कठिनाईहरूदेखि उसले जित्न सकेको हुँदैन। कुनै एकदमै सुरक्षित ठाउँ हुन बित्तिकै, उसँग धेरै सुरक्षा गार्ड हुन बित्तिकै ऊ एकदमै सुरक्षित ठाउँमा हुन सक्दैन। यो धरती र धरतीको चालहरू विडम्बनाका छन्। जबसम्म तपाईँ र मैले यो विडम्बनाको परिस्थितिलाई सृजिनुहुने र सञ्चालन गर्नुहुने परमधामका परमेश्वर येशु मसीहको बारेमा राम्रोसँग बुझ्दैनौ, पवित्र धर्मशास्त्र बाइबलबाट हामी उहाँको सन्देश र उहाँको गहिराईलाई बुझ्दैनौ, तबसम्म हामी यी यस्ता कठिनाईहरूबाट विजय प्राप्त गर्न सक्दैनौ। हजुरहरूको हृदयमा प्रश्न आयो होला, त्यसो भए कि येशुमा विश्वास गर्न बित्तिकै हरेक कठिनाई, हरेक समस्यादेखि जित्न सक्छौ त? म भन्न चाहन्छु, सक्छौ। हजुरहरूलाई लाग्यो होला, कस्तो मूर्ख मान्छे हो, कसले सबै समस्या र कठिनाईदेखि जित्न सक्छ? आदरणीय श्रोता, तपाईँहरूले बुझ्ने प्रयास गर्नुहोला। भन्ने गरिन्छ, इसाईहरू कोही मानिस मरे पनि रुँदैनन्, आफू कंगाल भए पनि भिख माग्न जाँदैनन् र सबैलाई प्रार्थनाका विषय शेयर गर्छन्। र कोही मानिसको घर परिवारमा दुखद घटना भइहाल्यो भने आँसु छोड्नको सट्टा दुखद घर परिवारमा सान्त्वना को सन्देशका साथमा समय बिताउँछन्। यसरी कोही मान्छे यो धरती छोडेर जाँदा कसो आँखामा आँसु नआउला? हजुर, हाम्रो हृदयमा प्रश्न हुन सक्छ, हो यो सत्य हो। वर्षौं साथमा रहेको एकजना व्यक्तिले तपाईँ र मलाई सदाको लागि यो धरतीबाट छोडेर जाँदा कसको आँखामा आँसु नआउला, कसको हृदय ढुङ्गाको होला? पक्कै पनि आदरणीय श्रोता, कोही पनि मानिसहरूको हृदय ढुङ्गाको छैन। जब तपाईँ र मैले प्रभु येशु ख्रीष्टको शिक्षा, पवित्र धर्मशास्त्र बाइबलको शिक्षामा हामीहरू घुलमिल हुन्छौ, तब हामीले बुझ्दछौ कि परिस्थिति के हुन् र कसरी आउँछन् र किन आउँछन्, यो संसार के हो र कसरी चलिरहेको छ, हाम्रो जिन्दगी के हो र कसरी चलिरहेको छ, जन्मनु र मर्नु, यो धरतीमा जीवन जिउनु, यी सबै कुराको गहिरो रहस्य जुन पवित्र शास्त्र बाइबलमा परमेश्वर पिताले उहाँको एकलौटे पुत्र हाम्रा मुक्तिदाता येशूको नाउँमा येशूद्वारा प्रस्ट्याउनु भयो त्यो बुझिसकेपछि तपाईँ र हामीलाई खुसीमा आउने त्यो उत्तेजक हाँसो, दुःखमा आउने त्यो संवेदनशील आँसु दुइटैले ब्यालेन्स लिन्छ र बडो दुःखमा पनि सितिमिति आँसु झर्दैन, धेरै खुसीमा पनि सितिमिति घमण्ड आउँदैन। जब पवित्र धर्मशास्त्र बाइबलको जुन शिक्षा हामीले पाउँदछौ तब हाम्रो खुसीले मात्तिने जीवन र दुःखमा आत्तिने जीवनलाई प्रभु येशू ख्रीष्टको सामर्थ्यले शक्तिले पवित्र आत्माको अनुग्रहद्वारा ब्यालेन्समा जान्छ त्यो परिस्थिति, त्यो परिस्थिति सन्तुलनमा जान्छ। आदरणीय श्रोता, तब धैर्यताका साथमा ईश्वरीय सहयोगमा निर्णय गरिन्छ, जीवन बिताइन्छ, तब संसारमा आत्तिरहेका र मात्तिरहेका मानिसहरूलाई अचम्म लाग्न सक्छ अनि प्रश्न गर्छन्, यिनीहरू हेर त यस्ता छन्, यिनीहरू हेर त किन यस्तो गरिरहेका छन्, यिनीहरूको चाल ढंग हेर त आफ्नो प्रकारले व्याख्या विश्लेषण गर्दछन्। आदरणीय श्रोता, जो जतिले तपाईँ र मेरो बारेमा व्याख्या विश्लेषण गरे तापनि तपाईँ र म ईश्वरीय व्यवस्थामा चलाउ र जीवनलाई सन्तुलनमा राख्न सिकौ, यो सम्भव छ केवल येशूको नाउँमा, केवल पवित्र धर्मशास्त्र बाइबलको शिक्षामा। आदरणीय श्रोता, परमेश्वरको जीवित वचन पवित्र धर्मशास्त्र बाइबलको भजन संग्रह भन्ने पुस्तकको 46 अध्यायमा यसरी लेखिएको छ, परमेश्वर हाम्रा शरण स्थान र शक्ति हुनुहुन्छ, संकष्टमा सधैं हाजिर रहने सहायता, यसकारण हामी डराउने छैनौ, चाहे पृथ्वी उथल पुथल होस् वा पर्वतहरू समुद्रको गर्भमा खसन, चाहे समुद्र गर्जोस्, चाहे त्यो उर्लेर आउँदा पर्वतहरू थर्कुन, एउटा नदी छ जसमा प्रवाहले परमेश्वरको नगर अर्थात सर्वोच्च बास गर्नुहुने पवित्र स्थानलाई हर्षित तुल्याउँदछ, परमेश्वर त्यसभित्र हुनुहुन्छ, त्यो खस्ने छैन, जिस मिसेमै परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछ, जाति जातिहरूमा कोलाहल छ, राज्यहरू पतन हुन्छन्, उहाँले आफ्नो स्वर उचाल्नुहुन्छ, पृथ्वी पग्लन्छ, सर्वशक्तिमान परम प्रभु हाम्रो साथमा हुनुहुन्छ, याकुबका परमेश्वर हाम्रो शरण स्थान हुनुहुन्छ, आओ परम प्रभुका काम हेर, उहाँले पृथ्वीमा ल्याउनु भएको उजाड अवस्था, उहाँले पृथ्वीको पल्लो छेउसम्म युद्धहरू रोक्नुहुन्छ, उहाँले धनु भाँच्नुहुन्छ र भालाहरू टुक्रा टुक्रा पार्नुहुन्छ, उहाँले ढालहरूलाई आगोले भस्म पार्नुहुन्छ, शान्त हो र म परमेश्वर हुँ भनी जान, जाति जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु, सर्वशक्तिमान परम प्रभु हाम्रो साथमा हुनुहुन्छ, याकुबका परमेश्वर हाम्रो शरण स्थान हुनुहुन्छ। आदरणीय श्रोतावृन्द, तपाईँ र मेरो शरण स्थान सारा सृष्टिका सर्वशक्तिमान मालिक प्रभु येशू ख्रीष्टको नाउँमा तपाईँ र मेरा जन्म दिनुहुने जन्मदाता परमेश्वरको चरणमा छ भने त्यो बराबर उपलब्धि र त्यो बराबर जीवन सन्तुलनको सूत्र अर्को केही पनि हुन सक्दैन। टेन्सन नलिनुहोस् यो धरतीमा उपलब्धि भएन भनेर, टेन्सन नलिनुहोस् चुनाव जितिएन भनेर, टेन्सन नलिनुहोस् गरेको योजना सफल भएन भनेर, टेन्सन नलिनुहोस् धन सम्पत्ति प्रशस्त छैन भनेर, टेन्सन नलिनुहोस् घर जग्गा छैन भनेर, टेन्सन नलिनुहोस् श्रीमती या श्रीमानले सहायता गरेका छैनन् भनेर, चिन्ता नलिनुहोस् छोरा छोरीहरूले सहयोग र सहायता गरेका छैनन् भनेर, एउटा कुरा टेन्सन लिनुहोस् प्रभु येशू ख्रीष्ट मेरो जीवनमा हुनुहुन्छ कि नाइ भनेर, एउटा टेन्सन लिनुहोस् मेरो नाम अनन्त अनन्तको लागि जीवनको पुस्तकमा लेखिएको छ कि छैन भनेर, टेन्सन लिनुहोस् मेरा अधर्म र पाप येशूको नाउँमा क्षमा भएका छन् कि छैनन् भनेर। आदरणीय श्रोता, त्यहाँ पछि तपाईँले गुमाएका र तपाईँलाई माया नगर्ने छोरा छोरीहरू पुनः माया गर्ने अवस्थामा आउनेछन्, तपाईँलाई माया नगर्ने श्रीमान श्रीमतीहरू पुनः मायामा आउनेछन्, तपाईँले हराएको धन सम्पत्ति पुनः तपाईँको जीवनमा आउनेछ, तपाईँमा नभएका घर बस्ती र शान्तिहरू तपाईँको जीवनमा प्रवेश गर्नेछन्, तपाईँको जीवनमा प्रभु येशू ख्रीष्टको प्रवेश नै सबै कुराको प्रवेश हो। आदरणीय श्रोता, विश्वास गर्नुहोस्, आज विश्वमा जो जतिले येशू मसीहमाथि विश्वास गरेका छन् हरेकको जीवनमा अचम्म अचम्मका गवाहीहरू छन्, मण्डली अथवा चर्चहरूमा गवाही बाँड्ने क्रम हुन्छ र त्यहाँ तपाई हामीले जब सुन्छौ तपाई हामीहरूको जीवनले एउटा सान्त्वना पाउँछ। तपाई हामीहरूको जीवन जहाँ हरेस खाएको हुन सक्छ, तपाई हामीहरूको सोच विचार जहाँ आत्तिएको हुन सक्छ, परमेश्वरको उपस्थिति जब हुन्छ तब तपाई र हामी बिस्तारै सन्तुलित अवस्थामा जान शुरू गर्दछौ, जसको लागि डाइरेक्टर येशु मसीह हुनुहुन्छ। आदरणीय श्रोता, म एक दिन आफै पनि आत्तिएको थिएँ, म एक दिन आफै पनि हरेस खाएको थिएँ। यति सुन्दर देश नेपाललाई छोडेर अति अव्यवस्थित देश भारतमा गएर शान्तिको सास फेर्नु परेको थियो, राहतको सास फेर्नु परेको थियो। यति असल र ठूला बडा आफन्तहरू हुँदा हुँदै पनि, आफूसँग केही गर्ने क्षमता हुँदा हुँदै पनि, यो देशमा शान्ति र सुव्यवस्थित प्रकारले बस्न नसकिने ठम्याउँदै आफ्नो जीवनमा हरेस खाँदै दक्षिण भारतको तमिलनाडु र केरला भन्ने ठाउँमा पुगेको थिए। आदरणीय श्रोता, आफ्ना आमा बुवा, आफ्ना घर परिवार, आफ्नो देश भन्दा टाढा जाने कसको इच्छा हुन्छ? सबैलाई बाध्यता हुन्छ। श्रोता बृन्द, हजुरहरू कतिपयको जीवनमा यस्ता घटना आएका हुन सक्छन्, तर मेरो जीवनमा प्रष्ट यो घटना आएको थियो। म कहिल्यै यो देश नेपालमा फर्किन्न, म कहिल्यै मेरा आफन्तहरूसँग हात जोड्दिन, म कहिल्यै पनि यो देशमा मसँग ईश्वरले दिनुभएको ट्यालेन्टसिपलाई युज गरेर अगाडि बढ्न सक्दिन भनेर हरेस खाएर म विदेशतिर बिलायन भएको थिएँ। किनभने यो देशमा घुस बिना मान्छे माथि उक्लिन सक्दैन, यो देशमा आफन्तहरूको सोर्स फोर्स बिना अगाडि बढ्न सकिँदैन, यो देशमा गलत मार्गबाट नजाउन्जेल कुनै व्यवस्था गर्न सकिँदैन, यो देशमा भ्रष्टाचार नगर्दासम्म कुनै उन्नतिको परिणाम देखाउन सकिँदैन, यो देशमा कसैको गुलामी नगर्दासम्म आफूले शान्तिको सास फेर्न मिल्दैन, आफ्नै दाई भाइ आफ्नै घर परिवारको समेत विश्वास गर्न सकिँदैन, आफ्नै पार्टीको आफ्नै जात धर्मको आफ्नै इष्ट मित्रको विश्वास गर्न सकिँदैन। विश्वमा शान्तिको देश कहलाइन लागेको यो देशमा अशान्तिका सास र अशान्तिका हिक्काहरू बाहिर आइरहेका हुन्छन्। बाध्यतावश यो देशमा बसिरहेका छन् आज नेपाली दाजुभाइहरू। देशलाई धिक्कार्दै, नेतालाई धिक्कार्दै, आफूले आफैलाई धिक्कार्दै, आफ्ना घर परिवारलाई धिक्कार्दै आज दिन बिताइरहनु परेको छ यो शान्तिको देश नेपालमा, यो सगरमथाको देश नेपालमा, यो बुद्धको देश नेपालमा, हिमाल पहाड तराईले सजिएको देश नेपालमा, विभिन्न प्रकारका अद्भुत प्राकृतिक सौन्दर्य भएको देश नेपालमा, अति असल सहिष्णुता भएको देश नेपालमा र नेपालीको बीचमा आज विभिन्न प्रकारका बाध्यता ठाउँ ओगटेको छ। आदरणीय श्रोता, यो सबै हुनको पछाडि के छ त कारण? कारणको खोजीमा आज मानिसहरूले धन कमाइरहेका छन्, कारणको खोजीमा आज मानिसहरूले इज्जत कमाइरहेका छन्, त्यो शान्ति र सुव्यवस्था ल्याउने इच्छामा आज विभिन्न प्रकारका गुटबन्दी र सामूहिक प्रयासहरू भइरहेका छन्, व्यक्तिगत प्रयासहरू र प्रार्थना भइरहेका छन्। किन त्यो कुरा आइसकेको छैन त? आदरणीय श्रोता, आज म एउटा सिक्रेट फेरि म यहाँहरूका बीचमा भन्न चाहदछु। यो कारण हो तपाईँहरूमा हरेक नेपाली दाजुभाइ र दिदीबहिनीको जीवनमा येशु मसीहको प्रवेश नभएको कारण हो, बाइबलको शिक्षाको प्रवेश नभएको कारण हो। आज रात दिन रक्सीका बोतलहरू आफ्नो सिरानीमा राख्ने दाजुभाइ दिदीबहिनीहरूले पवित्र धर्मशास्त्र बाइबललाई छुनु हुँदैन, छोए पाप लाग्छ भन्दछन्। आज हातमा तास राखेर दिन रात बितेको थाहा नपाउने आदरणीय दाजुभाइ दिदीबहिनीहरू पवित्र धर्मशास्त्र बाइबल पढ्दा पाप लाग्छ भन्दछन्। आज आफ्नै आमा छोरा छोरीलाई किडन्याप गर्न सिकेका आदरणीय दाजुभाइ दिदीबहिनीहरूले एकमात्र उद्धारकर्ता पवित्र प्रभु येशु ख्रीष्टमा विश्वास गर्दा विदेशी धर्म मान्यौं भनेर महसुस गरिरहेका छन्। आज पवित्र धर्मशास्त्र बाइबल पढेर पछ्याउने दाजुभाइ दिदीबहिनीहरूलाई तुच्छ काम गरेका छन्, घृणित काम गरेका छन्, देशको बेइज्जती गरेका छन् भन्ने भनाईहरू बाहिर निकालिरहेका छन्। आदरणीय दाजुभाइ तथा दिदीबहिनी, यहाँहरूका बीचमा म फेरि यो विन्ती गर्न चाहदछु, फेरि पनि प्रभु येशूले यो देश नेपाललाई आफ्नो पवित्र आत्माको प्रवेश हरेक नेपालीमाथि गरेर त्यो घुसको रोगबाट, त्यो व्यभिचारको रोगबाट, त्यो जाँडरक्सीको रोगबाट, त्यो नातावाद कृपावादको रोगबाट, त्यो भ्रष्टाचारको रोगबाट निको पार्न चाहनुहुन्छ। आदरणीय श्रोता, तपाईँ हामीहरूलाई केही गर्न चाहने, माथि उचाल्न चाहने, शान्ति दिन चाहने, अझै मुक्ति र उद्धारको साथमा तपाईँ र हामीलाई शिर बनाउन चाहनुहुने परमेश्वर प्रभु येशु ख्रीष्टलाई आज हामी यो देशबाट बाहिर निकाल्न चाहदछौ। फेरि म यहाँहरूका बीचमा विन्ती गर्दछु कि बुझ्नुहोस्, सिक्नुहोस्, पढ्नुहोस् र तपाईँहरूलाई हरेक परिस्थितिमा सफलता दिन चाहनुहुने येशु मसीह सहायताको लागि तयार हुनुहुन्छ। तपाईँलाई हरेक परिस्थितिलाई सामान्य ल्याउनलाई पवित्र धर्मशास्त्र बाइबलमा उहाँका वचनहरू तयार छन्। यसैले आदरणीय श्रोता, येशु मसीहलाई मानेर महिमा गरेर सम्पन्नशाली र सभ्य बनेका देश र व्यक्तिहरूले आज तपाईँ र मलाई सहायता गर्न चाहदछन्। किरेश नेपाल पनि एउटा ईश्वरीय आशिषको येशु मसीहको उद्धार मुक्ति पाएको देश र जनता होस् भन्ने उद्देश्यले हो यो। त्यसैले आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रम सुनिरहनु भएका मेरा प्यारा प्यारा दाजुभाइ तथा दिदी बहिनीहरू, यहाँहरूले यसको गहिराई बुझ्नुहोस्, पवित्र धर्मशास्त्र बाइबल किन्नुहोस्, पढ्नुहोस्, प्रार्थना गर्नुहोस्, चर्च मण्डलीहरूमा जानुहोस्, त्यहाँको असल शिक्षा सिक्नुहोस् र तपाईँलाई त्यो सही लाग्छ भने तपाईँले त्यो ठिक छ र हामी यो द्वारा असल समाज, असल व्यक्तित्व, असल देश बनाउन सक्दछौ र झर्को नमानी दिने ईश्वरबाट आशिष लिऊ भन्न चाहनुहुन्छ भने आज नै निर्णय गर्नुहोस्। हामी तपाईँहरू हरेकको निम्ति निरन्तर प्रार्थना गरिरहेका छौं। आदरणीय श्रोता, तपाईँ हामीहरू यो देशमा एक परिवार छौ र तपाईँ हामीहरूका ईश्वर सहायता र सहारा हुनुहुन्छ। श्रोता, यतिखेर म यहाँहरूका बीचमा छोटो एउटा भजन राख्न चाहदछु र फेरि हामी उपस्थित हुनेछौं।

0: आदरणीय श्रोता, यहाँहरूको हृदयमा प्रश्न उठ्न सक्छ, ती अचम्मका ईश्वर उद्धारकर्ता, आशिष दिने, शान्ति दिने, मुक्ति दिने प्रभु येशूलाई आफ्नो जीवनमा निम्त्याउनलाई के गर्नुपर्छ त? कति धन पैसा खर्च गर्नुपर्छ त? कहाँ कहाँ जानुपर्छ त? श्रोता, यसमा केही पनि गाह्रो छैन। तपाईँ हामीले सिर्फ एउटा काम गर्नु पर्दछ। हामीले अहिलेसम्म जानी नजाने गरेका भूल गल्तीहरूको निम्ति, गरिरहेका अधर्महरूको निम्ति पश्चातापको प्रार्थना गर्नु पर्दछ। कहिले ढुङ्गालाई, कहिले रुपियाँ पैसालाई, कहिले पशु पंक्षीलाई, कहिले ग्रह र कहिले ताराहरूलाई ईश्वर भन्दै साँचो ईश्वरलाई रिस उठाइरहेको यो ठूलो गल्तीलाई सच्याएर मेरा जन्मदाता, मलाई जसले सृष्टि गर्नुभयो, मलाई जसले मेरी आमाको गर्भमा रस्नु भयो र यो धरतीमा जन्म दिनुभयो, तपाईँ जन्मदाता परमेश्वरलाई म धन्यवाद दिँदै तपाईँको एकलौटे पुत्र येशु मसीहको नाउँमा, जो मेरा उद्धारको निम्ति यो धरतीमा आउनुभयो, म मेरा हरेक गल्ती कमजोरीको निम्ति पश्चातापको प्रार्थना गर्दछु, माफ गर्नुहोस् प्रभु भनेर एक मिनट प्रार्थना गरे पुग्छ। त्यहाँपछि उहाँलाई दिनुपर्ने एउटा अति महँगो कुरा छ, तपाईँ हामी हरेकसँग यो छ, यो हो हृदयबाट नै धन्यवादका भेटी। जुन कुराहरू तपाईँ र मैले यदि पढेका छौं भने र पढ्यौं भने पवित्र धर्मशास्त्र बाइबलको यसैया भन्ने पुस्तकको 25 अध्यायमा यसरी लेखिएको छ, हे परम प्रभु, तपाईँ मेरा परमेश्वर हुनुहुन्छ, म तपाईँको नाउँलाई उच्च पार्दछु र तपाईँका नाउँको प्रशंसा गर्दछु, किनकि सम्पूर्ण विश्वासमा तपाईँले आश्चर्यका कामहरू गर्नुभयो, ती कामहरू जो धेरै अघि तादीमा योजना गरिएका थिए। तपाईँले शहरलाई ढुङ्गाको थुप्रो बनाइदिनु भएको छ, सुरक्षित नगरलाई ध्वस्त पार्नुभयो, विदेशीहरूको किल्लाहरूले भरिएको शहर अब शहर रहेन, त्यो फेरि कहिल्यै निर्माण गरिने छैन। यसै कारण बलिया जातिहरूले तपाईँलाई मान दिनेछन् र क्रूर जातिहरूका शहरहरूले तपाईँलाई सम्मान दिनेछन्। तपाईँ गरीबहरूका निम्ति र दुःखमा परेका दरिद्रहरूका निम्ति एउटा शरण हुनु भएको छ, आँधी बेरीमा शरण र घाममा छाया हुनु भएको छ, किनकि निष्ठुरहरूको झोक पर्खालमा ठोकिएको आँधी झैं हो र मरूभूमिमा ताप परे झैं हो। तपाईँले विदेशीहरूको हल्लालाई साम्य पार्नुहुन्छ, बादलले घामलाई छाया पारे झैं निष्ठुरहरूको गीत तपाईँले बन्द गरिदिनुहुन्छ। सर्वशक्तिमान परमप्रभु हरेक जो उहाँमाथि आशा र भरोसा गर्नेहरूलाई शान्ति र आशिष दिनुहुन्छ, र हामी तपाईँ र मैले उहाँलाई आफ्नो शरण स्थान लिएर उहाँले हाम्रो जीवनमा प्रशस्त आशिष, अनुग्रह, उद्धार र मुक्ति दिनुहुनेछ, अनि हामीले सिर्फ धन्यवाद प्रभु भनेर धन्यवादका भेटी चढाउनु पर्दछ। यो धन्यवाद नै उहाँको लागि प्रशस्त हुन्छ, उहाँको लागि बहुमूल्य छ। श्रोता, यही भन्दै आजको यो सुसमाचार सबैका लागि कार्यक्रमबाट म बिदा हुन्छु। हस्त परमेश्वर येशूले सबैले आशिष दिनुभएको होस्। नमस्कार, जय मसीह।
1: धन्यवाद पास्टर प्रवचन साईलाई, साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले भरपूर शिक्षा लिनुभएको छ। श्रोता, आजको वचनमा भने जस्तै हाम्रो जीवनको सहायक प्रभु येशू हुनुहुन्छ, जसले हाम्रो जीवनमा हामीलाई अगाडि बढ्नमा र असल जीवन व्यतीत गर्नमा सहायता गर्नुहुन्छ। हो श्रोता, उहाँमाथि हामीले भरोसा गर्यौं भने हामीले हाम्रो जीवनमा धेरै कुराहरू प्राप्त गर्न सक्छौ। जुन कुराको वर्णन जति गरे पनि अधुरो र अपूरो नै रहदछ। हामी तपाईलाई यति मात्र भन्न सक्छौ कि येशू ख्रीष्टमा गरिएको पूर्ण विश्वासबाट तपाईले संसारको कुनै पनि थोक वस्तु र मानिसले दिने छिडी कुरा जस्तो होइन, तर अनन्त अनन्त सम्मको लागि हरेक कुरा पाउन सक्नुहुन्छ। तपाईले येशू ख्रीष्टमा गरेको विश्वासकै कारण तपाई शान्ति, आशिष, प्रेम, सुरक्षा र सहायता जस्ता विविध कुराहरू त पाउनुहुन्छ नै, तर संसारले भन या संसारको कुनै पनि कुराले दिन नसक्ने उद्धार र मुक्ति येशू ख्रीष्टमा गरिएको विश्वासबाट यहाँले सहजै प्राप्त गर्न सक्नुहुन्छ। आज मानिस आफ्नो असल जीवन व्यतीत गर्नको लागि आफ्नो देश छोडेर धेरै ठाउँमा जान्छन्, भौतारिन्छन्, तर पनि उनीहरूले असल जीवन पाउन सकेका छैनन्। आज मानिस मुक्ति र उद्धार पाउनकै लागि विभिन्न क्रियाकलापहरू गर्ने गर्दछन्, धेरै धर्म कर्महरू गर्दछन्, विभिन्न दान र पुण्यका कामहरू मानिसहरूले गरिरहेका हुन्छन्। यति मात्र नभइकन उनीहरूले आफैलाई पनि शारीरिक र आत्मिक रूपमा कष्ट दिदछन्। तर विडम्बना, बाइबलले भन्दछ मानिसको आफ्नो प्रयासले उसले कहिले पनि मुक्ति र उद्धार पाउन सक्दैन, न त उसले शान्तिमय जीवन नै प्राप्त गर्न सक्छ। यसकारण श्रोता, यदि तपाईँ उद्धार र मुक्ति सहितको आशिषित जीवन पाउन चाहनुहुन्छ भने यसु ख्रिस्तमा पूर्ण भरोसा र विश्वास गर्नुहोस्। तपाईँको यही भरोसाले नै तपाईँले आफ्नो जीवनलाई सार्थक जीवन बनाउन सक्नुहुनेछ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835 र हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454 98-587-454 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: तपाईँको मेरो लागि प्रबन्ध, अरूको लागि साँची हो। जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 88 यहाँहरूलाई स्वागत छ। आज सबै शारीरिक, भावनात्मक र आत्मिक आवश्यकताहरू पूरा होस् भन्ने परमेश्वरको इच्छा छ र हामीसँग प्रशस्त मात्रामा बाँकी रहोस्, ताकि हामी अरूको आवश्यकताहरू पनि पूरा गर्न सकौं। जब हामी आफ्नो प्रशस्तता अरूलाई बाँड्छौ, यो हाम्रा सबै आवश्यकताहरू पूरा गर्ने उहाँको विश्वास योग्यताको साक्षी बन्छ। भजन संग्रहको पुस्तक 23:5, मेरा शत्रुहरूका सामुन्ने तपाईँले मेरो निम्ति भोजन तयार पार्नुहुन्छ। यस संस्कृतिमा पाहुनालाई खानाको लागि आमन्त्रित गर्नु सामान्य थियो, अनि तपाईँले आफ्ना पाहुनाहरूलाई दिने खानाको गुणस्तर तपाईँको उदारता र अतिथि सत्कार दुवैको संकेत बन्यो। यी खानाहरूको गुणस्तरको बारेमा धेरै प्रतिस्पर्धा थियो। मानिसहरू आफूभन्दा विस्तृत खाना उपलब्ध गराउनुहरू प्रति इच्छा गर्थे। समुदायभित्र तपाईँको हैसियत तपाईँको स्वामित्वमा रहेको सम्पत्तिले होइन, तर तपाईँले आफ्नो खानाको टेबलमा पाहुनाहरूलाई कसरी व्यवहार गर्नुभयो भन्ने कुराले निर्धारण गर्थ्यो। शहरका छलफलमा तिनीहरू खानाका लागि पाहुना बनेका सबै घरको बारेमा छलफल गर्थे। केही पाहुनाहरूको उदारताको कारण प्रशंसा गरिन्थ्यो भने अरूको खानामा उदार नभएकोमा आलोचना गरिन्थ्यो। जब कुनै व्यक्ति गरीब हुन्छ र साथीभाइ र अपरिचितहरूलाई प्रशस्त खानाले राम्रोसँग स्वागत गर्न सक्दैन, उसको प्रतिष्ठा चाँडै नै कलंकित हुन्छ। केही मानिसहरू जानी जानी आफ्ना शत्रुहरूको घरमा जान्छन्, जब उनीहरूलाई थाहा हुन्छ कि त्यो परिवार आर्थिक रूपमा संघर्ष गरिरहेको छ। उनीहरू आशा गर्छन् कि यो परिवारले उनीहरूलाई राम्रो खाना खुवाउन सक्षम हुने छैन। यदि त्यसो भयो भने यसले त्यो परिवारको शत्रुलाई आफ्ना गरिबीको बारेमा नकारात्मक कुरा फैलाउने मौका दिन्छ। यसले त्यो परिवारको घर परिवारमा ठूलो लज्जा ल्याउनेछ। यस कारणले गर्दा जब पाहुना आउँछ, त्यसको लागि तपाईँले पैसा उधारो लिनु परे पनि तपाईँले उनीहरूलाई खानको लागि प्रशस्त खाना राख्नुहुन्छ। तपाईँले पाहुनाहरूको सत्कार गर्न आवश्यक पर्ने आपतकालीन परिस्थितिको लागि पनि खाना बचत गर्नुपर्ने हुन्छ। व्यवस्थाको पुस्तक 30:9, तब तिमीहरूका हातका सबै काममा, सन्तानमा, गाई वस्तुका बाछा बाछीहरूमा र भूमिका अन्नहरूमा आफ्ना परमेश्वरले तिमीहरूलाई अकुर वृद्धि गराउनुहुनेछ। परमेश्वरमा भरोसा राख्नेहरूको टेबल पाहुनाहरू आउँदा सधैँ प्रशस्त खाना हुनेछ। पाहुनाहरूले जान्नेछन् कि यो परिवारले सेवा गर्ने परमेश्वर एक विश्वास योग्य परमेश्वर हुनुहुन्छ, जसले तिनीहरूको सबै आवश्यकताहरू पूरा गर्नुहुन्छ। रोमीको पुस्तक 12:13। सन्तहरूको खाँचोमा सहायता दियो, अतिथि सत्कार कायम राख। हामी हाम्रा शत्रुहरूप्रति पनि अतिथि सत्कार र उदारताको मनोवृत्ति राखोस् भन्ने परमेश्वरको इच्छा छ। रोमीको पुस्तक 12:20-21। परु तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी दियो। त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भोङ्रो थुपार्नेछौ। खराबीबाट पराजित नहो, तर खराबीलाई भलाइले जित। प्रिय श्रोता, जब हामी परमेश्वरले हामीलाई विशेष दिनुभएको प्रशस्तताबाट आफ्ना शत्रुहरूलाई बाँड्छौ, यो सबै मानिसहरूप्रति परमेश्वरको दयाको प्रदर्शन हो। र जब हामी हाम्रा स्रोतहरूबाट अरूलाई, जसमा हाम्रा शत्रुहरू पनि समावेश छ, आशिष दिन्छौ, यसले परमेश्वरले हामीलाई बदलामा अझ बढी समृद्धि प्रदान गर्ने ढोका खोल्छ। परमेश्वरमा भरोसा राख्ने मानिसहरूलाई सधैँ सहयोग गरिनेछ, अनि यो परमेश्वरको इच्छा हो कि हामीले हाम्रो सम्पत्ति आफ्नै लागि नभई अपरिचित विधवा अनाथ र गरिबहरूसँगबाट यसो गर्नु यस संसारका सबै मानिसहरूप्रति परमेश्वरको दयाको प्रदर्शन हो। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: लगभग सबैजना आइसक्नुभयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन
8: बोर्ड। दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
9: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
8: अनि यी सबै कहाँ पाउने त दाई?
9: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
8: कार्यक्रम मुक्तिको मार्ग?
9: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्यूज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
8: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
10: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
11: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
10: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
11: थप जानकारीका लागि
10: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 99625, 98510 99625 र 98624482010, 98624482010।
11: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं।
2: आदरणीय श्रोताहरू, यहाँहरूलाई यो मुक्तिको मार्ग अध्ययनको यात्रामा स्वागत गर्दछौं। श्रोताहरू, यो अध्ययनको यात्रामा आज हामी भजन संग्रहको खण्डबाट केही महत्वपूर्ण आत्मिकी सत्यहरूलाई सिकिरहेका छौं। आजको दिनमा हामी भजनमा संकटको समयमा इजरायलको चित्कारको बारेमा यो अध्ययनको यात्रामा थाहा गर्नेछौ।
1: त्यही तपाईँले भन्दै गर्नुहुँदाखेरि मलाई एउटा प्रश्न आयो, कहिलेकाहीँ परमेश्वरप्रति विश्वासयोग्य हुँदा पनि किन कठिनाईहरू चाहिँ हाम्रो जीवनमा आउँछ?
2: भाइ, तपाईँले गर्नुभएको प्रश्नलाई म सम्मान गर्दछु र त्यही नै यस भजनको मुख्य विषय पनि हो। इजरायलले परमेश्वरका महान कार्यहरू सम्झिरहेका थिए, तर वर्तमान अवस्थामा उनीहरू पीड़ा, हार र अपमानको अनुभव गरिरहेका थिए। तैपनि उनीहरूले परमेश्वरलाई छोडेनन्, बरू उहाँलाई नै पुकारिरहे।
1: अर्थात विश्वासको जीवनमा समस्या आउनु भनेको परमेश्वरले हामीलाई छोड्नु भएको प्रमाण होइन?
2: हजुर, कहिलेकाहीँ हामीले पनि जीवनमा त्यस्तै अनुभव गर्न सक्छौ। प्रार्थना गर्छौ, विश्वास गर्छौ, तर परिस्थिति कठिन देखिन्छ। त्यस्ता समयमा परमेश्वरको मौनतालाई उहाँको अनुपस्थितिको रूपमा बुझ्नु हुँदैन। उहाँ अझै पनि हाम्रो साथमा हुनुहुन्छ भन्ने कुरालाई हामीले थाहा गर्नुपर्छ।
1: अनि भजन 44 र 45 दुवैमा हामी यही कुरा हेर्नेछौ नि है दाइ?
2: हो भाइ, भजन 45 एक राजकीय भजन हो। यसले उद्धारकर्ता राजा र उहाँको महिमाको वर्णन गर्छ। धेरै विश्वासीहरूले यसलाई आउने मसीह अर्थात प्रभु येशू ख्रीष्टको महिमाको चित्रको रूपमा पनि हेरेका छन्। यहाँ हामी परमेश्वरको राज्य, धार्मिकता, सत्यता र सौन्दर्यको झलकलाई हामी देख्नेछौ।
1: त्यसो भए दाइ, आजको अध्ययनले हामीलाई दुःखको समयमा

0: विश्वासयोग्य रहन र परमेश्वरको महिमा तथा राज्यमा आशा राख्न चाहिँ सिकाउने रहेछ जस्तो मलाई लाग्छ।
1: ठिक भन्नुभयो भाइ तपाईँले। त्यसैले आदरणीय श्रोताहरू आउनुहोस्, हृदयको तयारी साथ प्रार्थनाको वातावरणमा आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
2: मित्र, आज पनि तपाईँ सबैलाई प्रभु येशू ख्रीष्टको मधुर नाममा जय मसीह भन्न चाहन्छु, साथै हार्दिक स्वागत पनि छ यस बाइबल अध्ययन कार्यक्रममा। आउनुहोस् हामी छोटो प्रार्थना गरौं। प्यारो प्रभुजी, फेरि पनि तपाईँले आफ्नो अनुग्रहमा हामीलाई यो समय दिनुभएको छ, यो बिहानी पख दिनुभएको छ, ताकि हामी तपाईँको यो बिहानीलाई हेर्न सकौं र विशेष गरेर तपाईँले यो सुन्दर अवसर दिनुभएको छ कि तपाईँको वचनबाट हामी सिक्न सकौं, सुन्न सकौं, मनन गर्न सकौं। प्यार प्रभुजी, आजको यो वचन अध्ययनलाई तपाईँको हातमा समर्पण गर्छु। पवित्र आत्मा स्वयंले हामी हरेकलाई सिकाउनुहोस्, तपाईँको वचनको रहस्यको भेद बुझाउनुहोस्। धन्यवाद दिन यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन 44 र 45 अध्यायबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी देख्नेछौ माक्लेस अवधिमा इसरायलको चित्कार पुकार। हामी अर्को मस्किल भन्ने भजनमा आएका छौं। यो उपदेश शिक्षा दिने कुराको भजन हो र यो कोराका छोराहरूबाट लेखिएको भजन हो। यद्यपि यो भजन इसरायलमा ऐतिहासिक स्थितिको तय गर्न असम्भव नभए तापनि हामी तिनीहरूको अगमबाड़ी अर्थ खोलाइको इन्टरप्रिटेशनको थाहा पाउँछौ, जान्दछौ। यो तिनीहरूको मसी तिनीहरूलाई छुटकारा दिन आउनुभन्दा पहिले इसरायलका विश्वासयोग्य बाँकी रहेका भक्तजन यानी रेमनेन्टको अन्तिम अनुभव हुनेछ। भजनसँग 44 अध्याय एक पदमा भनिएको छ, हे परमेश्वर, हामीले आफ्नै कानले सुनेका छौं, हाम्रा पुर्खाहरूले हामीलाई भनेका छन्, तपाईँले उनीहरूका समयमा र प्राचीन कालमा कस्ता कस्ता काम गर्नुभयो। गिद्योनले पनि उही कुरा भने, न्यायकर्ता 6:13 पदमा हामी देख्छौ। अनि दुई पदमा भन्छन्, तपाईँले आफ्नै बाहुलीले अन्य जातिहरूलाई धपाएर उनीहरूलाई बसाल्नुभयो, तपाईँले ती मानिसहरूलाई दुःख दिएर उनीहरूलाई बाहिर जताततै फिजाउनुभयो। यसले मोसा र यहोशूको समयको संकेत गर्दछ। परमेश्वरले कनानका वासीहरूलाई तिनीहरूको घिनलाग्दा पापको कारण त्यस मुलुकबाट हटाउनुभयो र त्यहाँ आफ्ना चुनिएका जाति इसरायलीहरूलाई राख्नुभयो। अनि पद 3 भनिएको छ, किनकि उनीहरूले आफ्नो तरवारले देश अधिकार गरेनन् औ आफ्नो बाहुबलले उनीहरूलाई बचाएको पनि होइन, तर तपाईँकै दैन्य बाहुली तपाईँकै पाखुराले र तपाईँको रूपको प्रकाशले हो, किनभने तपाईँको निगाह उनीहरूमाथि थियो। मित्र, परमेश्वरले नै इसरायलका सन्तानहरूलाई कनानको मुलुक दिनुभएको थियो। तिनीहरूका आफ्नै शक्ति र चलाकीको कारण त्यस मुलुकको अधिकार गरेका थिएनन्। अनि हाम्रो व्यक्तिगत लागूको निम्ति चाहिँ तपाईँको दाहिने बाहुली चाहिँ उद्धारमा परमेश्वरको सामर्थ्य खुला बाहुली हो, जुन 2000 वर्ष पहिले क्रूसमा प्रकट भयो। त्यसपछि उसको हृदयबाट आउने पुकारको सुन्नुहोस्। 4 पदमा भनिएको छ, तपाईँ मेरा महाराज धीराज हुनुहुन्छ, हे परमेश्वर, याकुबको निम्ति उद्धारको हुकुम दिनुहोस्। मित्र, म आशा गर्दछु कि तपाईँले यहाँ उल्लेखित याकुबको बुझ्नुहुन्छ, किनभने याकुब इसरायल राष्ट्र बन्यो। जब भजनकार यसरी पुकार गर्दछन्, तपाईँ मेरा महाराज धीराज हुनुहुन्छ हे परमेश्वर, उनी इसरायलको राजाको बारेमा बोलिरहेका छन्। मित्र, हाम्रा प्रभु इसरायलको राजा हुनुहुन्छ र उहाँ आफ्ना पीड़ित दुखी जनहरूको छुटकारा दिन पुनः आउनुहुनेछ, अनि निश्चय नै यहाँ हाम्रो निम्ति पनि लागू छ। तर भजनहरूलाई ठिक यथोचित सापेक्ष महत्व

0: अनि दृष्टिकोणमा राखौं ताकि तिनीहरू हामीलाई अझ धेरै अर्थपूर्ण हुन्। आगे पद 5 र 6 पदमा भनिएको छ, तपाईँद्वारै हामी आफ्ना विरोधीहरूलाई धक्का दिएर लडाउनेछौ, हाम्रा विरूद्धमा उठ्नेहरूलाई तपाईँकै नाउँले कुल्चनेछौ, किनकि म आफ्नो धनुमा भरोसा गर्ने छैन, मेरो तरवारले मलाई बचाउने छैन। महाक्लेशको समयमा ईश्वरीय बाँकी रहेका भक्तजन बदलाको निम्ति विन्ती गर्न गइरहेका छन्। तिनीहरू व्यवस्था मुनि हुनेछन् र तिनीहरूसँग त्यो गर्न, त्यस्तो प्रार्थना गर्न अधिकार हुनेछ। आज हामीले ती व्यक्तिहरूको निम्ति प्रार्थना गर्नु पर्छ जसले हामीलाई अति नै धोकापूर्ण प्रयोग गर्छन्। अरू त के, हामीलाई हाम्रा शत्रुहरूलाई पनि प्रेम गर्न भनिएको छ। यो गर्नलाई अति नै कठिन कुरा हो, तर हामी आफ्ना शत्रुहरूलाई परमप्रभु कहाँ फर्काउन सक्छौ, उहाँको हातमा सुम्पन सक्छौ। हामी आफैले बदला लिनु हुँदैन, किनभने परमप्रभु रोमी 12:19 पदमा भन्नुहुन्छ, बदला लिने काम मेरो हो र म बदला लिनेछु। त्यहाँ धेरै मानिसहरू छन्, हामीले परमप्रभुतिर फर्काउनु पर्छ, सुम्पिदिनुपर्छ, केवल उद्धारको निम्ति मात्र होइन तर प्रतिशोधको कारणहरूको लागि पनि। म ती व्यक्तिहरूको बारेमा कुरा गरिरहेको छुइनँ जसले हामीलाई केही व्यक्तिगत क्षति कष्ट दिएका छन्, तर ती व्यक्तिहरूको बारेमा म कुरा गरिरहेको छु जसले परमेश्वरको वचन दिने काममा बाधा विघ्न दिन कोशिश गरिरहेका छन्। मित्र, परमेश्वरको कुराहरूको लागि खड़ा हुने परमेश्वरको जनहरूको नाममा कलंक दाग लगाउने कोशिश गर्न भएन कुरा हो। तपाईँले कुनै परमेश्वरको सेवकलाई, तपाईँको पास्टरलाई आलोचना गर्नभन्दा पहिले तपाईँ अति नै होशियार हुन आवश्यक छ। तपाईँले यो कुरामा निश्चित हुनुपर्छ कि तपाईँका कुराहरू सत्य छन्। बिना सोच विचार, ठोस सबूत बेगर कुनै प्रभुका सेवकको आलोचना र कलंक लगाउन कोशिश गर्नु हुँदैन। यसो गरेर हामी परमेश्वरको नाउँको कलंक लगाइरहेका हुन्छौ, कारण उसले परमेश्वरको वचन दिइरहेको हुन्छ, उहाँको सेवा गरिरहेको हुन्छ। अब तपाईँ सोध्नुहोला, उहाँको नाउँको कसरी आलोचना हुन्छ, कलंक हुन्छ जबकि कुनै सेवकको आलोचना गर्दा? अ मित्र, यसरी उहाँको नाउँको पनि कलंक लाग्छ, किनकि उसको अपमान गरेको कारण, उसको चरित्रमा दाग लगाउनु भएको कारण अरूले उसको वचन, उसको सेवा, उसको गवाहीको ग्रहण गर्दैनन्। मित्र, बिना सोच विचार र ठोस सबूत बेगर कुनै परमेश्वरको वचन दिने व्यक्तिको आलोचना र अपमान गर्ने काम बिल्कुल गलत हो। यदि कुनै कुरा गलत गडबड देखिन्छ भने हामीले परमेश्वर स्वयंलाई हस्तक्षेप गर्नलाई विन्ती गर्नुपर्छ, न कि आफ्नै हातमा सम्पूर्ण मामलालाई लिन कोशिश गर्नु। इसरायल अति नै संकष्टमा छ, शत्रुहरू तिनीहरूको विरूद्ध कष्ट दिइरहेका छन् र मजा गरिरहेका छन्। अनि दानियल 7:25 अनुसार दानियलले उल्लेख गरेको सानो सिंहले सर्वोच्चको विरूद्धमा हाँक दिनेछ। यिनी यहुदी परमेश्वरका जनहरू हुन् र ख्रिष्ट विरोधी तिनीहरूको विरूद्धमा तिनीहरूमाथि विजय हुन युद्ध गर्नेछन्। तिनीहरूलाई बदलामा युद्ध नगर्न चेतावनी दिइएको छ। तिनीहरूले पशुको छापको धारण गर्न अस्वीकार इन्कार गर्छन् र तिनीहरू ठूलो संख्यामा मारिनेछन्। तिनीहरूको खिन्नतामा र निराशामा तिनीहरू परमेश्वर कहाँ पुकार गर्नेछन्। मलाई लाग्छ यो विश्वको इतिहासमा सबभन्दा अन्धकार यानि खराब क्षण हुनेछ। आगे पद 22 भनिएको छ, 22 तपाईँकै खातिर हामी दिनभरि मारिएका छौ, काट्न ल्याएका भेडा झै हामी गनिएका छौ। यो पद वर्तमान चर्चको तस्विर होइन हो र? मलाई लाग्दैन। यो सत्य हो कि ख्रिष्टको खातिर धेरै परमेश्वरका जन विश्वासीहरू कष्ट उठाइरहेका छन्, जेलिरहेका छन्, तर ठूलो संख्यामा अधिक मात्रामा विश्वासीहरू सतावट मुनि छैनन्। तर इसरायलका बाँकी रहेका भक्तजनहरू, रेमनेन्टहरू सतावट मुनि पर्नेछन्। अनि त्यो नै बाँकी रहेका ईश्वरीय भक्त इसरायलीहरू यहाँ दृश्यमा छन्। म त्यसलाई स्पष्ट राख्न चाहन्छु। आगे त्यस पदमा भनिएको छ, जाग्नुहोस् तपाईँ किन सुत्नुहुन्छ हे परमप्रभु, उठ्नुहोस् हामीलाई सदाको निम्ति नत्याग्नुहोस्। मित्र, यो चाहिँ परमेश्वर त्यस अवस्थामा तिनीहरूको पक्षमा उठेर र सही इन्साफको लागि पुकार हो। परमेश्वर सुत्नु भएको छैन। यो खिन्नतामा र निराशामा ती बाँकी रहेका भक्तजनहरू यसरी पुकार गर्छन्, चित्कार छोड्छन्। मक्काबीहरूको समय अवधिमा, यानि पुरानो र नयाँ बीच नियम बीचमा, इसरायलको शत्रुहरू तिनीहरूको विरूद्धमा आक्रमण गरे। जहाँसम्म भूतकालको सम्बन्धमा, त्यही नै समयमा इसरायलले तिनीहरूको इतिहासमा कुनै अरू समय भन्दा धेरै दुःख कष्ट भोगे। तर त्यो केही पनि होइन महाक्लेश अवधिमा तिनीहरूले भोग्ने कष्टहरूको तुलनामा। मक्काबीहरूको समयमा त्यहाँ पुजारीहरूको एक समूह थियो जसलाई जाग्नेवालाहरू भनिन्थ्यो। तिनीहरूले नै ती मानिसहरू थिए जसले परमेश्वर कहाँ यसो भन्दै पुकार गरे, जाग्नुहोस् तपाईँ किन सोध्नुहुन्छ हे परमप्रभु। यस समयमा पनि ती मानिसहरूले यस्तो सोचे कि परमेश्वर सुत्नु भएको छ। तर जोन हिकार्नस, जो मक्काबी थिए, एक प्रधान पुजारी थिए, उसले यो सोचाइको खण्डन गर्दै मानिसहरूलाई यो प्रश्न सोधे कि परमेश्वर सुत्नुहुन्छ, के शास्त्रले यो भन्दैन, हेर इसरायलको रक्षा गर्ने परमेश्वर न उग्नुहुन्छ न सुत्नु नै हुन्छ। मित्र, हुन सक्छ त्यहाँ त्यस्तो समयहरू तपाईँको जीवनमा आउला, तपाईँ सोच्नुहोला कि परमेश्वर सुत्नु भएको छ, तापनि तपाईँले परमेश्वरलाई त्यस्तो समयमा उठ्नुहोस् भनेर विन्ती गर्न आवश्यक छैन। भविष्यमा बाँकी रहेका भक्तजनहरूले महसुस गर्नेछन् कि उहाँ सुत्नु भएको छ र भन्नेछन्, जाग्नुहोस् तपाईँ किन सुत्नुहुन्छ हे परमेश्वर। जब त्यो दिन आउँछ, परमेश्वरको सुत्नु भएको अवस्थामा हुनुहुन्न, उहाँ आफ्नो चाल चल्न तयारी हुनुहुनेछ। उहाँले आफ्ना जनहरूलाई सधैँको निम्ति त्याग्नुहुने छैन। आगे 24-26 भनिएको छ, तपाईँले किन आफ्नो मुख लुकाउनुहुन्छ र हाम्रा दुःख र हामी माथिका शासन बिर्सनुहुन्छ, किनकि हाम्रो आत्मा माटो समय नुहेको छ, हाम्रा पेट भुइँमा टाँसिएको छ, हाम्रो सहायताको निम्ति उठ्नुहोस् र तपाईँको करूणाको खातिर हामीलाई मोल तिरेर छुटाउनुहोस्। यो विश्वको इतिहासमा सबभन्दा अन्धकारको क्षणमा ती बाँकी रहेका भक्तजनहरूबाट परमेश्वर कहाँ यो पुकार चित्कार निस्कन्छ, यो विन्ती गर्दै कि उहाँको करूणाको खातिर तिनीहरूलाई छुटकारा दिइयोस्, अनि परमेश्वरले तिनीहरूको निम्ति त्यो गर्नुहुनेछ। त्यसपछि 45 अध्यायतिर पनि लागौं, यहाँ हामी मुख्य विषयको रूपमा देख्छौं यो पृथ्वीमा आफ्नो राज्यको स्थापन गर्न ख्रिष्टको आगमन। यो मेसाइनिक मसीह सम्बन्धको अर्को भजन हो र यसको हिब्रूको पुस्तकमा उद्धृत गरिएको छ। यो अर्को मस्किल भजन हो, मतलब शिक्षाको, उपदेशको, अर्कीको भजन। यो कोराका छोराहरूले लेखेका भजन हो, अनि यो भजनको गाइने राग हो सोसानिम, मतलब हो लिली। यो मसीको रूपमा ख्रिष्टको तस्विर हो, उहाँ बेसीको लिली हुनुहुन्छ, साथै लेखको लाली गुराँस। यो सुन्दर भजनले ख्रिष्टको दोस्रो आगमनको बताउँछ। यसले भजनहरूको तात्पर्य वा गतिको क्लेशको दुःख सन्तापमा मानिसको चिन्ता र चित्कारबाट तिनीहरूको राजाको महिमित विजयतिर बदल्छ, जुन प्रकाश 19 अध्यायमा वर्णन गरिएको छ। हाम्रा प्रभु येशु ख्रिष्टले पनि यसको मती 24:29-30 बताउनुभयो, अनि यो नै विश्वको आशा हो। भजनसँग 45:1 भनिएको छ, मेरो हृदयमा एक असल कुरा भरिएर पोखिन्छ, राजाको विषयमा लिएर रचेका कुराहरू म बोल्छु, मेरो जिब्रो सिपालु लेखकको कलम जस्तै छ। त्यसपछि हामी आगे देख्छौ मसी उहाँको व्यक्ति र शक्ति। 45:2 भनिएको छ, तिमी मानिसको सन्तान भन्दा परम सुन्दर छौ, तिम्रो ओठ अनुग्रहले भरिपूर्ण भएको छ, यसकारण परमेश्वरले तिमीलाई सदाको निम्ति आशिष दिनुभएको छ। यो सुन्दर भजन हो जुनमा ख्रीष्टको व्यक्तिको समावेश छ। पाउले यसको उल्लेख गर्छन् दोस्रो कोरन्ती 3:13 पदमा, तर हामी सबैजना नढाकेको मोहडाले मुख हेर्ने ऐनामा जस्तै प्रभुको तेजलाई देखाएर प्रभु जो आत्मा हुनुहुन्छ त्यही रूपमा एक तेजबाट अर्को तेजतिर बदलेर जान्छौ। मित्र, हामीले उहाँलाई धेरै हेर्न कति धेरै आवश्यक छ। यस भजनमा हामी उहाँलाई उद्धारकर्ताको रूपमा होइन तर राजाको रूपमा देखिरहेका छौं, हेरिरहेका छौं। मित्र, यो ख्रीष्टको आफ्नो दोस्रो आगमनमा उद्धारकर्ताको रूपमा होइन तर राजाको रूपमा आफ्नो आगमनको तस्विर हो। इसरायलले आशा गरेका थिए कि मसी पृथ्वीमा तरवारसँग आउनुहुनेछ। उहाँ पहिलेपल्ट पृथ्वीमा आउनुहुँदा बिना तरवार आउनुभयो। मित्र, तपाईँलाई यादै होला जब येशूलाई गिरफ्तार गरियो उहाँको एकजना चेलाले आफ्नो तरवार झिके र प्रधान पुजारीको सेवकको कान ओढाइदिए अनि येशूले भन्नुभयो मती 26:52 पदमा, तिम्रो तरवार फेरि त्यसकै ठाउँमा हाल किनभने तरवार लिनेहरू सबैजना तरवारले नष्ट हुनेछन्। हाम्रा दिनमा तिनीहरू त्यस्तो मसीको बारेमा बाटो हेरिरहेका छन् जसले बिना तरवार शान्ति ल्याउनुहुनेछ। तर भजन 2:9 प्रभुको बारेमा भन्छ, फलामको डण्डाले तिमीले तिनीहरूलाई फोर्नेछौ र कुमालेको भाँडालाई जस्तै गरी तिमीले तिनीहरूलाई चकनाचुर पार्नेछौ। भजन 2 पृथ्वीमा दोस्रो पल्ट ख्रीष्टको आगमनको बारेमा बताउँछ। वास्तवमा यो उहाँको दोस्रो आगमनको सम्बन्धमा प्रकाशको पुस्तकमा धेरै पल्ट उद्धृत गरिएको छ। जब उहाँ पुनः फर्की आउनुहुनेछ उहाँले विश्व विद्रोहमा भएको पाउनुहुनेछ। ख्रीष्ट विरोधी शक्तिमा हुनेछ। त्यसले परमेश्वरका जनहरूलाई दुवै इसरायलका बाँकी रहेका भक्तजनहरू र परमेश्वर कहाँ फर्किने अन्य जातिका ठूलो संख्यालाई सतावट गर्नेछ, दुःख दिनेछ र प्रभु आफ्नो शक्तिमा र क्रोधमा आउनुहुनेछ र उहाँको र उहाँका जनहरूको विरूद्धमा उठ्ने शत्रुलाई पतन गराउनुहुनेछ। आगे पद 4 भनिएको छ, अनि सत्यता, नम्रता र धार्मिकताको निम्ति तिम्रो महामहिमामा सफलता साथ सवारी गर औ तिम्रो दाहिने हातले तिमीलाई भयानक काम सिकाउला। हामी त हाम्रा प्रभु उही समयमा सत्यता, नम्रता र धार्मिकतामा आफ्नो शक्तिमा आउनुहुनेछ, न कि कुनै धोका, छल, कपटद्वारा नै। जस्तो कि आज धेरै राजनीतिज्ञहरू ठूलो अधिकारको ओहदामा आउँछन्, यी नै हाम्रा प्रभुका राज्यको अनन्तकालीन सिद्धान्तहरू हुन्। कुनै पनि राष्ट्रपति, प्रधानमन्त्री, लिडर, तानाशाह वा राजा यो पृथ्वीको इतिहासमा यस तरिकामा शक्तिमा आएका छैनन्। यो राजा बेग्लै खालका हुन्। ख्रीष्टको चरित्र सत्य छ, उहाँका वचनहरू सत्य छन्। 5 भनिएको छ, तिम्रा काणहरू तीखा तीखा छन्, राजाका शत्रुहरूका बीचमा ती हुनेछन्, मानिसहरू तिम्रो सामने घोप्टो पर्नेछन्। यो पृथ्वीमा राजा आइरहेको स्थितिको तस्विर हो। त्यसपछि हामी देख्छौ मसी, उहाँको सरकार र महिमा। यो राज्याभिषेक दिन हो र यो नै यो भजनको कुञ्जी हो। 6 भनिएको छ, 45:6, हे परमेश्वर, तपाईँको सिंहासन सदा सर्वदा कायम रहन्छ, पक्षपात रहितको राजदण्ड तपाईँको राज्यको राजदण्ड हो। उहाँ धार्मिकतामा शासन गर्न गइरहनु भएको छ। मित्र, ओ विश्वलाई आज कति धेरै गरेर धार्मिक राजाको आवश्यक छ। उहाँको पृथ्वीमा आगमनको सम्बन्धमा प्रभु येशू स्वयंले भन्नुभयो मती 25:31, तर जब मानिसको पुत्र स्वर्गीय दूतहरू समेत आफ्नो महिमामा आउला तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ। उहाँको आगमन नभइन्जेलसम्म यो पृथ्वीमा हामीले शान्ति पाउने छैनौं। यो नै विश्वको आवश्यक कुरा हो। 7 भनिएको छ, तपाईलाई धार्मिकता मनपर्छ र दुष्टतालाई तपाईँ घृणा गर्नुहुन्छ, यसकारण परमेश्वरले तिम्रा साथीहरू भन्दा वर्ता गरेर हर्षको तेलले तिमीलाई अभिषेक गर्नुभएको छ। अभिषेक जन चाहिँ हिब्रूको शब्दको अर्थ हुन्छ मसीह, अनि यसको ग्रीक शब्दको अर्थ हो ख्रिस्ट। ग्रिकमा ख्रिस्टोज हो अनि अंग्रेजी र नेपालीमा ख्रिस्ट। मित्र यो नाम होइन, यो पदाधिकारी यानि उपाधि हो। मित्र जब उहाँ सर्वप्रथममा पृथ्वीमा आउनुभयो, उहाँ अगमवक्ताको रूपमा आउनुभयो, अर्थात परमेश्वरको सन्देश भाग र सन्देश जुनले भूतकालतिरको संकेत गर्दछ। हाम्रा दिनमा उहाँ महान प्रधान पुजारी हुनुहुन्छ जो परमेश्वरको दाहिने हातमा विराजमान हुनुहुन्छ। त्यो चाहिँ उहाँको वर्तमान सेविकै हो। तर उहाँको दोस्रो आगमन चाहिँ मसीहको रूपमा राजाको रूपमा हुनेछ। यो भविष्यको लागि हो। दोस्रो खण्डमा भनिएको छ, परमेश्वरले तिमीलाई तेलले अभिषेक गर्नुभएको छ। यो अभाग्यवश हो कि हामी उहाँलाई दुःखको शोकको मानिसको रूपमा सोच्न झुक्काउ यानि प्रवृत्त हुन्छौ। म विश्वास गर्दछु कि उहाँ जब यस संसारमा हुनुहुन्थ्यो सबभन्दा हर्षित व्यक्ति हुनुहुन्थ्यो। मित्र यो मसीह सम्बन्धको मेसाइनिक साम हो जुन हाम्रा प्रभु येशु ख्रिष्टको संकेत गरिरहेको छ र यसलाई दुई पदहरूमा हेब्रूको पुस्तकमा उद्धृत गरिएको छ। हेब्रू 1:8-9 पदमा भनिएको छ, तर पुत्रको विषयमा उहाँ भन्नुहुन्छ, हे परमेश्वर तपाईँको सिंहासन सदा सर्वदाको निम्ति छ र तपाईँको राज्यको राजदण्ड न्यायको राजदण्ड हो। तपाईले धार्मिकतालाई प्रेम गर्नुभएको छ र अधर्मलाई घृणा गर्नुभएको छ। यसकारण परमेश्वर तपाईँका परमेश्वरले तपाईलाई तपाईँका साथीहरूभन्दा बढ्ता गरेर खुशीको तेलले अभिषेक गर्नुभएको छ। हेब्रूको सम्पूर्ण पहिलो अध्यायले हाम्रा प्रभु येशु ख्रिष्टको यानि ख्रिष्टलाई उहाँको उच्च पारिने कुरामा, स्वर्गीय दूतहरूभन्दा अति नै उच्च स्तरमा र परमेश्वरको दाहिने हातमा विराजमान हुनुभएको दृश्यको पेश गर्दछ। अनि 8 पदमा भनिएको छ, तिम्रा सबै पोषकहरूमा मुर, घिउ कुमारी, तेजपातका बास्ना हुन्छन्। हस्ती हाटको महलमा तारका बाजाले तिमीलाई खुशी तुल्याउँछ। उहाँ यो पृथ्वीमा आउनुभयो ताकि हाम्रो आनन्द भरिपूर्ण होस्। उहाँले आनन्दपूर्वक क्रुसलाई सहनुभयो जुन उहाँको सामने राखिएको थियो। ओ आज हामी विश्वासीहरू कति आनन्दित हर्ष गर्न आवश्यक छ। यहुदाको कुल जुनको अर्थ हो स्तुति, तिनीहरूले उजाड स्थान यात्रामा इसरायलका सन्तानहरूलाई अगुवाई गरेका थिए, तैपनि तिनीहरू गनगन गरे, गुनासो गरे, जबकि तिनीहरूले परमेश्वरको स्तुति प्रशंसा गर्नुपर्ने थियो। यही नै कुरा आज हाम्रा दिनहरूमा चर्चले गरिरहेको छ। मित्र विश्वासीहरूले परमेश्वरलाई स्तुति प्रशंसा गरिरहनु पर्छ, गनगन गर्ने होइन, गुनासो गर्ने होइन। जब निम्न पदहरूमा हेर्छौ हामीसँग महलको दृश्य छ। 9 पदमा भनिएको छ, तिम्रा माननीय स्त्रीहरूमध्ये राजकुमारीहरू पनि छन्, तिम्रो दाहिनेपट्टि ओपिरको सुनका गहना पहिरेका महारानी खड़ा हुन्छन्। पुरानो नियममा चर्चका नामद्वारा उल्लेख गरिएको छैन, तर म विश्वास गर्दछु कि तपाईँ त्यसको रूपकमा र वाक्य अलंकारमा देख्नुहुन्छ। यो पदमा रानी को हो? म विश्वास गर्दछु कि तिनी चर्चको तस्विर हो, यद्यपि तिनलाई विशेष गरेर पहिचान नगरे तापनि, अनि ख्रिस्टले तिनलाई सिंहासनमा उठाउनुहुनेछ। अनि 10 पदमा भनिएको छ, सुन हे राजकुमारी, आफ्नो कान लगाएर विचार गर, तिम्रा आफ्नै मानिसहरू र तिम्रा पिताको घरलाई पनि बिर्स। हामीले यो संसारको छोड्नेछौ र छोड्नै पर्नेछ एक दिन। हामीले संसारलाई प्रेम गर्नु हुँदैन। हामी यहाँबाट छुटकारा पाएका, उद्धार पाएका जन हौ। हामी परमप्रभुमा टाँसिरहन बनिरहनु पर्छ। अनि 11 पदमा भनिएको छ, यसरी राजाले तिम्रो सौन्दर्यको चाह गर्नेछन्, किनकि उनी त तिम्रा स्वामी हुन् र तिमीले उनलाई दण्डवत गर। चर्च सुन्दर बनाइनु पर्दछ, यानि सुन्दर बनिनु पर्दछ, सबै पाप हटाइनेछ त्यस बेला। ओ यो कस्तो दृश्य छ। 17 पदमा भनिएको छ, म तिम्रो नाउँ पुस्तौंसम्म सम्झने तुल्याउनेछु, यसकारण देश देशका मानिसहरूले तिमीलाई सदा सर्वदा धन्यवाद दिनेछन्। मित्र यस पदले ख्रिष्टको हजार वर्षीय राज्य युगको यानि मिलेनियल किङडमको बताउँछ। तर प्रभुले त्यस बीचमा केही क्षणसम्म मतलब केही क्षण समयसम्म कामकाज यानि प्रबन्ध मिलाइसक्नु भएपछि त्यो राज्य निरन्तर निरन्तर अनन्तकालीनतिर बढ्दछ जाँदछ, जुनमा यानि त्यो काम कुरा मिलाउने समय बीच चाहिँ केही समयको निम्ति शैतानलाई छोडिनेछ र त्यसपछि त्यसलाई गन्धक र आगोको भट्टीमा फालिनेछ। ती कुराको त्यसमा समावेश हुनेछ। यो महिमित भजन हो अनि जब यसलाई उचित दृष्टिकोणमा राखिनेछ त यससँग आज हाम्रो निम्ति ठूलो अर्थ छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: म विश्वास गर्दछु आजको अध्ययनले हामीलाई एउटा गहिरो सत्य चाहिँ सिकाएको छ। परिस्थिति जस्तोसुकै भए तापनि परमेश्वर प्रति विश्वास योग्य चाहिँ हामी रहनुपर्छ।
2: हो त भाइ, भजन संग्रह 44 लेखकहरूले आफ्ना दुःखहरू परमेश्वरको सामु खुलस्त राखे। उनीहरूले आफ्नो पीड़ा लुकाएनन्, तर उनीहरूको भरोसा सधैँ परम प्रभु परमेश्वरमाथि नै रहिरहे।
1: साँच्चै नै दाई, आज पनि धेरै मानिसहरूले जीवनमा अन्याय, रोग, असफलता, निराशाको सामना गरिरहेका छन्। यो समयमा परमेश्वरलाई दोष दिनुभन्दा उहाँमा भरोसा राख्नु कति अद्भुत कुरा रहेछ।
2: हो भाइ, यस्ता समयमा परमेश्वरलाई दोष दिनुभन्दा उहाँको नजिक जानु आवश्यक छ। परमेश्वरले हाम्रो संघर्ष देख्नुहुन्छ र उचित समयमा सहायता गर्नुहुन्छ।
1: र अर्को कुरा दाई, भजन संग्रह 45 मेरो ध्यान प्रभुको महिमा र उहाँको राज्यतर्फ चाहिँ केन्द्रित गराएको छ कि हामी आशा केवल वर्तमान परिस्थितिमा होइन परमेश्वरको अनन्त योजनामा पनि हुनुपर्छ।
2: हो, त्यो अत्यन्त सुन्दर पक्ष हो भाइ। संसारका राज्यहरू परिवर्तन हुन्छन्, मानिसहरूको शक्ति समाप्त हुन्छ, तर परमेश्वरको राज्य सदा सर्वदा रहिरहन्छ। उहाँको सिंहासन धार्मिकता र सत्यमा स्थापित छ। जब हामी परमेश्वरको महिमा र उहाँको प्रतिज्ञा राज्यतर्फ हेर्छौं, तब वर्तमानका संघर्षहरूलाई पनि आशाका साथमा सहन सक्छौं।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97020 97 97 97 97 9704209797।
3: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। रेडियो प्रस्तुति नयाँ आशाको तर्फबाट प्रिय श्रोताहरूलाई स्वागत अभिवादन। आजको यो अध्ययनमा विछोड, दुर्घटना, संघर्ष, प्रकोप, असफलता, धोका र अकल्पनीय पीड़ाको समस्याका बीचमा पनि परमेश्वरको प्रेम, सदाशयता, करुणा, अनुग्रह, उद्धार, आनन्द र शान्तिको आशा बाँड्न क्रियाशील रेडियो अध्ययन कार्यक्रमको आजको यो भागलाई शुरू गरौं यो प्रशंसाको गीत मार्फत।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोत साथीहरू, जय मसीह तथा नयाँ आशा रेडियो कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक न्यानो अभिवाद। श्रोताहरू, आजको पाठको शीर्षक रहेको छ हाम्रो येशू कति महान हुनुहुन्छ भन्ने बारे। शुरूमा एउटा प्रार्थनाद्वारा आजको कार्यक्रमलाई विधिवत रूपमा शुरूआत गर्नेछु। हे पिता जो स्वर्गमा हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद दिन्छौं जसले आज हामीले तपाईँको पवित्र वचनबाट यी महत्वपूर्ण कुराहरू र विषयहरूमा छलफल गर्नेछौ। तपाईँको स्वर्गीय आशिषले हामीलाई परिपूर्ण गर्नुहोस्, हामीलाई अगुवाई गर्नुहोस् र हामीलाई ज्ञान र बुद्धि समझ शक्ति दिनुहोस्, येशूको नाममा आमेन। मित्रहरू, अहिलेसम्म हामीले नम्रताको विषयमा अध्ययन गर्यौं, साथै सँगाई र विश्वासको साथ नम्रताको सम्बन्धको बारेमा समेत थाहा पाए। अब हामी परमेश्वरको कार्य, चिन्ह, चमत्कार र आश्चर्य कर्महरू हाम्रो बीचमा कसरी देख्न र महसुस गर्न सक्छौ भनेर थाहा पाउनेछौ। जब हामी आफूलाई घटाउँछौ र येशू ख्रीष्टलाई आफ्नो जीवनमा बढाउँछौ, तब हामीले परमेश्वरको अद्भुत र नसोचेका तथा नचिताएका कार्यहरूलाई आफ्नै आँखाले यसै संसारमा देख्न सक्छ। युना 3:30 भनिएको छ, उहाँ बढ्नु तर म चाहिँ खट्नु आवश्यक छ। हामी आफ्नै प्रयास र सामर्थ्यले केही पनि गर्न सक्दैनौ। हामी नम्र भएर परमेश्वरसँग घनिष्ठ हुन्छ र उहाँमा विश्वास गरेर सबै कुराको श्रेय येशूलाई नै दिन्छ। तब उहाँको अनुग्रह पाउँछ र सबै सामर्थ्य र आशिषको अधिकारी बन्न सक्छ। दोस्रो ग्रन्थी 3:5-6 पदहरूमा लेखेको छ, कुनै पनि कुरा हामीबाट आएको हो भनी दावी गर्न हामी आफै योग्य छैन, तर हाम्रो योग्यता परमेश्वरबाट आउँछ। नयाँ करारका सेवकहरू हुन्, उहाँले हामीलाई योग्यका बनाउनु भयो, लिखित अक्षरमा होइन तर पवित्र आत्मामा, किनभने लिखित अक्षरले त मार्छ तर पवित्र आत्माले जीवन दिनुहुन्छ। प्राय विश्वासीहरू र सेवकहरू आफ्नो ध्यानको केन्द्र येशूलाई बनाउन छोडेर स्वयं आफै हुन चाहने र अरू मानिसहरू महान येशूतिर होइन तर तिनीहरूतिर आकर्षित हुन् भन्ने चाहन्छ। उनीहरू आफैलाई ठूलो र श्रेष्ठ देखाउन चाहन्छ। यसरी येशू हाम्रो जीवनमा काम गर्न आए तापनि उहाँलाई मौका नदिएको कारण उहाँ पछाडितिर गएर बस्नुहुन्छ। हामी आफ्नै प्रयास र ज्ञानले केही गर्न खोजिरहेका हुन्छौ तर सक्दैनौ, तर हामी येशूले आफ्नो जीवनमा काम गर्ने मौका दिन्छौ तब मात्र उहाँ आश्चर्यको कर्महरू गर्नुहुन्छ। हिब्रू 13:8 लेखिएको छ, येशू ख्रीष्ट हिजो, आज र सदा सर्वदा एक समान हुनुहुन्छ। येशूले आफ्नो मुखको वचनले नै सबै संसार, स्वर्ग, पृथ्वी र त्यसमा भएका हरेक थोकहरू बनाउनु भयो। उहाँले सबै कुराहरूलाई बढ्ने र फैलिँदै जाने आशिष दिनुभएको छ। आकाशमा असंख्य ताराहरू छ तर पनि उहाँले तिनका हरेकको नाउँ राख्नु भएको छ। यी सबै कुराहरूबाट हामी बुझ्न सक्छौ कि येशू सबैभन्दा महान हुनुहुन्छ। युहन्ना 6:2 लेखेको छ, अनि एउटा ठूलो भीड उहाँको पछि लाग्यो किनभने उहाँले रोगीहरूमाथि गर्नुभएका चिन्हहरू तिनीहरूले देखेका थिए। के आश्चर्य कर्म, चिन्ह र चमत्कारहरू 4 सुसमाचारका पुस्तकमा वर्णित अर्थात व्याख्या भए जस्ता आजको दिन पनि हाम्रो बीचमा भइरहेका छन्? यदि छैन भने हामीले परमेश्वरका ती कार्यहरू आफ्नै आँखाले देख्नका लागि उहाँलाई कार्य गर्न अनुमति दिइरहेका छौँ। यस्ता कार्यहरू गर्न समस्या येशूको नभएर हामीमा नै छ। देख्ने र सुन्ने शब्द प्रेरितको पुस्तकमा धेरै पटक उल्लेख गरिएको छ। प्रारम्भिक मण्डलीका विश्वासीहरू येशूका कार्यहरू आँखाले मात्र देखेका थिएनन् तर आफ्नै कानले समेत उहाँका वाणीहरू सुनेका थिए। आजको मण्डली केवल सुनेको सुसमाचार प्रचार गर्न मात्र सन्तुष्ट छ। उनीहरू सोच्दछन् कि मानिसहरूलाई सान्त्वना दिने र शब्द र संवादको तरिकाले तिनीहरू प्रभुमा आउनेछ। पहिलो कोरिन्थी 2:1-5 लेखेको छ, भाइ हो, म तिमीहरूका आउँदा ठूला ठूला कुराहरू र बुद्धिमा परमेश्वरका गभाएको घोषणा गर्दै आइन, किनकि तिमीहरूसँग हुँदा येशु ख्रीष्ट उहाँलाई क्रुसमा टाँगेका कुरा बाहेक अरू केही नजान्ने नै मैले निश्चय गरेको थिएँ। म तिमीहरूका दुर्बलता र ज्यादै डर र कम्प साथ आए। मेरो उपदेश र सन्देश खतलाग्दो र बुद्धिपूर्ण शब्दमा थिएन, तर पवित्र आत्माको र शक्तिको प्रदर्शनमा थियो, ताकि तिमीहरूको विश्वास मानिसको बुद्धिमा होइन तर परमेश्वरको शक्तिमा आधारित होस्। श्रोताहरू, के हामी यस संसारलाई प्रभुको लागि जित्न केवल प्रचार गरेर मात्र सन्तुष्ट छौं, वा उहाँ हाम्रो बीचमा जे बन्न चाहनु भएको छ त्यो बन्ने मौका हामीले उहाँलाई दिएका छौं? आज मण्डलीमा झुटो नम्रता पसेको छ र तिनीहरू भन्छन् सँगाई र चमत्कारका लागि येशूलाई दुःख दिने चाहन्न, वा सहयोगको लागि उहाँको हाततिर हेर्ने होइन तर उहाँको मुहार हेर्न चाहन्छु। मित्रहरू, हामीलाई यी कथन असल लाग्छ कि यस्तो व्यवहार गरेर हामीले येशूलाई हिजो आज र युगौं युगदेखि एक नाश एक समान भएको देख्न सक्छौ? उहाँले गर्ने कार्य उहाँलाई गर्ने मौका नदिएर हामी आफै गर्न खोज्छौं र उहाँलाई नै दिने आदर उहाँलाई नदिएर आफै आदर र सम्मान पाउन चाहन्छौं भने हामी उहाँका राज्यका लागि एक बाधक सिद्ध हुन्छौं। उहाँले हाम्रो लागि असह्य दुःख कष्ट सहनुभयो, हामीलाई बचाउन आफै त्यो दुःख आफमा धारण गर्नुभयो। एसिया 53:3-5 लेखेको छ, ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित ऊ त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछ र ऊ घृणित थियो र हामीले उसलाई केही मोलको गनेनौ। निश्चय नै उसले हाम्रा दुर्बलताहरू भोग्यो र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यो, तर ऊ त हाम्रा अपराधहरूको निम्ति छेडियो, हाम्रा अधर्मका निम्ति ऊ पेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, उसको कोर्राको चोटले हामी निको भयो। त्यसै गरी मत्ती 8:16-17 लेखेको छ, जब साँझ पर्यो तब तिनीहरूले उहाँका भूत लागेको धेरैजनालाई ल्याए र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नुभयो, जति बिरामी थिए सबैलाई निको पार्नुभयो। यसै अगमवक्ताले बोलेको अगमवाणी पूरा हुनलाई यो भएको थियो। उहाँ आफैले हाम्रो दुर्बलताहरू लिनुभयो र हाम्रा रोगहरू उठाइलाउनु भयो भनेर मत्ती 8:13-17 लेखिएको छ। त्यसै गरी 1 पत्रुस 2:24 लेखिएको छ, हाम्रा पापका लेखि मरेर धार्मिकताको लेखि जियौं पनि उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो, उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयो। 2 पत्रुस 2:24 उहाँ ग्रीक शब्द राफा अर्थात चंगाईकर्ता भएकोले हामीले उहाँलाई चंगाई र आशिषको लागि विश्वास र विन्ती गर्दा उहाँ दुखित हुनुहुन्न। हामी आफ्नो सेवकाईको दौरान मानिसहरूका लागि चंगाई र आशिषको लागि प्रार्थना गर्दा उहाँ छर्को मान्नुहुन्न। उहाँ सर्वशक्तिमान परमेश्वर भएकोले आफ्नो प्रेम निर्धन गरीब असहाय कमजोर र दुर्बलहरूको लागि बाँड्नमा खुसी हुनुहुन्छ। धेरै मानिसहरू सेवकाईमा येशूको नाउँले गरेका आश्चर्य कर्महरू र संगाईको कारण त्यसको श्रेय र महिमा येशूलाई नदिई आफैलाई बढावा दिन थाल्छ। मैले यो र यस्तो कार्य गरेको हुँ र म यो यस्तो कार्य गर्न सक्छु किनकि ममा चंगाईको वरदान छ भनेर आफैलाई उचाल्न खोज्छ। यसरी उनीहरू येशूको महान कार्यमा बाधा दिइरहेका हुन्छन्। यो अन्तिम दिन भएकोले येशूले आफ्ना जनहरूद्वारा आश्चर्य कर्महरू गर्नुहुन्छ ताकि ती कार्यहरू देखेर अरू मानिसहरू उहाँतर्फ फर्कुन्। उहाँको वास्तविकता र प्रेमको कार्य देखेर अरूहरूले पनि जानुन् कि येशू अति नै महान परमेश्वर हुनुहुन्छ। जसरी मानिसहरू उहाँका कार्यहरू आफ्नै आँखाले देखेर सुनेर र भोगेर मात्र उहाँतिर आउँछन्, जब सुसमाचार प्रचार मात्र गरिन्छ तर आश्चर्य कर्महरू गरिँदैन भने त्यहाँ प्रभुको राज्य फैलिनमा तीव्रता लिँदैन। यसरी मानिसहरू आफ्ना समस्या र बिरामीबाट छुटकारा पाएनन् भने तिनीहरू विश्वासबाट पछि हट्छ। इजरायल युद्धका घराना पनि यसरी नै परमेश्वरबाट टाढा भएका थिए। यस प्रकारको वातावरणमा पापले व्यापक रूपमा कार्य गर्दछ। परमप्रभुले जति उत्तम प्रणहरू इजरायलीहरूलाई गर्नुभएको थियो तिनीहरूमा एक पनि घटी भएन, सबै पूरा भए भनेर यहोशू 21:45 लेखिएको छ। जब हामी मण्डली र सेवाकाईमा परमेश्वरमा निर्भर नभएर आत्मनिर्भर हुन्छौं, तब हामीले परमेश्वरलाई एउटा बाकसमा बन्द गरेका हुन्छौं। वा इजरायल योद्धाका घराना पनि यसरी नै परमेश्वरबाट टाढा भएका थिए। यस प्रकारको वातावरणमा पापले व्यापक रूपमा कार्य गर्दछ। परमप्रभुले जति उत्तम

0: गरेका हुन्छ र उहाँको सामर्थ्यलाई सीमित गरेका हुन्छ। यसले गर्दा उहाँको राज्य बढ्न छोडेर झन झन खट्न थाल्छ त मानिसहरूमा विश्वास सिलाउँदै जान्छ। इजरायलीहरूले परमेश्वरका अद्भुत कार्यहरू देखेर पनि पछि गएर बिर्सन थालेर आफ्नो दैनिक कार्यहरूमा पनि परमेश्वरलाई सामेल गराउन बिर्सिने गए। यसरी उनीहरू अन्य मानिसहरूको देवी देवताहरूतिर आकर्षित भए र अन्य थोकहरूको पूजा गर्न थाले। आजको समयमा पनि मण्डलीमा यस्तै घटना दोहोरिरहेको छ। पहिलो कोरन्थी 10:11-12 पदमा लेखेको छ, यी कुराहरू तिनीहरूलाई उदाहरणको रूपमा भएथे र हाम्रै शिक्षाको निम्ति लेखेका हो, जसमाथि युग युगको अन्त्य भइसकेको छ। यसकारण जसले खडा छु भनी सोचेको छ त्यो होसियार रहोस्, नत्र त त्यो लड्नेछ। दोषी को हुन्? के तिनीहरू दोषी हुन् जसले उद्धार पाएका छैन? होइन, तर दोषी त येशु ख्रिस्टको मण्डली नै छ, जसले भक्तिको भेष धारण गरेर चुपचाप बसेको छ। तिनीहरू बाहिरी रूपमा आफूलाई खुबै धर्मी देखाउँछ, तर आफ्नो घमण्ड र अहम्पनाको कारण उनीहरू इजरायलका महान र पवित्र परमेश्वरलाई सामर्थ्य प्रकट गर्न रोकेर उहाँलाई सीमित गरेका छन्। श्रोताहरू, यदि येशूलाई हिजो आज र सदा सर्वदा एक समान रहनका लागि अनुमति मिलिरहेको छैन भने आजका मण्डलीले आफूलाई नम्र पारेर पश्चाताप गर्न आवश्यक छ। पेन्टिकोसको दिनमा जब मण्डली सुरु भएको थियो त्यही फेरि हामी फर्किन जरुरी छ। आजको मण्डलीले परमेश्वरको सामर्थ्यको बारेमा कुरा मात्र गर्छ तर उहाँको सामर्थ्य प्रकट गर्न उहाँलाई मौका नै दिँदैन। जुन मानिसहरू परमेश्वरबाट टाढा छन् तिनीहरूको लागि मण्डलीसँग समय पनि छैन। अन्तत श्रोताहरू, महान आज्ञाको एक अंश सुसमाचार प्रसार गर्नु पनि हो भने अर्को अंश येशूलाई हृदयदेखि नै प्रेम गर्नु। येशूलाई हाम्रो जीवनमा आफ्नो प्रेम सामर्थ्य आश्रय कर्म र चङ्गाई प्रकट गर्नका लागि अनुमति दिनु पर्छ, जसले गर्दा यो संसार उहाँतिर फर्केर साँचो रूप साँचो प्रेम गरौं। जब हामी नम्र भएर विश्वास गर्छौं तब हाम्रो महान परमेश्वरले हाम्रो बीचमा आफ्नो उदयको काम प्रकट गर्नुहुन्छ। आमेन। मित्रहरू, आजको वचन अध्ययन कार्यक्रमले म आशा गर्छु कि यसले तपाईँ र तपाईँको परिवारलाई आशिष अवश्य पनि मिल्नेछ। फेरि अर्को कार्यक्रममा नयाँ विषय लिई पुनः उपस्थित हुने वाचा गर्दै मलाई बिदा दिनुहोस्। जय मसीह।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ आशा।
2: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

0: श्रोता मित्र, तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनुभएकोमा धेरै धेरै धन्यवाद। परमप्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा बिन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950। भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।
1: कोरस नम्बर 101।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाई बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृहकार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9832-84054, 9832-84054 र 9831-26786, 9831-26786
0: र 9813-9141-47, 9813-9141-47।

प्रिय श्रोता मित्र, ख्रिस्टीय अभिवादन कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिस्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिस्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिस्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय मित्र, सबै क्रिस्चियनहरू चाहे उनीहरू पूरा जीवनभरि नै येशु ख्रिस्टद्वारा उद्धार गरिएका हुन् या भर्खरै उद्धार गरिएका हुन्, उनीहरूमा दैनिक क्रिस्चियन जीवन सम्बन्धित थुप्रै प्रश्नहरू उब्जिरहेका हुन्छन्, जुन स्वाभाविक कुरा पनि हो। हामीले आज त्यस्तै केही प्रश्नहरूलाई तपाईँको माझमा उत्तरसहित लिएर आएका छौं। हामीले दिने उत्तरको केवल एकमात्र आधार पवित्र शास्त्र बाइबल हो, जसमा हाम्रो सम्पूर्ण विश्वास छ।
1: प्रिय श्रोता, आउनुहोस् आजको पहिलो प्रश्नलाई सुनौ।
2: जब हामीले ख्रिस्ट येशूलाई हृदयदेखि नै साँचो रूपमा प्रभु अनि मुक्तिदाता भनी ग्रहण गरेका हुन्छौ, तब हामी ख्रिस्टमा विश्वासद्वारा परमेश्वरका के भन्छौ? कृपया मलाई स्पष्ट हुने गरी बताइदिनुहोस्।
1: प्रिय मित्र, जब हामी ख्रिस्ट येशूलाई हृदयदेखि नै साँचो रूपमा प्रभु अनि मुक्तिदाता भनी ग्रहण गर्छौ, तब हामी ख्रिस्टमा विश्वासद्वारा परमेश्वरका धर्मपुत्र अथवा सन्तान बन्छौं। यो चाहिँ हाम्रो मुक्तिको एक खण्ड हो। पहिले हामी पाप र शैतानका दास थियौं। हामी परमेश्वरको परिवारमा थिएनौ। परमेश्वर सबै मानिसहरूका सृष्टिकर्ता त हुनुहुन्छ, तर उहाँ सबै मानिसहरूका पिता हुनुहुन्न। उहाँ ख्रिस्ट येशूमा विश्वास गर्नेहरूका मात्र पिता हुनुहुन्छ। हामीले विश्वासद्वारा ख्रिस्टको धार्मिकता पाएका छौं। हामीले विश्वासद्वारा ख्रिस्टको धार्मिकता पाएपछि मात्र परमेश्वरले हामीलाई उहाँको परिवारमा ग्रहण गर्नुहुनेछ। कुनै पनि धर्मपुत्रले उसलाई धर्मपुत्र बनाउने त्यस पिताको पूरा अधिकार अवश्य नै पाउँदछ। ऊ प्राकृतिक रीतिले शरीर अनुसार पुत्र नभए तापनि नियम अनुसार चाहिँ एक अधिकार प्राप्त पुत्र बनेको हुन्छ। ठिक त्यसरी नै हामीहरू पनि, जो स्वभाव अनुसार पापीहरू थियौं, अब ख्रिस्ट येशूद्वारा आत्मिक रीतिले परमेश्वरका साँचो सन्तान बनेका हुन्छौं र हामी स्वर्गमा हाम्रो पूरा अधिकार पाउनेछौं। आउनुहोस् यही कुरालाई उल्लेख गरिएका बाइबलमा रहेका केही पदहरूलाई पढौं। रोमी 8:15-17 हामी पढ्छौं, किनभने फेरि डरमा पर्नलाई दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ। यसैले जब हामी परमेश्वरलाई अब्बा पिता भनी पुकार्दछौं, त्यो चाहिँ हामी परमेश्वरका सन्तान हौ भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो, र सन्तान हौ भने त उत्तराधिकारी पनि हौ। परमेश्वरका उत्तराधिकारी र ख्रिस्टसँग साझे उत्तराधिकारी, उहाँसँग दुःख भोग्छौ भने त हामी उहाँसँगै महिमित पनि हुनेछौ। त्यसै गरी गलाती 3:26-4:7 हामी पढ्छौ, किनकि विश्वासद्वारा तिमीहरू सबै ख्रिस्ट येशूमा परमेश्वरका सन्तान हौ, किनकि तिमीहरू मध्ये जतिको ख्रिस्टमा बप्तिस्मा भयो तिमीहरू सबैले ख्रिस्टलाई धारण गरेका छौ। अब न त यहुदी छ, न ग्रीक, न कमारा छ, न फुक्का, न त पुरूष, न स्त्री छ, किनभने ख्रिस्ट येशूमा तिमीहरू सबै एउटै हौ। यदि तिमीहरू ख्रिस्टस हौ भने त तिमीहरू अब्राहमका सन्तान हौ र प्रतिज्ञा बमोजिम उत्तराधिकारीहरू हौ। मेरा बनाएको अर्थ यो हो, उत्तराधिकारी जबसम्म बालकै छ ऊ सबै थोकको मालिक भए तापनि कमारा भन्दा फरक हुँदैन, तर बाबुले ठहराएको समयसम्म ऊ अभिभावक र संरक्षकको अधीनमा हुन्छ। हामी पनि यसरी नै बालक छौंजेल संसारका दैवी शक्तिहरूको दासत्व मुनि थियौं, तर समयको पूर्णतामा परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो। उहाँ एउटी स्त्रीबाट जन्मनुभयो तथा व्यवस्थाको अधीनमा जन्मनुभयो, व्यवस्थाको अधीनमा रहनेहरूलाई मोल तिरेर छुटाउनलाई उहाँ पठाइनुभयो, किनकि हामी पुत्रको पूरा हक प्राप्त गर्न सकौं। तिमीहरू पुत्र भएका हुनाले परमेश्वरले आफ्ना पुत्रको आत्मा हाम्रा हृदयमा पठाइदिनुभयो, जसले हे अब्बा पिता भनेर पुकार्नुहुन्छ। यसै कारण परमेश्वरद्वारा तिमी अब उपरान्त दास होइनौ तर पुत्र हौ, र पुत्र हौ भने त उत्तराधिकारी पनि हौ।
3: मित्र, परमेश्वरको धर्मपुत्र वा सन्तान हुनु चाहिँ हाम्रो उद्धारको एउटा मुख्य आशिष हो। त्यसको अर्थ यो हो कि परमेश्वरको स्वभाव र गुणहरू पवित्र आत्माद्वारा हामीमा पस्छन्। त्यसको अर्थ यो पनि हो कि हामी परमेश्वरको घनिष्ठ संगतिमा हुन्छौं। जस्तो कुनै एउटा बालक आफ्नै सांसारिक पिताको संगतिमा रहन्छ तर धर्मपुत्र भएर हामीले पुत्र जस्तै गरी व्यवहार गर्नुपर्दछ। परमेश्वरको धर्मपुत्र वा सन्तान हुनु एउटा ठूलो हक र आनन्दको कुरा हुन्छ, तर साथसाथै त्यो एउटा ठूलो जिम्मा पनि हो। मित्र, म आशा गर्छु तपाईँले आफ्नो प्रश्नको उत्तर पाउनुभयो। अब तपाईँको अर्को प्रश्न के छ?
2: बप्तिस्मा भनेको के हो? कृपया मलाई स्पष्ट हुने गरी बताइदिनुहोस्।
3: प्रिय मित्र, पुरानो करारमा गरिएको प्रयोग अनुसार बप्तिस्माको अर्थ सफाई अथवा सफा सुघर गर्ने काम हो। प्रस्थान अध्याय 30 17 21 र लेवी 11 25 पदमा हामी यस कुरालाई पढ्न सक्छौ। बप्तिस्मा दिने यूहन्नाले पश्चातापको बप्तिस्माको प्रचार गरे ताकि मानिसहरू प्रभु येशू ख्रीष्टलाई भेट्न तयार हुन्। मर्कुस 1:4 येशूले विश्वास गर्नेहरूलाई पवित्र आत्माले र आगोले बप्तिस्मा दिनुहुन्छ। यस कुरालाई हामी मत्ती 3:11 र मर्कुस 1:8 पढ्न सक्छौ। नयाँ करारमा भएको प्रयोग अनुसार बप्तिस्मा चाहिँ ख्रीष्ट येशूको नाउँमा अथवा पिता पुत्र र पवित्र आत्माको नाउँमा विश्वास गर्नेमाथि पानी हाल्ने उत्सव हो। पानी छर्केर वा खन्याएर हाल्न सकिन्छ अथवा बप्तिस्मा लिने व्यक्तिलाई पानीमै डुबाउन सकिन्छ। बप्तिस्मा चाहिँ विश्वास गर्नेको पश्चाताप, पाप मोचन र पापबाटको सफाईको चिन्ह हो। प्रेरित 2:38 यस कुरालाई हामी उल्लेख गरिएको पाउँछौ। बप्तिस्मा ख्रीष्टसँग विश्वास गर्नेको एकताको संकेत पनि हो। यस कुरालाई हामी गलाती 26:27 उल्लेख गरिएको पाउँदछौ। जब कुनै विश्वासीले बप्तिस्मा लिन्छ तब ऊ ख्रीष्ट येशूको मृत्युमा सहभागी हुन्छ। ऊ आफ्ना पाप र आफ्नो पुरानो पापी स्वभावको लेखी मर्छ। साथसाथै बप्तिस्मा लिने विश्वासी ख्रीष्ट येशूको पुनरुत्थानमा सहभागी हुन्छ। उसले विश्वासद्वारा नयाँ आत्मिक जीवन पाउँछ। आउनुहोस्, यही कुरालाई स्पष्ट रूपमा लेखिएको बाइबलमा रहेको परमेश्वरको वचनलाई पनि पढिहालौं। रोमी 6:3-14 हामी पढ्छौ, के तिमीहरू जान्दैनौ, हामी सबै जतिले ख्रीष्ट येशूमा बप्तिस्मा लियौं उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं। यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट जीवित पारिनुभयो त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौं। यदि उहाँको मृत्युमा हामी उहाँसँग एउटै भएका छौं भने उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँगै एक हुनेछौ। हामी जान्दछौ कि हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रुसमा टाँगियो ताकि हाम्रो पापमय शरीर नाश होस् र अब उसो हामी पापका कमारा नहौं, किनभने जो मरेको छ त्यो पापबाट मुक्त भएको छ। तर यदि हामी ख्रीष्टसँग मरेका छौं भने त उहाँसँग जिउने पनि छौं भन्ने विश्वास गर्दछौ। हामी जान्दछौ कि ख्रीष्ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुने छैन। अब उसो उहाँमाथि मृत्युको राज्य हुँदैन। जुन मृत्युमा उहाँ मर्नुभयो त्यो पापको लेखी सधैँको लागि एकैपल्ट मर्नुभयो, तर जुन जीवनमा उहाँ जिउनुहुन्छ त्यो परमेश्वरको निम्ति जिउनुहुन्छ। यसै गरी तिमीहरूले पनि आफू आफूलाई पापको लागि मरेका तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नुपर्छ। यसकारण शरीरका अभिलाषा अनुसार चल्नु नपरोस् भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्य गर्न नदियो। आफ्ना शरीरका अंगहरू दुष्टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर, तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरू जस्तै आफैलाई परमेश्वर कहाँ दिइहाल र शरीरका अंगहरूलाई धार्मिकताका साधन जस्तै परमेश्वर कहाँ समर्पण गर, किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौ। मित्र, ख्रीष्ट येशूमा बप्तिस्मा लिने व्यक्ति कस्तो हुनुपर्दछ भन्ने कुरालाई पनि केही हदसम्म भर्खरै पढिएको परमेश्वरको वचनबाट थाहा गर्नुभयो भन्ने म आशा गर्छु। र बप्तिस्मा के हो भन्ने विषयमा त झन् बुझि नै हाल्नुभयो। यसैको साथमा म तपाईंलाई यो पनि याद दिलाउन चाहन्छु कि बप्तिस्मा हामी ख्रीष्टको शरीरका अंग भएका छौं भन्ने कुराको पनि एउटा चिन्ह हो। त्यसैले छोटकरीमा भन्नुपर्दा बप्तिस्मा चाहिँ हामीले मुक्ति पाउने एउटा चिन्ह हो र बप्तिस्माका साथमा हामीले विभिन्न आशिषहरू विश्वासद्वारा पाउँदछौ। मुक्ति पाउनलाई बप्तिस्मा लिनु आवश्यक छैन, विश्वासद्वारा मात्र मुक्ति पाउन सकिन्छ। तर कुनै पनि मानिसले विश्वास गरेर बप्तिस्मा लिन मान्दैन भने उसले आफ्नो विश्वास सत्य छैन भनी प्रमाण देखाउँछ। नयाँ करारले बप्तिस्मा लिनु भनी आज्ञा दिन्छ। यदि हामी यो आज्ञा पालन गर्दैनौ भने हामी ख्रीष्ट येशूका अनेगाकारी हुन्छौं, र जसले ख्रीष्ट येशूको आज्ञा जानी जानी उल्लंघन गर्छ उसको विश्वास सत्य हुँदैन। त्यसकारण पहिलो उचित मौकामा विश्वास गर्नेले बप्तिस्मा लिनुपर्छ। मित्र, मेरो विश्वास छ तपाईँले आफ्नो प्रश्नको उत्तर पाउनुभयो, र अहिलेलाई हामी अर्को प्रश्नतिर जाने छैनौं। कृपया अरू प्रश्नलाई अर्को पटक सोधिदिनुहोला। धन्यवाद। प्रिय श्रोता, हामी यस कार्यक्रम मार्फत तपाईंलाई याद दिलाउन चाहन्छौ कि ख्रीष्ट येशू संसारका मुक्तिदाता हुनुहुन्छ र उहाँ पापीहरूलाई मुक्ति दिन संसारमा आउनुभयो। ख्रीष्टमा परमेश्वरको राज्य नजिक आइपुगेको छ। मुक्ति पाउनलाई मानिसले ख्रीष्ट येशूमा विश्वास गर्नु बाहेक अरू कुनै उपाय छैन। ख्रीष्ट येशूमा विश्वास गरेर मात्रै हामी मुक्ति पाउँदछौ। परमेश्वरले आफ्नो अनुग्रहबाट मुक्ति दिनुहुन्छ। त्यसैले मित्र, यदि तपाईंले येशू ख्रीष्टलाई आजसम्म आफ्नो मुखले तपाईँको प्रभु अनि उद्धारकर्ता भनी स्वीकार गर्नुभएको छैन भने हाम्रो विनम्र अनुरोध छ कि समय खेरो नफाली अहिले नै प्रभु येशू ख्रीष्टलाई हृदयदेखि नै प्रार्थना गर्नुहोस् र पवित्र आत्माको दान माग्नुहोस्, ताकि उहाँले दिनुहुने अनन्त जीवन तपाईंलाई प्राप्त हुन सकेको होस् र सिर्फ उहाँको मार्गमा तपाईं सम्पूर्ण विश्वास अनि भरोसा साथ चल्न सकेको होस्।
0: हामी आशा गर्दछौ कि हाम्रो कार्यक्रमको यस भागले तपाईंलाई ख्रिस्टियन विश्वासमा उत्साहित पारेको छ। हामीलाई सुन्नुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनुहोला।

श्रोता, पवित्र शास्त्र बाइबलको यूहन्ना 8 34 36 यसो लेखिएको छ। यीशुले तिनीहरूलाई जवाफ दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्र चाहिँ सधैँभरि घरमा रहन्छ। यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ। हो श्रोता, आज तपाईलाई आफ्ना पापहरूदेखि स्वतन्त्र केवल पुत्र येशू ख्रीष्टले मात्र गराउन सक्नुहुन्छ। यदि तपाईले पापको दासत्वदेखि स्वतन्त्रता पाउनु भएको छैन भने अहिले नै छुटकारा पाउनलाई प्रार्थनाद्वारा पहिलो कदम चाल्नको लागि हामी तपाईलाई येशूको सन्देश कार्यक्रम मार्फत विनम्र अनुरोध गर्छौं। येशू ख्रीष्टलाई तपाईले यसरी प्रार्थना गरेर पनि आफ्नो जीवनमा निम्त्याउन सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु। म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा, हे येशू प्रभु आउनुहोस्। आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yesuko.sandesh@gmail.com। ठेगाना एकपटक फेरि yesukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

श्रोता, हामी एकदमै खुसी छौं कि तपाईँले आज यीशुको सन्देश कार्यक्रमलाई सुनिरहनु भएको छ। तपाईँले गर्नुभएको यस कार्यको निम्ति हामी तपाईँप्रति कृतज्ञ छौं र यसरी नै निरन्तर हामीलाई सुनिरहनुहुन्छ भन्ने हाम्रो आशा छ। हामी कलवरी ख्रिस्ट महिमा चर्च परिवारले निरन्तर तपाईँ श्रोताहरूका लागि प्रार्थना गरिरहेका छौं र प्रिय ख्रिस्ट विश्वासी जनहरू, कृपया हाम्रो लागि पनि प्रार्थना गरिदिनुहोला।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: जयमसी म गायिका मेरिना तामाङ अहिले तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम खेलकुद र विश्वास। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खेलकुद र विश्वासमा। आदरणीय श्रोता, कार्यक्रम खेलकुद र विश्वासमा अपोस्टलिक मण्डलीका पास्टर रुबेन राईज्यूद्वारा तपाईँले केही उत्साहका कुराहरू सुन्न गइरहनु भएको छ र कार्यक्रमलाई अगाडि बढ़ाउनु भन्दा पहिला म कार्यक्रमको शुरूआत एउटा निकै नै मिठो गीतबाट गर्न चाहन्छु। गीतपछि हामी उपस्थित हुने नै छौं।

0: त्यतिकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र श्रोता कार्यक्रम खेलकुद र विश्वासमा मैले अघि शुरूआतमा पनि बताइसकेको छु आदरणीय पास्टर रुबेन राईज्यूद्वारा तपाईँले परमेश्वरको वचन सँगसँगै खेलकुदसँग सम्बन्धित कुराहरू चाहिँ सुन्न गइरहनु भएको छ र अलिकति उहाँको विषयमा बताउनु पर्दाखेरि उहाँ अपोस्टोलिक मण्डलीका पास्टर हुनुका साथै चर्च बोइज युनाइटेडका अध्यक्ष पनि हुनुहुन्छ र चर्च बोइज युनाइटेडले यो वर्षमा राष्ट्रिय स्तरको फुटबल खेल जित्न सफल पनि भएको छ र उहाँले खेल जगतबाट प्रभुको महिमा गरिरहनु भएको छ भने हामी आत्मिकी जीवनमा सुस्वास्थ्य हुनुको साथै शारीरिक जीवनमा पनि सुस्वास्थ्य हुनुपर्छ भन्ने सन्देश पनि दिँदै आइरहनु भएको छ र उहाँको भावी दर्शनको विषयमा कुरा गर्नुपर्दाखेरि चर्च बोइज युनाइटेडबाट विभिन्न मण्डलीको जवान जवानीहरूलाई भविष्यमा तालिम दिइकन उहाँहरूको वरदानलाई अगाडि लिएर आउने पनि उहाँको चाहिँ भावी योजना अथवा भावी दर्शन रहेको छ र म ढिला नगरिकन यो समय आदरणीय पास्टर रुबेन राईज्यूलाई दिन चाहन्छु।
1: जयमेसी तथा नमस्कार आदरणीय श्रोताबिनहरू, म रुबेन राई, चर्च बोइज युनाइटेडको अध्यक्ष, तपाईँको बीचमा म ल्याएको छु खेलकुद र विश्वासको बारेमा केही कुराहरू। आउनुहोस् हामी प्रार्थना साथ यस सानो कार्यक्रमलाई शुरू गरौं। परमेश्वर पिता, म प्रार्थना गर्दछु मेरो प्रिय श्रोताबिनहरू कहाँबाट हुनुहुन्छ, परमेश्वरसँग आशिष मागौं र यस कार्यक्रम आशिषमय होस् भनेर हामी प्रार्थना गरौं। परमेश्वर पिता, हामी प्रार्थना गर्दछौ जुनसुकै पृष्ठभूमिबाट भए पनि यस कार्यक्रमबाट तपाईँको महिमा भएको होस्, सुन्ने श्रोताहरूमा मोटिभेशन भएको होस्, विश्वास अझ बलियो भएको होस्, तपाईँले चिन्न नसकेकोहरूले तपाईँले चिन्न सकेको होस् भनेर प्रार्थना गर्दछौ येशू प्रभुको नाममा, आमेन। चर्च बोइज युनाइटेड फुटबल क्लब 2066 सालमा विधिवत रूपमा दर्ता भएको फुटबल क्लब हो। त्यस पछाडि यसले विभिन्न चरणमा छनौट प्रतियोगिताहरू खेलेर 2076-77 सी डिभिजन उक्लिन सफल भएको एकमात्र चर्चहरू बीचबाट स्थापित भएको फुटबल क्लब हो। 78-79 सालमा सी डिभिजन च्याम्पियन भएर 2080 सालमा बी डिभिजन च्याम्पियन भएको क्लब हो। श्रोताबिन्दहरू, म तपाईँहरूको बीचमा चर्च बोइज युनाइटेडको बारेमा संक्षिप्त इतिहास बताउन चाहन्छु। 2066 सालमा यो फुटबल क्लब विधिवत रूपमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएर विभिन्न कालखण्डमा छनौट प्रतियोगिताहरू खेलेको हो। 2076-77 सालमा यो छनौट प्रतियोगिता पार हुन सफल भएको क्लब हो। 2077 सालमा सी डिभिजन च्याम्पियन, 2078 बी डिभिजन च्याम्पियन र 2079-80 ए डिभिजन च्याम्पियन भएर इतिहास रच्न सफल तथा ब्याक टू ब्याक च्याम्पियन हुन सफल भएको फुटबल क्लब हो। परमेश्वरले हामीहरूलाई विभिन्न दान वरदानहरू, विभिन्न प्रकारको बोलावटहरू दिनुभएको छ। परमेश्वरले मलाई खेलकुदको क्षेत्रमा केही गर्नको निम्ति बोलावट दिनुभएको हो। त्यसैमा उहाँको बोलावट र आज्ञा पालन गरेको कारणले गर्दाखेरि म आज फुटबलको जगतमा परमेश्वरको सेवा गरिरहेको छु। सर्वप्रथम तपाईँहरूलाई म यो बताउन चाहन्छु कि चर्चहरूले पनि फुटबलको विकासमा, राज्यको विकासमा आफ्नो तर्फबाट हामीहरूले पनि केही गर्नुपर्छ भन्ने बुझाइले यो फुटबल क्लबको स्थापना गरेको हौ। म यसो क्रममा एउटा बाइबलको वचन तपाईँहरूको बीचमा पढ्न चाहन्छु। उत्पत्तिको पुस्तक 1:28 पदमा यसरी लेखेको छ, परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दै जाऊ। समुद्रका माछाहरू, आकाशका पंक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर। हामी जुनसुकै पेसाको भए पनि परमेश्वरले हामीलाई आशीर्वाद दिनुभएको छ कि हामी फल्दै फुल्दै वृद्धि हुँदै जानुपर्छ भनेर। त्यसै क्रममा यो खेलकुदको क्षेत्रमा परमेश्वरको महिमा ल्याउनु पर्छ, परमेश्वरले महिमा दिनुपर्छ। उहाँले खेलकुदलाई मन पराउनुहुन्छ, खेलप्रेमीले मन पराउनुहुन्छ र परमेश्वरको महिमा मण्डलीभित्र मात्र नभएर बाहिर सड़कमा पनि, फुटबलको मैदानमा पनि, खेल्ने कोर्टहरूमा पनि परमेश्वरको महिमा हामीले दिनुपर्छ। परमेश्वरले हामीबाट यही चाहनुहुन्छ कि हामी जुनसुकै पेसा र जीवनमा बाँचिरहेको भए पनि परमेश्वरले हामीले उहाँले महिमा दिएको उहाँ चाहनुहुन्छ। म किशोर अवस्थामा हुँदाखेरि बाइबल तालिमहरूमा भाग लिएको थिएँ, पछि गएर बाइबल कलेजमा पनि म सहभागी भएको थिएँ। त्यो पढ्ने क्रममा मैले जतिखेर पनि प्रार्थना गर्दाखेरि, आराधना गर्दाखेरि मैले आफूलाई फुटबल खेलेको मात्रै देख्थेँ अनि मैले आफूले आफूलाई धेरैचोटि चिमोटे मलाई के भइरहेको छ भनेर। अनि त्यसको धेरै वर्ष पछाडि परमेश्वरले मलाई फुटबलसँग नजिक गराउनुभयो, फुटबलको टिम बनाउन सहायता गर्नुभयो, फुटबल क्लब दर्ता गर्न सहायता गर्नुभयो अनि म आएर अहिले बुझ्दाखेरि गर्दाखेरि परमेश्वरले मलाई ऊ बेला नै फुटबलको क्षेत्रमा सेवा केही गर्नको निम्ति बोलाउनु भएको रहेछ भनेर मैले अहिले आएर आफूलाई बुझेको छु। अनि परमेश्वरको बोलावट विचित्रको हुन्छ, हामीले सोच्न नसकेको हुन्छ। कतिपय हामीले एउटा काम गर्न खोजिरहेको हुन्छौं, परमेश्वरले हामीलाई अर्को कामको निम्ति अर्को सेवाको निम्ति बोलाएको हुँदो रहेछ। मैले परमेश्वरले जुन मलाई सेवाकाई दिनुभयो, बोलावट दिनुभयो, त्यसमा इमान्दार साथ संघर्षपूर्ण तरिकाले धेरै सालको मेहनत अनि कति कुराहरूमा बलिदान गरेर चढाएर यो क्लबलाई आज नेपालको नम्बर एक क्लब बनाउन मलाई सहायता गर्नुभएको छ। यो मेरो मात्रै परिश्रम होइन, तपाईँहरूको पनि साथ छ, तपाईँको प्रार्थना छ, यो हामी सबैको हो। यस क्लबबाट धेरै भन्दा धेरै परमेश्वरको महिमा भएको होस् र धेरै भन्दा धेरै मानिसहरूले प्रभु येशू ख्रीष्टको बारेमा सुनेको होस् भन्न चाहन्छु। हामीहरू प्रत्येक विश्वासीले, अगुवाले र परमेश्वरको छोराछोरीले के बुझ्न जरुरी छ भने, हामीले बनाएको योजनाहरू र परमेश्वरले हामीलाई बनाइदिनु भएको योजनाहरू कहिले काहीँ फरक हुन सक्छ। मेरो पनि आफ्नै धेरै योजनाहरू थियो र परमेश्वरले दिनुभएको योजनाहरूलाई मैले आत्मसात गरेर मैले फुटबलमा परमेश्वरको निम्ति केही गर्नुपर्छ, यो देशमा केही गर्नुपर्छ भनेर म लागि परेको छु। अनि म एउटा बाइबलको खण्ड पढ्न गइरहेको छु। यो बाइबलको खण्ड फिलिपीको पुस्तक 4:13 यसरी लेखिएको छ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। हामीले कहिले पनि प्लान बनाउँदाखेरि घमण्ड साथ प्लान बनाउनु हुँदैन, मैले गरे भन्नु हुँदैन, म गर्न सक्छु भन्नु हुँदैन। परमेश्वरको अनुग्रह भयो भने गरौंला सकौंला भनेर भन्नु पर्दछ। यस खण्डमा एउटा बाइबलमा भएको कथा म भन्न चाहन्छु। एउटा मानिसले व्यापार गरेछ र उसले भनेछ, म यो शहरमा जान्छु, म व्यापार गर्छु, म धेरै पैसा कमाउँछु, म त्यो पैसा ब्याङ्कमा राख्छु, आमदामी भगाईमा राख्छु, अनि अर्को शहरमा जान्छु, त्यहाँ धेरै आमदामी गर्छु, त्यहाँको आमदामी भगाईमा राख्छु भनेर प्लान गरेको रहेछ। तर त्यसै रात परमेश्वरले भन्नुभयो, ए मूर्ख मानिस, तेरो आज अन्तिम दिन हो, सबैलाई परिवारलाई बाई भन, किनभने त आज म कहाँ आउँदैछस् भनेर परमेश्वरले भन्नुभयो। उसले जिन्दगीभरि प्लान गर्यो, दुःख गर्यो, आमदामी ल्यायो, पैसा कमायो, तर उसले कहिले बोबो गर्न सकेन, जानेन किन भन्दाखेरि उसले आफ्नो योजनामा परमेश्वरले कहिले पनि सहभागी गराएको थिएन। त्यसै कारणले म विश्वासी दाजुभाइ दिदीबहिनीहरू श्रोताबहिनीहरूलाई भन्न चाहन्छु कि हाम्रो योजनाहरूमा प्लानहरूमा परमेश्वरलाई प्रथम स्थान दिनुपर्छ, उहाँलाई सहभागी गराउनुपर्छ र परमेश्वरको अनुग्रह भयो भने म यो गर्न सक्छु, म त्यो गर्न सक्छु भनेर भन्न सक्दछौ। हामीले चर्च बाइज युनाइटेड फुटबल क्लबको जर्सीमा लोगो राखेका छौं, त्यो लोगोमा फिलिपीको पुस्तक 4:13 हामीले समावेश गरेका छौं, त्यो मुटुमा राखेका छौं, किन भन्दाखेरि त्यही पदले मात्रै सबै काम गर्नको निम्ति परमेश्वरले सामर्थ्य दिनुहुन्छ भनेर हामीले विश्वास लिएका छौं। हामी जहाँ जान्छौं, जुन गेम खेल्छौ, परमेश्वरको वचन मुटुमा राखेर खेल्छौं र उहाँले हामीलाई जे दिनुहुन्छ हामी त्यो खुसीसाथ आत्मसात गर्छौं। र हाम्रो मुख्य लक्ष्य भनेको खेल्नु हो, जित्नु होइन। त्यसै कारणले गर्दाखेरि जितोस् भनेर कहिले पनि प्रार्थना नगरिदिनुहोस्, तर विश्वासको बारेमा अरूलाई सुनाउनको निम्ति मौका मिलेको होस् भनेर चाहिँ प्रार्थना गरिदिनुहोस्। श्रोताबिन्दुहरू, यस क्लबले गरेको संघर्षहरूको बारेमा म केही कुराहरू बताउन चाहन्छु। सुरु सुरुमा सेवकको रूपमा फुटबललाई प्रयोग गर्दाखेरि हामीले खेल्नु मौका पाएको थिएनौ। कति ठाउँ त हामी आफैले को स्पोन्सरको रूपमा पनि खर्च गरेका छौं। पछि टिम राम्रो बन्दै गयो, रिजल्ट राम्रो आउँदै गयो, जित्दै गयौं, अनि धेरै ठाउँहरूबाट हामीलाई खेल्नको निम्ति इन्भाइटेसनहरू आयो। अझ हामीले खेल्दै गयौं, हामीले गरेको काममा परमेश्वरले हामीलाई आशीर्वाद दिनुभयो। धेरै राम्रो प्रभावहरू छाड्दै गएपछि हामीले विभिन्न ठाउँहरूबाट खेल्नको निम्ति निमन्त्रणाहरू प्राप्त गर्यौं। तर खेल्न सजिलो थिएन, किन भन्दाखेरि प्रत्येक खेलाडीलाई हामीलाई पारिश्रामिक दिनु पर्थ्यो। सितैमा खेलाउने कुरो भएन, पारिश्रामिक दिनु पर्थ्यो। कसैलाई 5,000, कसैलाई 6,000, कसैलाई 7,000, त्यो रकमहरू जुटाउनको निम्ति हामीलाई धेरै गाह्रो भयो। 15 वर्षको अन्तरालमा हामीले यस क्लबले लाखौं रुपियाँ खर्च गरेको छ। एउटा प्रतियोगिता खेल्दाखेरि समग्रमा 1,00,000 जति घाटा हुन्छ। यदि हामीले त्यस्तो प्रतियोगिता वर्षमा 12 चोटि खेल्यौँ भने 12,00,000 घाटा हुन्छ। यो क्लबलाई यहाँसम्म ल्याउनको निम्ति र यो आकार दिनको निम्ति धेरै मानिसहरूले मेहनत गरेका छन्, धेरै मानिसहरूले दिएका छन् र धेरै खर्चहरू भएको अवस्थामा परमेश्वरले यो क्लब यहाँसम्म ल्याउनु भएको छ। ती दिने व्यक्तिहरूको नामहरू बताए भने धेरै हुन जान्छ, त प्रत्येकलाई म धन्यवाद दिन चाहन्छु जसले पानी उपलब्ध गराए, चामल उपलब्ध गराए, फलफूल उपलब्ध गराए, खाने तेलहरू उपलब्ध गराए, रुपियाँ पैसा दिएर सहायता गरे क्लबलाई। उहाँहरूको विशेष योगदानको कारणले गर्दाखेरि आज यो क्लब नेपालको सर्वश्रेष्ठ क्लब हुन गएको छ। परमेश्वरले उहाँहरूलाई प्रशस्त मात्रामा आशिष दिउन् भनेर मेरो दिन रातको प्रार्थना हुँदछ। आउनुहोस् तपाईँहरू पनि जोडिनुहोस् यस क्लबसँग, किनभने यो क्लब तपाईँहरूको पनि क्लब हो। चर्च बोइज युनाइटेड तपाईँहरूको क्लब हो। यो चर्चको नाम समावेश गरिएको छ, चर्चको नाम जोडिएको छ। यो हाम्रो एकल व्यक्तिको होइन, सबैजनाको हो। त्यसकारणले आउनुहोस् यस क्लबलाई अझ माथि पुर्याउँ। एएफसी कप खेल्नको निम्ति तपाईँहरू हामीसँग सहभागी भन्नुहोस्। आफ्नो ठाउँबाट तपाईँहरूले सहायता गर्नुहोस्। श्रोताबिनहरू, यस घटनाक्रम सुन्ने क्रममा म एउटा अविस्मरणीय अथवा रोचक एउटा घटना सुनाउन चाहन्छु। मोरङको कुनै एउटा ठाउँमा फुटबल खेल्न जाने क्रममा हामीहरू काठमाडौँबाट गएका थियौं र त्यहाँ जाने क्रममा हाम्रो निम्ति केही पनि होटलको बन्दोबस्त गरेको थिएन रहेछ। जंगलको बीचमा एउटा कटेरोमा हामीहरू बास बस्यौं। त्यो बस्ने क्रममा भुइँ माटोको थियो अनि त्यहाँनिर खाना खाएपछि सुत्दाखेरि गणेलाहरू, भ्यागुताहरू, किरा फट्याङ्ग्राहरू पनि हामीसँगै सुतेका थिए। अनि आज यो सुन्दाखेरि फुटबलमा कति गरेको रहेछ भनेर मलाई नै खुसी लागेर आउँछ। फुटबलको निम्ति हामीले त्यो हदसम्म पुगेर हामीले आफैले आफैलाई बलिदान चढाएर फुटबलको विकासमा हामीले जोडिन सक्यौं। प्रिय श्रोताबिनहरू, यसै लिगको दौरानमा मैले भोगेको तनाव दुःखको बारेमा तपाईँहरूले बताउन चाहन्छु। फुटबल यति ठूलो गाह्रो हुँदो रहेछ भन्ने कुरो मैले मेरो जीवनमा पहिलोचोटि अनुभव गरे। ए डिभिजन टिम चलाउनु चाहिँ अरू क्लबहरू चलाएको जस्तो हुँदैन रहेछ। कसरी भन्दाखेरि यहाँनिर लिगल एडभाइजर राख्नै पर्ने, डाक्टर राख्नै पर्ने, फिजियो राख्नै पर्ने, प्रशिक्षक नियुक्त गर्नै पर्ने, त्यो पनि राष्ट्रिय स्तरको ए लाइसेन्स प्राप्त प्रशिक्षक राख्नै पर्ने, अनि दोहोरो लिग भएको कारणले गर्दाखेरि खेलाडीहरू इन्जुर हुन सक्छ, विभिन्न कारणले खेल्न सक्दैन। त्यस्तो अवस्था हुने भएको कारणले गर्दाखेरि प्रशस्तै मात्रामा खेलाडीहरूलाई एग्रीमेन्ट गरेर खेलाउनु पर्ने, ड्राइभर राख्नै पर्ने, किड्स म्यानेजर अर्थात बल बयहरू राख्नै पर्ने, कुकहरू राख्नै पर्ने, होस्टेल तयार पार्नै पर्ने, प्रत्येक दिन ट्रेनिङ गर्नै पर्ने, जर्सीहरू, वस्त्रहरू, ट्र्याकसुटहरूको प्रबन्ध गर्नै पर्ने अनि कतिवटा क्राइटेरियाहरू फुलफिल गर्नै पर्ने, यस्तो खालको भोगाई मैले जीवनमा पहिलोचोटि भोगे। हामी ब्याक टु ब्याक च्याम्पियन भएको कारणले गर्दाखेरि अर्थात लगातार फुटबल खेल्नु पर्ने भएको कारणले गर्दाखेरि हामीसँग रुपियाँ पैसा थिएन, हामीसँग ब्याकअप पावर केही पनि थिएन। यो क्लबले एउटा खेलाडीलाई मासिक 2 लाखसम्मको तलब दिने व्यवस्था थियो र प्रत्येक खेलाडीलाई चाहिँ तलब दिनुपर्ने थियो। खेलाडीलाई तलब मात्रै महिनाको 24 लाख खर्च हुन्थ्यो। खेलको बीचमा आइपुगेर मलाई त अति धेरै तनाव भयो, किन भन्दाखेरि हामीसँग ब्याकअप फाइनेन्सियल बजेट थिएन अनि मैले त बीचमा आएर यो खेल खेल्न सकिँदैन रहेछ, अति नै धेरै तनाव हुँदो रहेछ भनेर महसुस गरे। म एकदमै ठूलो सोचमा परे अनि मैले बेलुका परमेश्वरसँग रुँदै प्रार्थना गरे, परमेश्वर यो तपाईँले दिनुभएको फुटबलको सेवा है, सायद म गर्न सक्दिनँ होला, मेरो क्यापेबिलिटी पुगेन, तपाईँ मसँग फुटबल स्टेडियममा जानुहुन्छ भने म जान्छु तर म एक्लै चाहिँ म जाँदिन भनेर मैले प्रार्थना गरेँ बेलुका। अनि म सुते, सबै कुरा परमेश्वरलाई सुम्पिदिए अनि आफूलाई नराम्रो फिल पनि भयो। अब भोलि क्लबको बेज धुनै पर्यो, मेरो बेज धुनै पर्यो, बीचमा आएर पैसाको कारणले खेल्न नसक्ने क्लब चाहिँ नेपालमा यही चर्च बोइज भन्ने क्लब चाहिँ हुने पर्यो भनेर मलाई एकदम धेरै चिन्ता भएको थियो। बिहान उठे, बिहान उठेपछि प्रार्थना गरे, प्रार्थना गरिसकेपछि मैले मेरो मोबाइल हेरेँ कसैको मिस कल छ कि भनेर। त्यहाँ एउटा नचिनेको नम्बरबाट मेसेज आएको रहेछ अनि मेसेजमा चाहिँ भनिएको रहेछ, म अपी पावर कम्पनीको सीईओ बोलेको हो, तपाईँको क्लबसँग हामी कोलाबोरेट गर्न चाहन्छौ, मुख्य स्पोन्सरको रूपमा तपाईँहरूलाई सहयोग गर्न चाहन्छौ, भेट्न मिल्छ भने भेटौँ, कुराकानी गरौं भनेर उहाँले एसएमएस लेख्नु भएको रहेछ। धेरै पुरानो क्लबहरूले स्पोन्सर नपाएको अवस्थामा मैले त्यस्तो खालको एसएमएस पाउनु मेरो निम्ति त्यति ठूलो विश्वासको कुरो थिएन अनि मैले फोन गरेँ, तपाईँको एसएमएस मैले पाएँ, तपाईँले साँच्चै लेख्नु भएको हो कि मिस्टेकले आएको हो भनेर सोद्धाखेरि मैले साँच्ची नै लेखेको हो भन्ने उहाँले आफ्नो परिचय दिनुभयो र भेट्न पनि बोलाउनु भयो। त्यसको 24 घण्टा नबित्दै हामीले उहाँको कम्पनीसँग वर्षको 25 लाख स्पोन्सर गर्ने तरिकाले र प्रत्येक वर्ष 20% बढोत्तरी गर्ने तरिकाले 5 वर्षको लागि हामीहरूले मुख्य स्पोन्सर रूपमा पाउँदाखेरि मलाई त्यो कुरा अहिले पनि विश्वास लाग्दैन, तर परमेश्वरमा चाहिँ मलाई विश्वास लाग्छ। किन भन्दाखेरि परमेश्वरमा ट्रुली साँचो मनले कुनै कुरा माग्यो भने हाम्रो समयमा होइन उहाँको समयमा उहाँले दिनुहुन्छ भनेर मलाई अझ धेरै विश्वास पलायो। अनि मैले खेलाडीहरूलाई भने तिमीहरू सबैले सालारी पाउँछौ, सालारी नपाएर म खेल्न जाँदिन भनेर अब कसैले पनि भन्नु पर्दैन, हामी यो लिग जित्छौ भनेर मैले खेलाडीहरूलाई पनि खेलाडीहरू खुसी भए। परमेश्वरले धरातलमा पुगिसकेको अवस्थामा हामीलाई फेरि फर्काएर उच्च स्थानमा राख्नुभयो। अनि परमेश्वरले भन्नुभएको उहाँको वचनले भन्नुभएको कुराहरू मलाई याद आयो। परमेश्वरले एलियालाई कागद्वारा खुवाउनुभयो। कागको चरित्र कस्तो हुन्छ त्यो हामीलाई थाहा छ। एकछिन तपाईँ बाहिर खाना राखेर भित्र पस्नुभयो भने कागले तपाईँको खाना खाइदिन्छ, तपाईँको खाना भनेर सेक्युरिटी गर्दैन। तर एलियाको जीवनमा परमेश्वरले जोसँग भरोसा गर्न सकिँदैन थियो त्यही प्राणीबाट परमेश्वरले मासु र रोटी एलियालाई खुवाएको थियो। मलाई कठिन परिस्थितिमा परमेश्वरले सहायता गर्नुभयो अनि साँच्चै नै परमेश्वरले म धन्यवाद दिन चाहन्छु कि परमेश्वरको काम हो भने, परमेश्वरको महिमा हुने सेवकै हो भने उहाँले आफ्नो समयमा उहाँको तर्फबाट उहाँले हामीहरूलाई सहायता गर्नुहुन्छ। डाँडाहरूबाट पर्वतहरूबाट हाम्रो सहायता आउँदैन रहेछ, राजाहरूबाट हाम्रो सहायता आउँदैन रहेछ, हामीले हेरेको ब्याङ्कको फाइनेन्सियल म्यानेजरहरूबाट हाम्रो सहायता आउँदैन रहेछ। हाम्रो सहायता त परमप्रभुबाट मात्रै आउन सक्दो रहेछ। मैले त्यो आवाज गरे र परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। परमेश्वरले हामी टुक्रिसकेको, हराइसकेको, फुटबलबाट पछाडि हटिसकेको, पलायन भइसकेको अवस्थामा परमेश्वरले फेरि ल्याएर सही बाटो सही ट्र्याकमा ल्याउनु भयो। त्यसपछि हामीले प्रत्येक खेलहरू जित्दै गयौं, खेलाडीहरूमा मनोबल पनि उच्च भयो अनि हामीहरू धर्मराइसकेको अवस्थामा परमेश्वरले सम्हाल्नु भयो र परमेश्वरले जुटाइदिनु भयो। त्यति मात्र होइन, हामीहरूलाई ललितपुर महानगरपालिका बोलाएर हामीले 24 लाख रुपियाँ दिनुभयो। परमेश्वरले अन्य स्पोन्सरहरू पनि दिनुभयो अनि यो क्लबमा परमेश्वरको अनुग्रह छ, परमेश्वरको हात छ भन्ने मलाई त्यतिखेर महसुस भयो जतिखेर परमेश्वर स्वयं आएर उहाँले यो क्लबको अध्यक्षता गर्नुभयो, म्यानेज गर्नुभयो र चाहेको कुराहरू उहाँले जुटाइदिनुभयो। हामीहरूले परमेश्वरमा ट्रुली कुनै कुरा समर्पण गर्यौं भने परमेश्वरले जुटाइदिनुहुन्छ भनेर चाहिँ म आज विश्वास गर्न चाहन्छु। यो क्लबलाई अब तपाईँ र हामीले सम्हाल्नु पर्दछ। यसै क्रममा म तपाईँहरूको बीचमा यसैको पुस्तक 40 अध्यायको 29, 30 र 31 पद पढ्न गइरहेको छु। यहाँ भनिएको छ, उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ, युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ, तिनीहरू गरूड झैं माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्, तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यस वचन सुनाइ यस कार्यक्रम सुन्नु भएको टाढो नजिकको श्रोताहरूलाई परमेश्वरले प्रशस्त मात्रामा आशिष दिउन्। तपाईँहरूको निम्ति आगामी दिनहरूमा उत्साहितपूर्ण वचनहरू सन्देशहरू लिएर आउँदैछु। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्छ कृपया कमेन्ट गर्नुहोला। हाम्रो इमेल एड्रेस हो churchboysunited@gmail.com। तपाईँहरू लेख्नुहुने पहिलो 10 कमेन्ट गर्नुहुनेहरूलाई क्लबको तर्फबाट जर्सी प्रदान गर्ने व्यवस्था गरेको छौं। चर्च बोइस युनाइटेडको लिगमा लागेको जर्सी तपाईँहरूले पाउनुहुनेछ। कृपया कमेन्ट गर्नुहोला र सुझाव दिनुहोला। यति भन्दै खेलकुद तथा विश्वास कार्यक्रम अन्तर्गत म पास्टर रुबेन राई चर्च बोइस युनाइटेड फुटबल क्लबको अध्यक्ष तपाईँहरूको साथी तपाईँहरूको मित्र बिदा हुन चाहन्छु। चाँडै भेटौँला। जय मसीह।
0: आदरणीय श्रोता, आजको वचन तपाईँलाई कस्तो लाग्यो? हामीलाई आशा छ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम प्रति तपाईँको कुनै सल्लाह सुझाव छन् र तपाईँ प्रतिक्रियाहरू दिन चाहनुहुन्छ भने तपाईँले हामीलाई इमेल मार्फत आफ्नो प्रतिक्रियाहरू व्यक्त गर्न सक्नुहुनेछ। हाम्रो इमेल आईडी रहेको छ churchboysunited@gmail.com। र अवश्य पनि कार्यक्रमको हामी लगभग अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै कार्यक्रम खेलकुद र विश्वासबाट यो समयमा कार्यक्रम प्रस्तुता पुनम पनि बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह।

0: सुसमाचार यीशुको बारेमा भएको कथा हो। यो कथा यही हो कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। जो हाम्रो लागि मानिस बन्नुभयो, मर्नुभयो, बौरी उठ्नुभयो अनि सबै थोकमाथि प्रभुको रूपमा स्थापित हुनुभएको छ।
1: टाइम चेक। यति बेला रातिको 9 बज्यो।

जयमस्ती साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँग बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर प्राविधिक मित्र सुजन म अब्राम उपस्थित भइसकेका छौं। तैले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा समाजले प्रेम गर्नु, परमेश्वरले हामीलाई हाम्रो मृत्युको दिनसम्म सिक्ने क्षमता साथ सृष्टि गर्नुभएको छ, जसलाई हामीले सामान्य रूपमा लिन हुँदैन। औसत तौल करिब 3 पाउन्ड वा 1.5 केजी जति हुन्छ, तापनि स्नायु विज्ञानहरूले अनुमान लगाएका छन् कि हामीसँग अर्को 30 करोड़ वर्षसम्म प्रत्येक दिनको, प्रत्येक घण्टाको, प्रत्येक सेकेण्डको केही नयाँ कुरा सिक्ने क्षमता छ। यो कुरा अद्भुत छैन त, तर त्यो भन्दा बढी छ। यो एक अचम्मको जिम्मेवारी हो। सिक्नु कुनै विलासको कुरा होइन, यो त भण्डारेपनको मामिला हो। यीशुले भन्नुभयो, तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा शक्तिले प्रेम गर्नु। हामीले प्रयोग गर्ने हाम्रो दिमागको प्रतिशत निर्धारण गर्न असम्भव छ, तर हामी सबैसँग प्रयोग नभएको सम्भाव्यता छ। तपाईँको कल्पना चाहिँ तपाईँले सपना देख्न सक्ने कुरा भन्दा धेरै सक्षम छ। तापनि जीवनको यात्रामा कतै हामी मध्ये धेरैले कल्पनाको आधारमा जिउन छोड्छौ र स्मृतिको आधारमा जिउन सुरु गर्छौ। हामी भविष्यको योजना गर्न छोड्छौ र विगतको नक्कल गर्न थाल्छौ, अनि त्यही दिन हामी बाँच्न छोड्छौ र मर्न थाल्छौ। किन? किनभने हामीले आफैलाई शिक्षा दिन छोड्छौ। आफ्नो सम्पूर्ण समाजले परमेश्वरलाई प्रेम गर्नको लागि सम्भव भएसम्म धेरै भन्दा धेरै सिक्न आफ्नो मस्तिष्कलाई अधिकतम प्रयोग गर्न आवश्यक छ। आत्मिक परिपक्वताको साँचो जाँच तपाईँले कति धेरै जान्नुहुन्छ भन्ने होइन, यो त तपाईँलाई कति धेरै थाहा छैन भन्ने कुरा थाहा पाउनु चाहिँ हो। यो भनेको परमेश्वर हामीले बुझ्नको लागि कुनै वस्तु हुनुहुन्न, तर उहाँ त आश्चर्यको स्रोत हुनुहुन्छ भन्ने वास्तविकता स्वीकार गर्नु हो। अनि आश्चर्यको त्यो पवित्र भावनाले सृष्टिकर्ता परमेश्वरलाई र उहाँको सृष्टिको बारेमा थप सिक्नको लागि पवित्र जिज्ञासा जगाउँछ। आफ्नो सम्पूर्ण समाजले परमेश्वरलाई प्रेम गर्नु भनेको आफ्नो दिमागलाई व्यवस्थित गर्नु र यसको अधिकतम प्रयोग गर्नु हो। यसको अर्थ तार्किक र सृजनात्मक रूपले सहज र विचारपूर्ण परमेश्वरलाई प्रेम गर्नु हो। इतिहासका महानता बौद्धिक व्यक्तित्वहरूले एकजना अल्बर्ट आइन्स्टाइनले यसो भनेका छन्, महत्वपूर्ण कुरा प्रश्न गर्न छोड्नु हुँदैन, जिज्ञासा कायम रहनुको आफ्नै कारण छ। जब कुनै व्यक्तिले अनन्तताको र जीवनको रहस्य अनि वास्तविकताको अद्भुत संरचनाको बारेमा विचार गर्छ, ऊ निश्चय नै चकित बन्छ। प्रत्येक दिन यो रहस्य थोरै मात्रै पनि बुझ्ने कोसिस गर्नु पर्याप्त छ। पवित्र जिज्ञासा कहिल्यै नगुमाउनुहोस्। आफ्नो प्रतिभालाई त्यति महत्व नदी आइन्स्टाइनले भनेका छन्, मसँग कुनै विशेष वरदान छैन, म त जोसिलो रूपमा जिज्ञासु मात्रै छु। बाइबलले भन्दछ, पृथ्वी र त्यसमा भएका जो जति छन् सबै परमप्रभुका हुन्, संसार त्यसमा बास गर्नेहरू सबै उहाँकै हुन्। यसकारण तपाईँको जिज्ञासा विशाल र सीमाहित हुनुपर्छ। शिक्षाको ल्याटिन शब्दको अर्थ सीमित गर्नु नभएर तन्काउनु हो। अधिकांश शैक्षिक कार्यक्रमहरू जिज्ञासाको लागि स्थान दिनको सट्टा बल जबती ज्ञान थोपर्ने काममा केन्द्रित छन्। त्यसको नतिजा हामीले केही कुरा जान्दछौ, तर हामीले सबैभन्दा महत्वपूर्ण कुरा गुमाउँछौ। सिकाइ प्रतिको प्रेम एउटा उत्कृष्ट विद्यालयको अध्ययन अनुसार उच्चतम अङ्क प्राप्त गरेर स्नातकलाई परीक्षा फल प्रकाशन भएको एक महिनापछि फेरि त्यही प्रश्नमा परीक्षा लियो। यस पटक ती सबै असफल भए। जब तपाईँ आफ्नो दिमागमा बल जस्ती त्यस्ता घुसाउने प्रयास गर्नुहुन्छ, त्यो अल्पकालीन स्मृति भन्दा पर बिरलै जान्छ, अनि त्यो निश्चित रूपमा तपाईँका आत्मामा प्रवेश गर्दैन। दुःखको कुरा, कहिले काहीँ चर्चमा हरेक हप्तामा त्यस्तै हुन्छ। यसको समाधान के हो त? तपाईँले पाउनुहुने हरेक मौकामा परमेश्वरको वचनलाई व्यवहारमा लागू गर्नु हो। यसकारण प्रभावकारी सिकाइको लागि, क्षणिक लाभको लागि वा करकापमा परेर होइन, तर साँचो आनन्द साथ सिक्नु पर्दछ। श्रोता, तपाईँले भर्खरै सुन्नुभयो कार्यक्रम अन्तरबिन्ती। अब भने कार्यक्रमबाट बिदा हुन चाहन्छु। प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम अहिलेलाई पनि बिदा हुन्छु।

0: म अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ उदयको पुनः प्रसारण।
2: नमस्ते, गुड न्यूज एफएम 105.1 MHz को रेडियो तरंग पोखराबाट 105.6 MHz हामी कार्यक्रम नयाँ उदय लिएर आएका छौं। आज सोमबार हो, 2-3 बजीसम्म यो कार्यक्रममा आउने गर्छौं। परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू गर्ने कार्यक्रम हो सदा यो, र साथमा निकै मिठा मिठा गीतहरू पनि हामीले सुनाउने गरेका छौं। र आज पनि प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिँदै शुरूआतमा निकै मिठो गीत सुनाउँछु, त्यसपछि म आउनेछु।

हजुर, निकै अर्थपूर्ण भजन हामीले एलबी बराइजूको आवाजमा सुन्दैथ्यौँ कार्यक्रम नयाँ उदयमा श्रोता मित्र। र कार्यक्रम नयाँ उदय चाहिँ आनन्दका कुराहरू गर्ने, होइन, आशाका कुराहरू गर्ने, अनन्त जीवनका कुराहरू गर्ने कार्यक्रम हो। यी सबै कुराहरू हामी बाइबलमा रहेर नै कुराकानी गर्ने गर्छौं, किनभने हाम्रो जीवनमा दिनदिनै उत्साहको खाँचो पर्छ। म जहिले पनि भन्छु, मलाई पनि उत्साह चाहिन्छ। आज म कमजोर भइरहेको हुन्छु विश्वासमा, अनि भोलि फेरि उठिरहेको हुन्छु, पर्सि फेरि कमजोर भइरहेको हुन्छु। त्यसैले हामीलाई दिनानुदिनको जीवनमा प्रार्थना अनि उत्साहको खाँचो पर्छ। त्यसैले गर्दा यो उत्साह मिल्ने स्रोत भनेको चाहिँ परमेश्वरको वचन नै हो। परमेश्वरको वचन जसले पढ्दछ, जसले परमेश्वरको वचनलाई मनन गर्दछ, त्यो व्यक्तिले चाहिँ उत्साह पाउँदछ, र उत्साह दिनेले पनि उत्साह पाउँदछ भनेर भनिएको छ। त्यसै अनुरूप आज मैले जति उत्साहका कुराहरू यहाँबाट गर्छु, तपाईँहरूलाई उत्साह मिलिराख्दाखेरि म आफै पनि उत्साहित भइरहेको महसुस मैले गरिरहेको हुन्छु। र तपाईँ के गरिरहनु भएको छ यो समयमा, यदि तपाईँ रेडियो सुनिरहनुभएका श्रोताहरूलाई म के भन्न चाहन्छु भने, तपाईँ स्त्री अथवा पुरुष जो हुनुहुन्छ, आज भने मैले स्त्रीको विषयमा केही कुराकानी गर्न मन लाग्यो, किनभने हामीले जसको विषयमा कुराकानी गर्न पनि सक्छौं, किनभने स्त्री कस्तो हुनुपर्छ, पुरुष कस्तो हुनुपर्छ भन्ने कुरा त हामीले गर्नैपर्छ, किनभने हामीलाई परमेश्वरले नर र नारी मात्रै बनाउनु भएको छ संसारमा। र हाम्रो कुनै जात, कुनै धर्म, कुनै सम्प्रदाय भन्दा पनि हामी सबैभन्दा पहिले चाहिँ परमेश्वरले बनाउनु भएको स्त्री र पुरुष हौ नि त। त्यसैले गर्दा परमेश्वरले आफ्नै स्वरूपमा आदमलाई बनाउनुभयो, अनि आदमबाट हवालाई बनाउनुभयो, तर ती दुवैका प्रतिरूप चाहिँ परमेश्वरसँग मिल्दछ, किनभने परमेश्वरले भन्नुभयो हाम्रो आफ्नै प्रतिरूपमा यिनीहरूलाई बनाऊ। त्यसैले गर्दाखेरि हामीले थाहा पाउँछौं कि परमेश्वरको स्वरूपमा बनिएका हामी स्त्री अथवा पुरूष कस्तो हुनुपर्छ त। परमेश्वरले बनाउनु भयो, अनि परमेश्वरले यति धेरै दिनदिनै हामीलाई प्रेम गरिरहनु भएको छ, र हाम्रो काम कर्तव्य चाहिँ के हो भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। मैले स्त्रीका कुराहरू गर्न मन लागेको छ आज मलाई, किनभने स्त्री पनि बलियो हुनुपर्छ प्रभुमा, पुरूष पनि आज्ञाकारी हुनुपर्छ। यी सबै कुराहरू चाहिँ बाइबलमा लेखिएका छन्। र परमेश्वरले चुन्नुभएको स्त्रीहरू कस्तो हुनुपर्छ भन्ने कुराहरू हामी आज गरौं। महत्वपूर्ण नारीहरू महत्वपूर्ण छन् भनेर चाहिँ आज हाम्रो देश अनि संसारभरिका देशहरूले पनि नारीलाई धेरै प्राथमिकता, लेडिज फर्स्ट भनेर भनिएको कुराहरू पनि छन्। हुन त कति अधिकारका कुराहरूबाट वञ्चित हुनु परे पनि समग्रमा भन्ने हो भने नीति नियमहरू पनि महिलाको निम्ति अलिकति मजबूत नै बनिएको कुराहरू हामी थाहा पाउँछौ। यहाँभन्दा पनि पश्चिमेली मुलुकहरूमा चाहिँ महिलाको निम्ति एकदम धेरै नियम कानूनहरू जो चाहिँ उनीहरूको पक्षमा रहेर चाहिँ बनिएको हामी देख्दछौं। तर पनि बाइबलले चाहिँ हामीलाई के भन्दछ भन्दाखेरि, न पुरूष न स्त्री सबै परमेश्वरको नजरमा एकै हुन्। त्यसैले गर्दा हामीले चाहिँ आज्ञाकारी कसरी बन्ने भन्ने कुराहरू चाहिँ जान्नै पर्ने हुन्छ। पवित्र धर्मशास्त्रबाट एउटा कुरो एकदमै प्रत्यक्ष छ, नारीहरू पृथ्वीमा परमेश्वरका योजना र उद्देश्यहरूमा अत्यधिक सहभागी भएका छन् र अहिले पनि छँदैछन्। उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्म नारीको महत्व स्पष्ट छ। समयको प्रारम्भमा नै परमेश्वरले अदनको बगैँचामा हवालाई आदमको साथमा राख्नुभएको थियो। त्यसबेलादेखि नारीहरूले इतिहास निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। बाइबलका नारी पात्रहरूले इजरायलको इतिहासको निर्माणमा मात्र सहयोग पुर्याएका छैनन्, तिनीहरूले संसारकै इतिहासमा पनि ठूलो योगदान पुर्याएको हामीले पाउँदछौ। परमेश्वर मानिसहरूलाई तिनका धन सम्पत्ति, मान सम्मान आदि कुराहरूमा आधारमा पनपक्ष गर्नुहुन्न, उहाँ सबैलाई बराबर दृष्टिकोणले हेर्नुहुन्छ। नारीहरू विगतमा परमेश्वरका औजारहरू भएका छन्। हराएको, मृत संसारमा उहाँ आफ्नो सेवकाई पूरा गर्न अझ पनि तिनको उपयोग गर्नुहुन्छ, स्त्रीहरूको प्रयोग गर्नुहुन्छ। जसरी हाम्रो येशु ख्रिस्ट पनि जब संसारमा आउनुभयो, स्त्रीको गर्भलाई चुन्नुभयो जो पवित्र कोख मरियमको थियो। केहीलाई शान्त रूपमा त अरूहरूलाई महत्वपूर्ण सार्वजनिक पदहरूमा पनि स्थापना गरेर परमेश्वरले बाइबलमा धेरै स्त्रीहरूलाई चुन्नुभएको छ। केही स्त्रीहरूलाई परमेश्वर आफ्नो पतिहरूसँग काँधमा काँध मिलाई काम गर्न समूहका सदस्यहरूका रूपमा चयन पनि गर्नुहुन्छ। अरूहरूले चाहिँ घर परिवारमा आनन्द र आरामहरू त्याग्छन् र ती एक्ली स्त्रीका रूपमा सेवकाईको क्षेत्रमा परमेश्वरको अझ बढ़ी सेवामा आफ्नो जीवन अर्पण गर्दछन्।
त्यसैले गर्दा आज हामीले देख्छौं विभिन्न भूमिकामा स्त्रीहरू बाँधिएका छन् जुन परमेश्वरले अराउनु भएको छ, परमेश्वरले चुन्नु भएको छ र काम लगाउनु भएको छ र वरदानहरू पनि दिनुभएको छ। बाइबलका नारी पात्रहरूले हामीले किन अध्ययन गर्नुपर्छ भन्दा बाइबलका स्त्रीहरूका विषयमा हामीले सकेसम्म बढ़ी जानकारी राख्नु नै महत्वपूर्ण हुन्छ, किनभने आज म पुरूष हुँ, नारीको विषयमा मलाई किन चासो भन्न पाइँदैन। हामीले सबैको विषयमा जान्न चाहिँ उपयुक्त छ, किनभने बाइबलले चाहिँ स्त्री पुरूष सबैको घटनाका कुराहरू त्यहाँ लेखिएका कुरा देख्छौं हामी। यसरी स्त्रीको बारेमा अध्ययन गर्दा हामी नारीहरूप्रतिका परमेश्वरका अभिप्रायहरू बुझ्नेछौं। हामी पुरूष भएर पनि नारीहरू कस्ता रहेछन् भन्ने कुरा बुझ्नलाई हामीलाई मदद गर्दछ र उहाँ अनन्तसम्मका लागि स्त्रीहरूमा के उद्देश्य पूरा गर्दै हुनुहुन्छ भन्ने कुरा पनि हामी परमेश्वरको योजनालाई केही थाहा पाउँछौं। बाइबलका स्त्रीहरूको अध्ययनबाट स्त्रीहरूको भूमिका र अझ बढ़ी राम्रोसँग व्याख्या गर्नमा हामीलाई सहायता हुन्छ। परमेश्वरले तिनीहरूका लागि निर्धारित गर्नुभएका स्त्रीको बारेमा अध्ययन गर्दा हामी नारीहरूप्रतिका परमेश्वरका अभिप्रायहरू बुझ्नेछौं। हामी पुरूष भएर पनि नारीहरू कस्ता रहेछन् भन्ने कुरा बुझ्नलाई हामीलाई मदद गर्दछ र उहाँ अनन्तसम्मका

भन्दा महत्वपूर्ण र अझ अनिवार्य समेत भएको आशा पनि दिन्छ। हामीले अध्ययन गर्न गइरहेका बाइबलका नारी पात्रहरूमध्ये केही दुःखलाग्दो तरिकाबाट असफल भएका हामी देख्छौं। बाइबलमा हामी यसरी धेरै पात्रहरू देख्छौं कि कोहीले राम्रो काम गरेका छन्, कसैले अनाकारितामा जीवन बिताएको पनि हामीले देख्छौं। परिणाममा तिनका वैवाहिक जीवन ध्वस्त पनि भए। जो अनाकारितामा हिँडे, जसले चाहिँ आफ्नो खुशी गरे, ती व्यक्तिहरूको वैवाहिक जीवन पनि बिग्रिएको हामी देख्छौं। परमेश्वरले तिनका निम्ति अघिबाटै व्यवस्था गर्नुभएका कुराहरू पूरा गर्नबाट ती चुके। यी स्त्रीहरूको गहिरो अध्ययनद्वारा हामी तिनका पाप र दुर्बलताहरूबाट धेरै कुराहरू सिक्न सक्छौ। स्त्रीले गरिरहेको पापबाट पनि पुरूषले पनि कति लेसनहरू सिक्न सक्छौ। हामी ए आज्ञाकारी हुनुपर्ने रहेछ, यस्तो हुनु हुँदैन रहेछ भन्ने कुरा हामीले पनि सिक्न सक्छौ। अर्कोतिर परमेश्वरले उहाँका भक्त स्त्रीहरूमध्ये केहीका हृदयका पर्दाहरू उघारेर हामीलाई तिनको हृदयभित्र हेर्न दिनुभएपछि हामी तिनका जीवनबाट फाइदा उठाउन सक्छौ र यी वीर नारीहरूमध्ये धेरैले अविश्वसनीय अवरोधहरूको सामना गर्दा गर्दै पनि आफ्नो दुःख कष्टहरूका माझमा सामर्थ्यपूर्वक माथि उठेर विजय पनि भएका छन्। त्यसैले यस्तै विविध कुराकानीहरू हामी गर्दै गर्नेछौ। यतिखेर एउटा निकै नै मिठो गीत सुनाउँछु कार्यक्रम नयाँ उदयमा, र आज हामीले स्त्री अथवा महिला आमा दिदी बहिनीका कुराहरू गरिरहेका छौं। हामी फेरि पनि यो कुरालाई जोड्नेछौं।

हजुर श्रोता मित्र, हामीले कार्यक्रम नयाँ उदयमा निकै मिठो गीत सुन्यौं, एउटा एलबी बरालीजीको माफ गर्नुहोला, विज्ञान बरालीजीको आवाजमा, र नारीको विषयमा कुराकानीहरू हामीले गरिरहेका छौं। अनि मैले फेरि पनि भन्दछु, हामी पुरूष भएर नारीको विषयमा पनि थाहा पाउनु पर्दछ। बाइबलमा कस्ता कस्ता नारीहरू रहेछन्, कस्तो योगदान गरेका रहेछन् भन्ने कुरा हामी पुरूषले पनि जान्यौं भनेदेखि अझ आज्ञाकारिता हुनलाई हामीलाई पनि मदत मिल्दछ। बाइबलका नारीहरू आजका पुस्तकका स्त्रीहरू जस्तै व्यक्तित्व, हित र लालसाहरूमा भिन्न थिए, अलिकति बेग्लै थिए, किनभने त्यतिखेरको समय र अहिलेको समय अनुसार पनि हुन सक्छ। तथापि जसै हामी बाइबलका पृथक स्त्रीहरूको अध्ययन गर्छौं, मानव स्वभाव एउटै भएको हामी पाउँछौं। तिनका जीवनमा हामीले देख्ने असल र खराबका उही स्वभावहरू आजका स्त्रीहरूमा समेत पाइन्छन्। आफ्ना जीवनमा परमेश्वरलाई काम गर्न दिने हृदयका आफ्ना धारणाहरू उहाँलाई अनुकूल बनाउन दिने र निरन्तर सही चयनहरू गर्ने बाइबलका स्त्रीहरू परमेश्वरको अनुग्रहले धर्मी स्त्रीहरूमा परिवर्तन भएका पनि थिए। अप्रसन्न, ईर्ष्यालु र रिसाह हुनेहरू, धार्मिकता र पवित्रतामा हिँड्न इन्कार गर्नेहरू, आफ्ना गलत रोजाइका कारण विनाश भएका स्त्रीहरू पनि हामी देख्छौ। कुमारी मरियमको शुद्धतादेखि राहब विषयसम्म, रानी स्तरको वैभव र भव्यतादेखि नामानको साक्षी भइरहेकी एउटी दासीका विनित सेवाहरूसम्म, स्वार्थहीन रूतको श्रेष्ठतादेखि आत्मपरायण इजबेलसम्म, हब्बाको निष्कपटतादेखि अतल्याहको निर्दयतासम्म, बाइबलीय स्त्रीहरूले आफ्ना वरिपरिका संसारमा सुकर्म र दुष्कर्महरू गर्दै आरूमा जीवन जिएका हामी पाउँछौ। यही कुरो आज पनि हुन्छ। केही ठूला वा साना तरिकाद्वारा स्त्रीहरूले आफ्ना आफ्ना पतिहरू, सन्तानहरू, मित्रहरू, मण्डली र सम्प्रदायमाथि प्रभाव पनि पार्दछन्। स्त्रीहरू सही सिद्धान्तहरू, ठोस चरित्र र आफ्ना छोराछोरीहरू र अरूहरूमा परमेश्वरप्रति गहिरो प्रेमले ओतप्रोत भएका हन्नाहरू झैं हुन सक्छन्, वा ती पापका प्रत्यक्ष दोषी यहुदाका आमा झैं पनि हुन सक्छन्। र यस्ता अध्ययनले हामी स्त्रीहरूका धेरै पृथक रूपहरू जाँच्न सक्छौं। बाइबलका पृष्ठहरूमा हामी तिनीहरूले लेखा गर्ने कारण भन्ने विशिष्ट लक्षणहरूमा पनि विचार गर्नेछौं। तिनको जीवन हाम्रा निम्ति एउटा पाठ हो। तिनको जीवन सबै नारीहरूमाथि रहने असल वा दुष्ट्याईका प्रतीकहरूको एउटा ऐना झैं छर्लङ्ग हुने प्रतिविम्ब हो। तिनका ती असल वा खराब कुराहरूले नाश गर्न वा निर्माण गर्न, सहायता गर्न वा चोट पुर्याउन, योग्य बनाउन वा अयोग्य बनाउन पनि सक्छन्। यी अन्तिम दिनहरूमा परमेश्वर मण्डलीमा परिपक्व आत्मिक आमा बुबाहरूलाई खड़ा गरिरहनु भएको छ। यसकारण हामीले अध्ययन गर्न लागेका स्त्रीहरूको जीवनले हामीमाथि एउटा छाप छोडोस्, प्रभाव पारोस्, साथै पृथ्वीमा परमेश्वरका उद्देश्यहरूमा बाधा बन्नुको साटो ती पूरा हुन्, सहायक बन्नमा हाम्रो कारण बनोस्। प्रत्येक असल स्त्रीको अन्तरात्माभित्र आफूले गर्न सक्ने, आफूले सक्नेसम्म श्रेष्ठ स्त्री हुने नै उत्कट अभिलाषा हुन्छ। कसलाई खराब स्त्री बन्न मन पर्छ र होइन, सबैलाई असलै बन्न मन लाग्छ। एक असल स्त्री बलियो, स्थिर र असल लक्षणका गुणहरू चाहिन्छन्। तिनी दृढ़ निश्चयताको व्यक्ति हुन खोज्दछिन्। हितोपदेश 31 वर्णन गरिएका एउटी उच्च चरित्र भएकी पत्नीका सबै गुणहरू तिनी धारण गर्न चाहन्छिन्। उनको लक्ष्य असाधारण पत्नी र आत्मा आमा, विश्वसनीय मित्र र छिमेकी बन्ने हुन्छ। सबैभन्दा बढ़ी स्वर्गमा हुनुहुने आफ्ना पितालाई प्रसन्न तुल्याउनु नै उनको हृदयभित्र कहिले नमेटिने एउटा ठूलो रहर रहन्छ। प्रत्येक नारीको निम्ति यो चाहना ठूलो विजय र शान्तिको बाटो हो। वास्तविक र अनन्त सुखको कुनै पनि किसिम प्राप्त गर्न एउटी स्त्रीले परमेश्वरलाई पहिलो स्थानमा राख्नै पर्दछ। प्रभु तिनको प्रथम प्रेम हुनुहुन्छ। तिनले प्रत्येक कुराको निम्ति आफूमाथि भर पर्नुपर्छ, माफ गर्नुहोला, प्रभुको प्रथम प्रेम, प्रभु तिनको प्रथम प्रेम हुनुहुन्छ र तिनले प्रत्येक कुराको निम्ति उहाँमाथि भर पर्नुपर्छ र उहाँको विश्वास एउटा क्रियाशील विश्वास हुनुपर्दछ। यो उनको काममा प्रकट हुनुपर्छ। यसै विश्वासमा तिनी प्रतिदिन जिउँदछिन्। शनिबारे, आइतबारे सेवाका दिन मात्र होइन, उनको दैनिक प्रार्थना पूर्ण जीवनले
आफ्नो हृदय पति सन्तान र उनका अवस्थाहरू परिवर्तन गर्न परमेश्वरमाथि पूरा भर गर्नु पर्नु पर्दछ। उनको प्रथम प्रेमको मापमा मानव प्रेम कहिल्यै आउन नसक्ने वा त्यसको स्थान लिन सक्दैन भनी तिनी बुझ्दछिन्, किनकि उनको पहिलो प्रेम ख्रिस्ट स्वयं हुनुहुन्छ। प्रेमको सार तत्व हुनुहुने प्रभुबाट आफ्ना स्रोतहरू नखिचुन्जेल तिनको आफ्नो प्रेम जतिसुकै श्रेष्ठतामा पनि अपर्याप्त भएको उनी अनुभव गर्छिन्। बिना शंका यी स्त्री जान्छिन् उनको गहिरो प्रेम र परमेश्वरमाथिको निर्भयताबाट मात्र सच्चा सुख आउन सक्छ भनेर विश्वास गर्दछिन्। परमेश्वरकी स्त्रीको हृदयभित्र भरिएका प्रलोभन भलोपनका गुणहरूका विषयमा बाइबलमा धेरै कुराहरू छन्। बाइबलका नारीहरू जन्मजात असल थिएनन्। तिनीहरू धेरै लामा र कठिन परीक्षाहरूबाट खारिएर असल स्त्रीहरूमा परिणत भएका थिए। त्यसको निम्ति तिनीहरूले आफूभित्र परमेश्वरलाई काम गर्न दिएर आफूहरूलाई उहाँमा अर्पण समेत गरेका थिए। आजका स्त्रीहरूमा समेत यही तथ्य लागू हुन्छ। हामी हाम्रा आफ्ना बलमा भरमा असल स्त्रीका गुणहरू धारण गर्ने आशा गर्न सक्दैनौं। हामीभित्र काम गरिरहेको ख्रिष्टका गुणहरूले मात्र हामीमा असल स्वभाव ल्याउन सक्दछ र असल बन्न एउटा स्त्रीलाई मदत गर्दछ ख्रिष्टको स्वभावले मात्र। हजुर, हामी स्त्रीका कुराहरू गरिरहेका छौं। फेरि पनि एउटा गीतको पालो भएको छ। हामी एउटा मिठो गीत सुन्छौं, त्यसपछि फेरि पनि कार्यक्रम नयाउँदैमा केही कुराहरू लिएर आउनेछौं।

श्रोता मित्र, हामी गुड न्युज एफएमको प्रसारणमा कार्यक्रम नयाँ उदय सुन्दैछौ। कार्यक्रम नयाँ उदयमा आज स्त्रीको विषयमा कुराकानीहरू हामीले सुनिरहेका छौं। एक सुखी स्त्री र भरिपूर्ण स्त्री कस्तो हुन्छन् भन्ने कुराहरू नै हामीले गरिरहेका छौं। जुन चाहिँ परमेश्वरको इच्छा अनुसार हिँड्ने, परमेश्वरलाई खुशी तुल्याउने स्त्री हुन्छन्, अनि कति स्त्रीहरूको चरित्र चाहिँ परमेश्वरलाई मन नपर्ने पनि हुँदछ। तर बाइबलले चाहिँ के कुरामा फोकस गर्दछ, के कुरामा चाहिँ हामीलाई अगाडि बढाउँछ भनेदेखि चाहिँ हामी असल स्त्री हुनुपर्छ र गुणले सम्पन्न भएको स्त्री बन्नुपर्छ भन्ने नै कुराहरू बताउँदछ। नारीहरू जीवनका थुप्रै क्षेत्रहरूमा काम गर्दछन्, साथै तिनले धेरै राम्रोसँग काम पनि गर्दछन्। तर हामीले परमेश्वरको वचन अध्ययन गरेपछि हामी एउटा निश्चित ढाँचा निर्माण गरिरहेका देख्छौं। बाइबलका महान नारीहरू र कम दर्जाका स्त्रीहरूले पनि एक स्त्री, आमा वा घरेलु महिलाका रूपमा सामान्यतया एउटा सहायक भूमिका खेलेका थिए। अधिकांश घटनाहरूमा यो जीवनमा तिनीहरूको सबैभन्दा ठूलो बोलावट त्यस्तै कामहरूको लागि पनि भएको हामी देख्छौं। यस स्थानमा तिनले अत्यधिक पूर्णता पाए किनभने यसै स्थानको निम्ति परमेश्वरले तिनीहरूलाई छान्नुभएको थियो। यसकारण बाइबलीय नारी पात्रहरूको अध्ययन गर्दा हामी तिनीहरूबाट महत्वपूर्ण पाठहरू सिक्न सक्छौं। तिनीहरूले हामीलाई अझ उत्तम पत्नीहरू, आमाहरू, घरेलु महिलाहरू बन्न प्रेरणा, विश्वास र चुनौती दिन्छन्। परमेश्वरले नारी जातिलाई एउटा विशिष्ट उद्देश्यका लागि सृष्टि गर्नुभयो। सकारात्मक रूपमा तिनले आफ्नो घरमा प्रभाव पार्ने, प्रोत्साहन दिने, फल फलाउने काम गर्नुको साथै त्यहाँभित्र असल र ईश्वरीय वातावरण कायम राख्न सक्छिन्। संसारलाई भला, सुखी र परिपूर्ण स्त्रीहरूको खाँचो छ। तिनीहरूले आफूहरू अर्काका लागि सुख ल्याउन जन्मेका जान्दछन् अनि बुझ्दछन्। आवश्यक परेका बेलामा ती आफ्ना इच्छा र प्राथमिकताहरूलाई खुशीसाथ बलि पनि चढ़ाउन सक्छन्। आफूहरूले कष्ट भोग्नु परे तापनि अर्काका खातिर बलि चढ़नुको मतलब के हुन्छ तिनीहरूले राम्रोसित बुझेका हुन्छन्। सच्चा परिपूर्णता स्त्री हितोपदेश 31 की स्त्री झैं गुणी स्त्री हुँदा आउँछ। यो आफ्नो श्रेष्ठतामा पुगेकी एक स्त्री हो। हितोपदेश 31 की स्त्री यो उच्च चरित्र भएकी नारी हो। सदाचारी स्त्री हुनु भनेको के हो? सदाचार भनेर परिभाषित हिब्रू शब्दको अर्थ बल, शक्ति वा स्थिरता भनेर जनाउँछ। यो असल न्यायकर्ताहरूको लक्षण बयान गर्न प्रयोग गरिएको मूल शब्दबाटै उत्पत्ति हुन्छ। न्यायकर्ताहरूका विषयमा यी मानिसहरू योग्य व्यक्तिहरू थिए, व्यापार गर्न ती समर्थ थिए, त्यसैका लागि तिनीहरू बोलाएका थिए। तिनीहरू प्रभुदेखि डराउँथे सत्यका मानिसहरू थिए। प्रस्थान 38:21 पनि भनिएको छ, यस्तै हुन्छन् सदाचारी स्त्रीहरू। तिनी अत्यधिक आत्मिक हुन्छन् उनको आत्माले तिनको प्राणलाई अधीनमा राख्छ। तिनी धर्मी, मेहनती, प्रभुको भय मान्ने हुन्छन्। उनी आफ्नो पतिको एक सहायक हुन्छन्। न्यायपूर्वक र न्यायपूर्ण र सही सिद्धान्तहरूमा तिनी अटल र दृढ़ रहन्छन्। हितोपदेश 31:10 पदले प्रश्न गर्छ, उच्च चरित्र भएकी पत्नी कसले पाउन सक्छ? यसले हामीलाई के बताउँछ? सद्गुणी सदाचारी पत्नी भेटाउन गाह्रो छ भनेर भन्दछ यो पदले। हो, पक्कै पनि हो श्रोता। आज धेरै जसो पुरूषहरूले स्त्रीलाई रोज्ने क्रममा चाहिँ असल स्त्री पाउन, सद्गुणी सदाचारी पत्नी पाउन चाहिँ सजिलो कुरो यो होइन, निकै नै गाह्रो छ। साथै उच्च चरित्र भएको जस्तो देखिने धेरैजना वास्तवमा त्यस्ता हुँदैनन्। ती हात्तीका देखाउने दाँत जस्ता मात्र पनि त हुन सक्छन्। तर हितोपदेश 31 भनेको स्त्री चाहिँ यस्तो स्त्री होइन जुन जसलाई चाहिँ परमेश्वरले पनि प्रशंसा गर्नुभएको छ। ती सबै स्त्रीहरू माझ, समाजका माझ पनि उनको श्रीमान चाहिँ, उसको पति चाहिँ एउटा भनौँ न गौरवपूर्ण भएर रहन सक्दछ भन्ने कुराहरू गरिएको छ। र एउटा असल स्त्रीले गर्नुपर्ने आज्ञाकारिताका कुराहरू र आफूलाई सिंगार्ने कुराहरू

हजुर, निकै अर्थपूर्ण वचन हामीले सुन्यौं। गुड न्यूज एफएम वर्षामा कार्यक्रम नयाँ उदय सुन्दै हुन्छ। कार्यक्रम नयाँ उदयमा आज हामीले स्त्रीहरूको विषयमा जति कुराकानीहरू गरिरहेका छौं श्रोतामित्र, स्त्रीहरूको विषयमा किन हामीले जान्न जरूरी छ भन्ने कुरा चाहिँ कतिले भन्नुहोला। हामी पुरूष भएर पनि स्त्रीको विषयमा किन जान्ने र होइन, हामीले बाइबलमा भएका हरेक पात्रहरूको विषयमा जान्नु जरूरी छ। को कसरी हिँडेका थिए, कसको विश्वास कस्तो थियो, कसलाई परमेश्वरले कसरी चलाउनु भयो भन्ने कुराहरू हामीले हेर्नै पर्छ। र कति स्त्रीहरू त्यहाँ असल स्त्रीहरूको विषयमा पनि देख्छौं बाइबलमा भने, खराब स्त्रीहरू पनि छन् नभएको होइन। त्यही कुराले हामी के देख्छौं भन्दाखेरि चाहिँ अझ खराब स्त्रीहरूको आचरणलाई हामीले नअँगालेर असल स्त्रीहरूको आचरणलाई अँगाल्नको लागि पनि परमेश्वरले हामीलाई प्रेरित गर्नुहुन्छ र बाइबलले पनि हामीलाई त्यो बाटो देखाउँदछ। जस्तै आदमको सहयोगीको रूपमा स्त्री हवालाई बनाउनु भएको छ आदमको करङबाट, त्यसरी नै आज संसारमा परमेश्वरले आफ्नो प्रतिरूपमा स्त्रीलाई पनि बनाउनु भयो, पुरूषलाई पनि बनाउनु भयो, बराबर प्रेम गर्नुभयो। त्यसैले गर्दाखेरि तपाईँ र म चाहिँ एउटा समान जुवामा नारिने व्यक्तिहरू हौं, कसैको नजरमा कोही ठूलो छैन पक्कै पनि। हुन त परमेश्वरको वचनले भन्दछ स्त्रीको शिर पुरूष, पुरूषको शिर ख्रिष्ट हुनुहुन्छ भनेर भनिएको छ, मण्डलीको शिर चाहिँ ख्रिष्ट हुनुहुन्छ भनेर भनिएको छ। तर पनि परमेश्वरले प्रेम गर्ने सम्बन्धमा, परमेश्वरले वास्ता गर्ने सम्बन्धमा चाहिँ बराबरै प्रेम गर्नुभएको छ। त्यसैले गर्दाखेरि हामीले पनि आज के थाहा पायौं भन्दाखेरि, विभिन्न नारीहरूलाई विभिन्न समयमा विभिन्न तरिकाले परमेश्वरले चलाउनु भएको छ र विभिन्न किसिमको वरदानहरू दिनुभएको छ। कति स्त्रीहरू यति धेरै लगनशील हुन्छन् कि एकैछिन पनि समयको सदुपयोग नगरी बस्न सक्दैनन्, चुप लागेर बस्न सक्दैनन्। त्यस्तै हितोपदेश 31 अध्यायले पनि हामीलाई भन्दछ एउटा असल चरित्र, यस्तै असल चरित्र भएको आमा हाम्रो बन्न सकुन्, हाम्रो श्रीमती त्यस्तो हुन्, हाम्रो दिदी बहिनीहरू त्यस्ता हुन्, सबै स्त्रीहरू असल विवेकका हुन् भनेर हामीले आशा गरौं, प्रार्थना पनि गरौं, कोही पनि खराब नहुन्। किनभने जब खराब र दुर्नाम भइसकेपछि हाम्रो नामहरू खराब तरिकाले नै चल्ने गर्दछ र हामी कसैको नजरमा पनि असल हुन सक्दैनौ। त्यसैले गर्दाखेरि न पुरूष न स्त्री पवित्र बनेर परमेश्वरलाई महिमा दिनुपर्छ भन्ने नै परमेश्वरको महत्वपूर्ण दृष्टिकोण हो। र आज हामी पनि किन यी कुराहरू गर्दछौं, रेडियोबाट अथवा कसैलाई भेटेर हामी प्रत्यक्ष रूपमा किन यस्ता कुराहरू गर्छौं भन्दाखेरि, हामीले एकले अर्कालाई उत्साह दिने काम हो। र मलाई तपाईँसँग उत्साहका कुरा गर्दाखेरि आफू पनि उत्साहित भएको छु र यसरी नै हामीले उत्साह दिँदै जानुपर्छ र असल भन्ने कुराहरू गर्नुपर्छ र कुरामा मात्र होइन काममा पनि ती कुराहरू हामीले गर्दै गयौं भनेदेखि परमेश्वरले तपाईँ र मलाई कानले नसुनेका, आँखाले नदेखेका, मनले नबुझेका कुराहरू दिन सक्नुहुन्छ, हाम्रो लागि तयार गर्नुभएको छ। हामी त्यो पाउन योग्यको होइनौ। म जहिले पनि भन्छु म आफूले जति पनि सुविधाहरू परमेश्वरले मलाई दिनुभएको छ, जति पनि आशिष दिनुभएको छ, यो आशिष पाउने योग्यको नहुँदा पनि परमेश्वरले कति धेरै प्रेम गर्नुभयो मलाई। त्यसरी आज हामी प्रत्येकले हेरौं, आज हाम्रो आफ्नै नियतले र आफ्नै सामर्थ्यले आर्जन गरेका कुराहरू त संसारमा केही पनि छैनन्। व्यवस्थाको पुस्तकले पनि भन्दछ धन सम्पत्ति कमाउने शक्ति पनि म तिमीहरूलाई दिन्छु भन्ने पनि परमेश्वर नै हुनुहुन्छ। त्यसले गर्दाखेरि आज हरेक कुरा चाहिँ उहाँबाट आएका हुन्, हाम्रो आफ्नो भन्ने केही पनि छैन। त्यसैले गर्दा घमण्ड गर्नु हुँदैन। हामी केही समयपछि त यहाँबाट छोडेर जानुपर्छ। हाम्रो आफ्नो भन्ने न घर छ, न आफ्नो केही छ, एउटा भ्रम जस्तो मात्रै छ। परमेश्वरले यो संसारमा रहन्जेल एउटा रिलेसनमा बाँधिदिनु भएको छ, सम्बन्धमा बाँधिदिनु भएको छ, ताकि परमेश्वरलाई महिमा गर्दै बाँच्नलाई सजिलो होस् होइन। एकले अर्काको प्रेम पाएर परमेश्वरको उद्देश्य नै हो। त्यसैले नै अदनको बगैँचामा पनि आदमलाई एक्लो राख्न मन गर्नुभएन, हवालाई सहयोगीको रूपमा बनाउनु भयो र तपाईँले मेरो निम्ति पनि कोही न कोही सहयोगी पठाउनु भयो। त्यसैले नै परमेश्वर हाम्रो खुसी हेर्न चाहनुहुन्छ, हामीलाई आनन्दित भएको देख्न चाहनुहुन्छ। यतिन्जेल हामीले सुन्दैथ्यौं स्त्रीको विषयमा। अब भने कार्यक्रम लगभग अन्त्यतिर नै हामी छौं, छुटिनुपर्ने हुन्छ। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छु। सुजनजी जो मित्र हुनुहुन्थ्यो उहाँलाई म धन्यवाद दिन चाहन्छु भन्दै कार्यक्रमबाट म विदा हुन्छु। धन्यवाद। जय श्री

पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि बाँच्नेछ। औ बाँच्ने र मलाई विश्वास गर्ने प्रत्येक कहिले पनि मर्ने छैन। नडराओ, आदि र अन्त औ जीवित चाहिँ म नै हुँ। म मरेको थिएँ, हेर म सधैँको निम्ति जीवित छु। मृत्यु र पातालका साँचाहरू मसँग छन्। मारिएका थुमा चाहिँ शक्ति र धन, ज्ञान र बल, आदर, महिमा र धन्यवाद ग्रहण गर्ने योग्यको हुनुहुन्छ।

0: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केही गाउनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशयमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।